आजमिति 2083 साल साउन 8 गते शुक्रबार असार शुक्ल पक्षको दशमी तिथि सन् 2026 जुलाई 24 तारीख कार्यक्रममा सबैभन्दा पहिला तपाईँको आजको राशिफल सुन्नुहोस्। सबैभन्दा पहिले मेष राशि, तपाईँको आजको दिन राम्रो देखिएको छैन। स्वास्थ्यमा समस्या हुनेछ, शिक्षामा ढिला सुस्ती हुनेछ, बोल्दा सचेत बन्नु पर्नेछ। उत्तरको लामो यात्रा नगर्नु उचित हुनेछ। विपक्षीसँगको प्रतिस्पर्धामा तपाईँको जित हुनेछ। वृष राशि, घुम्न लागेको सम्पत्ति प्राप्त हुनेछ। राजनैतिक क्षेत्रमा पहुँच विस्तार हुनेछ। परिवारले साथ दिनेछन्। ठूला व्यक्तिसँगको भेटले मन शान्त बन्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। मिथुन राशि, तपाईँको आजको दिन राम्रो रहनेछ। संचित धन खर्च हुनेछ। राजनीतिमा लगानी गरेको भए फाइदा हुनेछ। पश्चिमको यात्रा नगर्नु उचित हुनेछ। परिवारमा रमाइलो भेटघाट हुनेछ। कर्कट राशि, प्रतिभा प्रदर्शन गर्ने दिन रहेको छ। मान सम्मान प्राप्त हुनेछ। प्रशंसा गर्नेहरू बढ्नेछन्। परिवारमा घुमघामको तय हुनेछ। मन मिल्ने साथीसँग भेट हुनेछ। सिंह राशि, बोलीको प्रभावले सम्बन्धमा समस्या हुनेछ। अनावश्यक यात्रा हुनेछ। खर्च बढ्नेछ। धार्मिक कार्यमा सहभागी भएर दिनको शुरूआत गरेमा दैनिकी सहज बढ्नेछ। कन्या राशि, तपाईँको आजको दिन राम्रो रहनेछ। अरूको झगडाले तपाईँलाई फाइदा हुनेछ। शिक्षाको क्षेत्रमा भन्दा विदेशमा गरेको लगानीबाट उत्साह बढ्नेछ। जग्गाको कारोबारबाट नाफा आर्जन हुनेछ। तुला राशि, धनलक्ष्मी योग परेको छ। राज्यको तर्फबाट सेवाको अवसर मिल्नेछ। बोल्दा सचेत बन्नुपर्ने दिन रहेको छ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ। वृश्चिक राशि, आज सोचेका काम बढ्ने योग रहेको छ। शिक्षा क्षेत्रको लगानीले उत्साह बढाउनेछ। विपक्षी बौद्धिक भएकाले सचेत भएर काम गर्नुपर्नेछ। धार्मिक क्षेत्रमा सक्रिय भएमा नाफा हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। धनु राशि, तपाईँको आजको दिन सामान्य रहनेछ। सानो कुरामा अवरोध हुनेछ। अरूको गलत निर्णयको फन्दामा पर्ने जोखिम रहेको छ। खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या हुनेछ। हरेक काममा थप मेहनत गर्नुपर्ने देखिन्छ। मकर राशि, तपाईँको आजको दिन राम्रो रहनेछ। हरेक क्षेत्रमा प्रगति हुनेछ। परिवारसँग रमाइलो घुमघाम हुनेछ। धार्मिक व्यक्तिसँगको भेटले मन शान्त र सुखी बन्ने देखिन्छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। कुम्भ राशि, संचित धन खर्च हुने देखिन्छ। तर साथीभाइसँगको भेटले मनमा खुशी मिल्नेछ। कुनै शुभ समाचार सुन्न पाइनेछ। व्यापारमा नाफा हुनेछ। परीक्षा लेखेको भए नतिजा तपाईँको पक्षमा आउनेछ। अन्तिममा मीन राशि, शिक्षाको लगानीबाट फाइदा हुनेछ। सहकार्य गरेका साथीले विरोध गर्ने हुँदा व्यवहारमा सचेत बन्नुपर्नेछ। स्वास्थ्यले साथ दिनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ। आदरणीय श्रोतावृन्द, आजको राशिफलमा जस्तो भनिए तापनि भाग्यमा भन्दा कर्ममा विश्वास गर्नुहोला। तपाईँको आजको दिन शुभ रहनेछ। श्रोतावृन्द, आजको राशिफलसँगै आज जन्मदिन पर्ने तपाईँ सम्पूर्णमा रेडियो ढोरबाराई परिवारको तर्फबाट हार्दिक शुभकामना व्यक्त गर्दछौं।

0: हजुर श्रोता, यिनै प्रस्तुतिसँगै बिहानी प्रसारण सेवा कार्यक्रम शुभ प्रभातको समय पनि आजको लागि सकिएको छ। भोलि तपाईँको राशिफल सहित जन्मदिनको शुभकामना लिएर फेरि उपस्थित हुने नै छौं। आजको श्रृंखलाबाट म सृष्टि खत्री विदा हुने आज्ञा चाहन्छु। नमस्कार, शुभ दिन।
1: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।
2: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं, धार्मिक पुण्य प्राप्त गरौं।
3: ऐतिहासिक, धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
2: त्यसैले दान गरौं, सकेको गरौं, सबैले गरौं। अनुरोधक शुक्ला हिलेटार शिवालय क्षेत्र व्यवस्थापन संस्था शुक्ला गण्डकी आस्थान हो।
4: फुक्कै खाए सारै मिठो, पकाए त स्वाकै, एक पाकेटले पेट भरिने के हो भन प्वाक्कै।
5: यो हो बोनस चाउचाउ।

0: पोखरा नुडल्स प्रालीको उत्पादन बोनस चाउचाउको आधिकारिक विक्रेता थापा सप्लायर्स शुक्ला गण्डकी साथ सेरा प्रोप्राइटर राजबहादुर थापा मोबाइल 9856202779। आस्था अनि भरोसा घर निर्माणको विश्वासिलो आधार अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली गाछेपानी।
1: हजुर, घर निर्माण, बाटो, नाला, सामुदायिक भवन, विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस्। सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक, इट्टा, ढुङ्गा, गिटी, बालुवा, चोकर सुपथ मूल्यमा पाइन्छ।
0: सम्पर्क अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली, शुक्ला गण्डकी दुई गाछे पानी, नयाँ पुल र चेवनधामबाट जान सकिने। प्रोप्राइटर लालबहादुर गोले र शेरजङ गुरुङ, मोबाइल 9510888461 र सिजन गुरुङ 9705440900।

0: connect your dream, connect your future, still connect your heart.
1: Connect Australian Education and Visa Services. Shukla Gandaki Char Tulegora, Walk in Department Bowen Sunday, Mobile, Antanabe Pansaki, Botis Charsi, Tiranabe, Ro Antanabe Pansaki, Otis Shunet Tirata.
2: आमा प्रकाश साईको फर्निचर पसल सरेको छ है झुकिनु होला नि
3: ओ र फेरि कहाँ सारेछन् बाबुले पसल
2: बीपी चोकमै हो पहिलाको ठाउँ भन्दा एक घरमाथि टिबिया शोरूम थियो नि हो त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि
4: ए ल ल तपाई पनि झुकिनु होला नि याद राख्नुहोस् गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स शुक्ला गण्डकी चार दुलेगौडा बीपी चोक प्रोपाइटर
3: थान प्रकाश नेउपाने 9856033878 प्रशान्त नेउपाने 9846026925
5: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मी
6: ओके यो झुम्का हेर न है झन् कस्तो राम्रो जयसवाल कस्मेटिक हुँदा हुँदै अन्त अन्त डुलेर दुःख मात्र पाइयो
5: ल ल फटाफट रोज हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है होलसेलमा समेत पाइने रहेछ
6: हो त है सामान लिन टाढा किन जानु पर्यो र
7: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको दुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल
8: कस्मेटिक पार्लर तथा खिलौनाहरूको होलसेल विक्रेता
9: ग्राहकको चाहना नै हाम्रो सन्तुष्टि जयसवाल कस्मेटिक पसल दुलेगौडा भित्री बजार
7: हामी कहाँ कस्मेटिक तथा पार्लरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ
9: प्रोपाइटर निरञ्जन प्रसाद जयसवाल फोन 9841661220
10: आज पनि भाटो आयो के हो कि तिम्रो पारा राम्रोसँग खाना बनाउन आउँदैन
11: यी बुढा कुरै नबुझिकन त्यस्तै पड्किने के खाना बनाउनेको बेथा तिमीलाई के थाहा राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि राइस कुकरको हालत यस्तो छ ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ कराएर मात्रै भो
10: नरिसौ न त लु बरु हिँड कहाँबाट ल्याउने हो
11: तिमीलाई पड्किने बाहेक अरू केही आउँदैन क्या अरे दुलेगौडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ अरे हो त्यही जाने हो
12: हजुर हामी कहाँ सम्पूर्ण किचन सामग्री तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ आमा समूह समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ
3: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस दुलेगौडा मुक्तिनाथ ब्याङ्कको आडमा प्रोप्राइटर सञ्जीव श्रेष्ठ 9856083507 कविता श्रेष्ठ सम्पर्क 0564140055 र 9846618817
13: कान्छे भोलि घर पूजा गर्नु पर्ने कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है
14: हस् मम्मी नयाँ घरमा फुल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन
13: हुन्छ हुन्छ तर पाएसम्म माटोकै गमला राम्रो भन्छन् कति पाइन्छ र
14: पाइन्छ नि दुलेगौडाको सेन्सीका पूजा सामग्री पसलमा हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ चिन्तै नगर्नु न
9: हजुर हामी कहाँ रुद्री एकहा व्रतबन्ध घर पैचो नौ ग्रह ग्रह शान्ति लाखवती महायज्ञ सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्
13: सेन्सीका पूजा सामग्री पसल प्रभु बैंक भन्दा एक घरमाथि बजाज शोरूम सँगै
9: प्रोपाइटर समीक्षा गुरुङ सम्पर्क 9841633101 र 9468683522
15: 103.8 अन्तर्मनको आवाज
16: स्टुडियो टाइम अहिले बिहानको 6 बज्यो
17: टाइम चेक को साथ में बनकेवा काली का सुन चाँदी पसल दुलेगौड़ा हेल्पोस चोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार गर्नु को साथ ही पुरानो गर गहना नया गहना संग साटफेर पनि गरिन्छ प्रोपाइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 9816695301
18: BBC News.
19: Journeys into the heart of global events.
18: And voices from around the globe.
20: The whole region is in the grip of a severe water crisis, and I'm here to find out why.
18: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
0: दुई दशकसम्म कागजमै सीमित सार्वजनिक सरोकारका मुद्दामाथिका फैसला कार्यान्वयनमा सरकारकै व्यवस्था,
21: धान रोपाई सहित खेतीका अरू काममा पनि आधुनिक यन्त्र उपकरणको प्रयोग बढ्दो, सामान्य मर्मत सम्मारको ज्ञान र पाटपूर्जा जगडामा राख्न किसानलाई सल्लाह,
22: कति चाहिँ ठाउँमा अलिक दुर्गम ठाउँ हुन्छ, पसल भन्दा टाढा हुन्छ, बिग्रे व्यक्तिको तुरन्तै पसल पुग्न सकिन्न, त्यस्तो बेलामा चाहिँ हामीले चाहिँ त्यस्ता चाहिँ जगेडा पाठ पूर्जाहरू चाहिँ आफूले राख्नु पर्यो।
0: भारतमा मेडिकल परीक्षाको विषयलाई लिएर शुरू भएको विद्यार्थी आन्दोलन फैलदै 26 दिनपछि सोनम वाङचुकले तोडे अनशन, सीपीजीद्वारा आज शान्तिपूर्ण प्रदर्शनको आह्वान,
21: र आईसीसी क्रिकेट विश्वकप लीग टूमा नेपालको लगातार दोस्रो हार, विश्व एसियाली खेलकुदको पुरूष क्रिकेट तर्फ नेपालले अफगानिस्तान र जापानसँग खेल्ने।
23: कानूनको स्नातक तह बीएलएलबीमा भर्ना खोल्यो, शैक्षिक सत्र 2083 लागि श्री कलेज अफ टेक्नोलोजीको भगिनी संस्था श्री कलेज अफ लमा 5 वर्षे कानून विषय बीएलएलबीमा भर्ना खुल्यो। कुनै पनि शैक्षिक संकायबाट प्लस टू पास गरेका इच्छुक विद्यार्थीहरूले सम्पर्क गर्न सक्नुहुनेछ। सम्पर्क श्री कलेज अफ ल, भरतपुर 12, गोन्द्र्याङ चितवन, फोन नम्बर 056420064, 9846355491, 9776970000। पहिलो भर्ना हुने 15 जनालाई विशेष छूटको व्यवस्था रहेको छ।
24: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
25: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
24: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
26: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट,
27: फोन 056494333, 9453555।
28: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना,
29: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा नयाँ भर्ना खुलेकाले पढ्न इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला।
28: सम्पर्क इन्जिनियरिङ कलेज घोराही दाङ,
29: फोन नम्बर 0825625601, 9858335990, 9858331684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
0: काया कैरनमा अब खबरको सिलसिला, 2078 बिजुली निर्यात थालेको नेपालले राम्रो आमदानी गर्न थालेको छ। त्यसअघिका वर्षमा आयात मात्रै गर्दै आएको नेपालले अहिले विद्युत व्यापारमा नाफा बढ़ाउँदै लगेको छ। 2082-83 भारत र बंगलादेशमा गरी 29,32,47,00,000 रूपियाँको बिजुली निर्यात भएको छ भने भारतबाट नेपालले सुकायाममा 10,22,74,00,000 आयात गरेको छ। एकै वर्षमा बिजुली व्यापारमा 19,09,72,00,000 रूपियाँ नाफा भएको छ। आर्थिक वर्ष 2080-81 नेपालले बिजुली आयात भन्दा बढ़ी निर्यात गरिरहेको छ। आयातको तुलनामा निर्यात वर्षेनी बढ़दै गएको प्राधिकरणका निमित्त कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले बताउनुभयो। हामी आयातबाट खुद निर्यातकर्ता भइसकेका छौं, उहाँले भन्नुभयो। अहिले औसतमा 1,000 मेगावाट निर्यात गरिरहेका छौं। वर्षायाममा देशभित्र खपत भई बच्ने बिजुली नेपालले भारत र बंगलादेशमा निर्यात गर्दै आएको छ। अहिले नेपाल र भारतले अन्तर्देशीय प्रसारण लाइन मार्फत विद्युत आयात क्षमता 1,530 र निर्यात क्षमता 1,850 मेगावाट पुर्याइसकेको छ। अर्को वर्षसम्म 2,500 मेगावाट क्षमताको पूर्वाधार तयार हुन्छ। भारतले विद्युत निर्यात हुने आयोजनाको स्वीकृति दिन ढिलाइ गरिरहेको छ। कूटनीति पहलमा जोड़ दिनुपर्छ। नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक हितेन्द्र साक्यले भन्नुभएको खबर कान्तिपुरले लेखेको छ।
21: यसैबीच आर्थिक वर्ष 2082-83 20 खर्ब 97 अर्ब 37 करोड़ रूपियाँको वस्तु आयात हुँदा 3 खर्ब 15 अर्ब 29 करोड़ रूपियाँको निर्यात भएको छ। यस अनुसार कुल वैदेशिक व्यापार अघिल्लो आर्थिक वर्षको तुलनामा 15.88% वृद्धि भएको भन्सार विभागले जनाएको छ। यस समयमा 24,11,66,95,00,000 रूपियाँको वैदेशिक व्यापार भएको विभागले जनाएको छ। आयात र निर्यात दुवै बढ़दा वैदेशिक व्यापारले कीर्तिमान कायम गरेको छ। यसअघि 2078-79 21,20,47,00,000,000 रूपियाँको वैदेशिक व्यापार भएको थियो। त्यसबेला आयात वृद्धि भएकाले वैदेशिक व्यापार बढ़ेको थियो। आर्थिक वर्ष 81-82 20,81,15,00,000,000 रूपियाँको वैदेशिक व्यापार भएको विभागको तथ्याङ्क छ। कुल व्यापारमा आयातको हिस्सा 86.93 र निर्यातको हिस्सा 13.07% रहेको छ। भएको आर्थिक वर्षमा देशको व्यापार घाटा बढ़ेर 17,81,08,00,000,000 पुगेकामा अघिल्लो आर्थिक वर्षमा 15,27,09,00,000,000 रूपियाँ थियो। आर्थिक वर्ष 81-82 तुलनामा गएको आर्थिक वर्षमा आयात 16.20% बढ़ेको विभागले सार्वजनिक गरेको विवरणमा उल्लेख छ। अघिल्लो आर्थिक वर्षमा 18,04,12,00,000,000 रूपियाँको आयात भएकामा गएको आर्थिक वर्षमा 20,96,37,00,000,000 रूपियाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षको तुलनामा गएको आर्थिक वर्षमा निर्यात 13.81% बढ़ेको छ। अघिल्लो आर्थिक वर्षमा 2,77,03,00,000,000 रूपियाँ बराबरको निर्यात भएकोमा गएको आर्थिक वर्षमा 3,15,29,00,000,000 रूपियाँ बराबरको पुगेको विभागको भनाई छ। यो निर्यात रकम अहिलेसम्मकै उच्च रहेको खबर कान्तिपुर दैनिकमा छ।
0: गएको आर्थिक वर्ष 2082-83 जेठसम्ममा 21,20,80,00,000,000 रूपियाँ रेमिट्यान्स भित्रिएको छ। यो रकम नेपालको वार्षिक बजेट भन्दा धेरै हो। गएको आर्थिक वर्षको बजेटको आकार 19,64,00,000,000 रूपियाँ थियो। यस्तै चालू आर्थिक वर्षको बजेट 21,24,00,000,000 रूपियाँको छ। इतिहासमै पहिलो पटक बजेट भन्दा धेरै रेमिट्यान्स भित्रिएको खबर आजको कारोबारले लेखेको छ। पछिल्लो समय दक्ष र सिपयुक्त जनशक्ति नेपालबाट विदेश गई काम गर्ने गरेका कारण उनीहरूले धेरै पारिश्रमिक लिने र नेपालमा रेमिट्यान्सको रूपमा पठाउने गरेका छन्। यस्तै यो वर्ष निर्यात केही बढ़े पनि आयातको तुलनामा निकै कम भएकाले व्यापार घाटा बढ़ेर 17,21,00,000,000 रूपियाँ पुगेको भन्सार विभागको तथ्याङ्क छ। विभागका अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा आयात 16.2% बढ़ेको हो।
21: सर्वोच्च अदालतले विवाह लगायत सामाजिक समारोहमा तड़क भड़क रोक्न सामाजिक व्यवहार सुधार ऐन लागू हुनुपर्ने र कानून मिच्नेलाई सजाय हुनुपर्ने निर्देशनात्मक आदेश 2056 साल भदौ 29 मई दिएको थियो। कार्यान्वयनका लागि सर्वोच्चको अनुगमन तथा निरीक्षण महाशाखा हुँदै 2066 फैसला कार्यान्वयन निर्देशनालयमा आइपुग्यो। निर्देशनालयले त्यस यता प्रतिवादी गृह मन्त्रालयलाई 17 वर्षसम्म 18 पटक ताकेता गर्दा पनि कार्यान्वयनमा अटेरी गरेको छ। निर्देशनालयले पछिल्लो पटक वैशाख 30 मा ताकेता गरेको थियो। सार्वजनिक सरकारका मुद्दामाथिका फैसला कार्यान्वयनमा सरकारकै व्यवस्था भइरहँदा ताकेता निर्देशनालय जस्तो बन्यो सर्वोच्च अदालतको फैसला कार्यान्वयन निर्देशनालय। मेची नदी सिमानालाई व्यवस्थित सीमांकन गर्नु भन्ने फैसला 19 वर्षमा 18 पटक ताकेता गरे पनि कार्यान्वयन भएको अवस्था छैन। त्यसै गरी विदेशमा रहेका नेपाली नागरिकको मताधिकार सुनिश्चित गर्न कार्यान्वयनका लागि 8 वर्षमा 15 पटक ताकेता गरिएको छ, तर यो फैसला पनि कागजमै सीमित छ। राज्य सञ्चालनमा 3 अंगका पदाधिकारीको अलग अलग भूमिका रहन्छ भन्ने फैसला 13 वर्षमा 13 पटक नै ताकेता गरे पनि प्रधानमन्त्री कार्यालयले सुनेको छैन। त्यसै गरी पूर्व सचिव शारदा प्रसाद त्रिताल भन्नुहुन्छ, न्यायपालिकाका फैसला कार्यान्वयन नगर्ने कार्यपालिकालाई व्यवस्थापिकाले निर्देशन दिनुपर्छ। यस्तै सरकारी निकायबाट न्यायालयका फैसला कार्यान्वयन नहुनु निकै लज्जाको विषय भएको सर्वोच्चको फैसला कार्यान्वयन निर्देशनालयका प्रवक्ता गोविन्द घिमिरेले बताउनुभयो आजको नयाँ पत्रिकामा खबर छ।
0: काया कैरनमा खेतीपातीमा यन्त्र उपकरणको प्रयोग र ध्यान दिनुपर्ने विषयमा जानकारी सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
1: एनबीएल सर्वसुलभ आवास कर्जा
2: अब बन्छ
1: तपाईको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
29: आधार दरमा मात्र 0.5% प्रिमियम थप।
1: विशेषताहरू: रु 2 करोड़ सम्मको कर्जा सुविधा,
29: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मर्मत सम्हार गर्न,
1: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि,
29: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
1: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
29: थप जानकारीको लागि आजै।
2: आहा, घर त साह्रै कित्तो बुझ्दो भयो होइन बुढी? अब किचनको लागि पनि सामान गजबकै ल्याउनु पर्यो, बरु कहाँ जाने होला त?
4: आ बुढा, केलाई चिन्ता लिनु छ र? ओल्लो घर पल्लो घरतिर सबैले सोभी गिफ्ट एन्ड किचन कर्नरकै सामान ल्याएका रहेछन्। मलाई पनि त्यहाँको भाँडाकुँडा चाहिँ साह्रै मन पर्यो, हामी पनि त्यतै जाऊँ।
5: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गिफ्टका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज, क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
6: सम्पर्क सोभी गिफ्ट एन्ड किचन कर्नर, दुलेगौडा, युनिक डिपार्टमेन्टको 2 घर तल, प्रोप्राइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ, फोन नम्बर 0654142334 र 98171566।
5: स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गिफ्टका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज, क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ।

0: प्रविधि अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए। नयाँ युग सँगै नयाँ प्रविधि कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ग्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिव लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक, दुलेगौडा। प्रोपाइटर पासा राजु। मोबाइल 9806613195 र 9847158।
1: अब बाँकी प्रसंग। पछिल्ला वर्ष मुखेबाली धानको रोपाई सहित अन्य खेतीमा पनि आधुनिक यन्त्र उपकरणको प्रयोग बढ़न थालेको छ। यसबाट हल गोरु मात्र होइन धेरैको संख्यामा खेताला खोज्नुपर्ने अवस्था पनि छैन। बाली लगाउने, काट्ने, चुट्ने र भित्र्याउने सबैजसो काम मेसिनको भरमा हुन थालेका छन्। खेतीमा आबद्ध किसानलाई नयाँ प्रविधिको प्रयोग गर्नुपर्ने बाध्यता पनि बनेको छ। विगतमा प्रयोगका लागि किसानले लगेका यस्ता उपकरण बिग्रिएर थन्किएको अवस्था पनि छ। साथी मदन पौड्यालले अहिले कृषि कर्ममा बढ़दो यन्त्र उपकरणको प्रयोग र चुनौतीबारे नार्कको राष्ट्रिय कृषि इन्जिनियरिङ अनुसन्धान केन्द्रका वैज्ञानिक गंगाराम भण्डारीलाई सोध्नु भएको छ।
2: हल गोरु र चाहिँ राँगाको पनि आफ्नो ठाउँमा चाहिँ उसको चाहिँ भूमिका छँदैछ। हामीले कृषिमा चाहिँ जमिनमा चाहिँ हाम्रो इनर्जी इनपुट बढाउनुपर्छ। जति इनर्जी इनपुट बढायो त्यति हामीले प्रतिफल पाउने हो। त्यसकारण चाहिँ हामीले ठूला ठूला मेसिनहरू प्रयोग गर्दाखेरि त्यसको प्रतिफल राम्रो आउँछ, किफायती हुन्छ। अब कृषि मेसिनहरूको प्रयोग गर्दाखेरि तराई क्षेत्रमा त लगभग हाम्रो चाहिँ ट्र्याक्टरहरूको प्रयोग बढेकै छ। त्यस्तै त्यसमा चाहिँ पहाड़तिर जाँदा पनि हाम्रो चाहिँ विभिन्न जसबाट चाहिँ अनुदानको कार्यक्रमहरू पनि व्यापक रूपमा चाहिँ लागू भएको छ। त्यसकारण पनि कृषि मेसिनहरू पुगेको अवस्था छ र किसानहरूलाई पनि जसले चाहिँ अनुदानभित्र पर्नु हुँदैन उहाँहरूले पनि आफ्नो खेती गर्नको लागि आफ्नो निजी लगानीमा पनि कृषि औजार उपकरण भित्राइरहनु भएको छ। किसानहरूले अनुभव गरिरहनु भएको छ। पक्कै पनि हामीले गोरुले गर्ने कामभन्दा ट्र्याक्टरले गर्ने काम चाहिँ हाम्रो पक्कै पनि चाँडो भएको छ, छिटो भएको छ, होइन। किसानलाई प्रविधिको पहुँच छ तर किसानको आफ्नो आर्थिक अवस्थाको कारणले गर्दाखेरि त्यहाँसम्म पुग्न नसकेको अवस्था चाहिँ विडम्बना छ।
3: तपाईँले भने जस्तै प्रविधिहरू छन्, हाते ट्र्याक्टर, पावर टिलर लगायत कृषि औजार सबै किसानको चाहिँ पहुँचमा पुर्याउन काम भइरहेका छन्। अब त्यो उपकरणहरू त भए, प्रयोगमा पनि कतिपय आएका छन्। हैरानी चाहिँ त्यति बेला हुन्छ जब खेतमा पुगेपछि काम गर्ने बेला चाहिँ बिग्रेर थन्क्याउनु पर्छ।
2: अब यो समस्याकोलाई किसान चाहिँ अलिकति ट्रेन हुनुहुन्छ, अभ्यस्त हुनुहुन्छ भने मलाई मेरो चाहिँ समग्रमा चाहिँ तत्कालले बिग्रिन सक्ने मेरा पार्ट्सहरू यी हुन्, यी पार्ट्स मैले झगडा राख्नुपर्छ भनेर उहाँहरूले झगडा राख्नुहुन्छ। कति चाहिँ ठाउँमा अलिक दुर्गम ठाउँ हुन्छ, पसलभन्दा टाढा हुन्छ, बिग्रेर यतिकै तुरन्तै पसल पुग्न सकिन्न। त्यस्तो बेलामा चाहिँ हामीले चाहिँ त्यस्ता चाहिँ झगडा पार्ट पूर्जाहरू चाहिँ आफूले राख्नु पर्यो। जो चाहिँ अनुभवी हुनुहुन्छ उहाँहरूले चाहिँ मेरो बिग्रिरहने पार्ट्सहरू यो हो, मलाई चाहिरहने हराइरहने पार्ट्सहरू भनेर चाहिँ उहाँहरूले राख्नु पर्यो। त्यसबाहेक चाहिँ अब खेतमै गएपछि हामी तत्काल केही सानातिन चाहिँ हामी मर्मसम्हारहरू गर्न सक्ने सिप हासिल गर्नु पर्यो। हाम्रो अपरेटर साथीहरूलाई चाहिँ हामीले त्यसरी चाहिँ हामी दक्ष बनायौँ भने हामीलाई अलिकति किफायती हुन्छ। होइन भने त्यो मेसिन बोकेर चाहिँ सदरमुकाम होला अथवा चाहिँ आफ्नो चाहिँ बजार मर्मत केन्द्रसम्म पुर्याउनु पर्यो। त्यता काम पनि हामीलाई डिस्टर्ब भयो भने चाहिँ त्यहाँ पुर्याउँदा मर्मत गर्दा हाम्रो अलिक खर्च बढ्ने हुन्छ। त्यसकारण चाहिँ मेसिन सँगसँगै हामीले चाहिँ मर्मतसम्मको पनि हामी चाहिँ पार्ट सँगसँगै जोड्नुपर्छ।
3: तत्कालै बिग्रियो, तत्कालै मर्मतको सुविधा त्यहाँनिर किसानले चाहिँ नपाउन सक्छ। अलि केही गर्दाखेरि सहजताको अवस्था बन्न सक्ला अथवा त्यस्ता केही ससाना पूर्व तयारी हुन सक्लान्?
2: कति त साना साना समस्या परेर आउँछन् कि ती समस्याहरू त्यही खेतमै समाधान हुन सक्छन्। त्यसको चाहिँ ज्ञान नहुँदाखेरि त्यसलाई हामी ठूलो समस्या मानेर हामी चाहिँ वर्कसपमा लगिरहेको अवस्था छ। हामी चाहिँ जस्तो चाहिँ अब डिजल इन्जिन चलाउँदैछौँ भने डिजल इन्जिनमा तेल सकिएपछि त्यसले हावा लिन्छ, होइन, इयर लक हुन्छ। ती सामान्य समस्या त्यसलाई हामी चाहिँ निराकरण पहिले गर्न सक्थ्यौँ नि त। हामी चाहिँ त्यसलाई चाहिने इन्धनको पनि पहिले सुनिश्चितता गर्नु पर्यो। मलाई यो मोबिल फेर्नुपर्छ, गियर आयल फेर्नुपर्छ, यी कुराको जानकारी हुनु पर्यो। त्यस्तै मेसिनमा चाहिँ कहीँ लिकेज हुन्छ, होइन, मेसिन चलिरहेछ तर त्यसमा चाहिँ तिन चाहिँ अयल सिलहरू गएर चाहिँ लिकेज भएर चाहिँ तपाईँको इन्जिन खाली भएको हुनसक्छ। त्यसले गएर चाहिँ सानातिना कुराहरू ख्याल नगर्दाखेरि मेसिनमा भोलि चाहिँ ठूलो चाहिँ क्षति ल्याउँछ, ठूलो चाहिँ मर्मसम्हार गर्नुपर्ने हुन्छ।
4: कृषिमा यन्त्र उपकरणको बढ़दो प्रयोग, आइपर्ने समस्या र समाधानको उपाय बारे

0: नार्को राष्ट्रीय कृषि इंजीनियरिंग अनुसंधान केन्द्र का वैज्ञानिक गंगाराम भण्डारी संघको विस्तृत कुराकानी अहिले बिहान 8 बजे को कार्यक्रम बदलिदो नेपालमा सुन्न सकिन्छ। काया कैरनमा फेरि पनि खबरको सिलसिला। अस्ति बुधबारदेखि ठूलो पानी पर्ने क्रम केही घट्न थालेको छ। मंगलबारसम्म देशका धेरै ठाउँमा लगातार जसो झरी र ठूलो पानी परेकोमा बुधबारदेखि भने केही ठाउँमा केही बेर मात्रै पानी पर्ने गरेको छ। गैराती पनि केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको छ। मकवानपुर र लमजुङमा मध्यम तथा अरू ठाउँमा हल्का मात्रै पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज बागमती गण्डकी र लुम्बिनी प्रदेशका तराईका थोरै ठाउँ तथा कोशी मधेश र सुदूरपश्चिम प्रदेशका तराईका एक दुई ठाउँमा मेघ गर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ। यस्तै लुम्बिनी प्रदेशका पहाड़ी भेग तथा बागमती गण्डकी र कर्णाली प्रदेशका हिमाली र पहाड़ी भेगका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।
1: सरकारले सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी कार्यविधिमा पहिलो संशोधन गर्दै ऋणीहरूलाई महत्वपूर्ण सुविधा थप गरेको छ। अर्थ मन्त्रालयले सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी पहिलो संशोधन कार्यविधि 2083 जारी गर्दै नयाँ व्यवस्था लागू गरेको हो। नयाँ कार्यविधिमा सरकारले 5 वर्षसम्म ब्याज अनुदान पाउने व्यवस्था छ। कार्यविधि अनुसार सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी एकीकृत कार्यविधि 2075 बमोजिम प्रभाव भएका कर्जाहरू नवीकरण भएको अवस्थामा अनुदान प्रदान शुरू भएको मितिबाट 5 वर्षसम्म ब्याज अनुदान उपलब्ध गराउने नयाँ व्यवस्था गरिएको छ। यस व्यवस्थाले साबीको कार्यविधि अनुसार कर्जा लिएका ऋणीहरूलाई थप राहत पुग्नेछ। त्यस्तै कुनै त्रैमासिकमा परिस्थितिजन्य कारणले कर्जाको रकम भुक्तानी गर्न नसकेका ऋणीले अर्को त्रैमासिक बक्यौता चुक्ता गरी कर्जा नियमित गरेमा बैंक तथा वित्तीय संस्थाले सम्पूर्ण अवधिको ब्याज अनुदान माग गर्न सक्ने व्यवस्था गरिएको छ। यसका लागि बैंकले कर्जाको सदुपयोग भएको र परिस्थिति जन्य कारणले नै भुक्तानी रोकिएको यकिन गर्नुपर्नेछ। यसैको किस्ता ढिलो हुँदा अनुदान रोकिने डर रहने भएकाले अब ऋणीले अघिल्लो बक्यौता तिरेमा पूरै अवधिको अनुदान पाउने बाटो खुलेको छ। यस्तै प्राकृतिक विपद पीड़ितको निजी आवास निर्माण कर्जाका लागि अब ऋणीले सो घोषणा गर्नुपर्ने समेत व्यवस्था गरिएको आजको कारोबार दैनिकमा खबर छ।
0: काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: बर्खाको बेला बाढी पहिरोको डर हुन्छ।
3: घर बनाउन त शुरू गरियो, पैसा भए पनि तनावै तनाव छ। के गर्ने, कसो गर्ने, कहाँ जाने, के ल्याउने, के भए दाई, पैसा भएपछि नि के को तनाव हो र? हेर न भाइ, घर बनाउन शुरू गरेको, सामान लिन कहिले कुन पसलमा कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छु।
4: ल दाई, पैसा भएपछि त बुद्धि लगाउने हो नि। दुलेगौडाको थापा हार्डवेयर सप्लायर्समा जानुस् न, जगदेखि ढलानसम्मका सबै सामान एउटै छाना मुनि पाइन्छ। उच्च स्तरका छड, सिमेन्ट, रङ, सेनेटरी फिटिङ जस्ता पाता, सिपिभीसी, पिभीसी पाइप, पेन्ट तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ। थापा हार्डवेयर सप्लायर, शुक्ला गण्डकी 4, दुलेगौडा, नगरपालिका अगाडि, प्रभु बैंक भन्दा 7 घर तल। प्रोप्राइटर महेश थापा, फोन 0654142636, मोबाइल 9850788302 र 9850688302।
5: दाई, पहिला यो मोबाइल हेरिदिनुहोस् न, के भयो भयो? फोटो, भिडियो, नम्बर सबै यसमै थियो, एक्कासी बिग्रियो।
6: खै दिनुहोस् त, ए चिन्ता नगर्नुहोस्, तपाईँ द एप्पल अफ नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ।
5: अनि बन्छ त दाई?
6: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ। अनि सुन्नुहोस् त,
7: द एप्पल सप नोकिया सर्भिस सेन्टर, दुलेगौडा बसविसौनीको ठिक पारिपट्टि,
8: सबै ब्रान्डका मोबाइल बिक्री, साटफेट र एसोसरी सामानहरू उपलब्ध छन्।
9: नोट, नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्।
8: प्रोपाइटर राजन पौडेल, मोबाइल 9850602629।
0: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्यूबमा प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ।
1: अब बाँकी खबर। नेपालको शान्तिभूमि लुम्बिनीको कमल जापानमा पुगेर फुलेको छ। नेपालको कमल फुलेपछि दुई देशका कूटनीतिक वृत्तमा खुशी छाएको छ। नेपालमा रहेको जापानको राजदूतावासले लुम्बिनीको कुदान क्षेत्रमा फुल्दै आएका कमलका फूल जापानको वाखायामा प्रान्तको फोया शहरमा फुलेको तस्विर सार्वजनिक गर्दै खुशी व्यक्त गरेको छ। दूतावासले भनेको छ, फक्रेको कमल फूलले दुई देश बीचको सात दशकको मित्रता, पारस्परिक सम्मान र सांस्कृतिक आदान प्रदानको सम्झना गराएको छ। कमल जस्तै दुई राष्ट्रबीचको मित्रता बढ़दै जाओस्, फूल्दै जाओस् र भावी पुस्तालाई प्रेरणा दिलाओस्। जापानको राष्ट्रिय फूल साकुरा काठमाडौँ उपत्यकाका विभिन्न ठाउँमा रहेका बगैंचामा केही वर्ष यता फूल्न थालिसकेका छन्। नेपालको राष्ट्रिय फूल लालीगुराँस पनि जापानमा फुलाउने प्रयास भइरहेको छ। जापानमा नेपालको कमल फूलेपछि रौनक थपिएको छ। दूतावासले भनेको छ, जापान र नेपाल बीचको कूटनीतिक सम्बन्धको 70वां वार्षिकोत्सवको सम्झना गर्दै नारा प्रान्तको सोरेन्जी मन्दिरका प्रमुख पुजारी तखाता किमिनोरीले फूल फुलाउनु भएको हो। दूतावासका अनुसार पुजारी तखाता जीव वैज्ञानिक हुनुहुन्छ। उहाँकै पहलमा बिउबाट कमलको फूललाई सफलतापूर्वक पुनर्जीवित गर्न सकिएको दूतावासले जनाएको छ। दूतावासले अगाडि भनेको छ, यसको बिउ लुम्बिनीको प्रातात्विक स्थलबाट संकलन गरिएको थियो, पछि वाकायामा प्रान्तको कोया टाउनमा उब्जाइएको खबर आजको गोर्खा पत्रमा छ।
0: अब विदेशको खबर। भारतमा मेडिकल प्रवेश परीक्षा नीटको पेपर बाहिरिएको प्रकरणलाई लिएर शुरू भएको विद्यार्थी आन्दोलन अझै सकिएको छैन। शिक्षा प्रणाली सुधार, दोषीमाथि कार्यवाही र केन्द्रीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामाको माग गर्दै विद्यार्थीहरू लामो समयदेखि केन्द्रीय राजधानी नयाँ दिल्लीको जन्तर मन्तरमा आन्दोलन गरिरहेका छन्। यही आन्दोलनलाई समर्थन गर्दै 26 दिनदेखि आमरण अनशनमा बसेका चर्चित सामाजिक अभियन्ता सोनम वाङचुकले अन्तत हिजो आफ्नो अनशन तोड्नु भएको छ। भारतका केन्द्रीय मन्त्री जेपी नड्डा र डाक्टर जितेन्द्र सिंह साथै लद्दाख एक्सप्रेस बडीका प्रतिनिधिहरूको उपस्थितिमा उहाँले अनशन अन्त्य गर्नुभएको बीबीसी हिन्दीले जनाएको छ। देशमा सम्भावित हिंसा रोक्नुपर्ने आवश्यकतालाई ध्यानमा राख्दै अनशन अन्त्य गरेको उहाँको भनाइ छ। अनशन तोड्दै उहाँले आन्दोलनकारी र सर्वसाधारणलाई कुनै पनि प्रकारको हिंसामा नउत्रिन आग्रह गर्नुभएको छ। भारत सरकारसँग भएका सहमति र शर्तबारे भने उहाँले छिट्टै विस्तृत जानकारी सार्वजनिक गर्ने समेत बताउनु भएको छ। शैक्षिक सुधारको माग गर्दै विद्यार्थी संगठनहरूले आन्दोलनलाई निरन्तरता दिएका छन्। उनीहरूले परीक्षाको विश्व नेता कायम गर्न, दोषीमाथि कड़ा कार्यवाही गर्न, परीक्षा प्रणालीमा सुधार तथा शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामाको माग दोहोर्याएका छन्। पछिल्ला केही दिन यता दिल्लीमा प्रदर्शन, धरना र विरोध सभाहरू चलिरहेका छन्। आन्दोलनको आउँदो दिशा सरकार र आन्दोलनकारी बीच हुने थप वार्ताको परिणाममा निर्भर हुने अनुमान छ। आन्दोलनलाई देशव्यापी बनाउन कक्रो जनता पार्टी सीजेपीले आज भारतभर शान्तिपूर्ण प्रदर्शन गर्न आह्वान गरेको छ।
1: अब केही खेल खबर। नेपालले आईसीसी क्रिकेट विश्वकप लीग टू श्रृंखलामा लगातार दोस्रो हार बिहोरेको छ। हिजो नेपाललाई घरेलु टोली नेदरल्याण्डसले 6 विकेटले पराजित गर्यो। लगातार दोस्रो हारसँगै नेपालको शीर्ष चारमा रहने सम्भावना कमजोर बनेको छ। पहिलो खेलमा नेपाल नामिबियासँग 8 विकेटले पराजित भएको थियो। नेपालले दिएको 158 रनको लक्ष्य नेदरल्याण्डसले 44 ओभर 1 बलमा 4 विकेट गुमाएर पूरा गर्यो। नेदरल्याण्डसका लागि कप्तान स्कट एडवर्ड्सले अभिजित 61 रनको योगदान गरे। उनले 82 बलमा 2 चौका र 1 छक्का प्रहार गरे। त्यसै गरी नेपालका लागि सम्पाल कामी, दिपेन्द्र सिंह हेरी र ललित नारायण राजवंशीले समान 1-1 विकेट लिए। त्यसअघि टस हारेर ब्याटिङको निम्ति पाएको नेपालले 44 ओभर 4 बलमा सबै विकेट गुमाउँदै 157 रन जोड़ेको थियो। नेपालका लागि आरिफ शेखले 41, गुलशन कुमार झाले 29, दिपेन्द्र सिंह हेरीले 21, आसिफ शेखले 14, करण केसीले अभिजित 13 र सम्पाल कामीले 10 रन जोड़ेका छन्। जितसँगै 29 खेलबाट 34 अङ्क जोडेको नेदरल्याण्डस तेस्रो स्थानमा छ। पराजित नेपाल 30 खेलबाट 24 अङ्कका साथ 5औं स्थानमा छ। अब नेपालले साउन 11 गते सोमबार नामिबियासँग खेल्नेछ। खेलकै अर्को प्रसंगमा आउँदो असोजमा जापानमा हुने विश्व एसियाली खेलकुदको पुरूष क्रिकेटको समूह चरणमा नेपालले अफगानिस्तान र जापानको सामना गर्ने भएको छ। हिजो सार्वजनिक समूह विभाजन अनुसार नेपाल समूह एमा परेको हो। समूह बीमा हङकङ, मलेसिया र ओमान रहेका छन्। हरेक समूहका शीर्ष दुई टोलीले क्वार्टर फाइनलमा स्थान पक्का गर्नेछन्।
0: काया कैरनमा अब केही खबर संक्षेपमा। विशेष महाधिवेशनबाट आएको नेतृत्वलाई वैधता दिन अस्वीकार गर्दै समान्तर गतिविधि गरिरहेको कांग्रेसको शेरबहादुर देउवा पक्षले राजनीतिक र कानूनी दुवै मोर्चाबाट सक्रियता बढ़ाएको छ। राजनीतिक रूपमा साउन 29 राष्ट्रिय कार्यकर्ता भेला बोलाएको देउवा पक्षले सर्वोच्च अदालतमा पुनरावलोकन निवेदन दर्ता गराएर कानूनी लड़ाई पनि थालेको हो।
1: अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मधेश प्रदेशका तत्कालीन मन्त्री शैलेन्द्र प्रसाद शाहसहित 7 जना र एउटा निर्माण कम्पनी विरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको खबर आजको गोर्खा पत्रमा छ।
0: बैंकिङ कसुरको अभियोगमा पक्राउ परेका शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल कारागार चलान भएका छन्। बैंकबाट लिएको कर्जा दुरूपयोग गरेको प्रश्न भएको भन्दै उच्च अदालत पाटनले उनलाई हिजो थुनामा पठाएको हो।
1: सिंहदरबार परिसरमा संसद भवन निर्माण 7 वर्ष बित्न लाग्दा पनि पूरा नभएपछि फेरि म्याद थप्न लागि भवन निर्माणका सुरक्षाका लागि पछिल्लो पटक खपिएको म्याद गएको पुष 16 सकिए पनि म्याद थप नगरी काम गराइँदै थियो। त्यसै त 6 महिना बित्दा पनि काम नसकिएपछि 6 पटक म्याद थप्ने तयारी भइरहेको कान्तिपुरमा खबर छ।
0: गएको आर्थिक वर्ष 2082-83 वाणिज्य बैंकहरूको निक्षेप 9,67,42,00,00,000 रूपियाँले बढ़ेको छ, तर यसै अवधिमा कर्जा प्रवाह भने 3,15,13,00,00,000 रूपियाँले मात्रै विस्तार भएको खबर नयाँ पत्रिकाले लेखेको छ।
1: नयाँ राजदूत नियुक्तिको प्रक्रिया अन्तिम चरणमा पुगेको छ। झण्डै 1.5 महिना अघि शुरू भएको छनौट प्रक्रिया अन्तर्गत परराष्ट्र मन्त्री शिशिर खनालले अर्को हप्तासम्म केही नाम सिफारिश गर्ने तयारी गर्नुभएको कान्तिपुर दैनिकमा खबर छ।
0: निसन्तान दम्पतिलाई सन्तान प्राप्त गराइदिने प्रलोभन देखाएर 16 नाबालिगको डिम्बो अवैध रूपमा कारोबार गराएको आरोपमा तनौकी राधिका गौतम पक्राउ परेकी छिन्।
1: बजारबाट मासु खरिद गर्दा अधिकांश उपभोक्ताले त्यसको गुणस्तर, स्वास्थ्य परीक्षण वा सरसफाईका मापदण्डबारे खासै चासो दिँदैनन्। पशु स्वास्थ्य तथा खाद्य सुरक्षा विज्ञका अनुसार अव्यवस्थित रूपमा वध गरिएका तथा परीक्षण बिनाका मासुजन्य पदार्थहरूले मानव स्वास्थ्यमा गम्भीर जोखिम निम्त्याउन सक्छन्।
0: काया कैरनमा अब पालो उखानको,
1: भन्न सजिलो गर्न गाह्रो।
0: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
1: विद्युत निर्यातबाट 1 29,32,00,00,000 रूपियाँ आमदानी, 21 वस्तु आयात हुँदा 3 मात्रै निर्यात, बजेटको आकार भन्दा धेरै भित्रियो रेमिट्यान्स।
0: अदालतका फैसला 2 कागजमै सीमित, सार्वजनिक सरोकारका मुद्दामाथिका फैसला कार्यान्वयनमा सरकारकै व्यवस्था।
1: धान रोपाई सहित खेतीका अरू काममा पनि आधुनिक यन्त्र उपकरणको प्रयोग बढ़दो, सामान्य मरमत सम्हारको ज्ञान र पाठ पूर्जा जगेडामा राख्न किसानलाई सल्लाह।
0: भारतमा मेडिकल परीक्षाको विषयलाई लिएर शुरू भएको विद्यार्थी आन्दोलन फैलाउँदै 26 सोनम वाङचुकले तोड़े अनशन, सीजेपीद्वारा आज शान्तिपूर्ण प्रदर्शनको आह्वान।
1: र आईसीसी क्रिकेट विश्वकप लीग टूमा नेपालको लगातार दोस्रो हार, विश्व एसियाली खेलकुदको पुरूष क्रिकेटतर्फ नेपालले अफगानिस्तान र जापानसँग खेल्ने।
0: र अन्त्यमा आजको कार्टुन, आज हामीले दीपक गौतमले बनाउनु भएको कार्टुन लिएका छौं। पानी पर्ने बित्तिकै सड़क जलमग्न हुने अवस्था र ट्राफिक जरिवानासँग यो कार्टुन सम्बन्धित छ। यहाँ पानी परेपछि सड़क पोखरी जस्तो भएको छ, गाड़ी चलाउने र हिँड्ने मान्छेहरूको अवस्था बिजोग छ। टाउकोमा हेलमेट लगाएर जुत्ता र रेनकोट हातमै बोकेका एकजना मान्छे कसैलाई मोटरसाइकल बोकाएर जलमग्न सड़कमा हिँडिरहेका छन्। अर्का मोटरसाइकल चालकले के गरे हो यस्तो भनेपछि उनी भन्दैछन्, रोड देखिँदैन, अब यस्तोमा कुदाए लेनमिचिएला, जरिवाना तिर्नुभन्दा त बोकाउँदा सस्तो पर्ने रहेछ। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौ। उमालेको या शुद्धिकरण गरेको पानी मात्रै पिउने गरौं। नमस्कार।

0: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।
1: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त खुसी त छौ नि।
2: घर मात्रै बनाएर हुन्छ, त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
1: तिमी पनि यसो बुझ्ने गर न, फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै धुलेगौडा बजारको हेल्प चोकमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ।
2: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
3: हजुर, घर भित्र होस् या बाहिर गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा, गमला, बगैंचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
4: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ल गण्डकी 4 हेल्प पोस्ट लाइन, दुलेगौडा।
3: प्रोपाइटर रबिन थापा, सम्पर्क 98560 33 398 र 98465 10 950।
5: ए सम्धी, यता नजिकै राम्ररी पालेको लोकल कुखुरा, हाँस वा कालिज पाइँदैन भने सुरुप झोल खाऊ भनेको, यो 45 दिने हो कि बिगासे कुखुरा खाँदा खाँदै ज्यानै बिगासे जस्तो हुन लाग्यो, आयु पनि 45 वर्ष नै पो हुने हो कि, चिन्ता लाग्छ हो सम्धी।
6: अब लोकलै खोज्नु भएको हो भने युनिक मल्टी एग्रो प्राली शुक्ला गण्डकी 10 मिनम खानीमा जानु पर्यो सम्धी। खुल्ला जंगलमा पालेको लोकल कुखुरा, कालिज र हाँसको मासु, अण्डा तथा चल्लाहरू मिलाएर पाइँदो रहेछ।
7: हजुर, स्वच्छ शान्त मनोरम प्राकृतिक वातावरणमा कृषि क्षेत्रको अवलोकन गरी प्राकृतिक रूपमा उत्पादित वस्तुहरूको स्वाद लिन चाहनुहुन्छ भने पारिवारिक पिकनिकको समेत व्यवस्था रहेको छ। युनिक मल्टी एग्रो प्राली शुक्ला गण्डकी 10 मिनाम खानी, प्रबन्ध निर्देशक हरि खड्का, सम्पर्क 98028 28810, 98028 28811 र 98028 28816।
8: लौ आयो खुसीको खबर, होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर।
9: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रो सहर दुलेगौडा हेल्पोस चोक नजिकै गण्डकी हार्डवेयरको सटर लाइनमा रहेको प्रिन्स फेन्सी हाउसमा आउनुहोस्। सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस्। बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ।
8: जुत्ता, चप्पल, सुट, पाइन्ट, लेडिज आइटम, साडी, कुर्ता, सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ।
9: सम्पर्क प्रिन्स फेन्सी हाउस, मोबाइल 98066 81115।
2: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
3: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारामा शैक्षिक सत्र 2083-84 लागि मानविकी शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अंग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो।
2: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
3: हाम्रा विशेषताहरू, वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल जनस्तरबाट सञ्चालित न्यून शुल्कमा पढाइ हुने सामुदायिक क्याम्पस,
2: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने
3: शुक्ला गण्डकी, भीमाद, म्याग्दे, रिसिङ, घिरिङ र हरिनाश गाउँपालिका भित्रका विद्यालय टपरलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था।
2: कक्षा 12 3.6 वा 100 भन्दा माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था।
3: 3.4 देखि 3.59 जीपीए प्राप्त गर्ने विद्यार्थीलाई मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था।
2: पहिला भर्ना हुन आउने 15 विद्यार्थीहरूलाई भर्ना शुल्कमा ₹4,000 छुटको व्यवस्था।
3: साथै यूजीसी, प्रदेश सरकार, नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था
2: र बिहानी सत्रमा कक्षा सञ्चालन हुने।
3: विस्तृत जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस, शुक्ला गण्डकी 5 बेल चौतारा तनहुँ, फोन 065-571-240। बीबीएस मा नेपाल टप गर्ने अञ्जना राई, जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठ जस्तै उच्च शैक्षिक सफलता हासिल गर्ने पालो अब तपाईँको।
4: कक्षा 12 उत्तीर्ण हुन सफल, सम्पूर्णलाई हार्दिक बधाई सहित यस गण्डकी मल्टिपल कलेज भुलुङ्गेमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
3: बीबीएस प्रथम वर्ष 2081 र दोस्रो वर्ष 2082 निरन्तर नेपाल टप नतिजा प्राप्त गरेको यस कलेजमा सीमित सिटका लागि भर्ना खुल्यो। आजै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्। साथै पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीए को आधारमा विशेष छुटको व्यवस्था रहेको छ।
4: छुटका दायराहरू:
3: कक्षा 12 को परीक्षामा 3.6 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरी उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट।
4: 3.4 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट
3: र 2.5 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गर्ने विद्यार्थीलाई 60% छुटको व्यवस्था गरिएको छ।
4: थप जानकारीका लागि सम्पर्क 0655714479, मोबाइल 9856062265 र 9846064145।
6: ए सबिना, यस्तो हतारमा कता हो?
10: ए प्रदीप, हेर न, बेहेको दिन पनि आइसक्यो, गर गहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन, पोखरासम्म पुग्नु छ, त्यही भएर म त हतार हतारमा हिँडेको।
6: ल, बिहेको गर गहना बनाउन पोखरा नि जानु पर्छ त। यही दुलेगोडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालीका सुनचादी पसल हो, त्यहाँ जाऊ न। तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ, अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र? मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
11: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुनचाँदी पसल, दुलेगौडा बनकेवा चोक तनहुँ, प्रोप्राइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज, मोबाइल 9846078528 र 9008816142।
12: सधैँ झैं यही आउँदो साउन 9 गते दोस्रो शनिबार
3: यस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौंडामा पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका एसओडी वरिष्ठ छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आनन्द नेपाल आउनुहुने हुँदा सम्बन्धित रोगका समस्या भएका बिरामीहरूले स्वास्थ्य लाभ लिई मौकाको फाइदा लिनुहोला।
12: उपचार हुने रोगहरू:
3: नयाँ पुराना नङ तथा छालाको दाजको उपचार,
12: अनुहारमा देखिने चाया पोतो र डन्डीफोरको उपचार,
3: पाल झर्ने समस्या,
12: छालाका संक्रमित रोगहरू जस्तै लुतो, घाउ, खटिरा,
3: टाउको तथा शरीरको चाया,
12: बुढेसकालमा छाला चिलाउने रोग,
3: विभिन्न छालाका पुराना तथा नयाँ एलर्जी,
12: छाला तथा यौनाङ्गमा आउने मुसा,
3: कुष्ठ रोग तथा छालाका अन्य रोग सँगै यौन रोग सँग सम्बन्धित सम्पूर्ण उपचार, परामर्श र पोतोको पिलिङ पनि गरिन्छ।
12: साथै दुलेगौडामा नै पहिलो पटक रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यद्वारा दैनिक भिडियो एक्सरे तथा एनोमाली स्क्यान सेवा र दैनिक इसिजी गुणस्तरीय ल्याब र फार्मेसी सेवा लिन सक्नुहुनेछ।
3: विस्तृत जानकारीका लागि सम्पर्क 0654142333 र 9868168087।
12: वीरेन्द्र स्वास्थ्य क्लिनिक, शुक्ला गण्डकी 4, दुलेगौडा।
13: यो गाग्री पुरानो भएर सबै पानी चुहिएको छ, यसो टालटुल गर्न पाए नि हुन्थ्यो। आज भोलि तामाको गाग्री त हराइसक्यो, बनाउने ठाउँ त छन् कहाँ होला र?
6: ल हेर, यी काइलीलाई त केही थाहा छैन। हाम्रै दुलेगौडामा तामाको आफ्नै उत्पादन उद्योग भएको दुलेगौडा मेटल उद्योग छ नि। आफ्नै आँखा अगाडि नयाँ भाँडाकुँडा बनाउनेदेखि लिएर साटफेर मर्मत सबै गरिन्छ नि।
13: हजुर, दुलेगौडाकै पुरानो 34 वर्षदेखि सञ्चालित तामासँगै अन्य धातु, पितल, ढलट, आल्मुनियम, सिलोट, चरेस, किनबेच र साटफेर गरिनुका साथै धातुसँगै किचनका अन्य सामान, गृहस्थी, होटल, रेस्टुरेन्ट, समाजका लागि आवश्यक भाँडाकुँडा चाहिएमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क दुलेगौडा मेटल उद्योग, प्रोप्राइटर सूर्यबहादुर बानिया, संगम बानिया, फोन 0654142142, 9856023128, 9462614726।
11: हाम्रो प्रतिबद्धता धातुका भाँडा बर्तनको उपलब्धता।
0: तपाई सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।

पाइतला कुर्कुच्चा दुख्ने समस्या जसलाई चाहिँ हामी प्लान्टर फेसियाइटिस भन्छौँ, त्यसको त्यो के हो र त्यो के कारणले गर्दाखेरि हुन्छ, त्यसको लक्षणहरू के हुन्छ, त्यसबारे छोटकरीमा हजुरलाई जानकारी गराउन चाहन्छु। हाम्रो पाइतला भनेको चाहिँ एउटा बेस हो जस जहाँबाट चाहिँ हाम्रो जिउको पुरै भार ग्राउन्डमा जाने बेलामा, जमिनमा जाने बेलामा त्यही पाइतलाले नै बेहोर्ने। त्यो पाइताला चाहिँ पाइतलामा त्यही भएर अब सृष्टिकर्ताले चाहिँ कस्तो दिनुभएको छ, त्यहाँनिर चाहिँ हड्डी मात्रै छैन, त्यहाँ चाहिँ एउटा कुसन छ, गिलो पन्छ, गिलो हिल दिनुभएको छ। त्यो हिल त्यो कुर्कुच्चा जुन चाहिँ अलिकति सफ्ट छ, गिलो छ, ताकि जिउको भार त्यसले लिन सकोस्। र अर्को चाहिँ पाइतलामा हेऱ्यो भने भित्री भागमा हाम्रो अलिकति यसरी कर्भ हुन्छ, यसरी अलिकति उठेको हुन्छ, त्यो भागमा चाहिँ पछाडिबाट अगाडितिर एउटा नसा जस्तो गएको हुन्छ, प्लान्टर फेसिया भन्छन्, त्यो नर्मल स्ट्रक्चर यो सबैमा हुन्छ प्लान्टर फेसिया भन्ने। अब जिउको भार त्यो पाइतलाले बोक्दा बोक्दा के हुनसक्छ भने यो प्लान्टर फेसियामा चाहिँ असर पर्छ, त्यहाँ चाहिँ इन्फ्लामेसन हुन्छ, त्यसलाई त्यो सुन्निने, टाइट हुने अथवा अलिअलि च्यातिने त्यस्तो समस्याहरू आउन सक्छ, त्यो चाहिँ प्लान्टर फेसियाइटिस हो। यसको लक्षण चाहिँ के हो भने हिल पेन, हिँड्दाखेरि चाहिँ धेरै दुख्ने, के अरे 5 मिनट पनि हिँड्न नसक्ने, बिहान उठ्दाखेरि चाहिँ पुरै पोलेको जस्तो दुख्ने, पहिलो पाइला टेक्नलाई धेरै गाह्रो हुने, हामीले चाहिँ अब यसलाई अलिकति यसरी स्ट्रेच गऱ्यौँ तन्कायौँ भने पनि धेरै दुख्ने, त्यस्तो त्यस्तो लक्षण हुन्छ। मेन चाहिँ हिँड्न सक्ने क्षमतालाई नै यसले असर गरिदिन्छ, बिरामीहरूलाई चाहिँ 5-10 मिनट हिँड्न पनि धेरै गाह्रो हुने हुन्छ। अब यो चाहिँ युजुअली हुने भनेको चाहिँ जस्तो यो फुटवेयरहरू हाम्रो चाहिँ जुत्ता चप्पलहरू अलिकति राम्रो भएन भने, जस्तो सोल चाहिँ गिलो सोल भएन, अलिक कडा कडा सोल भएको, जस्तो हिल लाउने मान्छेहरू अथवा जो चप्पल पातलो चप्पल लगाउने, कडा सोल भएको चप्पल लगाउने, प्रोफेसनमा पनि डिपेन्ड हुन्छ, जस्तो पेसागत हिसाबले हेर्ने हो, जस्तो टिचरहरू कति 4-5 घन्टासम्म उभिएर पढाउनु पर्ने हुन्छ, हामीले ओपिडीमा देख्छौँ धेरै जस्तो टिचरहरू पनि आउनुहुन्छ यस्तो समस्याले, कन्टिन्युसली 4-5 घन्टासम्म अब उभिएर कन्टिन्युस क्लास लिनु पर्यो, अथवा आर्मी पुलिसहरू कडा जुत्ता लगाएर त्यसमा परेड खेल्नु पर्यो, अब त्यसमा त्यो परेड खेल्नेमा त्यसको प्रेसरले गर्दाखेरि चाहिँ हिलमा दुखाइ हुने। अर्को चाहिँ ओजन, वेट बढी छ, ओभर वेटले गर्दाखेरि पनि त्यो भार चाहिँ त्यसमा धेरै पर्दाखेरि त्यस्तो हुने हुन्छ। मैले चाहिँ अर्को कमनली देखेको चाहिँ गाउँतिर हाम्रो गाउँघरको महिलाहरूमा चाहिँ अब टाउकोमा धेरै गरुङ्गो गरुङ्गो चिजहरू बोकेर हिँड्नुपर्ने, अनि लामो समयसम्म हिँड्नुपर्ने, खेतमा काम गर्नुपर्ने, त्यसो जुत्ता चप्पल अझ जुत्ता चप्पल नै नलगाउने, त्यसले गर्दाखेरि त्यो धेरै प्रेसर परेर त्यहाँनिर असर परेर यस्तो पाइतला दुख्ने समस्या हुन्छ। यो चाहिँ हड्डीको समस्या होइन, तर त्यो प्लान्टर फेसिया भन्ने तत्त्व चाहिँ के त्यो टिस्यु चाहिँ गएर हड्डीमा चाहिँ टाँसिएको हुन्छ, त्यसले गर्दाखेरि हड्डी एक्सरे गरेर हेर्दाखेरि हड्डी पलाएको देखिन सक्छ, तर त्यो हड्डी पलाएको भन्दैमा त्यसैले गर्दाखेरि दुखाइ आएको चाहिँ होइन, त्यो चाहिँ समस्या प्लान्टर फेसिया भन्ने त्यसको चाहिँ चोटको कारणले गर्दाखेरि हो। यो समस्यालाई कसरी हामीले ट्याकल गर्न सक्छौँ त, यसलाई कसरी उपचार गर्न सक्छौँ त, सबभन्दा इम्पोर्टेन्ट कुरा भनेको चाहिँ फेरि त्यो जुत्ता चप्पल अलिक कमलो सोल भएको लगाउने, हामीले अब हाम्रो उसमा चाहिँ सबभन्दा हेला गरिएको अङ्ग भनेको खुट्टा नै होला, तर सबभन्दा माया चाहिँ त्यसलाई गर्नुपर्छ, किनभने ढोग्ने बेलामा हामी त्यही खुट्टालाई नै ढोग्छौँ, त्यो खुट्टाले चाहिँ हामीले साँझ बिहान यसो मालिस गर्ने, सफा राख्ने त्यस्तो गर्नुपर्छ। अब अघि नै मैले जुत्ता चप्पलको बारेमा कुरा गरेको थिएँ, जुत्ता चप्पल कमलो सोल भएको जुत्ता चप्पल लगाउने, स्पोर्ट्स वेयरहरू लगायो भने चाहिँ राम्रो। हाम्रो अब जुत्ता चप्पल कमलो सोल भएको छैन भने हामी त्यसमा चाहिँ अझ थप्न सक्छौँ, एउटा सिलिकन हिल प्याडहरू पाउँछ, सिलिकन गिलो गिलो त्यस्तोहरू त्यसमा हामीले थप्न सक्छौँ। त्यो सँगसँगै एक्सर्साइज, प्लान्टर फेसिया स्ट्रेचिङ एक्सर्साइज भन्ने हुन्छ, त्यो हाम्रो फिजियोथेरापिस्ट यसो 5-7 किसिमको कसरतहरू छ, त्यसलाई चाहिँ स्ट्रेच गर्ने, एक्सर्साइज गर्ने, र यसो मन तातो पानीमा नुन हालेर 5 मिनट जति त्यसमा डुबाउने,
सुक्खा बनाउने यसो मलम लगाएर मसाज गर्ने अकुपङ्क्चर मसाज यसो रगरेर मात्रै हुँदैन यसो थिचेर थिची थिची यसो अकुपङ्क्चर मसाज गर्ने यो चाहिँ अब के अरे साधारण उपाय भयो घरायसी उपाय अब यो बाहेकको अरू हामी औषधि दिन सक्छौँ खाने ट्याब्लेट औषधिहरू जसले चाहिँ दुखाइ कम गराउँछ भित्रको सुजनहरू कम गर्छ च्यातिएको चिजहरूलाई चाहिँ अलिकति त्यसमा हिल हुन सजिलो गर्छ हेल्प गर्छ अर्को उपाय भनेको चाहिँ इन्जेक्सनहरू प्लान्टर फेसियामा चाहिँ त्यो भनेको चाहिँ इन्फ्लामेसन हो त्यहाँदेखि सुन्निने विभिन्न किसिमको केमिकलहरूले गर्दाखेरि दुखाइ उत्पन्न भएको हुन्छ त्यसलाई निर्मूल न्यून गर्नको लागि कम गर्नको लागि स्टेरोइड पनि इन्जेक्ट गर्न सक्छौँ अर्को यो प्लान्टर फेसियाइटिसमा चाहिँ अर्को एउटा इन्जेक्सन भनेको चाहिँ यो पिआरपी इन्जेक्सन प्लेटलेट रिच प्लाज्मा इन्जेक्सन अहिले हाम्रो देशमा पनि यो प्रविधि आइसकेको छ यसले त्यो प्लान्टर फेसियामा जुन च्यातिएको चिजहरू हुन्छ वेयर एन्ड टियर भएको चिज हुन्छ त्यसलाई चाहिँ फेरि पलाउन हेल्प गर्छ त्यो इन्जेक्सन लगाउन सकिन्छ र अर्को एउटा प्रविधि चाहिँ के छ भने यो बिजुलीको सेक भनौँ कि अब साउन्ड वेभ पठाएर त्यो चाहिँ त्यो ठाउँमा साउन्ड वेभ पठाएर त्यो चाहिँ त्यहाँ चाहिँ सानसानो चोट पुऱ्यो भने ताकि रगतको सञ्चालन त्यहाँ धेरै होस् र त्यहाँनिर होस् यसलाई चाहिँ इएसडब्ल्युटी भन्छ एक्स्ट्रा कर्पोरियल सक वेभ थेरापी यो अब सबै ठाउँतिर एभाइलेबल छैन तर यो एउटा अर्को प्रविधि हो जुन प्रविधिबाट चाहिँ हामीले यसको उपचार गर्न सक्छौँ तर यो चाहिँ झन्झटिया समस्या हो फेरि बल्झिन सक्छ त्यही भएर औषधि खाने इन्जेक्सन लगाउने अरू उपाय भन्दा पनि सबभन्दा इम्पोर्टेन्ट हामीले ध्यान दिनुपर्ने भनेको चाहिँ पाइतालाले माया गर्ने जुत्ता चप्पल कमलो सोल भएको लगाउने यसो मालिस गर्ने र दिनदिनै दिनको तिन पटक कसरत गर्ने

0: सामान्य धेरैजनाको दैनिक जीवनमा चाहिँ भर्याङ तलमाथि गर्नुपर्ने अवस्थाहरू हुन्छ। पोलिटिक कसेर पूजा गर्ने, पोलिटिक कसेर बस्ने समस्याहरू, पोलिटिक कसेर चाहिँ धेरै चाहिँ गरिराख्नुहुन्छ। यसले चाहिँ कुर्कुरे हड्डी चाहिँ वेयर एन्ड टियर हुन्छ र उसको आर्थराइटिस नीलाई चाहिँ बढाउँछ कि। त्यसको लागि चाहिँ घुँडामा यस्तो तकिया राख्ने, घुँडाले थिच्ने, पाँच गर्ने छोड्ने र घुँडाको बिचमा जो तकिया राख्ने थिच्ने पाँच गर्ने छोड्ने कुर्कुच्चाको तल त्यसरी थिच्ने कुर्कुच्चाले थिच्ने पाँच गर्ने छोड्ने दुइटै पाइपेलाई तान्ने पाँच गर्ने छोड्ने र बसेर यसरी स्ट्रेचिङहरू चाहिँ घुँडाको चाहिँ गर्न सक्छौँ। यो बेसिक एक्सर्साइजहरू चाहिँ क्वाड्रिसेप्स मसल जुन हुन्छ यसलाई चाहिँ स्ट्रङ गर्ने गर्नुको लागि हामीले गर्ने हो। घुँडामा चाहिँ बेसिकली वेरेन्टेड किन हुन्छ भने हामी सानैदेखि पढेर यसरी बस्ने सिस्टम हुन्छ, हामीलाई यो कम्फर्टेबल लाग्छ। तर वेस्टर्न लाइफ जुन हुन्छ जस्तै युरोप अमेरिकातिर त्यहाँ चाहिँ कस्तो हुन्छ सानैदेखि कुर्सीमा बस्ने चाहिँ उहाँहरूको सिस्टम हुन्छ र हामी यसरी बस्दा हामीलाई कम्फोर्टेबल लाग्छ। तर यो लङ टर्म बस्दाखेरि वेयर एन्ड टियर चाहिँ घुँडाले चाहिँ हड्डी खिँदा चाहिँ यसले चाहिँ खप्नुपर्ने हुन्छ। त्यही भएर मेरो सल्लाह चाहिँ घुँडाको हड्डी खिसकेपछि लङ सेटिङमा बस्ने या कुर्सीमा बस्ने, भर्याङ तलमाथि कम गर्ने, पोलिटिक कसरी घन्टौँ नबस्ने, जो पूजा गर्नुहुन्छ घन्टौँ बस्नुहुन्छ त्यसरी नबस्ने, त्यसले चाहिँ घुँडाको समस्या र घुँडाबाट हुने जुन कुर्कुरे हड्डीहरू जुन खिने समस्याहरू त्यसबाट चाहिँ हामीलाई धेरै राहत मिल्छ। र धेरैजनाको अब कुर्कुच्चा दुख्ने समस्या छ, त्यसमा म एउटै कुरा भन्छु, त्यसमा चाहिँ वेट हो। तपाईँको घुँडा दुख्ने र कुर्कुच्चा दुख्ने जुन समस्यामा धेरैजनाको जुन अभेस बिरामीहरू हुनुहुन्छ 70% या 80% या 60% भन्दा बढी वेट चाहिँ हाम्रो घुँडामा कुर्कुच्चामा जानुहुन्छ। त्यो घुँडा र कुर्कुच्चामा जब हाम्रो वेट कन्स्टेन्ट पर्छ त्यसले लिगामेन्ट हड्डीहरू मांसपेशीलाई त्यहाँ असर परिरहेको हुन्छ। त्यही भएर मैले चाहिँ फर्स्ट वेट लसको चाहिँ एडभाइस दिन्छु, घुँडा दुख्ने कुर्कुच्चा दुख्ने जसको चाहिँ उहाँहरूको बिएमआई क्यालकुलेट गरेर बिएमआई ठिक छैन भने वेट घटाउनेतिर यदि हामी लाग्ने हो भने चाँडै हामी एक्सर्साइजबाट राम्रो क्वालिटी लाइफस्टाइलबाट यसले चाहिँ घुँडाको र कुर्कुच्चाको समस्याबाट चाहिँ हामीले यसलाई चाहिँ राहत दिन सक्छौँ। इम्पोर्टेन्ट जुन ब्याक पेन जुन छ टुक्क बसेर चाहिँ लुगा धुनु हुन्छ नि त्यो चाहिँ एकदम रङ यसले चाहिँ मेरो जनामा असर गर्छ। त्यही भएर म भन्छु लुगा धुनु छ मिच्नु छ भने चाहिँ बेस्ट चाहिँ स्टुलमै या अलिकति चेयरमै बसेर गर्नुहोस्, त्यो चाहिँ बेटर हुन्छ। टुक्रुक्क पसेर पिर्खामा बसेर जुन गर्नुहुन्छ त्यो चाहिँ राइट वे चाहिँ होइन, त्यसले चाहिँ असरहरू निम्त्याउने हुन्छ, ढाडको समस्याहरू आउँछ, डिस्क बल्जहरू हुन्छ। अर्को अब तपाईँहरूको जस्तै उभिएर पनि लङ टर्म अब खाना पकाउने जुन गर्नुहुन्छ भने जुन तपाईँहरूले जुन सामान राख्ने जुन जस्तै तपाईँको यो सामानहरू जुन राख्ने यो मार्बल टाइलहरू हुन्छ नि त्यो चाहिँ धेरै होचो नगर्नु यो पोजिसनमा चाहिँ ढाडको समस्या हुन्छ। त्यही भएर अलिकति हाइटमा मोडिफाई गर्ने हो भने राम्रो हुन्छ। अनि अर्को चाहिँ तपाईँको धेरैजना अब अहिले त मोडर्न लाइफस्टाइल भइसकेको छ, अब जसको घरमा चाहिँ तपाईँहरूको अब वासिङ मिसिनहरू छ अब त्यसलाई चाहिँ बढी जसले राख्नु भएको छ त्यसलाई चाहिँ बढी फोकस गर्ने हो भने अब त्यो लुगा धुँदाखेरि यो तपाईँको डिस यिनीहरू वास गर्दा सबै कुराहरू गर्दाखेरि हामीले आफ्नो ठाडको पोस्चरलाई चाहिँ मेन्टेन गर्नु पर्यो। र भर्याङको कुरा गर्दाखेरि चाहिँ डेफिनेटली भर्याङ उहाँले माथि तल गर्नुहुन्छ भने नि क्याप हामीले लाउन सक्छ र एभ्री बेलुका आफ्टर वर्क घुँडाको एक्सर्साइजहरू स्ट्रेचिङहरू पाइतलाको स्ट्रेचिङहरू यिनीहरू गर्न सक्छौँ, तातोले सेक्ने सर्कुलेसन गर्ने र साथसाथै यो मैले अघि सिकाएको जुन सामान्य यो तपाईँको पिलो राखेर चाहिँ घुँडाको आइसोमेट्रिक तपाईँको नि एङ्कलको स्ट्रेचिङहरू यति गर्दाखेरि पनि धेरैले फाइदा हुन्छ, उहाँलाई मांसपेशी चाहिँ बलियो हुन्छ। कसै कसैको चाहिँ अब छुटाउनै नहुने लङ टर्म दुई घन्टा या तिन घन्टा कन्टिन्युस गर्नै पर्ने छ भने चाहिँ अलिकति त्यो काम सिद्धिसकेपछि कतै गएर एउटा म्याटमा या सोफामा गएर अलिकति ब्याकलाई चाहिँ स्ट्रेचिङ गर्नुहोस्। मैले टाइम टु टाइम भने नेकको स्ट्रेचिङ आइसोमेट्रिक ब्याकको यति स्ट्रेचिङ गर्दा मेरुदण्ड त प्रेसरमा यस्तो भइसकै हुन्छ कन्स्ट्यान्ट, त्यसलाई सिधा गर्नुहोस्, त्यति त्यसलाई आफ्नो ठाउँमा ल्याइदिनुहोस्। तपाईँले त्यति नेक र ब्याकलाई पाँच मिनट फेरि एक ठाउँमा गएर हल्का स्ट्रेचिङ यसरी तपाईँ काम गरिराख्नु भएको छ भने कुर्सीमा उभिएर यति मात्र गरिदिनुहोस् ल, यति गर्दा नि स्ट्रेच हुन्छ नि होइन। कतै बसेर टाउकोले यसरी यसरी यसरी यसरी यसरी स्ट्रेचिङ गर्दा पनि मांसपेशीमा हुने कडापन हुन्छ नि त्यो चाहिँ कम हुन्छ। त्यही भएर सर्टेन स्ट्रेचिङ गर्न चाहिँ म रिकमेन्ड गर्छु। जस्तै तपाईँ वान आवर वान एन्ड हाफ आवर टु आवर हुनुहुन्छ भने अब दुई घन्टाको बिचमा एक घन्टापछि पाँच मिनट या अब टाइम छैन भने तपाईँको 8 घन्टाको ड्युटी छ भने जुन तपाईँको ब्रेक टाइम हुन्छ अब चिया खाने टाइम ब्रेक टाइममा तपाईँले हल्का ब्याकको उभिएर पनि स्ट्रेचिङ गर्न सक्नुहुन्छ अब तपाईँको नेकको स्ट्रेचिङहरू गर्न सक्नुहुन्छ त्यति स्ट्रेचिङ गर्दाखेरि नै अलिकति फरक केही मात्रामा फरक चाहिँ पक्कै हुन्छ जस्तै मैले कहिलेकाहीँ ड्राइभिङ गर्दा पनि कहिलेकाहीँ लामो जाम हुन्छ ट्राफिक हुन्छ त्यसमा पनि तपाईँहरूले त्यो स्ट्रेचिङ त गर्न सक्नुहुन्छ ह्यान्ड ब्रेक लाएर हल्का स्ट्रेचिङ त गर्न सक्नुहुन्छ ड्राइभिङको टाइममा पनि तपाईँको 50 सेकेन्ड छ भने 20 सेकेन्ड स्ट्रेचिङ गर्नुहोस् अनि त्यो पनि गर्न सक्नुहुन्छ ह्यान्ड ब्रेक लाएर विथ सेफ्टी गर्न सक्नुहुन्छ अर्को अब साँच्चीकै त्यस्तो तपाईँको अप्ठ्यारो छ टिचिङमा गाह्रो छ ऊ छ भने अप्ठ्यारो छ भने स्टुडेन्टहरूलाई कहिलेकाहीँ हामीलाई धेरै पेनमा पनि नगर्नुहोस् एकछिन होल्ड गरेर स्ट्रेचिङ गर्दा चाहिँ केही फरक पर्दैन अझ स्टुडेन्टलाई सिकाउनु भनेर चाहिँ म भन्छु 5 मिनटको ग्याप गरेर अलिकति रमाइलो तरिकाले ल है हामीले स्ट्रेचिङ गरौँ है भनेर हामीले अझ आफ्नो विद्यार्थीलाई सिकाउने हो भने त अझ उहाँहरूलाई पनि धेरै राम्रो हो
1: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक
2: यस दुलेगौडा पोलिक्लिनिकमा यही साउन 9 गते दोस्रो शनिबार वरिष्ठ स्नायु तथा मनोरोग विशेषज्ञ प्राध्यापक डाक्टर जयबहादुर खत्री
1: हाड जोड्ने तथा नशा रोग विशेषज्ञ डाक्टर विद्याभूषण ताम्राकार
2: वरिष्ठ छाला यौन तथा कुष्ठ रोग विशेषज्ञ डाक्टर सुशील कार्की
3: वरिष्ठ नाक कान घाँटी र गलगाँड रोग विशेषज्ञ डाक्टर आशिष घिमिरे
2: वरिष्ठ भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य साथै यही साउन 13 गते बुधबार वरिष्ठ छाला यौन तथा कुष्ठ रोग विशेषज्ञ डाक्टर सुरेन्द्र सापकोटा बिरामीहरूको स्वास्थ्य परीक्षण र उपचारका लागि आउँदै हुनुहुन्छ समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ
1: यस दुलेगौडा पोलिक्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा सुगर प्रेसर थाइराइड पाइल्स फिस्टुला र फिसरका साथै हाइड्रोसिल हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ
2: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ
1: थप जानकारीका लागि सम्पर्क दुलेगौडा पोलिक्लिनिक प्राली फोन 065414129 मोबाइल 9856031053
4: निसन्तानपन र बाजुपन समस्या भएका दम्पतिहरूको लागि खुसीको खबर
1: लामो समयदेखि सन्तान नभएका दम्पतिहरूलाई लक्षित गरी फिस्टेल आईभीएफ तथा फर्टिलिटी सेन्टर गैरापाटन पोखरामा कार्यरत वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनुहिराचन यही साउन 9 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौंदामा आउनुहुने भएकाले उपचार एवं परामर्श लिई मौकाको फाइदा लिनुहोला
4: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौडा फोन 065414233 मोबाइल 9868861887
2: हेर्दा हेर्दै दुलेगौडा बजार पनि यति ठुलो सहर बन्यो तर राम्रो प्रचारको लागि भने
5: माइली भाउजू पनि ठुलो घरहरू मात्रै देखेर हुन्छ सेवाको बारेमा केही थाहै रहेनछ अनि गण्डकी मेडिकल हल सुन्नु भएको छ
2: ए त्यो सिग्देल बाबुको नयाँ नयाँ जस्तो लाग्थ्यो
5: ठिक भन्नुभयो भाउजू अहिले त्यहाँ लामो समयदेखि जीपी कोइराला हस्पिटलमा काम गर्नुभएका इन्टरनल मेडिसिन डाक्टर डोलेन्द्र आचार्यबाट प्रत्येक दिन छाला तथा यौन रोग विशेषज्ञ डाक्टर सुशील कार्कीबाट प्रत्येक महिनाको दोस्रो शनिबार र नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट चौथो शनिबार उपचार गराउन सकिन्छ नि
4: गण्डकी मेडिकल हल दुलेगौडा हाम्रा सेवाहरू
1: मुटु श्वास प्रश्वास तथा फोक्सो सम्बन्धी समस्याको उपचार
4: सुगर प्रेसर थाइरोइड ज्वरो खोकी र एलर्जीको उपचार
1: पेट दुख्ने चक्कर लाग्ने समस्याको उपचार तथा परामर्श
4: कान दुख्ने पाक्ने नाक बन्द हुने एलर्जी घाँटी दुख्ने टन्सिल सुन्न कम हुने लगायत समस्याको जाँच तथा परामर्श गराइन्छ
1: सम्बन्धित बिरामीले आजै सम्पर्क गर्नुहोस् सम्पर्क गण्डकी मेडिकल हल दुलेगौडा माछा पुस्रे बैङ्कको ठिक पारिपत्री फोन 065 590 369
6: सुन्नु न गाउँमा आमालाई साह्रै भएको छ रे तपाईँ त आजै जानुहोस् हो
5: अनि यति अबेला भइसक्यो गाउँ जाने मोटर नपाएर अलपत्र परिन्छ कि
6: त्यसको चिन्ता लिनै पर्दैन नि खैरिनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागि हुन्छ नि
5: ए होटल फ्यामिली छ नि है हुन्छ म आजै जान्छु
6: हजुर, विगत 13 वर्ष देखि तपाईहरुकै सेवामा समर्पित खैरिनी टार आर्मी ब्यारेकको ठीक पारी रहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छोइला, बदेलको मासु, क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
5: होटल फ्यामिली एन्ड लज खैरिनी टार बजार, प्रोप्राइटर अर्जुन सापकोटा, मोबाइल 9856423420, 9801454674 र 9846023420।
7: पसल सरेको सूचना। शुक्ला गण्डकी 4 दुले गौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौडाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोप्राइटर मीन बहादुर सुनार 9853519122, 9808 र 9460692646।
8: तपाई घर बनाउँदै हुनुहुन्छ? अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
9: हजुर, टेबल, भर्याङ, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
8: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, 2 दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
10: संसार ढुङ्गा कटिङ उद्योग, शुक्ला गण्डकी 2 काछे पानी तनहु, प्रोप्राइटर रमेश भुजेल, फोन 9856323475 र 9811323475।
11: X103.8 अन्तर्मनको आवाज।
12: स्टुडियो दाइचे
13: अहिले बिहानको 7 बज्यो।
8: टाइम चेकको साथमा बनकेवा कालिका सुनचाँदी पसल दुलेगौडा हेल्पोस चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गरगहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोप्राइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 9816695301।
14: सत्य तथ्य निष्पक्ष समाचार सुसूचित हुन पाउने तपाईको अधिकार।
6: ढोरबाराही हाइलाइट्सको साथमा
5: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस, अफसेट प्रेस दुलेगौडा बीपी चोक।
6: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस्, सम्पर्क 9841349304।
15: नमस्कार, बिहान 7 बजेको ढोरबाराई हाइलाइट्समा समाचार कक्षबाट म सृष्टि खत्रीको स्वागत छ। समाचार अब विस्तारमा सुन्नुहोस्। संघीय संसद मातहतका 3 समितिको बैठक आज बस्दैछन्। संघीय संसद सचिवालयका अनुसार आज विकास, आर्थिक मामिला तथा सुशासन समिति, विधायन व्यवस्थापन समिति र संघीयता सबलीकरण तथा राष्ट्रिय सरकार समितिको बैठक बस्दैछ। विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा आर्थिक वर्ष 2083-84 वार्षिक कार्ययोजना तयारीका सम्बन्धमा छलफल हुने कार्यक्रम रहेको छ। सो समितिको बैठक बिहान 11 बजे बस्नेछ। विधायन व्यवस्थापन समितिको बैठक बिहान 11 बजे बस्नेछ। बैठकमा अभिमुखीकरण कार्यक्रमका सम्बन्धमा छलफल हुनेछ। संघीयता सबलीकरण तथा राष्ट्रिय सरकार समितिको बैठकमा दक्षिणी सीमा क्षेत्रका नागरिकको शान्ति सुरक्षाका सम्बन्धमा छलफल हुनेछ। समितिको बैठक अपरान्ह 2:30 बजे बस्नेछ। नेपाली कांग्रेसले जरा अभियान समापन गर्दै नवीन परिस्थिति, नवीन संकल्प, नवीन अभियान शुरू गरेको छ। हिजो राष्ट्रिय सभागृहमा आयोजित बीपी कोइरालाको 44 औं स्मृति दिवसमा आयोजित कार्यक्रममा सभापति गगन थापाले नयाँ अभियानको घोषणा गर्नुभएको हो। यसअघि कांग्रेसले गएको वैशाख एक गते गरेको जरा अभियान अन्तर्गत गाउँ गाउँमा सदस्यता वितरणसँगै छलफल सभा सम्मेलन आयोजना भएको थियो। सभापति थापाले विभिन्न स्मृति दिवसका अवसरमा कांग्रेसको संस्थापन इतर समूहले आयोजना गरेको कार्यक्रमलाई गगन थापा निन्दा प्रतियोगिताको संज्ञा दिँदै त्यसमा आफूले धेरै ध्यान नदिएको बताउनु भएको छ। सबैलाई समेटेर पार्टीलाई अगाडि लैजान सक्दो प्रयास गरिरहेको उहाँको भनाइ छ। यसैबीच आन्तरिक विवादमा जेलिएको कांग्रेस गम्भीर मोडमा पुगेको छ। विशेष महाधिवेशनपछि सभापति गगन कुमार थापा र संस्थापन इतर पक्ष पूर्णबहादुर खड्का तथा शेखर कोइराला समूहबीचको दूरी बढ़दै जाँदा पार्टी औपचारिक विभाजनको सम्मुखमा पुगेको हो। विशेष महाधिवेशनको वैधानिकतालाई लिएर अदालत र निर्वाचन आयोग पुगेको इतर पक्षले आफ्ना माग सम्बोधन नभएपछि अब राष्ट्रिय भेला मार्फत नयाँ दल गठन गर्नेसम्मको रणनीति बनाएको छ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नयाँ तर पुराना राजनैतिक दलका नाममा समाजमा गलत भाष्य फैलाएर लोकतान्त्रिक दलहरूलाई कमजोर बनाउने सुनियोजित प्रयास भइरहेको आरोप लगाउनु भएको छ। 48 पुष्पलाल स्मृति दिवसको अवसरमा हिजो काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले धर्म जात र भूगोलका नाममा समाज विभाजन गर्न नसकेपछि अहिले नयाँ र पुरानाका नाममा राजनीतिक दलहरूमाथि प्रहार भइरहेको दावी गर्नुभएको छ। विश्वकै स्थापित लोकतान्त्रिक देशहरूमा पनि पुराना दलहरूले नै शासन सञ्चालन गरिरहेको उदाहरण दिँदै उहाँले नेपालमा पुराना दललाई विस्थापित गर्नुपर्छ भन्नुको कुनै आधार नरहेको बताउनु भएको छ। पार्टी पुरानो वा नयाँ भन्ने नहुने र समयअनुसार अध्यावधिक हुनुपर्ने उहाँको भनाई छ। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले विश्वविद्यालयहरूमा कायम रहेको राजनीतिकरण पूर्ण रूपमा अन्त्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। त्रिभुवन विश्वविद्यालयको सड़सठौं वार्षिक दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले आउँदो चार वर्षभित्र विश्वविद्यालयलाई राजनीतिक हस्तक्षेप मुक्त बनाइने बताउनु भएको हो। विश्वविद्यालय सभाका उपाध्यक्ष समेत रहनुभएका मन्त्री पोखरेलले अबका दिनमा राजनीतिक भागवण्डाका आधारमा नभई योग्यता र क्षमताका आधारमा विश्वविद्यालयको टोली निर्माण गरिने स्पष्ट पार्नुभएको छ। उहाँले विश्वविद्यालयमा अब कुनै पनि प्रकारको राजनीतिक हस्तक्षेप नहुने र नियुक्ति सरुवा वा बढ़ुवा जस्ता प्रशासनिक कार्यमा राजनीतिक दबाव दिने पार्टीको अब अन्त्य हुने जिकिर गर्नुभएको छ। मन्त्री पोखरेलले विश्वविद्यालयको प्रांगिक वातावरण सुधारका लागि आफ्नो मन्त्रालय दृढ रहेको उल्लेख गर्दै कतैबाट राजनैतिक दबाव आए तुरन्त मन्त्रालयलाई जानकारी गराउन पनि आग्रह गर्नुभएको छ। सम्पत्ति शुद्धिकरण विभागले आर्थिक वर्ष 2082-83 7 मुद्दा अभियोजन गरेको छ। विभागले हिजो सार्वजनिक गरेको विवरण अनुसार 121 जनालाई प्रतिवादी बनाएको छ। प्रतिवादीलाई करिब रु 1,18,05,00,00,000 बराबरको विगो दावी गरेको छ। विभागमा दर्ता भएका सम्पत्ति शुद्धिकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी सम्बन्धी सूचनालाई स्क्रीनिङ कमिटिमा छलफल गरी प्रारम्भिक अनुसन्धान गर्न आवश्यक भएमा अनुसन्धान अधिकृत तोकेर आवश्यक प्रक्रिया अघि बढ़ाउने व्यवस्था रहेको छ। अनुसन्धान र अभियोजन सम्पन्न गर्नुपर्ने कार्यमा लागि विभागमा चारवटा अनुसन्धान शाखाका अतिरिक्त कानून तथा परामर्श इकाई प्रशासन तथा योजना शाखा अनुसन्धान समन्वय शाखा र प्रहरी शाखा समेत रहेका छन्। विभागले राजस्व चुहावट भन्सार अन्त शुल्क तथा व्यापार सम्बन्धी मनी लाउन्डरिङ एवं सम्पत्ति शुद्धिकरण कसुरको अनुसन्धान गर्दै आएको छ। विभागले पछिल्ला दिनमा सम्पत्ति शुद्धिकरणका सम्बन्धमा अध्ययन अनुसन्धान प्रक्रियालाई थप गति दिएको छ। यस्तै अनुसन्धान तथा तहकीकतलाई पनि तीव्र पारेको छ। गएको आर्थिक वर्ष 2082-83 24,11,66,95,00,000 रूपियाँको वैदेशिक व्यापार भएको छ। भन्सार विभागको तथ्याङ्क अनुसार एक वर्षमा 20,97,37,00,00,000 रूपियाँको वस्तु आयात र 3,15,29,00,00,000 रूपियाँको निर्यात भएको हो। कुल वैदेशिक व्यापारमा आयातको हिस्सा 86.93% र निर्यातको हिस्सा 13.07% रहेको छ। कुल वैदेशिक व्यापारमा अघिल्लो आर्थिक वर्षको तुलनामा 15.88% वृद्धि भएको छ। आर्थिक वर्ष 2081-82 20,81,15,00,000,000 रूपियाँको वैदेशिक व्यापार भएको थियो। सबैभन्दा धेरै आयात हुनेमा डिजेल, कच्चा भटमासको तेल, पेट्रोल, खाना पकाउने एलपी ग्यास, फलाम तथा फलामजन्य सामग्री, स्मार्टफोन लगायत रहेका छन्। यस्तै सबैभन्दा धेरै निर्यात हुनेमा प्रशोधित भटमासको तेल, अलैची, गलैचा, सनफ्लावर तेल, जुटका सामग्री, पाम तेल लगायतका वस्तु रहेका छन्। जिल्ला प्रशासन कार्यालय तनहुँले राष्ट्रिय परिचय पत्र सम्बन्धी सेवामा अत्यधिक चाप बढ़ेपछि सेवा प्रवाहलाई व्यवस्थित बनाउन नयाँ व्यवस्था लागू गरेको छ। कार्यालयले जारी गरेको सूचना अनुसार साउन 8 गतिदेखि राष्ट्रिय परिचय पत्रको फोटो खिचाउने तथा सम्बन्धित सेवा बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म सञ्चालन गरिनेछ। सेवाग्राहीलाई टोकन प्रणाली अनुसार आफ्नो पालोमा धैर्यपूर्वक बसेर सेवा लिन अनुरोध गरिएको छ। कार्यालयका अनुसार फोटो खिचाइसकेपछि राष्ट्रिय परिचय पत्र नम्बर प्राप्त हुने भए पनि विभागको सिस्टम अपग्रेडका कारण एप्रुभ प्रक्रियामा केही ढिलाइ भइरहेको छ। उक्त प्रक्रियामा क्रमशः पूरा हुने भएकाले त्यसका लागि पटक पटक जिल्ला प्रशासन कार्यालय धाइरहन आवश्यक नपर्ने जनाइएको छ। त्यस्तै राष्ट्रिय परिचय पत्र नम्बर प्राप्त गरिसकेका तर कार्ड अझै नपाएका सेवाग्राहीले अधिकांश सरकारी काम राष्ट्रिय परिचय पत्र नम्बरकै आधारमा गर्न सक्ने भएकाले केही दिन कार्यालयमै अनावश्यक रूपमा नआउन पनि प्रशासनले आग्रह गरेको छ। जिल्ला प्रशासन कार्यालय तनहुँले सेवाग्राहीको सहजताका लागि आवश्यक व्यवस्था गरिएको उल्लेख गर्दै सबैलाई संयमित भई सेवा लिन अनुरोध गरेको छ। तनहु दुईका प्रतिनिधि सभा सदस्य श्रीराम नेउपानेले तनहु स्थित भूमि प्रशासन कार्यालय र नाति कार्यालयबाट प्रवाह हुने सेवालाई थप चुस्त, दुरूस्त र प्रभावकारी बनाउन आवश्यक सहजीकरण गरिदिन भूमि व्यवस्था सहकारी तथा गरीबी निवारण मन्त्री प्रतिभा रावलसँग अनुरोध गर्नुभएको छ। सांसद नेउपानेका अनुसार भेटका क्रममा गुठी जग्गाको व्यवस्थित व्यवस्थापनका लागि गुठी ऐन तथा बस्ती विकास भइसकेका सार्वजनिक जग्गाको हकमा बस्ती विकास ऐन मार्फत कानूनी समाधान खोज्ने विषयमा पनि छलफल भएको छ। यसै गरी पूर्वाधार विकास मन्त्रालय, भूमि व्यवस्थापन मन्त्रालय र कानून मन्त्रालय बीच आवश्यक समन्वय र छलफल गर्दै उक्त विषयको दीर्घकालीन समाधान खोज्ने विषयमा सकारात्मक समझदारी बनेको उहाँले जानकारी दिनुभएको छ। भेटका क्रममा तनहु जिल्लाका भूमिहीन सुकुम्बासी र दलित परिवारलाई आगामी श्रावण महिनाको अन्तिम सातादेखि लाल पूर्जा वितरण कार्य शुरू गर्ने तयारी रहेको जानकारी समेत प्राप्त भएको सांसद नेउपानेले बताउनु भएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपा तनहुँले संगठनलाई जनतासँग थप जोड्ने र आगामी स्थानीय तह निर्वाचनको तयारीलाई प्रभावकारी बनाउने उद्देश्य सहित प्रत्येक महिनाको 7 गते फरक फरक स्थानीय तहमा जिल्ला बैठक गर्ने निर्णय गरेको छ। राष्ट्रपा तनहुँका जिल्ला सचिव अनिल श्रेष्ठका अनुसार दोस्रो बैठक हिजो बिहिबार शुक्लागण्डकी नगरपालिकाको दुलेगौड़ामा सम्पन्न भएको थियो। यसअघि ब्यासको दमोलीमा पहिलो बैठक गरिएको थियो। जिल्लाका अन्य पालिकामा पालैपालो बैठक सञ्चालन गरिने योजना रहेको उहाँले बताउनु भएको छ। श्रेष्ठले बैठकलाई जिल्लाभरका नेता कार्यकर्ता बीच समन्वय सक्रियता र उत्प्रेरणा बनाउने माध्यमका रूपमा उल्लेख गर्नु भएको छ। एउटै स्थानमा मात्र बैठक केन्द्रित नगरी सबै पालिकामा पुग्दा संगठन बलियो हुनुका साथै स्थानीय समस्याबारे प्रत्यक्ष जानकारी लिन पनि सहज हुने उहाँको भनाइ छ। उहाँको अनुसार बैठकमा आगामी स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै संगठन विस्तार, वडा तहसम्म पार्टी संरचना सुदृढ गर्ने, जनसम्पर्क अभियान सञ्चालन गर्ने तथा चुनावी तयारीका विषयमा नियमित छलफल गरिनेछ। पार्टीको केन्द्रीय संगठन विभागको निर्देशन अनुसार जनतामुखी कार्यक्रमलाई प्राथमिकतामा राख्ने निर्णय भएको उल्लेख गर्दै श्रेष्ठले राष्ट्रपाका नेता कार्यकर्ताले नागरिकको सुख दुःखमा साथ दिने, सामाजिक उत्तरदायित्व निर्वाह गर्ने र जनविश्वास बढ़ाउने गरी काम गर्ने बताउनु भएको छ। राष्ट्रपा तनहुँका सभापति विश्व बास्तोलाको अध्यक्षतामा हिजोको बैठक सम्पन्न भएको थियो। तनहुँको दुलेगौड़ामा लायन्स क्लब अफ शुक्लागण्डकीको आयोजनामा गरेको रक्तदान कार्यक्रममा 387 पिण्ड रगत संकलन भएको छ। क्लबले गण्डकी प्रदेशमा रगतको अभावका कारण समस्या सिर्जना नहुन नदिन र आफ्नो वार्षिक कार्यक्रमको निरन्तरताको लागि रक्तदान कार्यक्रम आयोजना गरेको थियो। कार्यक्रममा लायन्स क्लब डिस्ट्रिक्ट 325 एमका गवर्नर लायन रत्न प्रसाद पराजुलीले लायन्स क्लबले सामाजिक सेवामा महत्वपूर्ण योगदान दिएको बताउँदै लायन्सको उद्देश्य अनुसार कार्यक्रम गर्न यो क्लब सक्रिय रक्तदान कार्यक्रममा 387 पिण्ड रगत संकलन भएको छ। क्लबले गण्डकी प्रदेशमा रगतको अभावका कारण समस्या सिर्जना नहुन नदिन र आफ्नो वार्षिक

0: नगरपालिकाका मेयर कृष्णराज पण्डितले लायन्सले मानवीय हितको कार्यलाई प्राथमिकता दिँदै आएकोमा खुशी व्यक्त गर्दै लायन्स क्लबका सदस्य भएर काम गरेको अनुभव सुनाउनु भएको थियो। कार्यक्रममा डिस्ट्रिक्टका भाइस प्रेसिडेन्ट लायन किशोर बराल, शुक्लागण्डकी नगरपालिका छका वडा अध्यक्ष बुद्धिबहादुर थापा लगायतले लायन्स क्लबहरूको कार्य प्रशंसा योग्य रहेको भन्दै सामाजिक विकासमा अझै सक्रिय बन्न आग्रह गर्नुभएको थियो। अस्ति बुधबारदेखि ठूलो पानी पर्ने क्रम घट्न थालेको छ। मंगलबारसम्म देशका धेरै ठाउँमा लगातार जसो झरी र ठूलो पानी परेकोमा बुधबारदेखि भने केही ठाउँमा मात्रै पानी पर्ने गरेको छ। गए राति पनि केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको थियो। मकवानपुर र लमजुङमा मध्यम तथा अरू ठाउँमा हल्का मात्रै पनि पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज बागमती, गण्डकी, लुम्बिनी प्रदेशका तराईका थोरै ठाउँ तथा कोशी मधेश र सुदूरपश्चिम प्रदेशका एक दुई ठाउँमा मेघगर्जन र चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना छ। यस्तै लुम्बिनी प्रदेशका पहाड़ी भेग तथा बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली र पहाड़ी भेगका एक दुई ठाउँमा ठूलो पानी परेको ठूलो वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। अब अन्तर्राष्ट्रिय समाचार। भारतमा शैक्षिक सुधार र राष्ट्रिय एकता परीक्षा नेटका प्रश्नपत्र चुहावट प्रकरणलाई लिएर शुरू भएको आन्दोलन थप चर्किएको छ। नयाँ दिल्लीबाट शुरू भएको आन्दोलन हिजो मुम्बई लगायत धेरै शहरमा फैलिएको छ भने त्यसलाई देशव्यापी बनाउन काँग्रेस जनता पार्टीले आज भारतभर शान्तिपूर्ण प्रदर्शन गर्न आह्वान गरेको छ। यसैबीच प्रधानमन्त्री नरेन्द्र मोदीले प्रश्नपत्र चुहावटमा संलग्नलाई कड़ा सजाय दिलाउन फास्ट ट्र्याक अदालत स्थापना गर्ने घोषणा गर्नुभएको छ। तर सीजेपीका संस्थापक अभिजित दीपके, कांग्रेस नेता राहुल गान्धी र आम आदमी पार्टीका अरविन्द केजरीवाल सहितका प्रमुख विपक्षी नेताहरूले प्रधानमन्त्रीको घोषणा ध्यान मोड्ने प्रयास मात्र भएको भन्दै शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको तत्काल राजीनामा गरेका छन्। प्रदर्शनका कारण सुरक्षा चुनौती बढ़ेपछि दिल्ली मेट्रोका 16 स्टेशन बन्द गरिएका छन् भने अदालत उपस्थित हुन नसक्ने वकिलहरूमाथि प्रतिकूल आदेश जारी नगर्न सर्वोच्च अदालतले सर्कुलर जारी गरेको छ। अन्तिममा खेल समाचार। आउँदो असोजमा जापानमा हुने 20 एसियाली खेलकुदको पुरूष क्रिकेटको समूह चरणमा नेपालले अफगानिस्तान र जापानको सामना गर्ने भएको छ। हिजो सार्वजनिक समूह विभाजन अनुसार नेपाल समूह एमा परेको थियो। समूह बीमा हङकङ, मलेसिया र ओमान रहेका छन्। हरेक समूहका शीर्ष दुई टोलीले क्वार्टर फाइनलमा स्थान पक्का गर्नेछन्। भारत, पाकिस्तान, श्रीलंका र बंगलादेशले सिधै क्वार्टर फाइनलमा प्रतिस्पर्धा गर्नेछन्। नेपाल छनौटका च्याम्पियनका हैसियतले एसियाली खेलकुदमा सहभागिता जनाउँदैछ। गएको महिना सिंगापुरमा सम्पन्न छनौटको फाइनलमा नेपालले हङकङलाई पराजित गरेको थियो। नेपालले पहिलो पटक एसिया खेलकुदको क्रिकेटमा सहभागिता जनाउँदैछ। छनौट चरण पार गर्न नसक्दा नेपाली महिला क्रिकेट टोली भने एसियाली खेलकुदमा देखिने छैनन्। प्रतियोगिता आउँदो असोजमा हुनेछ। अवस्था नै खबरसँगै बिहान 7 बजेको ढोरबाराई हाइलाइट अहिलेको लागि सकिएको छ। 10 बजे थप समाचारहरूको साथमा हाम्रो पुनः भेट हुने नै छ। तबसम्मका लागि समाचार कक्षबाट म सृष्टि बिदा हुन्छु। नमस्कार।
1: तपाईको वरिपरि गाउँटोलका कुनै पनि घटना, गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा dhurbarahi@gmail.com इमेल गर्नुहोस्।
2: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 MHz।
3: आहा, कति स्वादिष्ट मासु हो! यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो?
4: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
5: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस, दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 065590065, मोबाइल 98166434300।

0: उत्तर
1: के कम्मर दुखाई घोडा तथा जोर्नी दुखाई गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईलाई सताइरहेको छ
2: अब चिन्ता नगर्नुहोस् भीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ
1: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार
2: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार
1: फ्रोजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा
2: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार फ्याक्चर तथा अपरेसन पछिको एक्सरसाइज थेरापी
1: आइटीका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन साथै हिट थेरापी टेन्स अल्ट्रासाउण्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्
2: दुखाईबाट मुक्ति सक्रिय जीवनको शुरूवात तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता
1: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 9841696769 र 9841156044
2: बीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर शुक्ला गण्डकी 4 दुलेगौडा व्हाइट हाउस पार्टी प्यालेसको अगाडि
3: सुन शुद्धताको प्रतीक तपाईको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ वर्षौंदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहक वर्गको मन जित्न सफल ओम प्रोसर आभूषण सुनचारी पसल दुलेगौडा भित्री बजार
4: आकर्षक तथा आधुनिक डिजाइनको गर गहना विवाहका सेटकै गहना खरिद बिक्री तथा साठ फेर गर्नु परेमा हामीलाई सम्झनुहोस् वर्षौंदेखि विश्वास जित्याएको ओम प्रोसर आभूषण सुनचारी पसल शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार प्रोपाइटर भोज बहादुर सुनार
3: मोबाइल 9805535337
5: मम्मी भोक लाग्यो खाजा खाम न
6: नानु बाबालाई भन न आज बाहिरको खाजा खाम भनेर
5: हस् मम्मी
7: मैले सुने छोरी ल जाम हिँडा
6: सुन्नुहोस् न खाजा खान त बिजी मम्मा हाउसमै जाउँ है त्यहाँ त स्वस्थ किसिमका खाजाका परिकार पाइनुको साथै स्वच्छ सफा र सस्तो मूल्यमा खाजा पाइन्छ रे नि
8: हजुर स्वदेशी उत्पादनको प्रयोग र व्यापार नेपाली किसानकै उत्पादन हाम्रो परिकार
6: हजुर हामी कहाँ आटाको पिठोबाट बनाइएका मोमो पाइनुका साथै सुकुटी छोइला ड्राई सेकुवा चिकन चिकन विन्स चिकन छोइला पाङ्रा फ्राई साथै कोदो कोला र छ्याङ समेत उपलब्ध छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ फोन 9008828144 प्रोप्राइटर कृष्ण कुमार श्रेष्ठ
8: बीजी मोमो हाउस दुलेगौडा हेल्पोस्ट चोकबाट 100 मिटर भित्र मगर समाज भवन नजिकै
9: सधैँ पसलबाट बोरा घिसारिया छ खाछ कहिले कसो त अलि मिठो चामलको भात खाएर मुख फेर्न पाए नि हुन्थ्यो नि बुहारी
6: आज मैले बुलबुले बाराई राइस मिलबाट चामल ल्याएको छु नि बा त्यहाँ त सावित्री जिरा सावा जेठो बुढो पहेले अनि लोकल धान आँखै अगाडि कुटेर बिक्री हुँदो रहेछ नि कति मान्छे जाँदा रहेछन्
9: ए हो र ल त ल
10: आफ्नै मिलबाट आँखै अगाडि तोरी र तिल पेलेर स्वच्छ खाडे तेल र पिना उत्पादन तथा बिक्री गरिन्छ साथै विभिन्न प्रजातिका धानको स्वादिष्ट चामल चाहिएमा हामीलाई सम्झनुहोस् साथै तेल पनि पेलिन्छ होम डेलिभरीको पनि व्यवस्था छ सम्पर्क भुलभुले बाराही राइस मिल गाछे पानी पेट्रोल पम्प अगाडि प्रोपाइटर अर्जुन लम्साल फोन 0564142 र 9850621692
11: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज

0: चरक मेमोरियल हॉस्पिटल, कर्मचारी संचय कोष द्वारा सूचीकृत अस्पताल।
1: यस चरक मेमोरियल हॉस्पिटल मा कर्मचारी संचय कोष का संचयकर्तालाई रु 1,00,000 सम्म को उपचार सहुलियत, कर्मचारी सामाजिक सुरक्षा योजना स्वास्थ्य योजना अन्तर्गत वार्षिक 1,00,000 बराबर को स्वास्थ्य सेवा प्रदान गरिदै आएको छ।
0: घातक रोग जस्तै मुटु रोग, मुटुको शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्क को रक्तस्राव आदि रोग को उपचार को लागि रु 10,00,000 सम्म को उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
1: सेवा लिने क्रम मा चाहिने जानकारी,
0: संचय कोष मा दर्ता गर्दा राखेको नाम, उमेर, जन्म मिति र कोष को नम्बर,
1: भर्ना बिरामी को लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
0: साबिक का संचयकर्ता तथा उनका श्रीमान श्रीमती को लागि मात्र यो सेवा उपलब्ध छ।
1: विस्तृत जानकारी का लागि चरक मेमोरियल हॉस्पिटल, नागढुंगा पोखरा, फोन 061-552-493-552-494-582-7178।
2: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा।
3: विगत लामो समयदेखि तपाईहरुको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार।
2: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ।
4: हामी कहाँ सामसुङ, रेडमी, पोको, ओप्पो, भिभो, रियलमी, नार्जो, आइटेल, कलर, टेक्नो, नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ।
2: मोबाइल सँग सम्बन्धित चार्जर, इयरफोन, डाटा केबल साथै मल्टिप्लग, लाइटका भेराइटी र लाइटको चार्जर, पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ।
4: एनसीएलको हराएको, बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ। साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटीसी को सिम पनि पाइन्छ। एनसीएल को नयाँ सिम को लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइन बाट फोटो नचाहिने गरी निकालिन्छ।
2: अन्त एकचोटि राम्रो होला, एकचोटि सस्तो होला, तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। सामसुङको मोबाइल किस्ता बन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला। सम्पर्क
3: फोन बजार, सिद्धार्थ बैंक र फ्यामिली मेडिकलको बीचमा, दुलेगौडा।
5: प्रोप्राइटर सुबिल श्रेष्ठ, किम नारायण श्रेष्ठ। मोबाइल 98461-56-99 छ।
6: कति राम्रे देखिए कि कृष्णीमै किनेको कुर्ता लगायो कि क्या हो,
7: कस्तो ठ्याक्कै पारे कि। हामी त आजकल कुर्ता, साडी, लुङ्गी जे चाहिए पनि कृष्णीमै आउँछौ।
6: हजुर, सुन्दर व्यक्तित्वका लागि आकर्षक पहिरन र आकर्षक पहिरनका लागि कृष्णी क्लोथिङ कलेक्सन।
5: स्वदेशी तथा विदेशी डिजाइनका साडी, कुर्ता सुरुवाल, युके स्वेटर, आउटर, लुङ्गी, टी शर्ट लगायत महिलाका लागि आवश्यक पर्ने सम्पूर्ण कपडा क्रिस्मी क्लोथिङ कलेक्सनमा पाइन्छ।
7: क्रिस्मी क्लोथिङ कलेक्सन, सुप्ला गण्डकी 4, दुलेगौडा, मुक्तिनाथ विकास बैंकबाट 4 घरमाथि। प्रोप्राइटर मनराज गुरुङ। सम्पर्क 98560-57731, 98060-57731।
8: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
3: अब दुलेगौडा स्थित महर्षि आयुर्वेद फर्मामा आयुर्वेद डाक्टर विवश वास्तुलाद्वारा आयुर्वेद मौलिक पद्धतिबाट विभिन्न रोगहरूको सफल उपचार।
8: आयुर्वेद औषधि, आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टरद्वारा उपचार हुने रोगहरू,
3: पेट सम्बन्धी समस्याहरू, ग्यास्ट्रिक, वायुगोला, कब्जियत, अरुचि, पेट दुख्ने, पोल्ने, अमिलो पानी आउने जस्ता समस्या,
8: पाइल्स, फिसर, फिस्टुला, बेरो फर्कने र पीएनएस को सफल उपचार,
3: फिनास, नाकको एलर्जी, नाकमा मासु पलाएको,
8: मृगौलाको पत्थरी, पिसाब पोल्ने, प्रोस्टेट सम्बन्धी समस्या,
3: स्त्री तथा प्रसूति रोग, महिनावारी गडबडी, सेतो पानी बग्ने, निसन्तान तथा यौन दुर्बलता, पीसीओडी,
8: नसा तथा बाथ सम्बन्धी रोगहरू, ढाड कम्बरको दुखाई, घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग,
3: जन्डिस, टाउको दुख्ने, अनिन्द्रा, हात खुट्टा गल्ने, पोल्ने र झमझम गर्ने,
8: साथै पुराना निको नभएको घाउ, छाला सम्बन्धी रोगहरू, एलर्जी, धुपी, दाँत जस्ता दीर्घ रोगको सफल उपचार
3: हुने स्थान महर्षि आयुर्वेद आयुर्वेद फर्मा दुलेगौंडा पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौंडा बस पार्क नजिकै रिडी कुमारी स्टोर सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ।
9: ल किन हो हाम्री दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त?
10: हेर्न कान्छी, यतिका पाहुना आउनु भएको छ, मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो।
9: बजारै भरि फ्रेस हाउस छ, जहाँबाट ल्याए पनि हुन्छ भो। खेको चिन्ता लिनु भएको छ यो दिदीले?
11: चिन्ता होइन नि बहिनी, मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनुपर्छ।
9: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस्, आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ।
3: शुक्ला गण्डकी फ्रेस हाउस दुलेगौंडा तनहुँ पञ्चमुनि स्कूलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा शाखा पसल दुलेगौंडा भित्री बजार साङ्गिला विकास बैंकको पछाडि। यहाँ विवाह व्रतबन्ध पास्नी पिकनिक पार्टी भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी बोका पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ। साथै ताजा अन्डा ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
12: प्रोप्राइटर विवेक ढुङ्गाना, जानकी ढुङ्गाना, मोबाइल 9856066136 र 9151166136।
13: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुन बजाई।
14: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या हो? राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
13: ओके, लेट्स डन।
14: हजुर, सिग्देल अफसेट प्रेस, शुक्ला गण्डकी 4 दुलेगौंडा, गणपति लघुवित्त रहेको भवनमा।
13: यहाँ फ्लेक्स प्रिन्ट, ब्यानर, होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो, कप, मेडल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका, पुस्तक, कार्यालयका कागज पत्रहरू, छाप, भिजिटिङ कार्ड, परिचय पत्र, रजिस्टर, ब्याच, स्टिकर, बिल भरपाई, पासबुक, ब्रोसर, तमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
14: प्रोप्राइटर गोविन्द सिग्देल, फोन 9556028543 र 9847000787।
15: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ, होइन किले मोहनी लगाएर हो?
16: साँच्ची कि मोहनी नै लगाए कि बुढा, मेरो तन मन त्यतै मात्र छ। हजुर पनि सिटीको घरको झ्याल, ढोका, खापा, त्रिकोष, चौकोस अनि किचनको डेकोरेसन, दराज, पलङ, लोबे, टेबल, सोफा सेट एकपटक हेर्न जानु त। जे हेरे त्यही मोहनी लाउने खालको छ।
15: कहाँ बनाएछन् र हो? हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
16: हुन्छ नि खुब, पौवा डाँडामा रहेको सुदीक्षा फर्निचर उद्योगमा बनाएका अरे, न पसाङ्गिएको छ न त धुला नै लागेको छ, वर्षौं भयो अरे बनाएको पनि।
15: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ। साथै ढुङ्गा, गिटी, बालुवा सहित ढुवानीको लागि ट्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुदीक्षा फर्निचर उद्योग, दुलेगौंडा पौवा डाँडा, पञ्चमुनि स्कूल माथिपट्टि, प्रोप्राइटर हरिबहादुर विश्वकर्मा, मोबाइल 9811435622।
3: सूचना यस तनहु सेवा हस्पिटल दुलेगौंडा बीपी चोकमा
17: यही साउन 9 गते शनिबार
3: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत वरिष्ठ पेट मुटु छाती तथा सुगर रोग विशेषज्ञ डाक्टर राजेन्द्र पौडेल,
18: वरिष्ठ हार्जोनी तथा नसा रोग विशेषज्ञ डाक्टर मेघराज लामिछाने,
3: नाक कान र घाँटी रोग विशेषज्ञ डाक्टर अम्बालिना साक्य,
18: एनोमली स्क्यान र थाइरोइड सहित भिडियो एक्सरे विशेषज्ञ डाक्टर सन्तोष बराल, साथै दैनिक उपलब्ध सेवा तथा विशेषज्ञहरू,
17: वरिष्ठ एमबीबीएस एमडीजीपी फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसिन सेवा, बिहान 8 बजेदेखि 9:30 र दिउँसो 5 बजेदेखि 7 बजेसम्म डाक्टर रवि बहादुर गुरुङ, वरिष्ठ नाक कान घाँटी तथा रोग विशेषज्ञ डाक्टर साजन बराल, वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ,
3: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल बिक,
17: वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ, बिहान 8:30 देखि 9:30 सम्म, दिउँसो 3 बजेदेखि 4 बजेसम्म डाक्टर अमन कुमार झा, वरिष्ठ फिजियोथेरापी परामर्श तथा दैनिक उपचार डाक्टर सुसन कालु र स्नेहा मन्डर,
19: बिरामीहरूको स्वास्थ्य उपचारको लागि आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीले आफ्नो स्वास्थ्य उपचार गराई मौकाको फाइदा लिनुहोला। साथै दैनिक भिडियो एक्सरे सहित 24 घण्टा डाक्टर रूपेश कुमार यादवद्वारा उपचार एवं परामर्शको साथै फार्मेसी सेवा समेत दिइरहेको जानकारी गराइन्छ।
20: तनहु सेवा अस्पताल दुलेगौडा, फोन 06-4143-77, मोबाइल 98-560-44-343।
19: विद्यार्थी भाइ बहिनीहरू, आज म तिमीहरूलाई धूम्रपानको बारेमा पढाउँदैछु, ध्यान दिएर सुन है।
21: म्याडम, धूम्रपान भनेको के हो?
19: ल सुन, धूम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिउडी, तमाखु, कक्कड़ जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो। धूम्रपानको धुवामा 7,000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
21: अनि धूम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ? म्याडम,
19: धूम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्र नली, पाठेघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदयघात, मस्तिष्क घात, गर्भपतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धूम्रपानको धुवाले धूम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6,00,000 मानिसको मृत्यु हुने गरेको छ।
21: अनि नि म्याडम, यो धूम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
19: छन् नि, यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धूम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धूम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिल्यै धूम्रपान नगर्ने। धूमपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौं, आफू बचौं र अरूलाई पनि बचाऊ।
15: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश।
22: १०३.८ अन्तर्मनको आवाज।

0: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो
1: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारामा शैक्षिक सत्र 2083-84 का लागि मानविकी शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अंग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो
0: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्
1: हाम्रा विशेषताहरू वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल जनस्तरबाट सञ्चालित न्यून शुल्कमा पढाइ हुने सामुदायिक क्याम्पस
0: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने
1: शुक्ला गण्डकी भीमाद म्याग्दी रिसिङ घिरिङ र हरिनाश गाउँपालिका भित्रका विद्यालय टपरलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था
0: कक्षा 12 3.6 वा 100 भन्दा माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था
1: 3.4 3.59 जीपीए प्राप्त गर्ने विद्यार्थी मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था
0: पहिला भर्ना हुन आउने 15 विद्यार्थीहरूलाई भर्ना शुल्कमा रु 4,000 छुटको व्यवस्था
1: साथै यूजीसी प्रदेश सरकार नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था
0: र बिहानी सत्रमा कक्षा सञ्चालन हुने
1: विस्तृत जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस शुक्ला गण्डकी 5 बेल चौतारा तनहुँ फोन 0 65 5 71 240
2: कहाँ जाने
3: सिधै मयम चिसापानीबाट काठमाडौँबाट
2: मयम चिसापानी अनि बिचमा नझर्ने
3: अब त हरेक दिन बिहान 8 काठमाडौँ बस पार्कको लोत्से महलबाट मयम चिसापानी र यताबाट बिहान 8 काठमाडौँका लागि माइक्रो छुट्छ नि
2: ए हो र यस्तो सुविधा पनि आइसक्यो ल जाम जाम
1: हजुर माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक प्रोप्राइटर रामचन्द्र महत 9841616878 र दुलेगौंडा ढोरफिर्दी छाब्दी देउराली साखे हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट प्रोप्राइटर हरिचन्द्र महत 9825526363 पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारका उपचार सेवा सम्भव छ
0: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलाचन प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ
1: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी डाक्टर चुङमाया पुन
0: फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी डाक्टर शंकर बराल
1: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य उप प्राध्यापक डाक्टर पविन थापा र हाड जोड्ने नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ
0: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन
1: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री डाक्टर जुजुराज श्रेष्ठ
0: नाक कान घाँटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले
1: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ डाक्टर सुमिरन श्रेष्ठ
0: एन्टिबायोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी
1: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर साल गुरुङ डाक्टर सुस्मिता गुरुङ
0: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ
1: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर
4: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा पोस्ट अप सेवा फिजियोथेरापी इन्डोस्कोपी क्लोनोस्कोपी इको टीएमटी हल्चर पीएफटी युरोफ्लोमेट्री डायलिसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ
5: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 फोन 0165901625
6: Admission open. Pokhara College of Management, PCM, affiliated to Pokhara University. 24th years of academic excellence in management. Bachelor program. 4 years program of Bachelor in Business Administration, BBA. 4 years of IT program. Bachelor of Computer System and Information Technology, BCSIT. 4 years program of Bachelor of Business Administration in Finance, BBA Finance. Firms are available at college administration at 9 a.m. to 3 p.m. Science and Management, both stream can apply. Intro to Learn, go forth to serve. Further details, Pokhara College of Management, PCM, Gyanmarga, Nadipur, Pokhara 3, Kaski, Nepal. Phone 061-544-761-570-124. Email info@pcm.edu.np. Website www.pcm.edu.np.
2: कान्छे भोलि घर पूजा गर्नु पर्ने, कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है।
7: हस् मम्मी, नयाँ घरमा फूल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन?
2: हुन्छ हुन्छ, तर पाएसम्म माटोकै गमला राम्रो भन्छन्। कति पाइन्छ र?
7: पाइन्छ नि, दुलेगोडाको सेन्सीका पूजा सामग्री पसलमा। हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ, चिन्तै नगर्नु न।
1: हजुर, हामी कहाँ रुद्री एकहा, व्रतबन्ध, घर पैचो नौ ग्रह, ग्रह शान्ति, लाखवती महायज्ञ, सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रोडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्।
8: सेन्सीका पूजा सामग्री पसल, प्रभु बैंक भन्दा एक घर माथि बजाज शोरूम सँगै।
1: प्रोपाइटर समीक्षा गुरुङ, सम्पर्क 9841633101 र 9868385522।
9: होइन आरोसी, आर्यलाई लिएर कता हिँड्यौ?
10: हेर न आर्यन, पर्सि स्कुलको सांस्कृतिक कार्यक्रममा सबै जात जातिको संस्कृति झल्कने नाच देखाउने भनेको, त्यही भएर सबै जातिको पोसाक लिन भनेर जान लागेको। के कहाँ पाइन्छ कुन्नी?
11: मलाई पनि बिहेको लागि गहना चाहिएको छ। आजकल सुन भन्दा कम छैन, हराएमा डर छैन, ग्यारेन्टीको गहना नै चल्तीमा छ। राम्रो डिजाइनको पाए लिने भनेको।
9: ए त्यसो भए युर सिङ्गापुरी फेन्सी एन्ड ज्वेलर सपमा सँगै जाउँ न त। म पनि हाम्रो समाजको दाजुभाइको लागि भाङ्रा, कछाड, कम्ब्याट ज्याकेट, सिङ्गापुरी पेटी लिने हिँडेको। ग्यारेन्टीको गहनादेखि सबै जात जातिको पोसाक एउटै छानामुनि पाइने ठाउँ भनेको त्यही त हो।
10: हामी कहाँ गुरुङ, मगर, नेवार, छेत्री, तामाङ, ठकुरी, भुजेल जात जातिको ड्रेस, युके स्वेटर, ब्याग तथा पर्स, मणिपुरे, सिङ्गापुरे, होल्यान्ड लुङ्गी, सल, कोरियन टी सर्ट, कम्मर बन्धक, दौरा सुरुवाल, खुकुरी, टोपी लगायत परम्परागत जातीय गर गहनाहरू, शिरबन्दी, शिरफूल, टिकमाला, ढुम्री, यार्लिङ, मारवाड़ी, पाटेसुन, बुलाकी, लाहुरे फुली, जन्तर चन्द्रमा, नौगेडी, असर्फी, कन्थमाला, मुगामाला, हमिलमाला, न्यापुसिक, जापुसिक, तायोमाला, लुसवाङ, माकसी, कल्ली, बिरमली, आँसी, खुर्पेटो, सुर्खे थैली, डोरी लगायत सम्पूर्ण पोतेका आइटमहरू पाइनुका साथै आधुनिक डिजाइनका गर गहनाहरू, रानीहार, चन्द्रहार, मिनीहार, चोकरहार, मंगलसूत्र, बालाचुरा, पञ्चधातु अंगुठी, रामलीला झुम्का, पिजोडा झुम्का, सिक्री, लकेट, माइली तिलहरी, छड्के तिलहरी, घुम्टो, क्राउन, सेन्डिल, जिम्बु र ब्रुनाईको माछा पाइन्छ।
9: सम्पर्क युर सिङ्गापुरी फेन्सी एन्ड ज्वेलरी सप, मुक्तिनाथ बैंकको एक घर माथि दुलेगौडा, प्रोपाइटर आर्यन कुमार श्रेष्ठ, मोबाइल 9821484664 र 9811453305।
12: X103.8 अन्तर्मनको आवाज।
13: स्टुडियो टाइमचेक
14: अहिले बिहानको 8 बज्यो।
15: टाइम चेक को साथ में बनकेवा काली का सुन चाँदी पसल, दुलेगौड़ा हेल्प चोक, अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना र राशि अनुसार का पत्थर पाइन, अर्डर अनुसार का गहना तैयार गर्नु को साथ ही पुरानो गर गहना नया गहना संग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 9816695301।
16: कहिले भरियाको शुष्क रावण छ, कहिले गाइने दाईको मन दुख्ने कथा, कहिले दुःखमा कहिले सुखमा, तपाईँ हुँदै गाउँ घर उकाली ओराली भन्जन चौतारी हुँदै गुन्जिन्छ वन पाखा
17: कार्यक्रम लोक भाका
16: मात्र रेडियो ढोरबाराही 103.8 मेगाहर्जमा।

नमस्ते नमस्कार अनि हार्दिक न्यानो लोक सांगीतिक अभिवादन शुभ बिहानी कार्यक्रम लोकभाका सुनेर बस्नुहुने सम्पूर्ण श्रोता साथीहरूमा आज म कार्यक्रम प्रस्तुता सृष्टि खत्री उपस्थित भइसकेकी छु र रहन्छु अबको 9 बजेसम्म। तपाईँ यति बेला सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 MHz अन्तर्मनको आवाज साथै इन्टरनेट अनलाइन मार्फत हाम्रो वेबसाइट www.radiodhorbarahi.com.np लगइन गरेर पनि विश्वभर एकै साथ सुन्न सक्नुहुनेछ भने हाम्रो पात्रो एप मार्फत पनि हामीलाई एकै साथ सुन्न सक्नुहुनेछ र हामी आउने गर्दछौ हप्ताको सातै दिन फरक बार अनि फरक श्रृंखलाको साथमा। भने आज चाहिँ हामी चाहिँ शुक्रबारको श्रृंखलामा रहेका छौं र आजको श्रृंखलामा रहेर चाहिँ हामी चाहिँ एसएमएस दोहोरीमा रमाउनेछौ। हामीले हाम्रो फेसबुक पेजमा चाहिँ स्टाटस छाडिसकेका छौं र त्यहाँ चाहिँ छोटो अनि मिठो टुक्का हामीले छाडेका छौं। हजुरहरूले चाहिँ त्यसको प्रतिजवाफ लेखेर चाहिँ पठाउनु पर्ने हुन्छ। हजुरहरूले पठाउनु भएको प्रति जवाबलाई चाहिँ मैले चाहिँ हाम्रो यस कार्यक्रममा स्थान दिनेछु। ढिला नगरिकन कमेन्ट गर्दै गर्नुहोला भन्दै आफूले सृजना गरेर पनि प्रति जवाब बनाएर पठाउन सक्नुहुनेछ र पठाउँदै गर्नुहोला भन्दै अहिलेको लागि भने यही भाकाबाट नै कार्यक्रमको शुरूआत गर्न चाहन्छु। डाली नुग्यो चरीले टेकेर बोलको भाका रहेको छ जसमा आवाज रहेको छ रामजी खाँड अनि देवी खर्ती मगरको। अहिलेको लागि भने ओ भाका राख्दैछु, स्वीकार्नुहोला है त।

हजुर, निकै नै रमाइलो लोकदोहोरी भाका रहेको थियो, डाली नुग्यो चलियो टेकेर बोलेको भाका जसमा आवाज रहेको थियो रामजी खाँड अनि देवी खर्ती मगरको। निकै नै रमाइलो भाकालाई कार्यक्रममा स्थान दिइसकेकी छु। ढिला नगरिकन चाहिँ म चाहिँ अब हाम्रो साथीहरूले गर्नुभएको कमेन्ट पढ्नतर्फ लागिरहेको छु। हामीलाई चाहिँ सौरभ केसीजीले कमेन्ट गर्नुभएको छ, उहाँले लेख्नु भएको छ, हेलो सिस, गुड मर्निङ, म हजुर निकै नै रमाइलो लोकदोहोरी भाका रहेको थियो, डाली नुग्यो चलियो टेकेर बोलेको

चाहन्छु भन्नुभएको छ। धन्यवाद सौरभजी कमेन्टको लागि, टाढाबाट सम्झेर साथ दिनुभएको छ, सधैँ श्रेणी सुनेर साथ दिँदै गर्नुहोला भन्न चाहन्छु। यसै गरी हामीलाई चाहिँ स्मृतिजीले पनि कमेन्ट गर्नुभएको छ, उहाँले गुड मर्निङ भन्नुभएको छ। गुड मर्निङ स्मृतिजी, अन्तिमसम्म सुनेर साथ दिनुहोला। यसै गरी हामीलाई चाहिँ खगी मायाजीले चाहिँ प्रतिजवाफ पठाउनु भएको छ, उहाँले चाहिँ तिम्रो मेरो टाढाको दूरीले सारा सपना उडायो हुरीले, डाली नुग्यो चरीले टेकेर, टाढाको बाटो मधाउँदै आएको मायालाई देखेर। एकदमै मिठो प्रतिजवाफ चाहिँ उहाँले पठाउनु भएको छ। धन्यवाद खगी मायाजी यति मिठो प्रतिजवाफको लागि। यसै गरी उहाँले चाहिँ नमस्कार हजुर, भीमाचार पेरुङदेखि खगी माया थापा हो है भन्नुभएको छ। सम्झना हजुरको लागि, कार्यक्रम सुनेर बस्नुहुने सम्पूर्णको लागि मिस यू अल भन्दै बिदा हुन्छु, बाई बाई भन्नुभएको छ। धन्यवाद खगी मायाजी, हाम्रो तर्फबाट पनि हजुर धेरै धेरै माया अनि मिठो सम्झना छ। हजुरको दिन शुभ रहोस्। यसै गरी अन्य साथीले पनि कमेन्ट गर्न सक्नुहुनेछ। आज चाहिँ हामी शुक्रबारको श्रृंखलामा रहेका छौं र आजको श्रृंखलामा रहेर चाहिँ हामी चाहिँ आज दोहोरीमा रमाउनेछौ। हामीले हाम्रो फेसबुक पेजमा चाहिँ छोटो अनि मिठो टुक्का चाहिँ छाडिसकेका छौं। हजुरहरूले चाहिँ त्यसको प्रतिजवाफ लेखेर पठाउन सक्नुहुनेछ, आफैले सृजना गरेर पनि प्रतिजवाफ पठाउन सक्नुहुनेछ, जसरी हुन्छ पठाउन सक्नुहुनेछ, कमेन्ट पनि गर्न सक्नुहुनेछ। कमेन्ट चाहिँ गर्दै गर्नुहोला भन्दै अहिलेको लागि भने ढिला नगरिकन चाहिँ अर्को भाकालाई कार्यक्रम स्थान दिँदैछु। डुम्रे बजार बोलको भाका रहेको छ, लोकदोहोरी भाका, जसमा आवाज रहेको छ राजु गुरूङ अनि निरु श्री मगरको। अहिलेको लागि भने यो भाका राख्दैछु, स्वीकार्नुहोला है त।

हजुर, निकै नै रमाइलो भाका रहेको थियो. डुम्रे बजार बोलेको लोकदोहोरी भाका, जसमा आवाज रहेको थियो राजु गुरुङ अनि निरु श्री मगरको. एकदमै रमाइलो भाकालाई कार्यक्रममा स्थान दिइसकेकी छु. बाँकी पनि हाम्रो श्रोता साथीहरू चाहिँ हामीलाई सुनिरहनु भएको छ होला र अन्तिमसम्म सुनेर साथ दिनुहोला. र आज चाहिँ हामी शुक्रबारको श्रृंखलामा रहेर चाहिँ एसएनएस दोहोरीमा रमाइरहेका छौं. हामीले हाम्रो फेसबुक पेजमा चाहिँ स्टाटस छाडिसकेका छौं, त्यहाँ चाहिँ छोटो अनि मिठो टुक्का छाडेका छौं. हजुरहरूले चाहिँ त्यसको प्रतिजवाफ चाहिँ लेखेर पठाउँदै गर्नुहोला, कमेन्ट गर्दै गर्नुहोला. हजुरहरूले गर्नुभएको कमेन्टलाई चाहिँ हामीले हाम्रो यस कार्यक्रममा स्थान दिने नै छौं भन्दै अहिलेको लागि भने फेरि पनि म चाहिँ कमेन्ट पढ्नतर्फ लागिरहेको छु. हामीलाई चाहिँ मिलन घायल मुटुजीले कमेन्ट गर्नुभएको छ. उहाँले चाहिँ गुड मर्निङ सिस्टर, अपकमिङ सङ डेडिकेटेड टु अल फ्रेन्ड्स फ्रम दोहा कतार भन्नुभएको छ. धन्यवाद मिलनजी कमेन्टको लागि. शुभ बिहानी हजुरलाई पनि धन्यवाद. अन्तिमसम्म सुनेर साथ दिनुहोला भन्न चाहन्छु. यसै गरी अन्य साथीहरूले कमेन्ट गर्न सक्नुहुनेछ, कमेन्ट गर्दै गर्नुहोला भन्दै फेरि पनि ढिला नगरिकन चाहिँ अर्को फाकालाई कार्यक्रममा स्थान दिँदैछु. भेट भो माया बोलको फाका रहेको छ, जसमा आवाज रहेको छ राजु गुरुङ, रामजी खार, सागर आले, ललिता पुन, पूजा योन्जान मगर अनि चिना थापा मगरको. र अहिलेको लागि भने निकै नै रमाइलो भाकालाई छाड्दैछु. र यो भाका सँगसँगै चाहिँ हामी छोटो व्यावसायिक विषयमा जानुपर्ने बेला पनि भइसकेको छ. हामी केही समय लगत्तै फेरि पनि पुनः उपस्थित हुनेछौ. त्यति बेलसम्मको लागि तपाईँहरू भने रेडियो ढोरबाराही 103.8 मेगाहर्ज अन्तर्मनको आवाज सुन्दै गर्नुहोला है त.

0: 103.8 अन्तर्मन को आवाज।
1: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक
2: एस दुलेगौड़ा पोलिक्लिनिकमा यही साउन 9 गते दोस्रो शनिबार वरिष्ठ स्नायु तथा मनोरोग विशेषज्ञ प्राध्यापक डाक्टर जयबहादुर खत्री,
1: हाड जोड्ने तथा नशा रोग विशेषज्ञ डाक्टर विद्याभूषण ताम्राकार,
3: वरिष्ठ छाला यौन तथा कुष्ठ रोग विशेषज्ञ डाक्टर सुशील कार्की,
4: वरिष्ठ नाक कान घाँटी र गलगाँठ रोग विशेषज्ञ डाक्टर आशिष घिमिरे,
5: वरिष्ठ भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य,
2: साथै यही साउन 13 गते बुधबार वरिष्ठ छाला यौन तथा कुष्ठ रोग विशेषज्ञ डाक्टर सुरेन्द्र सापकोटा
5: बिरामीहरूको स्वास्थ्य परीक्षण र उपचारका लागि आउँदै हुनुहुन्छ। समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
1: यस दुलेगौड़ा पोलिक्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा, सुगर, प्रेसर, थाइराइड, पाइल्स, फिस्टुला र फिसरका साथै हाइड्रोसिल, हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ।
5: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ।
1: थप जानकारीका लागि सम्पर्क दुलेगौड़ा पोलिक्लिनिक प्राली, फोन 065414129, मोबाइल 9856031053।
6: निसन्तानपन र बाजुपन समस्या भएका दम्पतिहरूको लागि खुसीको खबर,
1: लामो समयदेखि सन्तान नभएका दम्पतिहरूलाई लक्षित गरी फिस्टेल आईभीएफ तथा फर्टिलिटी सेन्टर गैरापाटन पोखरामा कार्यरत वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनुहिराजन यही साउन 9 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौंडामा आउनुहुने भएकाले उपचार एवं परामर्श लिई मौकाको फाइदा लिनुहोला।
6: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौड़ा, फोन 065414233, मोबाइल 9868168787।
7: लौ आयो खुसीको खबर, होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर,
8: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रै सहर दुलेगौड़ा हेल्पोस्ट चोक नजिकै गण्डकी हार्डवेयरको सटर लाइनमा रहेको प्रिन्स फेन्सी हाउसमा आउनुहोस्। सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस्। बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ।
7: जुत्ता चप्पल सुट पाइन्ट लेडिज आइटम साडी कुर्ता सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ।
8: सम्पर्क प्रिन्स फेन्सी हाउस, मोबाइल 9806681115।
9: आहा, घर त साह्रै चित्त बुझ्दो भयो होइन बडी, अब किचनको लागि पनि सामान गजबकै ल्याउनु पर्यो, बरु कहाँ जाने होला त।
10: आ बुढा, केलाई चिन्ता लिनु छ र, ओल्लो घर पल्लो घरतिर सबैले सोभी गिफ्ट एन्ड किचन कर्नरकै सामान ल्याएका रहेछन्। मलाई पनि त्यहाँको भाँडाकुँडा चाहिँ साह्रै मन पर्यो, हामी पनि त्यतै जाम।
8: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गिटका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
10: सम्पर्क सोभी गिफ्ट एन्ड किचन कर्नर दुलेगौड़ा, युनिक डिपार्टमेन्टको 2 घर तल, प्रोप्राइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ, फोन नम्बर 065414234634 र 9811156606।
9: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त खुसी त छौ नि।
11: घर मात्रै बनाएर हुन्छ, त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रो राम्रो फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
9: तिमी पनि यसो बुझ्ने गर न, फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र, हाम्रै दुलेगौड़ा बजारको हेल्प पुस्तकमा खुलेको द भिलेज गार्डनमा जाउन, तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ।
11: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
1: हजुर, घर भित्र होस् या बाहिर गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा गमला, बगैंचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
12: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ला गण्डकी 4 हेल्प पोस्ट लाइन दुलेगौड़ा,
1: प्रोप्राइटर रबिन थापा, सम्पर्क 9856033998 र 9845010950। के कम्मर दुखाई, घोडा तथा जोर्नी दुखाई, गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईलाई सताइरहेको छ?
13: अब चिन्ता नगर्नुहोस्, भीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ।
1: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार,
13: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी, गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार,
1: फ्युजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार, पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा,
13: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार, फ्याक्चर तथा अपरेसन पछिको एक्सरसाइज थेरापी,
1: पाइटिका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन, साथै हिट थेरापी, टेन्स अल्ट्रासाउन्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
13: दुखाईबाट मुक्ति, सक्रिय जीवनको सुरुवात, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
1: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 9841696769 र 9841156644।
13: भीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर, शुक्ला गण्डकी 4 दुलेगौडा, व्हाइट हाउस पार्टी प्यालेसको अगाडि।
14: सधैँ झैं यही आउँदो साउन 9 गते दोस्रो शनिबार
1: यस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौडामा पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका एसओडी वरिष्ठ छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आनन्द नेपाल आउनुहुने हुँदा सम्बन्धित रोगका समस्या भएका बिरामीहरूले स्वास्थ्य लाभ लिई मौकाको फाइदा लिनुहोला।
14: उपचार हुने रोगहरू,
1: नयाँ पुराना नङ तथा छालाको दाजको उपचार,
14: अनुहारमा देखिने चाया, पोतो र डन्डीफोरको उपचार,
1: कपाल झर्ने समस्या,
14: छालाका संक्रमित रोगहरू जस्तै लुतो, घाउ, खटिरा,
1: टाउको तथा शरीरको चाया,
14: बुढेसकालमा छाला चिलाउने रोग,
1: विभिन्न छालाका पुराना तथा नयाँ एलर्जी,
14: छाला तथा यौनाङ्गमा आउने मुसा,
1: कुष्ठ रोग तथा छालाका अन्य रोग सँगै यौन रोगसँग सम्बन्धित सम्पूर्ण उपचार, परामर्श र पोतोको पिलिङ पनि गरिन्छ।
14: साथै दुलेगौडामा नै पहिलो पटक रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यद्वारा दैनिक भिडियो एक्सरे तथा एनोमाली स्क्यान सेवा र दैनिक इसिजी, गुणस्तरीय ल्याब र फार्मेसी सेवा लिन सक्नुहुनेछ।
1: विस्तृत जानकारीका लागि सम्पर्क 0564142333 र 9968168787।
14: वीरेन्द्र स्वास्थ्य क्लिनिक, शुक्ला गण्डकी 4 दुलेगौडा।

हजुर केही छिनको छोटो व्यवसायिक विश्राम लगतै फेरि पनि पुनः उपस्थित भइसकेकी छु। म कार्यक्रम प्रस्तुता सृष्टि खत्री र तपाईँ बेला सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज अन्तर्मनको आवाज साथै इन्टरनेट अनलाइन मार्फत हाम्रो वेबसाइट www.radiodhorbarahi.com.np लगइन गरेर पनि विश्वभर एकै साथ सुन्न सक्नुहुनेछ भने हाम्रो पात्र एप मार्फत पनि हामीलाई एकै साथ सुन्न सक्नुहुनेछ र हामी आउने गर्दछौं हप्ताको सातै दिन फरक वार अनि फरक श्रृंखलाको साथमा भने आज चाहिँ हामी शुक्रबारको श्रृंखलामा रहेर चाहिँ एसएमएस दोहोरीमा रमाइरहेका छौं। हामीले हाम्रो फेसबुक पेजमा स्टाटस हालिसकेका छौं। त्यहाँ चाहिँ छोटो अनि मिठो चाहिँ हामीले एउटा टुक्का छाडेका छौं। हजुरहरूले चाहिँ त्यसको प्रतिजवाफ पठाउनु पर्ने हुन्छ। धेरै साथीले चाहिँ प्रतिजवाफ पठाइ पनि सक्नु भएको छ, अन्य साथीले पनि पठाउन सक्नुहुनेछ। अझै थोरै समय बाँकी नै रहेको छ। हजुरहरूले चाहिँ आफैले सृजना गरेर पनि प्रतिजवाफ पठाउन सक्नुहुनेछ। प्रतिजवाफ मात्र नभएर कमेन्ट पनि गर्न सक्नुहुनेछ। कोही साथीलाई सम्झन चाहनुहुन्छ भने पनि कमेन्ट गर्न सक्नुहुनेछ। कमेन्ट चाहिँ गर्दै गर्नुहोला। हजुरहरूले गर्नुभएको कमेन्टलाई प्रतिजवाफलाई चाहिँ हामीले हाम्रो यस कार्यक्रममा स्थान दिने नै छौं। कमेन्ट गर्दै गर्नुहोला भन्दै अहिलेको लागि भने हामीलाई चाहिँ एकजना साथीले कमेन्ट गर्नुभएको छ। गुरुङ कान्छाजीले कमेन्ट गर्नुभएको छ। उहाँले लेख्नु भएको छ, किन मन यत्तिकै तर्काउँछौ, भेट्दा पनि त्यत्तिकै फर्काउँछौ, डालिनुभयो शरीरले टेकेर, टाढाको बाटो मधाउँदै आएको मायालाई देखेर। एकदमै मिठो चाहिँ प्रतिजवाफ चाहिँ उहाँले पठाउनु भएको छ। धन्यवाद के गुरुङ कान्छाजीलाई। यसै गरी उहाँले चाहिँ नमस्ते नमस्कार हजुर भन्नुभएको छ। नमस्ते नमस्कार, के छ हाम्रो तनहुँतिरको नयाँ नौलो खबर भन्नुभएको छ। तनहुँतिरको चाहिँ एकदमै ठिकठाक छ। अस्तिसम्म चाहिँ पानी परिरहेको थियो र हिजो र आज चाहिँ एकदमै गर्मी छ, घाम लागिरहेको छ। अरू चाहिँ एकदमै ठिक छ यतातिरको खबर चाहिँ, अनि हजुरतिर पनि ठिकै होला। अनि इन्डिया म्यारेठा भन्ने ठाउँदेखि सुन्दैछु है तपाईँलाई, तपाईँको लाइभ कार्यक्रम मार्फत। भिमातमा रहनुहुने मेरो बुढियामा, दाजु भाउजू, आफ्ना आफन्त तथा गाउँतिरको गाउँलेहरू सबैमा सम्झना अनि सम्झिरहेको जानकारी गराउँदै छुटिन्छु। बाई बाई, बाँकी दिन शुभ रहोस्। उही तपाईँहरूकै नियमित श्रोता के गुरुङ कान्छा हाल इन्डियादेखि भन्नुभएको छ। धन्यवाद के गुरुङ कान्छाजीलाई, यति टाढादेखि चाहिँ हामीलाई सधैँ सम्झिनुहुन्छ है, एकदमै खुसी लाग्छ। मेरो तर्फबाट पनि हजुरको छिमेकीहरूलाई, आमा बुबा, दाई भाउजू सम्पूर्णलाई धेरै धेरै सम्झना छ। कतिले त सुनि पनि रहनु भएको छ होला है, हिमाततिर पनि धेरैजनाले सुन्नुहुन्छ हामीलाई। सदस्यले माया गरेर साथीले गर्नुहोला सबैजनाले भन्न चाहन्छु। अहिलेको लागि भने ढिला नगरिकन फेरि पनि अर्को भाकालाई कार्यक्रममा स्थान दिँदैछु। मनकामनालाई दशौला जोडेर भुलको भाका रहेको छ, जसमा आवाज रहेको छ निर्जला गुरुङ अनि चन्द्र परियारको। अहिलेको लागि भने यो भाका राख्दैछु, स्वीकार्नुहोला है त।

हजुर, मनकामनालाई दशौला जोडेर लाखको माया नजाऊ है छोडेर एकदमै रमाइलो भाका रहेको थियो, जसको आवाज रहेको थियो निर्जला गुरुङ अनि चन्द्र परियारको। निकै रमाइलो भाका सँगसँगै चाहिँ अब चाहिँ हामी कार्यक्रमको अन्तिम आइसकेका छौं। छुटेर जानुपर्ने बेला पनि भइसकेको छ। आजको श्रृंखलामा हामीलाई तिनजेलसम्म सुनेर साथ दिनुहुने सम्पूर्णलाई धेरैभन्दा धेरै धन्यवाद, र कमेन्ट गरेर प्रश्न जवाफ पठाएर साथ दिनुहुने पनि सम्पूर्णलाई धन्यवाद दिँदै जाँदा जाँदै चाहिँ अन्तिममा चाहिँ मुगलिन पुल तरी बोलको भाकालाई कार्यक्रममा स्थान दिँदैछु। र यो भाका सँगसँगै रह्यो भाकामा चाहिँ आवाज रहेको छ मौसम गुरुङ अनि कालिका रोका मगरको। र भाका सँगसँगै चाहिँ आजको श्रृंखलाबाट म कार्यक्रम प्रस्तुता सृष्टि खत्री विदा हुन्छु। तपाईँहरू भने रेडियो ढोरबारा 103.8 मेगाहर्ज अन्तर्मनको आवाज सुन्दै गर्नुहोला है त।

0: तपाई सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।
1: होइन कता हिँड्नु भयो काका यति साह्रो हतार हिँड्दै?
2: कता हिँड्नु नि, मिल्कु जाली र फिता खाँचै गएर बजारतिर हिँडेको कान्छा। फेरि हात्ती ट्र्याक्टर र सामानहरू पनि चाहिएको थियो।
1: मलाई पनि काठ काट्ने मेसिन चाहिनुका साथै मर्मत पनि गर्नु थियो।
2: त्यसो भए कहाँ जाने त कान्छा?
1: त्यही दुलेगौडामा खुलेको छ नि रिमाल मेसिनरी, म त त्यही जाने हो काका। त्यहाँ गएपछि त सबै सामानहरू पनि पाइन्छ, सस्तो पनि राम्रो पनि।
2: मैले त मन मात्रै विचारेको नि कान्छा, त्यही भएर त म त्यही पसलतिर हिँडेको।
3: हजुर, हामी कहाँ कुटानी पिसानी मिल, हाते ट्र्याक्टर, पावर टुल्स, काट काट्ने मेसिन, ड्रिल मेसिन, वेल्डिङ मेसिन, मार्बल कटर, ब्रश कटर, साप कटर, मोटरहरू, बेरिङ, बेल्ट, क्यापसिटर, मिलका जालीहरू, नट बोल्टहरू, मोबिल, गियर ओइल, टुटी मोबिल, इन्जिन ओइल तथा सम्पूर्ण मेसिनका पार्ट पूर्जाहरू पाइनुका साथै अनुभवी मेकानिकद्वारा मर्मत पनि गरिन्छ।
4: हामी कहाँ अर्डर अनुसार ठुला ठुला मेसिनहरू पनि उपलब्ध रहेका छन्। सम्पर्क रिमाल मेसिनरी, शुक्ला गण्डकी 4 दुले गाउँदा आफ्नै निवासमा।
5: प्रोपाइटर दिल्ली राम रिमाल र दिलीप रिमाल। फोन नम्बर 98560145 र 98560245।
6: आहा, कति स्वादिष्ट मासु हो! यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो?
7: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
8: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658-590-065, मोबाइल 98166-34372।
9: बीबीएसमा नेपाल टप गर्ने अञ्जना राई, जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठ जस्तै उच्च शैक्षिक सफलता हासिल गर्ने पालो अब तपाईँको।
10: कक्षा 12 उत्तीर्ण हुन सफल, सम्पूर्णलाई हार्दिक बधाई सहित यस गण्डकी मल्टिपल कलेज भुलुङ्गेमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
9: बीबीएस प्रथम वर्ष 2081 र दोस्रो वर्ष 2082 निरन्तर नेपाल टप नतिजा प्राप्त गरेको यस कलेजमा सीमित सिट का लागि भर्ना खुल्यो। आजै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्। साथै पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीए को आधारमा विशेष छुटको व्यवस्था रहेको छ।
10: छुटका दायराहरू,
9: कक्षा 12 को परीक्षामा 3.6 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरी उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट।
10: 3.4 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट
9: र 2.5 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गर्ने विद्यार्थीलाई 60% छुटको व्यवस्था गरिएको छ।
10: थप जानकारीका लागि सम्पर्क 0565-71479, मोबाइल 98560-62265 र 98468-64145।
11: आस्था अनि भरोसा, घर निर्माणको विश्वासिलो आधार, अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली, गाछे पानी।
12: हजुर, घर निर्माण, बाटो, नाला, सामुदायिक भवन, विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस्। सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक, इट्टा, ढुङ्गा, गिटी, बालुवा, चोकर सुपथ मूल्यमा पाइन्छ।
11: सम्पर्क अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली, शुक्ला गण्डकी 2 गाछे पानी, नयाँ पुल र चेवनधामबाट जान सकिने। प्रोप्राइटर लाल बहादुर गोले र शेरजङ गुरुङ। मोबाइल 98510-88461 र सिजन गुरुङ 97045-40900।
13: आज पनि भाटो अडायो के हो कि तिम्रो पारा? राम्रोसँग खाना बनाउन आउँदैन?
14: यी बुढा कुरै नबुझिकन त्यस्तै पड्किने के? खाना बनाउनेको व्यथा तिमीलाई के थाहा? राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि। राइस कुकरको हालत यस्तो छ, ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ, करारा मात्रै भो।
13: नरिसौ न त, लु बरु हिँड, कहाँबाट ल्याउने हो?
14: तिमीलाई पड्किने बाहेक अरू केही आउँदैन क्या रे? दुलेगौडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ रे, हो त्यही जाने हो।
15: हजुर, हामी कहाँ सम्पूर्ण किचन सामग्री, तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ। आमा समूह, समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ। दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ।
16: यस आर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस, दुलेगौडा मुक्तिनाथ ब्याङ्कको आडमा, प्रोप्राइटर सञ्जीव श्रेष्ठ 9855083507, कविता श्रेष्ठ, सम्पर्क 0564140055 र 9846688817।
17: एक सय 3.8 अन्तर्मनको आवाज।
18: स्टुडियो
19: अहिले बिहानको 9 बज्यो।
20: टाइम चेक को साथमा बनकेवा कालिका सुन चाँदी पसल, दुलेगौडा हेल्प चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 9816695301।
21: कारण 9 वटा राजमार्ग पूर्ण रूपमा बन्द, आज पनि अधिकांश भूभागमा वर्षाको सम्भावना।
22: 2 लाख भन्दा बढ़ी अवैध बेटिङ एप बन्द गरेको सरकारको दावी, अवैध रूपमा कुनै एप चलाएको पाइए जानकारी गराउन आग्रह।
21: भारतका सामाजिक अभियन्ता वाङसुकको 26 दिनपछि अनसन अन्त्य, कक्रोच पार्टी देशव्यापी प्रदर्शनको तयारीमा,
22: र काबा पुरूष भलिबलमा नेपालले आज पाकिस्तानसँग प्रतिस्पर्धा गर्ने।
23: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अनटप, लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अनटप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ, फोन 4781-7780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
21: समाचार अब विस्तारमा। लगातारको वर्षापछि आएको पहिरोले बाजुराको बढ़ीमालिका नगरपालिका 9 सेलागाडका 13 घरधुरी जोखिममा परेका छन्। पहिरोका कारण घरभित्र पानी पसेपछि स्थानीयवासीलाई सुरक्षित स्थानमा सारिएको छ। घटनापछि जिल्ला प्रहरी कार्यालय बाजुरा र सशस्त्र प्रहरी बल नेपाल हेडक्वार्टर गुल्म बाजुराबाट खटिएको टोलीले प्रभावित परिवारका सदस्य, अन्नपात, लत्ता कपड़ा, भाँडाकुँडा तथा अन्य सरसामान सुरक्षित स्थानमा सारेको जनाएको छ। उच्च जोखिममा रहेका 3 घरमा बसोबास गर्न नमिल्ने अवस्था रहेको छ। ती घरमा 22 जना बसोबास गर्दै आएका छन्। जोखिममा रहेका अन्य 13 घरधुरीमा 83 जना परिवारका सदस्य छन्। पहिरोका त्रासका बीच स्थानीय प्रेम थापाकी 30 वर्षीय श्रीमती बेहोस भएकी थिइन्। उनलाई उपचारका लागि जिल्ला अस्पताल बाजुरा पठाइएको र जोखिममुक्त रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता नरेश राईले जानकारी दिनुभयो। यस्तै पहिरोका कारण बढ़ीमालिका नगरपालिका 8 राप्का स्थित टोटके सिंचाई नहरमा पनि क्षति पुगेको छ। यसैबीच अविरल वर्षाका कारण खसेको पहिरोले बाजुराका 2 ठाउँमा सड़क अवरूद्ध भएको छ। बढ़ीमालिका नगरपालिका 6 र जिल्ला कारागार पछाडि पहिरो खस्ता सड़क अवरूद्ध भएको प्रहरीले जानकारी दिएको छ। अवरूद्ध सड़क खुलाउने प्रयास भइरहेको पनि प्रहरीले जनाएको छ।
22: तामाकोशी नदीको कटानका कारण अवरूद्ध बनेको तामा साँगु रामेछाप सड़क खण्ड खुलाउन नसकेपछि वैकल्पिक बाटोबाट सवारी सञ्चालनमा ल्याइएको छ। दोलखाको तामाकोशी गाउँपालिका 5 किर्नेटार स्थित तामाकोशी नदीको कटानका कारण अस्ति रातीदेखि सड़क अवरूद्ध भएपछि खिम्ती ग्रामीण विद्युत सहकारी संस्थाको कार्यालय परिसर हुँदै वैकल्पिक मार्ग सञ्चालनमा ल्याइएको प्रहरीले जनाएको छ। यसैबीच प्रहरीका अनुसार देशभर 9 सड़क खण्ड पूर्ण रूपमा अवरूद्ध बनेका छन्। प्रहरीको पछिल्लो विवरण अनुसार बागलुङको जैमिनी नगरपालिका 8 बेलबगर स्थित कालीगण्डकी करिडोर, रोल्पाको परिवर्तन गाउँपालिका स्थित घोराई थवाङ शहीद राजमार्ग, मुगुको छायानाथ रारा नगरपालिका साथ पिनाखोला स्थित नागमगमगढ़ी सड़क पूर्ण रूपमा अवरूद्ध छन्। रसुवाको गोसाई कुण्ड गाउँपालिका स्थित पासाङ लामो सड़क खण्ड, अछामको पञ्चदेवल विनायक नगरपालिका चार पानीखोला स्थित मध्यपहाड़ी लोकमार्ग र लमजुङको मर्स्याङदी गाउँपालिका चार म्याग्दी भिर स्थित बेसी शहर चामी मनाङ सड़क खण्ड पनि पहिरोका कारण पूर्ण रूपमा अवरूद्ध बनेका छन्। प्रहरीका अनुसार काभ्रे प्लाञ्चोक सिन्धुली जोड्ने बीपी राजमार्गको खुरकोट नेपाल थोक कटुञ्जे बेसी सड़क खण्डमा सम्भावित बाढ़ीको जोखिमलाई दृष्टिगत गर्दै साँझ छ बजेदेखि बिहान चार बजेसम्म सबै प्रकारका सवारी साधन सञ्चालनमा लगाइएको रोक जारी छ। कान्ति लोकपथ इलाम नगरपालिका नौ राजदुवाली स्थित मेची राजमार्ग सड़क पूर्ण रूपमा अवरूद्ध छन्। सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका स्थित जीरो किलो र कोदारी क्षेत्रमा पहिरोले अरणीको राजमार्ग पूर्ण रूपमा अवरूद्ध भएको छ।
21: संघीय संसद मातहतका विभिन्न तीनवटा समितिको बैठक आज बस्दैछ। संसद सचिवालयका अनुसार आज विकास, आर्थिक मामिला तथा सुशासन समिति, विधान व्यवस्थापन समिति र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्दैछ। बिहान 11 बजे बस्ने विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा आर्थिक वर्ष 2083-84 वार्षिक कार्ययोजना तयारीका सम्बन्धमा छलफल गर्ने कार्यसूची छ। बिहान 11 बजे नै बस्ने विधान व्यवस्थापन समितिको बैठकमा अभिमुखीकरण कार्यक्रमका सम्बन्धमा छलफल हुनेछ। यस्तै संघीयता सबलीकरण तथा राष्ट्रिय सरकार समितिको बैठकमा दक्षिणी सीमा क्षेत्रका नागरिकको शान्ति सुरक्षाका सम्बन्धमा छलफल हुनेछ। समितिको बैठक दिउँसो 2:30 बजे बस्नेछ।
22: नेपाल दूरसंचार प्राधिकरणले अनलाइन सट्टेबाजी र अवैधानिक वित्तीय कारोबार हुने 2 लाख भन्दा धेरै वेबसाइट तथा एप बन्द गरेको छ। सरकारले गत चैत 13 जारी गरेको शासकीय सुधार सम्बन्धी 100 कार्यसूचीमै यस्ता साइटहरू बन्द गर्ने उल्लेख गरिएको थियो। यो वर्षको फिफा विश्वकप आयोजना भए यता फेरि 2,23,568 त्यस्ता एप तथा वेबसाइट बन्द गरिएको प्राधिकरणले जनाएको छ। विश्वकपका बेला यस्ता बेटिङ एपको प्रयोग हुन सक्ने भन्दै प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयले पनि यसमा विशेष चासो देखाएपछि प्राधिकरणले छुट्टै टास्क फोर्स नै गठन गरेको छ। दूरसंचारका सहायक निर्देशक तथा इन्जिनियर ओम प्रकाश महतोका अनुसार आईपीएस संघको सहकार्यमा यस्ता वेबसाइट चल्ने यूआरएललाई ब्लक गरिन्छ। कसैलाई यस्ता अवैधानिक वेबसाइटबारे थाहा भए अपडेट गराउन समेत प्राधिकरणले अनुरोध गरेको छ।
21: थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्, रेडियो सुन्दै गर्नुहोला।
0: गुणस्तरीय प्लम्बिङको पर्पर
1: मार्बलका सिपिभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित रोगाड ब्रान्ड, साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
2: सुरक्षा घरको साथ जीवन भरको।
18: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
21: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
22: अब बाँकी समाचार। सामाजिक सञ्जालबाट विभिन्न व्यक्तिका निजी जीवनबारे भ्रम फैलाएको आरोपमा पक्राउ परेकी वेदिका केसी हाजिर जमानेमा रिहा भएकी छिन्। आज बिहान 10 बजे जिल्ला सरकारी वकिलको कार्यालयमा उपस्थित हुने शर्तमा हिजो राति रिहा भएको साइबर ब्यूरोका प्रवक्ता एसपी दिलीप कुमार गिरीले जानकारी दिनुभयो। उनलाई सरकारी वकिलकै कार्यालयको सहमतिमा छोड़िएको हो। कथावाचीका राधिका दासीले दिएको जाहेरीका आधारमा केसी हिजो दिउँसो पक्राउ परेकी थिइन्। प्रहरीले सरकारी वकिलको कार्यालयमा अनुसन्धानका लागि 10 दिनको म्याद माग गरे पनि एक दिन मात्र म्याद थप भएको थियो। जाहेरीकर्ता दासीले केसीलाई थुनामा नराखी सहमति गर्न खोजे पनि फौजदारी अभियोगमा जाहेरी दर्ता भइसकेपछि मेलापत्र गर्न मिल्दैन।
21: अब अन्तर्राष्ट्रिय समाचार। भारतका सामाजिक अभियन्ता सोनम वाङचुकले 26 दिनपछि अनशन अन्त्य गर्नुभएको छ। उहाँले केन्द्रीय मन्त्री जेपी नड्डा र डाक्टर जितेन्द्र सिंहका साथै लेह लद्दाख एपेक्स बडीका वरिष्ठ नेताहरूको उपस्थितिमा अनशन तोड्नु भएको हो। उहाँका अनुसार लामो छलफल, केही शर्तमा भएको सहमति तथा देशमा सम्भावित हिंसाको जोखिमलाई ध्यान दिँदै अनशन अन्त्य गर्ने निर्णय गरिएको हो। यसअघि विभिन्न राजनैतिक दलका 65 जना सांसदले उहाँलाई पत्र लेखेर अनशन अन्त्य गर्न आग्रह गरेका थिए। मेडिकल शिक्षा सम्बन्धी नीट यूजी प्रश्नपत्र चुहावट प्रकरणको विरूद्धमा विद्यार्थीहरू विगत 1 महिनादेखि नयाँ दिल्लीस्थित जन्तर मन्तरमा प्रदर्शन गर्दै आएका छन्। प्रदर्शनकारीहरूले केन्द्रीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा मागिरहेका छन्। यही मागको समर्थनमा सोनम वाङसुक विगत 26 दिनदेखि आमरण अनशनमा बस्नु भएको थियो। यसैबीच कक्रोच जनता पार्टी सीजेपीको आह्वानमा आज भारतभर प्रदर्शन हुने भएको छ। केही दिन यता जारी प्रदर्शन नयाँ दिल्ली तथा बिहारमा केन्द्रित भनेकामा अब देशभर प्रदर्शन आह्वान गरिएको हो। कक्रोच पार्टीले शिक्षा मन्त्रीको राजीनामालाई अस्तित्वको विषय बनाएको छ। प्रदर्शनबाट हुने सम्भावित हिंसा रोक्न भन्दै दिल्ली लगायतका शहरमा सुरक्षा व्यवस्था कड़ा पारिएको छ।
22: अब खेल समाचार। पाकिस्तानमा जारी सेन्ट्रल एसियन भलिबल एसोसिएशन काबा च्याम्पियनशीपमा नेपालले आज घरेलु टोली पाकिस्तानसँग खेल्दैछ। खेल नेपाली समयअनुसार बेलुका पौने छ बजे शुरू हुनेछ। पछिल्ला दुई खेलमा पराजित नेपाली टोली पहिलो जीतको लक्ष्यमा छ। यसअघिका खेलमा नेपाल क्रमशः कजाकिस्तान र श्रीलंकासँग समान 3-2 सेटमा पराजित भएको थियो। नेपाल 2 सहित तालिकाको अन्तिममा छ। घरेलु टोली पाकिस्तान 2 खेलमा विजयी हुँदै 6 अंकका साथ तालिकाको शीर्ष स्थानमा रहेको छ। सिंगल राउण्ड रोबिन लीगपछि शीर्ष 4 टोली सेमी फाइनलमा प्रवेश गर्नेछन्। शीर्ष 4 आउट आउन नसक्ने टोलीले 5 स्थानका लागि प्रतिस्पर्धा गर्नेछन्। सेमी फाइनल सम्भावनालाई कायम राख्न नेपाललाई आज जीतको विकल्प छैन। पाकिस्तानपछि नेपालले आइतबार बंगलादेश र सोमबार पहिलो चरणको अन्तिम खेलमा उज्बेकिस्तानसँग खेल्नेछ।
21: अब मौसम। आज पनि देशका विभिन्न स्थानमा वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज मनसूनको न्यूनचापीय रेखा सरदर स्थानमा रहेको छ। अहिले बिहान देशका हिमाली तथा पहाड़ी भागमा सामान्यतया बदली रहेको छ भने तराईमा आंशिक बदली छ। कोशी बागमती गण्डकी कर्णाली र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ। आज दिउँसो हिमाली तथा पहाड़ी भागमा सामान्यतया बदली रहने र तराईमा आंशिक बदली रहने जनाइएको छ। हिमाली तथा पहाड़ी भेगका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ। बागमती गण्डकी र लुम्बिनी प्रदेशका तराईका केही स्थान तथा कोशी मधेश र सुदूरपश्चिम प्रदेशका तराईका एक दुई स्थानमा पनि मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। आज खोटाङ, ओखलडुङ्गा, रामेछाप, दोलखा, काभ्रे प्लाञ्चोक, काठमाडौँ, भक्तपुर, ललितपुर, मकवानपुर, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ, गोर्खा, लमजुङ, कास्की, तनहु, स्याङ्जा जिल्लाका साना नदीहरूमा बाढ़ीको जोखिम रहेको बाढ़ी पूर्वानुमान महाशाखाले जनाएको छ। यस्तै रूकुम पूर्व, रूकुम पश्चिम, मुगु, हुम्ला, बाजुरा, बझाङ, दार्चुला, बैतडी, डडेलधुरा, डोटी र आसपासका जिल्ला भई बग्ने ससाना नदीहरूको बहाव उल्लेख्य बढ़ने भएकाले ती जिल्लाहरूका नदी तटीय क्षेत्रहरूमा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ। बिहान 9 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
22: बाजुराको बढ़ीमालिकामा पहिरोले 13 घर प्रभावित, 83 जनाको उद्धार, सुरक्षित ठाउँमा सारिँदै।
21: बाढ़ी पहिरोका कारण 9 राजमार्ग पूर्ण रूपमा बन्द, आज पनि अधिकांश भूभागमा वर्षाको सम्भावना।
22: 2,00,000 भन्दा बढ़ी अवैध बेटिङ एप बन्द गरेको सरकारको दावी, अवैध रूपमा कुनै एप चलेको पाइए जानकारी गराउन आग्रह।
21: भारतका सामाजिक अभियन्ता वाङसुकको 26 दिनपछि अनशन अन्त्य। कक्रोच पार्टी देशव्यापी प्रदर्शनको तयारीमा।
22: र काभा पुरूष भलिबलमा नेपालले आज पाकिस्तानसँग प्रतिस्पर्धा गर्ने।
21: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको बिहान 9 बजेको थाहा खबर सकियो। धर्मराज र रविन्द्र विदा हुन्छौ। नमस्कार।
3: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 MHz।
4: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ, होइन किले मोनी लगाएर हो?
5: साँच्चीकै मोहनी नै लगाए कि बुढा, मेरो तन मन त्यतै मात्र छ। हजुर पनि सिटीको घरको झ्याल, ढोका, खापा, त्रिकोष, चौकोस अनि किचनको डेकोरेसन, दराज, पलङ, लोबे, टेबल, सोफा सेट एकपटक हेर्न जानु त। जे हेरे त्यही मोहनी लाउने खालको छ।
4: कहाँ बनाएछन् र हो? हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
5: हुन्छ नि खुब। पौवा डाँडामा रहेको सुदीक्षा फर्निचर उद्योगमा बनाएका रे, न पसाङ्गिएको छ न त धुला नै लागेको छ, वर्षौं भएर बनाएको पनि।
4: हजुर, आकर्षक र मजबुत फर्निचरका सामान।
5: मोहनी नै लगाए कि बुढा, मेरो तन मन त्यतै मात्र छ। हजुर पनि सिटीको घरको झ्याल, ढोका, खापा, त्रिकोष, चौकोस अनि किचनको डेकोरेसन, दराज, पलङ, लोबे, टेबल, सोफा

0: अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ। साथै ढुङ्गा गिटी बालुवा सहित ढुवानीको लागि ट्र्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुभिक्षा फर्निचर उद्योग दुलेगौडा पौवा डाँडा पञ्चमुनि स्कूल माथिपट्टि प्रोप्राइटर हरिबहादुर विश्वकर्मा मोबाइल 9811435622। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि। अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए। नयाँ युग सँगै नयाँ प्रविधि। कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ग्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक दुलेगौडा, प्रोप्राइटर पासा राजु, मोबाइल 9806613195 र 9847153868।
1: ल न हो छिटो निस्क, अहिले फर्किन ढिलो हुन्छ के। बिहेको कपडा भनेपछि राम्रो राम्रो रोज्नै पर्यो, फेरि पोखरा पुग्नु छ। बिहेको कपडा किन्न पनि पोखरा जानु पर्छ र यही युनाइटेड सप्लायर्समा छँदैछ नि। बुवा आमा अनि भाइ बहिनीको लागि पनि त नयाँ कपडा किन्नु पर्यो, यता भने जस्तो पाइँदैन, त्यसमाथि महँगो होला नि। त्यसको त चिन्तै नगर्नु न दिदी, डिजाइन पनि खोजे जस्तो पाइन्छ, मूल्य त झनै मिल्छ, एकचोटि गएर त हेर्नुहोस्। हजुर, विवाहको कपडा, स्तरीय कोट, सुट पाइन्ट, स्कुल कलेजको ड्रेस पाइनुको साथै लेडिज आइटम, साडी, लेगिज, टप्स, कुर्ता सुरुवाल र थानका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ। साथै इमर्जेन्सी सिलाईको समेत व्यवस्था छ। सम्पर्क युनाइटेड सप्लायर्स, दुलेगौडा हेल्प चोक, प्रोप्राइटर कृष्णराज पण्डित, फोन 0654140008।
2: दाई, पहिला यो मोबाइल हेरिदिनुहोस् न, के भयो भयो? फोटो, भिडियो, नम्बर सबै यसमै थियो, एक्कासी बिग्रियो।
3: खै दिनुहोस् त। ए, चिन्ता नगर्नुहोस्, तपाईँ द एप्पल्स अफ नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ।
2: अनि बन्छ त दाई?
3: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ। अनि सुन्नुहोस् त,
4: द एप्पल सप नोकिया सर्भिस सेन्टर दुलेगौडा बसविसौनीको ठिक पारिपट्टि
5: सबै ब्रान्डका मोबाइल बिक्री, साटफेर र एसोसरी सामानहरू उपलब्ध छन्।
4: नोट, नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्।
5: प्रोप्राइटर राजन पौडेल, मोबाइल 9856062029।
6: शैलेशको बुवा, यसपालि अलिअलि घर गहना जोड्नु पर्यो, पैसा पनि जम्मा भएकै छ, बाँच सम्झेल त हो नि, मान सम्मान इज्जत बनेको।
7: हतारको काम लतार भन्छन्, जहाँ पाए त्यही बनाएर हुन्छ यो जमानामा। सेवा बुझ्नु पर्यो, किन हतारिन्छ हौ? विश्वासिलो सुनचादी पसल खोजौला नि।
6: स्याङ्जा धनलक्ष्मी सुनचादी पसल भएपछि त भइहाल्यो नि बुढा। छापावाला सुनका गहना, राशि अनुसारका पत्थर जडित, हरेक डिजाइनका आकर्षक गर गहना खरिद गर्न सकिने। अनि सुन्नु त, विगतका वर्षहरूदेखि ग्राहकलाई उत्कृष्ट सेवा दिँदै आइरहेको यस पसलको अपार सफलता सँगै दुलेगौडाको बन्किया चोकमा न्यू स्याङ्जा धनलक्ष्मी सुनचादी पसलको नाममा शाखा पनि विस्तार गरेको छ।
8: यहाँ विभिन्न डिजाइनका गरगहना पाइनुका साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ।
9: साथमा बिना रसायनका गरगहना तयार पारिने र यहाँबाट खरिद गरिएका गहना यही बिक्री तथा साटफेर गर्दा उचित मूल्य पाइनेछ।
8: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल, शुक्ला गण्डकी 3 दुलेगौडा, दोर बाराही मन्दिर जाने जीप लाइन अगाडि, शाखा दुलेगौडा बन्केवा चोक प्रतीक्षालय अगाडि, प्रोप्राइटर रामो विश्वकर्मा 9811416069, राजु विश्वकर्मा 9807169142।
10: निसन्तानपन र बाजुपन समस्या भएका दम्पतिहरूको लागि खुसीको खबर।
11: लामो समयदेखि सन्तान नभएका दम्पतिहरूलाई लक्षित गरी फिस्टेल आईभीएफ तथा फर्टिलिटी सेन्टर गैरापाटन पोखरामा कार्यरत वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनुहिराजन यही साउन 9 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौडामा आउनुहुने भएकाले उपचार एवं परामर्श लिई मौकाको फाइदा लिनुहोला।
10: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक, शुक्ला गण्डकी 4, दुलेगौडा, फोन 0625414233, मोबाइल 9868168187।
12: सुन्नु न श्रेया।

0: कोदो डन्डी फोर र एलर्जीले मेरो अनुहार नै।
1: दिदी रिल्याक्स, मैले यो सबै समस्याको समाधान गर्ने ठाउँ पत्ता लगाइसके।
2: कहाँ?
1: गण्डकी मेडिकल हल।
3: हो, गण्डकी मेडिकल हल अवस्थाला सम्बन्धी सबै समस्या अत्याधुनिक मेसिनबाट परीक्षण गरी विशेषज्ञ डाक्टरहरूबाट उपचार र परामर्श गरिने भएकाले चिन्ता लिइरहनु पर्दैन।
1: यहाँ हरेक महिनाको दोस्रो शनिबार छालाको चाउरीपन, अनुहारको डन्डीफोर, कोठी दाग र पेटको धर्स हटाउनु परेमा आर्मी हस्पिटल पोखरा र सन स्किन एन्ड ड्रग्समा कार्यरत वरिष्ठ छाला यौन र सौन्दर्य विशेषज्ञ डाक्टर सुशील कार्की
3: र चौथो शनिबार गण्डकी हस्पिटल ग्यालेक्सी हस्पिटल पोखरामा कार्यरत नाक कान र घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट उपचार गरिने सहर्ष जानकारी गराइन्छ। साथै प्रत्येक दिन जनरल मेडिसिन सुजन सिग्देलबाट बिरामी परीक्षण, उपचार र ल्याब सेवाको पनि सुविधा रहेको छ।
0: गण्डकी मेडिकल हल दुलेगौडा माछा पुस्रे बैङ्कको ठ्याक्कै पारी। सम्पर्क 0635903969, मोबाइल 9840826926।
4: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ रे, तपाईँ त आजै जानुहोस् हो।
5: अनि यति अबेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अल्पत्र परिन्छ कि?
4: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरिनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागि हुन्छ नि।
5: ए, होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
4: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरिनी टार आर्मी ब्यारेकको ठिक पारी रहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छोइला, बदेलको मासु, क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
3: होटल फ्यामिली एन्ड लज, खैरिनी टार बजार, प्रोप्राइटर अर्जुन सापकोटा। मोबाइल 9856024320, 9801454674 र 9846023420।
6: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ, होइन किले मोहनी लगाएर हो?
7: साँच्ची कि मोहनी नै लगाए कि बुढा, मेरो तन मन त्यतै मात्र छ। हजुर पनि सिटीको घरको झ्याल, ढोका, खापा, त्रिकोष, चौकोस अनि किचनको डेकोरेसन, दराज, पलङ, लोबे, टेबल, सोफा सेट एकपटक हेर्न जानु त। जे हेरे त्यही मोहनी लाउने खालको छ।
6: कहाँ बनाए छन्द्र हो, हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
7: हुन्छ नि खुब, पौवा डाँडामा रहेको सुदीक्षा फर्निचर उद्योगमा बनाएका अरे, न पसाङ्गिएको छ न त धुला नै लागेको छ, वर्षौं भयो अरे बनाएको पनि।
6: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ। साथै ढुङ्गा, गिटी, बालुवा सहित ढुवानीको लागि ट्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुदीक्षा फर्निचर उद्योग, दुलेगौडा, पौवा डाँडा, पञ्चमुनि स्कुल माथिपट्टि, प्रोप्राइटर हरिबहादुर विश्वकर्मा। मोबाइल 9811435622।
8: तपाई सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।

0: ए सन्धि, यता नजिकै राम्ररी पालेको लोकल कुखुरा हाँस वा कालिज पाइँदैन भने सुरुप झोल खाऊ भनेको यो 45 दिने हो कि बिगासे कुखुरा खाँदा खाँदै ज्यानै बिगासे जस्तो हुन लाग्यो। आयु पनि 45 वर्ष नै पो हुने हो कि, चिन्ता लाग्छ हौ सम्धि।
1: अब लोकलै खोज्नु भएको हो भने युनिक मल्टी एग्रो प्रणाली शुक्ला गण्डकी 10 मिनम खानीमा जानु पर्यो सम्धि। खुल्ला जंगलमा पालेको लोकल कुखुरा कालिज र हाँसको मासु अण्डा तथा चल्लाहरू मिलाएर पाइँदो रहेछ।
2: हजुर, स्वच्छ शान्त मनोरम प्राकृतिक वातावरणमा कृषि क्षेत्रको अवलोकन गरी प्राकृतिक रूपमा उत्पादित वस्तुहरूको स्वाद लिन चाहनुहुन्छ भने पारिवारिक पिकनिकको समेत व्यवस्था रहेको छ। युनिक मल्टी एग्रो प्राली, शुक्ला गण्डकी 10 मिनाम खानी। प्रबन्ध निर्देशक हरि खड्का। सम्पर्क 9800 28 28 800 10 98 0 28 28 811 र 9800 28 28 816।
3: ए सबिना, यस्तो हतारमा कता हो?
4: ए प्रदीप, हेर न, बेहेको दिन पनि आइसक्यो, गरगहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन, पोखरासम्म पुग्नु छ, त्यही भएर म त हतार हतारमा हिँडेको।
3: ल, बिहेको गरगहना बनाउन पोखरा नै जानु पर्छ त। यही दुलेगोडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालिका सुनचादी पसल हो, त्यहाँ जाऊ न। तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ, अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौता लिनु र? मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
5: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुनचाँदी पसल, दुलेगौडा बनकेवा चोक तनहुँ। प्रोपाइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज। मोबाइल 9846078528 र 9800286142।
6: चरक मेमोरियल हॉस्पिटल, कर्मचारी संचय कोष द्वारा सूचीकृत अस्पताल।
7: यस चरक मेमोरियल हॉस्पिटल मा कर्मचारी संचय कोष का संचयकर्तालाई ₹1,00,000 सम्म को उपचार सहुलियत, कर्मचारी सामाजिक सुरक्षा योजना, स्वास्थ्य योजना अंतर्गत वार्षिक 1,00,000 बराबर को स्वास्थ्य सेवा प्रदान गरिदै आएको छ।
6: घातक रोग जस्तै मुटु रोग, मुटुक को शल्यक्रिया, कैंसर, मृगौला रोग, डायलिसिस, मस्तिष्क को रक्त आदि रोग को उपचार को लागि ₹10,00,000 सम्म को उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
7: सेवा लिने क्रम मा चाहिने जानकारी
6: संचय कोष मा दर्ता गर्दा राखेको नाम, उमेर, जन्म मिति र कोष को नम्बर।
7: भर्ना बिरामी को लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
6: साबिक का संचय कर्ता तथा उनका श्रीमान श्रीमती को लागि मात्र यो सेवा उपलब्ध छ।
7: विस्तृत जानकारी का लागि चरक मेमोरियल हॉस्पिटल, नागढुंगा पोखरा, फोन 0162-552-493-552-494-82-78।
2: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा।
8: विगत लामो समयदेखि तपाईँहरूको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार। फोन बजार
2: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ।
9: हामी कहाँ सामसुङ, रेडमी, पोको, ओप्पो, भिभो, रियलमी, नार्जो, आइटेल, कलर, टेक्नो, नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ।
2: मोबाइल सँग सम्बन्धित चार्जर, इयरफोन, डाटा केबल साथै मल्टिप्लग, लाइटका भेराइटी र लाइटको चार्जर, पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ।
9: एनसिएलको हराएको, बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ। साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटीसी को सिम पनि पाइन्छ। एनसीएल को नयाँ सिम को लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइन बाट फोटो नचाहिने गरी निकालिन्छ।
2: अन्त एकचोटि राम्रो होला, एकचोटि सस्तो होला, तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। सामसुङको मोबाइल किस्ताबन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला। सम्पर्क
8: फोन बजार, सिद्धार्थ बैंक र फ्यामिली मेडिकल। कलको बीचमा दुले घोडा
10: प्रोपाइटर सुबिल श्रेष्ठ किम नारायण श्रेष्ठ मोबाइल 9894166599 छ।
11: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मी।
12: ओके यो झुम्का हेर न है झन् कस्तो राम्रो जयसवाल कस्मेटिक हुँदा हुँदै अन्त अन्त डुलेर दुःख मात्रै पाइयो।
11: ल ल फटाफट रोज हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है होलसेलमा समेत पाइने रहेछ।
12: हो त है सामान लिन टाढा किन जानु पर्यो र
13: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको धुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल
14: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता
8: ग्राहकको चाहना नै हाम्रो संतुष्टि जयसवाल कस्मेटिक पसल दुलेगौडा भित्री बजार।
13: हामी कहाँ कस्मेटिक तथा पार्लर का सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
8: प्रोपाइटर निरञ्जन प्रसाद जयसवाल फोन 9841661220।
11: होइन श्रीमानज्यू के भयो गाडी स्टार्ट गर्नु न जाने बेला भइसक्यो अहिलेसम्म गाडीको फोनको मारेको मारै हुनुहुन्छ केही समस्या आयो कि क्या हो
3: यो बाटो पनि कहिले भन्छ खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्रिया बिग्री हुन थाल्यो जति धोए पनि हिलो जाने होइन
11: समस्या त आइहाल्छ नि बरु समाधान पो खोज्ने हो त अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि त्यही बनाउन र धुलाउन लैजानु न जुनसुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि
9: हजुर हामी कहाँ सबै प्रकारका पेट्रोल डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस् सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास दुलेगौडा प्रभु बैंक भन्दा 50 मिटर तल प्रोपाइटर बुद्धि बहादुर कार्की मोबाइल 9860373310 र 9921653507
15: सुन शुद्धताको प्रतीक तपाईको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ
8: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल
15: ओम प्रोसर आभूषण सुनचादी पसल दुलेगौडा भित्री बजार
9: आकर्षक तथा आधुनिक डिजाइनको गर गहना विवाहका सेटकै गहना खरिद बिक्री तथा साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस् वर्षौंदेखि विश्वास दिएको ओम प्रोसर आभूषण सुनचादी पसल शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार प्रोपाइटर भोज बहादुर सुनार
12: मोबाइल 9908535537 र 9806615899
16: Admission open. Pokhara College of Management, PCM, affiliated to Pokhara University. 24 years of academic excellence in management. Bachelor program. 4 years program of Bachelor in Business Administration. BBA. 4 years of IT program. Bachelor of Computer System and Information Technology. BCSIT. 4 years program of Bachelor of Business Administration in Finance. BBA Finance. Forms are available at college administration at 9 a.m. to 3 p.m. Science and Management, both stream can apply. Intro to learn, go forth to serve. Further details, Pokhara College of Management, PCM, Gyanmarga, Nadipur, Pokhara 3, Kaski, Nepal. Phone 061-544-761-570-124. Email info@pcm.edu.np. Website www.pcm.edu.np.
8: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है
12: सुन्नुहोस् न ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या हो राम्रो मात्र होइन उत्कृष्ट बन्छ कार्यक्रम
8: ओके ल डन
12: हजुर सिग्देल अफसेट प्रेस शुक्ला गण्डकी 4 दुलेगौडा गणपति लघुवित्त रहेको भवनमा
8: यहाँ फ्लेक्स प्रिन्ट ब्यानर होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो कप मेडल र प्रमाण पत्र बनाइन्छ पत्र पत्रिका पुस्तक कार्यालयका कागज पत्रहरू छाप भिजिटिङ कार्ड परिचय पत्र रजिस्टर ब्याच स्टिकर बिल भरपाई पासबुक ब्रोसर कमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्
12: प्रोपाइटर गोविन्द सिग्देल फोन 9560285443 र 9847700787
1: घर बनाउन त सुरु गरियो, पैसा भए पनि तनावै तनाव छ। के गर्ने, कसो गर्ने, कहाँ जाने, के ल्याउने,
17: के भए दाई, पैसा भएपछि नि के को तनाव हो र?
1: हेर न भाइ, घर बनाउन सुरु गरेको, सामान लिन कहिले कुन पसलमा कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छ।
18: ल दाई, पैसा भएपछि त बुद्धि लगाउने हो नि। दुलेगौडाको थापा हार्डवेयर सप्लायर्समा जानुस् न, जगदेखि ढलानसम्मका सबै सामान एउटै छाना मुनि पाइन्छ।
19: उच्च स्तरका छड, सिमेन्ट, रङ, सेनेटरी फिटिङ जस्ता पाता, सिपिभीसी, पिभीसी पाइप, पेन्स तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ। थापा हार्डवेयर सप्लायर, शुक्ला गण्डकी 4, दुलेगौडा, नगरपालिका अगाडि, प्रभु बैंक भन्दा 7 घर तल, प्रोप्राइटर महेश थापा, फोन 0564142636, मोबाइल 9856078302 र 9864608302।
20: एक सय 3 थोप्लो 8 अन्तर्मनको आवाज।

0: भर्ना खुल्यो।
1: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारामा शैक्षिक सत्र 2083-84 का लागि मानविकी शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अंग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो।
0: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
1: हाम्रा विशेषताहरू वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल जनस्तरबाट संचालित न्यून शुल्कमा पढ़ाई हुने सामुदायिक क्याम्पस
0: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने
1: शुक्ला गण्डकी भीमाद म्याग्दी रिसिङ घिरिङ र हरिनाश गाउँपालिका भित्रका विद्यालय टपरलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था
0: कक्षा 12 3.6 वा 100 भन्दा माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था
1: 3.4 3.59 सम्म जीपीए प्राप्त गर्ने विद्यार्थीलाई मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था
0: पहिला भर्ना हुन आउने 15 विद्यार्थीहरूलाई भर्ना शुल्कमा ₹4,000 छुटको व्यवस्था
1: साथै यूजीसी प्रदेश सरकार नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था
0: र बिहानी सत्रमा कक्षा सञ्चालन हुने
1: विस्तृत जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस शुक्ला गण्डकी 5 बेल चौतारा तनहु फोन 0635712040
2: काइली दिदी आलु लगाउने बेला भयो मल पाउनु भयो त
3: ए दाई पनि घरै हुनुहुँदो रहेछ त
4: खै ल्याउन त कहाँबाट ल्याएको निकान्छी हाम्रो त बुढाले ल्याएका हुन् मल पनि साह्रै राम्रो रहेछ
5: सुन त माइली गणपतिको सफल एकले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर रा बनाएको मल पाइँदो रहेछ छिटो जाऊ त अन्त भन्दा सस्तोमा पाइएछ है मैले त त्यहीँबाट ल्याएको
2: ए हो र हस् दाई म आजै जान्छु
1: हजुर यस हाइजेनिक राज प्रणालीमा गुणस्तरीय कुखुरा कमल पाइनुका साथै होलसेल मूल्यमा बोइलर र गिरिराज कुखुरा पनि पाइन्छ साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्
6: हाइजेनिक राज प्रणाली शुक्ला गण्डकी 8 सफल एकले टोल गणपते प्रोप्राइटर रामकृष्ण भण्डारी मोबाइल 9856062891
7: सुवर्ण अवसर
1: अब दुलेगौड़ा स्थित महर्षि आयुर्वेद फर्मामा आयुर्वेद डाक्टर विवश बास्तोलाद्वारा आयुर्वेद मौलिक पद्धतिबाट विभिन्न रोगहरूको सफल उपचार
7: आयुर्वेद औषधि आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टरद्वारा उपचार हुने रोगहरू
1: पेट सम्बन्धी समस्याहरू ग्यास्ट्रिक वायुगोला कब्जियत अरुची पेट दुख्ने पोल्ने अमिलो पानी आउने जस्ता समस्या
7: पाइल्स फिसर फिस्टुला बेरो फर्कने र पीएनएस को सफल उपचार
1: फिनास नाकको एलर्जी नाकमा मासु पलाएको
7: मृगौलाको पत्थरी पिसाब पोल्ने प्रोस्टेट सम्बन्धी समस्या
1: स्त्री तथा प्रसूति रोग महिनावारी गडबडी सेतो पानी बग्ने निसन्तान तथा यौन दुर्बलता पीसीओडी
7: नसा तथा बाथ सम्बन्धी रोगहरू ढाड कम्बरको दुखाई घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग
1: जन्डिस टाउको दुख्ने अनिन्द्रा हात खुट्टा गल्ने पोल्ने र झमझम गर्ने
7: साथै पुराना निको नभएको घाउ छाला सम्बन्धी रोगहरू एलर्जी धुपी दात जस्ता दीर्घ रोगको सफल उपचार
1: उपचार हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौड़ा पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौड़ा बस पार्क नजिकै रिडी कुमारी स्टोर सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ
0: पसल सरेको सूचना शुक्ला गण्डकी 4 दुलेगौड़ामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौड़ाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ प्रोपाइटर मीन बहादुर सुनार 9853519122 9508 र 9460269246
8: तपाई घर बनाउँदै हुनुहुन्छ, अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
9: हजुर, टेबल, भर्यान, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
8: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, दुई दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
10: संसार ढुङ्गा कटिङ उद्योग, शुक्लागण्डकी दुई काछे पानी तनहुँ, प्रोप्राइटर रमेश भुजेल, फोन 9856-32475 र 9801-32475।
11: ल किन हो हाम्री दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त?
12: हेर्न कान्छी, यतिका पाहुना आउनु भएको छ, मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो।
11: बजारै भरि फ्रेस आउँछ, जहाँबाट ल्याए पनि हुन्छ भो, खेको चिन्ता लिनु भएको छ यो दिदीले?
13: चिन्ता होइन नि बहिनी, मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनुपर्छ।
11: त्यसो भए विवेक ढुङ्गानाको शुक्लागण्डकी फ्रेस हाउसमा जानुहोस्, आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ।
1: शुक्ला गण्डकी फ्रेस हाउस दुलेगौडा तनहु पञ्चमुनी स्कूलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा शाखा पसल दुलेगौडा भित्री बजार साङ्गेला विकास बैंकको पछाडि। यहाँ विवाह व्रतबन्ध पास्नी पिकनिक पार्टी भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी बोका पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ। साथै ताजा अन्डा ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
13: प्रोप्राइटर विवेक ढुङ्गाना, जानकी ढुङ्गाना, मोबाइल 9856-66136 र 9811-66136।
1: सूचना यस तनहु सेवा हस्पिटल दुलेगौडा बीपी चोकमा
13: यही साउन 9 गते शनिबार
1: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत वरिष्ठ पेट मुटु छाती तथा सुगर रोग विशेषज्ञ डाक्टर राजेन्द्र पौडेल,
14: वरिष्ठ हार्ट जोनी तथा नसा रोग विशेषज्ञ डाक्टर मेघराज लामिछाने,
1: नाक कान र घाँटी रोग विशेषज्ञ डाक्टर अम्बालिना साक्य,
14: एनोमली स्क्यान र थाइरोइड सहित भिडियो एक्सरे विशेषज्ञ डाक्टर सन्तोष बराल, साथै दैनिक उपलब्ध सेवा तथा विशेषज्ञहरू,
13: वरिष्ठ एमबीबीएस एमडीजीपी फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसिन सेवा, बिहान 8 बजेदेखि 9:30 र दिउँसो 5 बजेदेखि 7 बजेसम्म डाक्टर रवि बहादुर गुरुङ, वरिष्ठ नाक कान घाँटी तथा रोग विशेषज्ञ डाक्टर साजन बराल,
11: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ,
1: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल बिक,
13: वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ बिहान 8:30 देखि 9:30 सम्म दिउँसो 3 बजेदेखि 4 बजेसम्म डाक्टर अमन कुमार झा, वरिष्ठ फिजियोथेरापी परामर्श तथा दैनिक उपचार डाक्टर सुसन कालु र स्नेहा मन्डर,
15: बिरामीहरूको स्वास्थ्य उपचारको लागि आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीले आफ्नो स्वास्थ्य उपचार गराई मौकाको फाइदा लिनुहोला। साथै दैनिक भिडियो एक्सरे सहित 24 घण्टा डाक्टर रूपेश कुमार यादवद्वारा उपचार एवं परामर्शको साथै फार्मेसी सेवा समेत दिइरहेको जानकारी गराइन्छ।
16: तनहु सेवा अस्पताल दुलेगौडा, फोन 0568143177, मोबाइल 9856-44343।
17: स्टुडियो
18: अहिले बिहानको 10 बज्यो।
8: टाइम चेक को साथ में बनकेवा कालिका सुन चाँदी पसल दुलेगौड़ा हेल्पोस्ट चोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार कर साथ ही पुरानो कर गहना नया गहना संग साटफेर पनी प्रोपाइटर बाजीराम सुनार विनोद सुनार मोबाइल 9816695301।
19: सत्य तथ्य निष्पक्ष समाचार सुसज्जित हुन पाउने तपाईको अधिकार
20: ढोरबाराही हाइलाइट्सको साथमा
1: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस, अफसेट प्रेस दुलेगौडा बीपी चोक,
20: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस् सम्पर्क 9841349304।
1: नमस्कार रेडियो ढोरबाराही 103.8 मेगाहर्जको बिहान 10 बजेको ढोरबाराही हाइलाइट्समा अशोक विश्वकर्माको स्वागत छ। तपाई हामीलाई इन्टरनेट अनलाइनमा पनि www.radiodhorbarahi.com.np र हाम्रो पात्र मोबाइल एप मार्फत विश्वभरि एकसाथ सुन्दै हुनुहुन्छ। ढोरबाराही हाइलाइट्समा अब समाचारहरू सुन्नुहोस्। संघीय संसद महाधारका तीनवटा समितिको बैठक आज बस्ने भएको छ। संघीय संसद सचिवालयका अनुसार आज विकास, आर्थिक मामिला तथा सुशासन समिति, विधान व्यवस्थापन समिति र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्ने भएको हो। विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा आर्थिक वर्ष 2083-84 को वार्षिक कार्ययोजनाको तयारीका सम्बन्धमा छलफल हुने कार्यक्रम रहेको छ। सो समितिको बैठक बिहान 11 बजे बस्नेछ। विधान व्यवस्थापन समितिको बैठक बिहान 11 बजे बैठकमा अभिमुखीकरण कार्यक्रमका सम्बन्धमा छलफल हुनेछ। संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा दक्षिणी सीमा क्षेत्रका नागरिकको शान्ति सुरक्षाको सम्बन्धमा छलफल हुनेछ। समितिको बैठक अपरान्ह 2:30 बजे बस्ने जनाइएको छ। सर्वोच्च अदालतमा नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट चुनेको कार्यसमितिलाई आधिकारिकता दिएको आदेश पुनरावलोकन गर्न निवेदन परेको छ। सर्वोच्च अदालतका अनुसार कांग्रेसमा पूर्व सभापति शेरबहादुर देउवा पक्षले नेपाली कांग्रेसको विवादको विषयको निवेदनमा सर्वोच्च अदालतले गरेको अन्तिम आदेशमाथि हिजो पुनरावलोकन निवेदन दर्ता गरेको हो। न्यायाधीशहरू सारङ्गा सुवेदी र निर्धोज निरौलाको इजलासले गएको वैशाखको 4 गते विशेष महाधिवेशनबाट चुनिएको सभापति गगन थापा को कार्यसमितिलाई मान्यता दिएको थियो। विशेष महाधिवेशनलाई निर्वाचन आयोगले मान्यता दिएको भन्दै तत्कालीन सभापति शेरबहादुर देउवा र नेता पूर्णबहादुर खड्का सर्वोच्च अदालतमा जानुभएको थियो। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले विश्वविद्यालयहरूमा कायम रहेको राजनीतिकरण पूर्ण रूपमा अन्त्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। त्रिभुवन विश्वविद्यालयको 67 औं वार्षिक दिवसका अवसरमा आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले आउँदो 4 वर्षभित्रमा विश्वविद्यालयलाई राजनीतिक हस्तक्षेप मुक्त बनाउने बताउनुभयो। विश्वविद्यालय सभाका उपाध्यक्ष समेत रहनुभएका मन्त्री पोखरेलले अबको दिनमा राजनीतिक भागभण्डाका आधारमा नभई योग्यता र क्षमताका आधारमा विश्वविद्यालयको टोली निर्माण गरिने स्पष्ट पार्नुभयो। उहाँले विश्वविद्यालयमा अब कुनै पनि प्रकारको राजनीतिक हस्तक्षेप नहुने र नियुक्ति, सरूवा वा बढ़ुवा जस्ता प्रशासनिक कार्यहरूमा राजनीतिक दबाव दिने परिपाटीको अब अन्त्य हुने जिकिर गर्नुभएको छ। मन्त्री पोखरेलले विश्वविद्यालयको प्राज्ञिक वातावरण सुधारका लागि आफ्नो मन्त्रालय दृढ़ रहेको उल्लेख गर्दै कतैबाट राजनीतिक दबाव आए तुरन्तै मन्त्रालयलाई जानकारी गराउन समेत आग्रह गर्नुभयो। मन्त्री पोखरेलले विश्वविद्यालयको समग्र सुधारका लागि राजनीतिक स्वार्थभन्दा माथि उठेर काम गर्ने उल्लेख गर्नुभएको छ। सम्पत्ति शुद्धिकरण विभागले आर्थिक वर्ष 2082-83 7 वटा मुद्दा अभियोजन गरेको छ। विभागले बिहिबार सार्वजनिक गरेको विवरण अनुसार 121 जनालाई प्रतिवादी बनाइएको छ। प्रतिवादीलाई करिब 1 खर्ब 18 अर्ब 5 करोड़ बराबरको विगत दावी गरेको छ। विभागमा दर्ता भएका सम्पत्ति शुद्धिकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी सम्बन्धी सूचनालाई स्क्रीनिङ कमिटिमा छलफल गरेर प्रारम्भिक अनुसन्धान गर्न आवश्यक भएमा अनुसन्धान अधिकृत तोकेर आवश्यक प्रक्रिया अगाडि बढ़ाउने व्यवस्था रहेको छ। अनुसन्धान र अभियोजन सम्पन्न गर्नुपर्ने कार्यका लागि विभागमा 4 वटा अनुसन्धान शाखाका अतिरिक्त कानून तथा परामर्श इकाई, प्रशासन तथा योजना शाखा, अनुसन्धान समन्वय शाखा र प्रहरी शाखा समेत रहेका छन्। विभागले राजस्व चुहावट, भन्सार अन्तशुल्क तथा व्यापार सम्बन्धी मनी लाउन्डरिङ एवं सम्पत्ति शुद्धिकरण कसुरको अनुसन्धान गर्दै आएको छ। विभागले पछिल्ला दिनहरूमा सम्पत्ति शुद्धिकरणका सम्बन्धमा अध्ययन तथा अनुसन्धान प्रक्रियालाई थप गति दिएको छ। यसै अनुसन्धान तथा तह कितातलाई पनि तीव्र पारेको छ। नेपाल दूरसंचार प्राधिकरणले अनलाइन सट्टेबाजी तथा अवैधानिक वित्तीय कारोबारमा संलग्न 223568 वेबसाइट र एप बन्द गरेको जनाएको छ। सरकारले गएको चैतको 13 गते शासकीय सुधार सम्बन्धी 100 कार्यसूची अन्तर्गत संचार तथा सूचना प्रविधि मन्त्रालयलाई अनलाइन सट्टेबाजी सम्बन्धी वेबसाइट तथा एप 24 घण्टाभित्र बन्द गर्ने जिम्मेवारी दिएको थियो। त्यही अनुसार अभियानलाई विश्वकप
3: अवधिमा अझ प्रभावकारी बनाएको प्राधिकरणले जनाएको छ। यसका लागि प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयको विशेष चासो पछाडि प्राधिकरणले छुट्टै कार्यदल गठन गरेको छ। कार्यदलका सदस्य प्राधिकरणका सहायक निर्देशक तथा इन्जिनियर ओम प्रकाश महन्तोका अनुसार विश्वकप शुरू भएपछि इन्टरनेट सेवा प्रदायकका प्रतिनिधिलाई प्राधिकरणमै राखेर त्यस्तो वेबसाइट बन्द गरिएको थियो। आईएसपी संघको सहकार्यमा त्यस्तो वेबसाइट चल्ने यूआरएललाई ब्लक गरिने सहायक निर्देशक महतोले बताउनुभयो। उहाँका अनुसार यति धेरै वेबसाइट एकाएक गरेर खोज्न कठिन हुने भएकाले अधिकार प्रदत्त विभिन्न संस्था र निकायले पहिचान गरेर राखेका त्यस्ता वेटिङ साइट तथा अवैधानिक वित्तीय कारोबार हुने वेबसाइटलाई आईएसपी संघको सहकार्यमा बन्द गरिएको हो। उहाँका अनुसार एउटा बन्द गर्दा अर्को नयाँ वेबसाइट खोलिरहने चुनौती हुन्छ। यस्तो अवस्थामा जति नयाँ खोल्दै जान्छन् त्यसलाई पनि बन्द गर्दै जानुपर्छ। यसका लागि थ्रेट इन्टेलिजेन्स टूल प्रयोग गरेर हन्टिङ गर्ने गरिन्छ। यसका लागि पनि छुट्टै जनशक्तिको व्यवस्था गरिएको छ। गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय 7 अर्ब रूपियाँ भन्दा बढ़ीको वित्तीय दायित्वले थिचिएको छ। पोखरामा बिहिबार आयोजना गरिएको गत आर्थिक वर्षको प्रगति समीक्षा र आगामी वर्षको कार्ययोजना तयारी कार्यक्रममा मन्त्रालयका अतिरिक्त सचिव दिनेश कुमार घिमिरेले प्रस्तुत गरेको तथ्याङ्क अनुसार मन्त्रालयले विभिन्न शीर्षकको आयोजनाहरूका लागि 7 अर्ब 10 करोड़ 40 लाख रूपियाँ बराबरको भुक्तानी दायित्व बोकेको छ। सरकारै पछि थपिने ठूला र बहुवर्षीय योजनाले गण्डकी प्रदेश सरकारको आर्थिक दायित्व अत्याधिक बढ़न थालेको छ। खास गरी बहुवर्षीय समपूरक र स्रोत सुनिश्चित गरिएका योजनाहरूको चाप वर्षेनी बढ़न थालेको हो। हालसम्म बहुवर्षीय योजनाको संख्या 300 पुगेको जनाइएको छ। गण्डकी प्रदेशका कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्री भीमबहादुर कार्कीले आफ्नो पद बहाली गरेको 100 दिनको प्रगति विवरण सार्वजनिक गर्नुभएको छ। उहाँले 2083 साल वैशाखको 2 गति कार्यभार सम्हाले यता कृषि क्षेत्रको विकास र किसानको हितमा भएको महत्वपूर्ण उपलब्धिको सूची बिहिबार पोखरामा सार्वजनिक गर्नुभयो। वैदेशिक रोजगारीबाट गाउँ फर्किएका युवालाई कृषिमा आकर्षित गर्नेदेखि अनुदान र पूर्वाधार विकाससम्मको काम मन्त्रालयले प्राथमिकतामा राखेको छ। मन्त्री कार्कीले युवालाई स्वदेशमा नै कृषि व्यवसायमा सक्रिय बनाउन रिटर्न टू भिलेज कार्यक्रम ल्याएको दावी गर्नुभएको छ। यस अन्तर्गत कृषि ऋणको ब्याज अनुदानका लागि 2 करोड़ रूपियाँ विनियोजन भएको छ। यस्तै किसानले उत्पादनलाई सहजै बजारसम्म पुर्याउन कृषि एम्बुलेन्स सञ्चालनका लागि 1 करोड़ रूपियाँ छुट्याइएको छ। कृषि र पशुपालनलाई सुरक्षित बनाउन बीमा प्रिमियम अनुदानका लागि 13 करोड़ 90 लाख 50 हजार रूपियाँ विनियोजन भएको जानकारी दिनुभयो। गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय 7 अर्ब रूपियाँ बढ़ीको वित्तीय दायित्वले थिचिएको छ। यसैबीच जिल्ला प्रशासन कार्यालय तनहुँले सेवाग्राहीको चाप बढ़ेपछि बिहान 8 बजेबाट साँझ 6 बजेसम्म सेवा प्रदान गर्न थालेको छ। कार्यालयले राष्ट्रिय परिचय पत्र सम्बन्धी सेवा अतिरिक्त समय थप गरेर बिहान 8 बजेबाट सञ्चालन गरेको हो। राष्ट्रिय परिचय पत्रका लागि सेवाग्राहीको चाप बढ़दै गएपछि सेवा प्रवाहलाई सहज र व्यवस्थित बनाउन अतिरिक्त समय सेवा सञ्चालन गरेको प्रमुख जिल्लाधिकारी शिवलाल तिवारीले जानकारी दिनुभयो। जनशक्तिको अभाव तथा राष्ट्रिय परिचय पत्रको प्रणाली ढिलो चल्दा सेवा प्रवाहमा समय लाग्ने भएकाले सेवाग्राहीलाई सहज बनाउन बिहिबारदेखि बिहानैदेखि सेवा दिन थाली उहाँको भनाई रहेको छ। राष्ट्रिय परिचय पत्र सम्बन्धी सेवा लिन आउने सेवाग्राहीको चाप व्यवस्थापन गर्न कार्यालयले टोकन प्रणाली समेत लागू गरेको छ। प्रशासनले सेवाग्राहीलाई आफ्नो पालो अनुसार मात्रै कार्यालयमा उपस्थित भएर फोटो खिचाउन आग्रह गरेको छ। राष्ट्रिय परिचय पत्र नम्बर प्राप्त भए पनि विभागीय प्रणालीमा विवरण अध्यावधिक नभएसम्म फोटो खिच्ने प्रक्रिया अगाडि नबढ़ने भएकाले अनावश्यक रूपमा कार्यालयमा उपस्थित नहुन प्रशासनले अनुरोध गरेको छ। दमौली पोखरा माइक्रो सञ्चालन उपसमितिले व्यवसाय संकटमा परेको भन्दै आन्दोलन घोषणा गरेका छन्। शुक्रबार आज आन्दोलनमा सम्पूर्ण यातायात व्यवसायी चालक तथा सहचालकलाई सहभागी हुन समेत उपसमितिले आग्रह गरेको छ। उपसमितिका अनुसार सवारी साधनको संख्या अत्याधिक बढ़दा यात्रु अभाव आमदानीमा कमी तथा बैंकको किस्ता बीमा कर र सञ्चालन खर्च व्यवस्थापन गर्न कठिनाई भएको छ। यस समस्याको समाधानका लागि श्रावण 8 गते शुक्रबार बिहान 11 बजे स्थानीय यातायात प्रणालीको प्रधान कार्यालयमा उनी आन्दोलन र सभामा आफ्नो गाड़ी घरमा नै थन्काएर अनिवार्य रूपमा सहभागी हुन सबै व्यवसायीलाई आह्वान गरिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा तनहुँडी संगठनलाई जनतासँग थप जोड्ने र आगामी स्थानीय तह निर्वाचनको तयारीलाई प्रभावकारी बनाउने उद्देश्य सहित प्रत्येक महिना 7 गते फरक फरक स्थानीय तहमा जिल्ला बैठक गर्ने निर्णय गरेको छ। रासोपा तनहुँका जिल्ला सचिव अनिल श्रेष्ठका अनुसार दोस्रो बैठक बिहिबार हिजो तनहुँको शुक्ला गण्डकी नगरपालिकाको दुलेगौड़ामा सम्पन्न भएको छ। यसअगाडि व्यासको दमौडीमा पहिलो बैठक भएको थियो। जिल्लाका अन्य पालिकामा पालैपालो बैठक सञ्चालन गरिने योजना रहेको उहाँले बताउनुभयो। श्रेष्ठले बैठकलाई जिल्लाभरिका नेता कार्यकर्ताबीच समन्वय सक्रियता र उत्प्रेरणा बनाउने माध्यमका रूपमा लिएको उल्लेख गर्नुभएको छ। एउटै स्थानमा मात्रै बैठक केन्द्रित नगरी सबै पालिकामा पुग्दा संगठन बलियो हुनुका साथै स्थानीय समस्याबारे प्रत्यक्ष जानकारी लिन पनि सहज हुने उहाँको भनाइ रहेको छ। उहाँका अनुसार बैठकमा आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर संगठन विस्तार वडा तहसम्म पार्टी संरचना सुदृढ गर्ने जनसम्पर्क अभियान सञ्चालन गर्ने र चुनावी तयारीका विषयमा नियमित छलफल गरिने जनाइएको छ। पार्टीको केन्द्रीय संगठन विभागको निर्देशन अनुसार जनतामुखी कार्यक्रमलाई प्राथमिकतामा राख्ने निर्णय भएको उल्लेख गर्दै श्रेष्ठले रासोपाका नेता कार्यकर्ताले नागरिकको सुख दुःखमा साथ दिने सामाजिक उत्तरदायित्व निर्वाह गर्ने र जनविश्वास बढ़ाउने गरी काम गर्ने बताउनु भएको छ। रासोपा तनहुँका सभापति विश्व बास्तोलाको अध्यक्षतामा बैठक सम्पन्न भएको हो। अब अन्तर्राष्ट्रिय समाचार। भारतमा प्रश्नपत्र चुहावट प्रकरणलाई लिएर विगत 26 दिनदेखि आमरण अनशनमा बस्नुभएका जलवायु तथा सामाजिक अभियन्ता सोनाम वाङचुकले शुक्रबार मध्यराति आफ्नो अनशन तोड्नु भएको छ। गुरूग्राम स्थित मेदान्त अस्पतालमा केन्द्रीय मन्त्रीहरू जेपी नड्डा र डाक्टर जितेन्द्र सिंह तथा लद्दाखको एपेक्स बडीका वरिष्ठ नेताहरूको उपस्थितिमा उहाँले अनशन अन्त्य गर्नुभएको हो। देशमा हिंसा भड्कने जोखिम बढ़ेको र सरकारसँगको लामो वार्तापछि विभिन्न राजनीतिक दलका 65 जना सांसदहरूको आग्रहमा उहाँले अनशन तोडेको वाङचुकले सामाजिक सञ्जाल एक्स मार्फत जानकारी दिनुभयो। उहाँले आफ्नो समर्थकलाई कुनै पनि प्रकारको हिंसात्मक गतिविधिमा नलाग्न र शान्ति कायम राख्न अपील समेत गर्नुभएको छ। वाङचुकले अनशन तोडेपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उहाँको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको छ। अमेरिकाले जबरजस्ती श्रम प्रयोग गरेर उत्पादन गरेको वस्तुको आयात रोक्न पर्याप्त कदम नचालेको आरोप लगाउँदै विश्वका झण्डै 60 प्रमुख व्यापार साझेदारमाथि नयाँ भन्सार शुल्क लागू गरेको छ। आजबाट लागू भएको नयाँ व्यवस्था अनुसार सम्बन्धित देशका वस्तुमा 10-12% अतिरिक्त भन्सार शुल्क लाग्नेछ। यसबाट बेलायत, चीन, युरोपेली संघ, क्यानाडा, जापान, भारत लगायत अमेरिकाका प्रमुख व्यापार साझेदार प्रभावित बनेका छन्। यी देशहरूले अमेरिकाको कुल आयातको झण्डे 99.4% हिस्सा ओगट्ने गरेको छ। राष्ट्रपति ट्रम्पले दोस्रो कार्यकाल शुरू गरे यता अमेरिकी उद्योग संरक्षण, उत्पादन वृद्धि र रोजगारी सृजनालाई प्राथमिकता दिएर ट्यारिफलाई आफ्नो प्रमुख आर्थिक नीतिका रूपमा अघाडि बढ़ाइरहनु भयो। 10-12% अतिरिक्त भन्सार शुल्क लाग्नेछ। यसबाट बेलायत, चीन, युरोपेली संघ, क्यानाडा, जापान, भारत लगायत अमेरिकाका प्रमुख व्यापार साझेदार प्रभावित बनेका छन्।

0: नेपालले आज घरेलु टोली पाकिस्तानसँग खेल्ने भएको छ। खेल नेपाली समयअनुसार बेलुका 6:45 हुनेछ। पछिल्ला दुई खेलमा पराजित नेपाली टोली पहिलो जीतको लक्ष्यमा रहेको छ। यस अगाडिका खेलमा नेपाल क्रमशः कजाकिस्तान र श्रीलंकासँग समान 3-2 सेटको नतिजामा पराजित भएको थियो। नेपाल 2 अंकसहित तालिकाको अन्तिममा रहेको छ। घरेलु टोली पाकिस्तान 2 खेलमा विजयी हुँदै 6 अंकका साथ तालिकाको शीर्ष स्थानमा छ। सिंगल राउण्ड रोबिन लीगपछि शीर्ष 4 टोली सेमी फाइनलमा प्रवेश गर्नेछन्। शीर्ष 4मा अटाउन नसक्ने टोलीले 5 स्थानका लागि प्रतिस्पर्धा गर्नेछ। सेमी फाइनल 1मा शीर्ष र 4 स्थानमा रहने टोली बीच भिडन्त हुनेछ। त्यस्तै सेमी फाइनल 2मा दोस्रो र तेस्रो स्थानमा रहने टोलीले एक अर्कासँग खेल्नेछन्। सेमी फाइनल सम्भावनालाई कायमै राख्न नेपाललाई आजकी जीतको विकल्प छैन। पाकिस्तानपछि नेपालले आइतबार बंगलादेश र सोमबार पहिलो चरणको अन्तिम खेलमा उज्बेकिस्तानसँग खेल्ने भएको छ। हवस् त, यिनै विविध खबरहरू सँगसँगै बिहान 10 बजेको धोरबाराही हाइलाइट्स आजका लागि सकिएको छ। दिउँसो 2 बजे हामी थप विवरणसहितका समाचारहरू लिएर फेरि उपस्थित हुने नै छौं। त्यतिन्जेलसम्मका लागि समाचार कक्षका सम्पूर्ण युनिटसँगै म पनि विदा हुने आज्ञा चाहन्छु। रेडियो ढोरबाराही 103.8 मेगाहर्ज सुन्दै गर्नुहोला। नमस्कार।
1: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना, गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा dhorbarahiefm@gmail.com इमेल गर्नुहोस्।
2: मेरो मन एकदमै शान्त हुन्छ प्रभु। आफ्नो सबै अनुमान भरेर प्रभुसँगको यो आत्मीय क्षणले म एकदमै आनन्दित महसुस गर्छु।
3: मंगल दीप अगरबत्ती सूर्य नेपालद्वारा वितरित एक उत्कृष्ट उत्पादन।
4: आधिकारिक विक्रेता थापा सप्लायर शुक्ला गण्डकी 7-13 प्रोप्राइटर राजबहादुर थापा मोबाइल 98560-2279।
5: ल न हो छिटो निस्क, अहिले फर्किन ढिलो हुन्छ के। बिहेको कपडा भनेपछि राम्रो राम्रो रोज्नै पर्यो, फेरि पोखरा पुग्नु छ। बिहेको कपडा किन्न पनि पोखरा जानु पर्छ र यही युनाइटेड सप्लायर्समा छँदैछ नि। बुवा आमा अनि भाइ बहिनीको लागि पनि त नयाँ कपडा किन्नु पर्यो, यता भने जस्तो पाइँदैन, त्यसमाथि महँगो होला नि। त्यसको त चिन्तै नगर्नु न दिदी, डिजाइन पनि खोजे जस्तो पाइन्छ, मूल्य त झनै मिल्छ, एकचोटि गएर त हेर्नुहोस्। हजुर, विवाहको कपडा, स्तरीय कोट, सुट पाइन्ट, स्कुल कलेजको ड्रेस पाइनुका साथै लेडिज आइटम, साडी, लेगिज, टप्स, कुर्ता सुरुवाल र थानका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ। साथै इमर्जेन्सी सिलाइको समेत व्यवस्था छ। सम्पर्क युनाइटेड सप्लायर्स, धुलेगौडा हेल्प पोस्ट चोक, प्रोप्राइटर कृष्णराज पण्डित, फोन 0654140008।
6: BBS मा नेपाल टप गर्ने अञ्जना राई, जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठ जस्तै उच्च शैक्षिक सफलता हासिल गर्ने पालो अब तपाईँको।
7: कक्षा 12 उत्तीर्ण हुन सफल, सम्पूर्णलाई हार्दिक बधाई सहित यस गण्डकी मल्टिपल कलेज भुरुङ्गेमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
6: BBS प्रथम वर्ष 2081 र दोस्रो वर्ष 2082 निरन्तर नेपाल टप नतिजा प्राप्त गरेको यस कलेजमा सीमित सिट का लागि भर्ना खुल्यो। आजै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्। साथै पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त GPA को आधारमा विशेष छुटको व्यवस्था रहेको छ।
7: छुटका दायराहरू,
6: कक्षा 12 परीक्षामा 3.6 GPA वा सो भन्दा बढी GPA प्राप्त गरी उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट।
7: 3.4 GPA वा सो भन्दा बढी GPA प्राप्त गरेका विद्यार्थीलाई 80% छुट
6: र 2.5 GPA वा सो भन्दा बढी GPA प्राप्त गर्ने विद्यार्थीलाई 60% छुटको व्यवस्था गरिएको छ।
7: थप जानकारीका लागि सम्पर्क 0655-71479, मोबाइल 98560-62265 र 98468-64145।

0: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
1: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
0: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा ए दिपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
1: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
0: ए त्यसो भए त म गइहाले,
1: चिया त पिएर जाऊ,
0: अहिले हतार छ, पछि आउँदै गरौँला है।
2: दीर्घायु फर्निचर सोरुम,
1: हामी कहाँ स्टील तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, लोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
3: एभरेस्ट स्टील र नेपालको नम्बर वान कम्पनी बागमती कुर्सीको अधिकृत विक्रेता दीर्घायु फर्निचर सोरुम, दुलेगौडा बजार, प्रोप्राइटर लक्ष्मीराज वाग्ले। सम्पर्क 9460-61268 र 9560-60268।
4: निसन्तान पन र बाजुपन समस्या भएका दम्पतिहरूको लागि खुसीको खबर,
5: लामो समयदेखि सन्तान नभएका दम्पतिहरूलाई लक्षित गरी फिस्टेल आईभीएफ तथा फर्टिलिटी सेन्टर गैरापाटन पोखरामा कार्यरत वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनुहिरा छन्। यही साउन 9 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौंडामा आउनुहुने भएकाले उपचार एवं परामर्श लिई मौकाको फाइदा लिनुहोला।
4: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौडा, फोन 0625414233, मोबाइल 9968861887।
6: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ रे, तपाईँ त आजै जानुहोस् हो।
7: अनि यति अबेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अल्पत्र परिन्छ कि?
6: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरिनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागि हुन्छ नि।
7: ए होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
6: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरिनी टार आर्मी ब्यारेकको ठिक पारिरहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छोइला, बदेलको मासु, क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
7: होटल फ्यामिली एन्ड लज, खैरिनी टार बजार, प्रोप्राइटर अर्जुन सापकोटा, मोबाइल 9856-23420, 9801-54674 र 9860-23420।
8: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
5: अब दुलेगौडा स्थित महर्षि आयुर्वेद फर्मामा आयुर्वेद डाक्टर विवश वास्तोलाद्वारा आयुर्वेद मौलिक पद्धतिबाट विभिन्न रोगहरूको सफल उपचार,
8: आयुर्वेद औषधि, आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टरद्वारा उपचार हुने रोगहरू,
5: पेट सम्बन्धी समस्याहरू, ग्यास्ट्रिक, वायुगोला, कब्जियत, अरुचि, पेट दुख्ने, पोल्ने, अमिलो पानी आउने जस्ता समस्या,
8: पाइल्स, फिसर, फिस्टुला, बेरो फर्कने र पीएनएस को सफल उपचार,
5: फिनास, नाकको एलर्जी, नाकमा मासु पलाएको,
8: मृगौलाको पत्थरी, पिसाब पोल्ने, प्रोस्टेट सम्बन्धी समस्या,
5: स्त्री तथा प्रसूति रोग, महिनावारी गडबडी, सेतो पानी बग्ने, निसन्तान तथा यौन दुर्बलता, पीसीओडी,
8: नसा तथा बाथ सम्बन्धी रोगहरू, ढाड कम्बरको दुखाई, घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग,
5: जन्डिस, टाउको दुख्ने, अनिन्द्रा, हात खुट्टा गल्ने, पोल्ने र झमझम गर्ने,
8: साथै पुराना निको नभएको घाउ, छाला सम्बन्धी रोगहरू, एलर्जी, धुपी, दात जस्ता दीर्घ रोगको सफल उपचार,
5: उपचार हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौडा।
9: पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौडा बस पार्क नजिकै रिडी कुमारी स्टोर सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ।
10: कान्छे भोलि घर पूजा गर्नु पर्ने, कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है।
11: हस् मम्मी, नयाँ घरमा फूल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन?
10: हुन्छ हुन्छ, तर पाएसम्म माटोकै गमला राम्रो भन्छन्, कतै पाइन्छ र?
11: पाइन्छ नि, दुलेगौडाको सेन्सीका पूजा सामग्री पसलमा, हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ, चिन्तै नगर्नु न।
9: हजुर, हामी कहाँ रुद्री, एकहा, व्रतबन्ध, घर पैचो, नौ ग्रह, ग्रह शान्ति, लाखवती महायज्ञ, सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रोडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्।
12: सेन्सीका पूजा सामग्री पसल, प्रभु बैंक भन्दा एक घर माथि बजाज शोरूम सँगै।
5: प्रोपाइटर समीक्षा गुरुङ। सम्पर्क 9841633101 र 9648385022।
6: विद्यार्थी भाइ बहिनीहरू, आज म तिमीहरूलाई धूम्रपानको बारेमा पढाउँदैछु, ध्यान दिएर सुन्न है।
12: मैडम, धूम्रपान भनेको के हो?
6: ल सुन, धूम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिँडी, तमाखु, कक्कड़ जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो। धूम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
12: अनि धूम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ? मैडम,
6: धूम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्रनली, पाठेघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदयघात, मस्तिष्क घात, गर्भपतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धूम्रपानको धुवाले धूम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ।
12: अनि नि मैडम, यो धूम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
6: छन् नि, यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धूम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धूम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिल्यै धूम्रपान नगर्ने। धूमपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौं, आफू बचौं र अरूलाई पनि बचाऊ।
5: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश।
13: यो गाग्री पुरानो भएर सबै पानी चुहिएको छ, यसो टालटुल गर्न पाए नि हुन्थ्यो। आज भोलि तामाको गाग्री त हराइसक्यो, बनाउने ठाउँ त छन् कहाँ होला र?
14: ल हेर, यी काइलीलाई त केही थाहा छैन। हाम्रै दुलेगौडामा तामाको आफ्नै उत्पादन उद्योग भएको दुलेगौडा मेटल उद्योग छ नि। आफ्नै आँखा अगाडि नयाँ भाँडाकुँडा बनाउनेदेखि लिएर साटफेर मर्मत सबै गरिन्छ नि।
13: हजुर, दुलेगौडाकै पुरानो 34 वर्षदेखि सञ्चालित तामासँगै अन्य धातु पितल, ढलट, आल्मुनियम, सिलोट, चरेस, किनबेच र साटफेर गरिनुका साथै धातुसँगै किचनका अन्य सामान, गृहस्थी, होटल, रेस्टुरेन्ट, समाजका लागि आवश्यक भाँडाकुँडा चाहिएमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क दुलेगौडा मेटल उद्योग, प्रोप्राइटर सूर्य बहादुर बानिया, संगम बानिया। फोन 065414142, 98563231128, 98462014726।
14: हाम्रो प्रतिबद्धता धातुका भाँडा बर्तनको उपलब्धता।
15: होइन है आरोसी, आर्यालाई लिएर कता हिँड्यौ?
13: हेर न आर्यन, पर्सि स्कुलको सांस्कृतिक कार्यक्रममा सबै जात जातिको संस्कृति झल्कने नाच देखाउने भनेको, त्यही भएर सबै जातिको पोसाक लिन भनेर जान लागेको के? कहाँ पाइन्छ कुन्नी?
16: मलाई पनि बिहेको लागि गहना चाहिएको छ। आजकल सुन भन्दा कम छैन, हराएमा डर छैन, ग्यारेन्टीको गहना नै चल्तीमा छ। राम्रो डिजाइनको पाए लिने भनेको।
15: ए त्यसो भए युवर सिङ्गापुरी फेन्सी एन्ड ज्वेलर्स सपमा सँगै जाउँ न त। म पनि हाम्रो समाजको दाजुभाइको लागि भाङ्रा, कछाड, कम्ब्याट ज्याकेट, सिङ्गापुरै पेटी लिने हिँडेको। ग्यारेन्टीको गहनादेखि सबै जात जातिको पोसाक एउटै छानामुनि पाइने ठाउँ भनेको त्यही त हो।
13: हामी कहाँ गुरुङ, मगर, नेवार, छेत्री, तामाङ, ठकुरी, भुजेल जात जातिको ड्रेस, युके स्वेटर, ब्याग तथा पर्स, मणिपुरे, सिङ्गापुरे, होल्यान्ड लुङ्गी, सल, कोरियन टी सर्ट, कम्मर बन्धक, दौरा सुरुवाल, खुकुरी, टोपी लगायत परम्परागत जातीय गर गहनाहरू, शिरबन्दी, शिरफूल, टिकमाला, ढुम्री, यारलिङ, मारवाड़ी, पाटेसुन, बुलाकी, लाहुरे फुली, जन्तर चन्द्रमा, नौगेडी, असरफी, कण्ठमाला, मुगामाला, हमेलमाला, न्यापुसिक, जापुसिक, तायोमाला, लुसवाङ, माकसी, कल्ली, बिरमली, आँसी, खुर्पेटो, सुर्खे थैली, डोरी लगायत सम्पूर्ण पोतेका आइटमहरू पाइनुका साथै आधुनिक डिजाइनका गर गहनाहरू, रानीहार, चन्द्रहार, मिनीहार, चोकरहार, मंगलसूत्र, बालाचुरा, पञ्चधातु अंगुठी, रामलीला झुम्का, पिजोडा झुम्का, सिक्री, लकेट, माइली तिलहरी, छड्के तिलहरी, घुम्टो, क्राउन, सेन्डिल, जिम्बु र ब्रुनाईको माछा पाइन्छ।
15: सम्पर्क युवर सिङ्गापुरे फेन्सी एन्ड ज्वेलरी सप, मुक्तिनाथ बैंकको एक घर माथि दुलेगौडा, प्रोपाइटर आर्यन कुमार श्रेष्ठ, मोबाइल 9241484664 र 9811403305।
17: दिस इज रेडियो ढोर बाराही 103.8 मेगाहर्ज,
18: 103.8 मेगाहर्ज प्रेजेंट एवरीडे 10:30 AM टू 12 PM।
19: इट्स टाइम फॉर कॉलिंग टाइम। ओनली ऑन रेडियो ढोलबाराही।

हेलो, गुड मर्निङ दर्शन, नमस्कार अनि स्वागत छ सम्पूर्ण श्रोता साथीलाई प्रोग्राम कलिङ टाइममा, जसले बेला सुन्दै हुनुहुन्छ रेडियो ढोरबारा 103.8 मेगाहर्ज सन्तरमनका आवाज, साथ इन्टरनेट अनलाइन मार्फत पनि हामीलाई www.radiodhorbarahi.com.np लगइन गरेर पनि विश्वभरिको साथ सुनेर साथ दिन सक्नुहुन्छ भने प्रोग्राम कलिङ टाइमको साथमा श्रोता चाहिँ आज पनि तपाईँको साथमा उपस्थित भइसकेको छु। म कार्यक्रम प्रस्तुता अनुमल्ल रहन्छको 12 बजेको समयसम्म र यो 1.5 घण्टाको समय चाहिँ मिठा मिठा गीत संगीतको साथमा रहन्छौं भने साथमा फरक बार फरक श्रृंखलाको साथमा आउँदै गर्दा आजको यो फ्राइडेको एपिसोडमा रहेर भने यहाँले सुनिरहनु भएको गीत संगीतको चाहिँ थोरै भागहरू लिएर आएको हुन्छु अनि यहाँले चाहिँ अब म्युजिकबाट नै कुन चाहिँ गीत हो त भनेर चाहिँ चिन्नुपर्ने हुन्छ। सहभागिता जनाउनको लागि केहीसिनमा हामी टेलिफोन लाइन पनि खुल्ला गर्छौं भने अहिलेको लागि ढिला नगरी एउटा मिठो गीतबाट यो दाजुको मिरमिरे आँखा बोलको रिपाइजल भर्जनमा रहेको सुमधुर गीतबाट कार्यक्रमको शुरूआत गरिहाल्छु। तपाईँमा आशा राख्दैछु दीपक लिम्बू अनि सुनिता थेगिमको आवाजमा सजिएको यो सुमधुर गीत अहिलेको लागि स्वीकार्नुहोला है त।

हजुर, मेरो मेरो आँखा यो सुमधुर्गी तपाईँमा आज कार्यक्रममा स्थान दिइसकेको छु। दीपक लिम्बु अनि सुनिता थिगिमको आवाजमा सजिएको यो सुमधुर गीत यहाँले चाहिँ लोकशैलीमा चाहिँ प्रवीण गुरुङ अनि बिमा कुमारी दुराको आवाजमा पनि सुन्न सक्नुहुन्छ भने आधुनिक शैलीमा रहेको यो गीतबाट कार्यक्रमको शुरूआत गरिसकेको छु। र अब पालो तपाईँको हो 0965-4420-00 बाटो भएर हामीसँग टेलिफोन लाइन मार्फत मिठा मिठा रमाइलो कुराकानीको साथमा जोडिन सक्नुहुन्छ। अनि सुन्दै हुनुहुन्छ भने फोन डायल गर्नको लागि हाम्रो स्टुडियो नम्बर त छँदैछ 0965-4420-00 बाटो भएर चाहिँ आउन सक्नुहुनेछ। भनिरहँदा हाम्रो प्रोग्रामको स्पोन्सर चाहिँ गरिदिएको छ ओमे महाभूषण सुनचाँदी पसल दुलेगौडा, लेयर प्रोप्राइटर हुनुहुन्छ मिन बहादुर सुनार भने निरन्तर रूपमा सेवा दिँदै आइरहेको यो पसल अहिले पहिले भएको ठाउँबाट भीमसेन मन्दिर दुलेगौडाको भित्री गलीमा थप सेवा र सुविधाको साथमा चाहिँ सेवा दिँदै आइरहेको छ भने यहाँले चाहिँ गएर सेवा सुविधा लिन सक्नुहुन्छ। अर्डर अनुसारको विभिन्न डिजाइनका गरगहना खरिद बिक्री गर्नु परेमा, साटफेर गर्नु परेमा, साथमा चाहिँ पुराना गरगहनाहरू पनि साटफेर गरिनुका साथै मर्मत अनि खरिद बिक्री पनि गरिन्छ भने गएर सेवा सुविधा चाहिँ लिनुहोला, सेवा गर्ने मौका चाहिँ दिनुहोला भन्दै हामी हप्ताको सातै दिन फरकबार फरक श्रृङ्खलाको साथमा आउँदै गर्दा हाम्रो प्रोग्रामको प्राइज स्पोन्सर भन्ने गरिदिएको छ यो सिङ्गापुरी फेन्सी एन्ड ज्वेलरी सपले। प्रोप्राइटर हुनुहुन्छ आर्यन कुमार श्रेष्ठ। श्रोता साथीलाई चाहिँ ग्यारेन्टीका गरगहना साथसाथै विभिन्न जात जातिका ड्रेस अनि त्यस्तै गरी परम्परागत जातीय गरगहनाहरू चाहिएमा पनि गएर सेवा सुविधा चाहिँ लिन सक्नुहुन्छ। बाह्र पछि एकजना साथीलाई विजय गराउँछौ र विजय साथी मध्ये पनि अन्तिमबार शनिबार चाहिँ एकजना साथीले लकी ड्र मार्फत पाउन सक्नुहुन्छ रुस सहीको रिचार्ज र विजय साथी चाहिँ तपाईँ पनि बन्न सक्नुहुन्छ भन्दै अहिलेको लागि एउटा गीत सुनिहालौ। मिलेसोमा हामी साथीहरूलाई पनि सहभागी गराउँदै गर्छौ भने केहर सिंह लिम्बुको आवाजमा सजिएको सर र टाइटलमा रहेको यो सुमधुर गीत रहेको छ, राख्दैछु, स्वीकार्नुहोला है त।

हजुर मनमा के छ आजै बताइदेऊ समुद्र गीत रहेको थियो केहर सिंह लिम्बूको चाहिँ अक्सर अब जुनै पनि गीतहरू रिलिज हुन्छ होइन अब एकदमै धेरै रोजेमा पनि पर्छ यो सँगसँगै झ्यालैमा बसेकी बुलको गीत पनि पछिल्लो समयको ट्रेन्डिङ गीत पनि थियो है यस्तै मिठा मिठा गीत सङ्गीतहरू सुनिरहेका छौँ सकेसम्म आज हामी धेरैभन्दा धेरै गीत सङ्गीत सँगसँगै साथीहरूलाई चाहिँ सहभागी पनि गराउँछौँ टेलिफोन लाइन सुन्दै हुनुहुन्छ भने आज म्युजिक ट्रा गेमको साथमा चाहिँ जुटिरहेका छौँ फ्राइडेको एपिसोडमा रहेर जहाँ चाहिँ अब यहाँले यसै गीत सङ्गीतहरू त कति सुन्नुहुन्छ कति सुनिरहेको हुनुहुन्छ होइन सो यहाँले सुनिराख्नु भएको गीत सङ्गीतको चाहिँ हामी थोरै भाग मात्र राख्छौँ अनि यहाँले चाहिँ थोरै अब म्युजिकबाट हुन्छ कि आवाजबाट हुन्छ कि यहाँले कहिलेकाहीँ चाहिँ अब गीतको आवाज कसले गाएको त भनेर आवाज चिन्नुपर्ने हुन्छ कहिलेकाहीँ चाहिँ अब म्युजिकबाट अनि कुन चाहिँ गीत हो त भनेर ट्र्याक मार्फत चाहिँ गीत चिन्नुपर्ने हुन्छ सो म्युजिक ट्र्याक गेममा चाहिँ सहभागी जनाउन सक्नुहुन्छ र कहिलेकाहीँ चाहिँ हामी अन्तरा गीतको चाहिँ अब बीज भागहरू राखिराख्दै यहाँले चाहिँ मुखदा गीतको चाहिँ बोल कुन हो त भनेर पनि चिन्नुपर्ने हुन्छ है सहभागी जनाउँदै गर्नु होला अहिलेको लागि भने ढिला नगरी तपाईँ माझ राख्दैछु प्रवीण बेडवाल अनि रसुनारी मार्खावासमा सोझिएको तस्विर दिलैमा सिकार्नु होला है

हजुर सक दिनमा एकले सेउना लाई तस्बिर दिलैमा बादिराखा मायाले मलाई दिलको किलैमा सुमधुर गीत रहेको थियो। बिबी अनुरागीको चाहिँ रचना अनि संगीतमा सजिएको यो सुमधुर गीतमा आवाज रहेको थियो परवीन बेडवाल अनि रचना रिमालको भने। अब चाहिँ हामी विश्राममा जानुपर्ने बेला भएको छ। सो साथीलाई चाहिँ हामी केही क्षण पश्चात 11 बजेको टाइम चेक लगतै सहभागी गराउँछौ भने अब अहिले भर्खरै असार सकिएर चाहिँ अब साउनको माहौलमा पनि अब धेरै ठाउँमा पुरै त अब रोपाई सकिएको छैन होला। अलिकति अब रोपाईको मेलोलाई पनि छुने सुमधुर गीत छ चानस पाए त डानस हानिदिन्थे मैले नि। बबुल गिरीको आवाजमा सजिएको यो गीत सँगसँगै हामी विश्राममा जान्छौँ। 11 बजेको टाइम चेक लगतै पुनः उपस्थित हुन्छौँ। हामी सँगै रहनुहोला, सुन्दै गर्नुहोला प्रोग्राम कलिङ टाइम है त।

0: This is Radio Dhorbarahi 103.8 MHz.
1: पसल सरेको सूचना शुक्ला गण्डकी चार धुले गौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौड़ाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोपाइटर मीन बहादुर सुनार 98253919122 98058 र 98460769246।
2: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त खुसी त छौ नि।
3: घर मात्रै बनाएर हुन्छ, त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
2: तिमी पनि यसो बुझ्ने गर न, फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै दुलेगौडा बजारको हेल्पोस्टोकमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यौ त्यही त्यही पाइहाल्छौ।
3: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
4: हजुर, घर भित्र होस् या बाहिर गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा गमला, बगैंचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
1: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ल गण्डकी 4 हेल्प पोस्ट लाइन, दुलेगौडा।
4: प्रोपाइटर रबिन थापा, सम्पर्क 98560333998 र 98465010950।
5: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारका उपचार सेवा सम्भव छ।
6: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलाचन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
5: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुङमाया पुन,
6: फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी, डाक्टर शंकर बराल,
5: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर पविन थापा र हाड जोड्ने नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
6: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि सेर्चन,
5: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
6: नाक कान घाँटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
5: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
6: एन्टेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
5: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर साल गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
6: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
5: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर।
7: वार्ड आईसीयु एनआईसीयु जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्रोनोस्कोपी, इको टीएमटी, हल्चर पीएफटी, युरोफ्लोमेट्री, डायलोसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
8: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्रणाली, पोखरा 9 रोड, फोन 061-590-162-590-163।
2: ए सबिना, यस्तो हतारमा कता हो?
9: ए प्रदीप, हेर न, बेगो दिन पनि आइसक्यो, गरगहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन, पोखरासम्म पुग्नु छ त्यही भएर म त हतार हतारमा हिँडेको।
2: ल, बिहेको गरगहना बनाउन पोखरा नै जानु पर्छ त। यही दुलेगौडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालिका सुनचादी पसल। हो, त्यहाँ जाऊ न, तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ। अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
10: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुनचाँदी पसल, दुलेगौडा बनकेवा चोक तनहु, प्रोपाइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज, मोबाइल 9864878528 र 9808-16142।
11: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी, चरक मेमोरियल हस्पिटल, नागढुङ्गा पोखरामा।
12: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी आइतबारदेखि शुक्रबार सम्म साँझ 5 बजे पछि अथवा आवश्यकता अनुसार यस चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा आउनु हुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
11: उपचार सेवाहरू:
12: भेरिकोस भेनको लेजर उपचार, खुट्टाका सुन्निएका तथा फुलेका नसा हरूलाई लेजर प्रविधिबाट बिना ठूलो चिरफार उपचार गर्ने विधि,
11: अल्ट्रासाउन्ड तथा सिटी गाइडेड बायोप्सी प्रक्रिया, मासुको टिस्यू नमुना लिएर रोग जस्तै ट्युमर पत्ता लगाउने प्रक्रिया,
12: रक्तनली सम्बन्धी रोगहरूको उपचार, एन्जियोप्लास्टी, स्टन्ट राख्ने प्रक्रिया, इम्बोलाइजेसन,
11: क्यान्सर उपचार, ट्युमर एब्लेसन तथा विशेष थेरापीहरू, सानो चिरफार, मिनिमल इन्भेसिभ विधिबाट ट्युमर नष्ट गर्ने उपचार,
12: शरीरमा जम्मा भएको पच टिप वा असामान्य तरल पदार्थ निकाल्ने प्रक्रिया,
11: पाथेघरको मासु, युटेरिनल फाइब्राइड एम्बोलाइजेसन, पाथेघरमा भएका फाइब्राइड मासुका गाँठालाई शल्यक्रिया नगरी उपचार गर्ने विधि आदि।
12: थप जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061-582-7878-582-7979-582-7880।
13: साइलियामा प्रकाश साईको फर्निचर पसल सरेको छ है, झुकिनु होला नि।
14: हो र, फेरि कहाँ सारेछन् बाबुले पसल?
13: बिपी चोकमै हो, पहिलाको ठाउँ भन्दा एक घरमाथि टिभीएस सोरुम थियो नि। हो, त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि।
14: ए ल ल, तपाईँ पनि झुक्किनु होला नि, याद राख्नुहोस्। गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4, दुलेगौडा, बिपी चोक।
13: प्रोपाइटर ठान प्रकाश नेउपाने 9856033878, प्रशान्त नेउपाने 9860026925।
15: कति राम्रो देखिए कि, क्रिस्मीमै किनेको कुर्ता लगायो कि क्या हो,
16: कस्तो ठ्याक्कै पारे कि। हामी त आजकल कुर्ता, साडी, लुङ्गी जे चाहिए पनि क्रिस्मीमै आउँछौ।
15: हजुर, सुन्दर व्यक्तित्वका लागि आकर्षक पहिरन र आकर्षक पहिरनका लागि क्रिस्मी क्लोथिङ कलेक्सन।
17: स्वदेशी तथा विदेशी डिजाइनका साडी, कुर्ता सुरुवाल, युके स्वेटर, आउटर, लुङ्गी, टी शर्ट लगायत महिलाका लागि आवश्यक पर्ने सम्पूर्ण कपडा क्रिस्मी क्लोथिङ कलेक्सनमा पाइन्छ।
13: क्रिस्मी क्लोथिङ कलेक्सन, शुक्ला गण्डकी 4, दुलेगौडा, मुक्तिनाथ विकास बैंकबाट 4 घरमाथि। प्रोपाइटर मनराज गुरुङ। सम्पर्क 9560-57731, 9060-57731।
0: This is Radio Dwar Barahi, 103.8 MHz.
18: Station 1.
19: Studio Talchit.
20: Aile, piano ko 11 bajyo.
21: टाइम चेक को साथ में बनकेवा काली का सुन चाँदी पसल, दुलेगौड़ा हेल्प चोक, अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना र राशि अनुसार का पत्थर पाइन, अर्डर अनुसार का गहना तैयार कर साथ ही पुरानो कर गहना नया गहना संग साठ फेर पनी। प्रोपाइटर बाजीराम सुनार, विनोद सुनार, मोबाइल 9816695301।
13: हजुर, कार्यक्रमको यो पहिलो व्यावसायिक विश्राम अनि 11 बजेको टाइम चेक लगतै सम्पूर्ण श्रोता साथीलाई कार्यक्रममा फेरि पनि पुनः स्वागत गर्दछु र चाहिँ 1 घण्टाको समय त हामीसँग बाँकी छ। त्यसमा मिठा मिठा गीत संगीतको साथमा जोडिरहेका छौँ भने यहाँले सुनिराख्नु भएको गीत संगीतहरूको मात्रै थोरै भाग लिएर आउँछौ भने यहाँले चाहिँ हामीसँग म्युजिक ट्र्याक गेम पनि खेल्न सक्नुहुन्छ। सहभागिता जनाउनको लागि 0065-4420-0 बाचो भेटाउन सक्नुहुन्छ। म्युजिक ट्र्याक सुनेर नै यहाँले चाहिँ अब कुन चाहिँ गीत हो त भनेर आज चिन्न सक्नुहुन्छ। हुनुहुन्छ है सहभागिता जनाउँदै गर्नुहोला। साथमा मिठा मिठा गीत संगीतहरूलाई कार्यक्रममा स्थान दिइरोक्दा अब अक्सर म रेडियो प्रोग्राम मार्फत साथीहरूलाई यो गीत चाहिँ सुनाइरहेको हुन्छु है, किनकि हो जस्तै लाग्छ कि जीवन जात्रा हो, अब सुख दुःख सँगसँगै अब जीवनमा चाहिँ अब के हुन्छ, कसरी जात्रै जात्रा रहेछ त नि जीवन भनेर चाहिँ सुमधुर गीत कालीप्रसाद बास्कोटाको चाहिँ लिरिक्स अनि म्युजिकमा सोझिएको यो गीत हामी सुन्दैछौ, सुनाउँदैछु श्रोता साथीलाई। अर्जुन भट्टराईको लिरिक्स रहेको छ, सुनौ राख्दैछु, स्वीकार्नु होला है त।

0: हजुर, शास्त्रमा लेख्नलाई छुट्या मात्रै हो जीवन यात्रा हो होइन। मुक्स भन्दैमा चाहिँ अब धेरै बोल्नु हुन्न रे पनि भन्दै थियो भन्छ नि। हामीलाई चाहिँ अब कसैको कुरा सुन्नको लागि चाहिँ अब भगवान्ले सुरुवातीबाट नै जन्मले अब दुईटा कानको चाहिँ अब हामीलाई प्रतिमूर्ति दिएको छ, अनि सँगसँगै अब थोरै बोल्नका लागि चाहिँ एउटा मुख दिएको छ भनिन्छ नि त है। अब ठाउँमा बोल्न पनि सक्नु पर्यो होइन, अब धेरै बोल्नु हुँदैन। अनि सँगसँगै अर्को मिठो शब्द पनि थियो यहाँ चाहिँ ढुङ्गालाई चाहिँ पुज्छन् रे भन्दै थियो है। अब विश्वास त हो, हामी अब विश्वासले अटिरहेका छौँ, यो संसारै विश्वासले अडिएको छ, अनि त्यसै कारणले गर्दा चाहिँ जीवन यात्रै यात्रा हो अब भन्दै थियो है। अब मिठो शब्द सँगै भरिएको गीत तपाईँ माझ कार्यक्रममा स्थान दिइसकेको छु। अनि अघि कता कता हामीसँग लाइनमा चाहिँ साथी जोडिनु भएको थियो, सुन्दै हुनुहुन्छ भने सहभागी त जनाउन सक्नुहुन्छ। अब चाहिँ एकदमै फालो तपाईँको हो 0625400200 टेलिफोन लाइन पनि खुल्ला रहेको छ भने हाम्रो नियमित श्रोता साथीलाई त थाहा छ तै पनि कोही साथी नयाँ हुनुहुन्छ भने एकचोटि कार्यक्रम सम्बन्धी जानकारी हामी गराइहाल्छौँ। आइतबार भनेको अन्ताक्षरी विशेषको साथमा जोडिन्छौ, सोमबार यहाँलाई मनपर्ने रोजाइको गीत संगीतहरूलाई चाहिँ कार्यक्रममा स्थान दिने गर्दछु भने मंगलबार चाहिँ कुनै टपिक लिएर आउँछु, अनि त्यो टपिकमा यहाँको विचार के छ त खुलेर राख्न सक्नुहुन्छ। बुधबार भनेको ड्रामा नाटक पनि गर्छौँ है हामी, अनि बिहिबार चाहिँ तपाईँको प्रतिभालाई कार्यक्रममा स्थान दिन्छु भने आज फ्राइडेको एपिसोडमा रहेर म्युजिक ट्रा गेम खेल्नेछौँ, अनि स्याटरडे भनेको चाहिँ गाउँ खाने कथा जुन चाहिँ भोलि रहेको छ है, सहभागिता चाहिँ जनाउन सक्नुहुन्छ, अनि साथमा साथीभाइलाई सम्झना सन्देश पनि राख्न सक्नुहुन्छ। अहिलेको लागि चाहिँ अलिकति अब मौसम अनुसार भन्दा पनि अब अलिकति अल्छीपन पनि लागेको छ होला कि, कता कता शीतल घाम पानी गर्दा चाहिँ कहिलेकाहीँ यो समयमा अल्छी लाग्छ। सो अलिकति इनर्जेटिक पनि बनाउँछ, डान्सिङ सङ चाहिँ तपाईँ माझ राख्दैछु। कालीप्रसाद बासकोटाकै आवाज चाहिँ रहेको छ, अनि साथमा चाहिँ सोमिया भरियालीको पनि आवाजमा सोझेको यो गीतमा लिरिक्स पनि कालीप्रसाद बासकोटाकै, म्युजिक पनि कालीप्रसाद बासकोटाको नै रहेको छ भने यो गीत राख्दैछु भनेको थियो। फेरि कता कता साथी हुनुहुन्छ, पहिला सकेसम्म साथीलाई सहभागी गराउँछु है। हेलो, नमस्ते हजुर।
1: हेलो हजुर,
0: कार्यक्रममा धेरै धेरै स्वागत छ है। झोले हजुर, झोले झोले कता होला आवाज त। हेलो
1: हजुर,
0: ल एकदमै अहिले चाहिँ ठिकठाक छ। कार्यक्रममा धेरै धेरै स्वागत छ है हाम्रो खगीमायाजीलाई।
1: धन्यवाद।
0: अनि के छ पिरुङतिरको अनि तपाईँतिरको नयाँ नौला आजको हाल खबर सुनाइदिनुहोस् न त।
1: हजुर, नयाँ नौला हाल खबर ठिकै छ भन्नुपर्छ, घाम लागेको छैन, पानी पल पल गर्मी भएको अलिअलि हल्का गर्मी गर्मी
0: छ भनेपछि ठिकठाकै छ है त अरू।
1: हजुर,
0: अनि तपाईँकोतिर चाहिँ अब साउन महिनाको पनि अब छोइसक्यो होइन, अब खेती काम काँदै कुरा चाहिँ कता पुग्यो, धान रोपेर चाहिँ रोपाइ सक्यो कि सकेन तपाईँकोतिर? बेस्ट बेस्ट। अनि पिरुङतिर चाहिँ खनियो पाकेको छैन?
1: हजुर,
0: खनियो हुन्छ नि खानी खनियो बारीको छेउ छेउमा, अनि
1: हजुर
0: हो र ओहो, अब हामी जाउँ भने चाहिँ हाम्रो समय छैन भन्छ के अरे है। त्यही त ठ्याक्कै, अब काम कार्य सँगसँगै अहिले सिजन पनि हो नि त, अनि बिहान पनि हामीले चाहिँ अब फोटो सोटो साथीहरूले पनि कुराकानी गरिराख्दा चाहिँ ट्याक्कै सम्झे कि पिरुङको डाँडातिर पनि छ होला भनेर है। अनि अब रेडियो प्रोग्राम सुन्नु भएको छ कि छैन त नि आज?
1: भर्खरै 11 बजे टाइम पछि सुने, अब भन्नु पहिला गरेको, अब पहिला अब उसमा गएको जानुभयो के?
0: हजुर हजुर, ल ठिकै छ। अब भने अनि म्युजिक ट्रा गेम खेल्न रेडी हुनुहुन्छ त?
1: हजुर रेडी छु, मभन्दा पहिला कहिले पनि आउनु भएको छैन,
0: योभन्दा अगाडि चाहिँ आउनु भएको छैन, आज सुरुवाती नै तपाईँ हुनुहुन्छ है।
1: ल
0: एउटा ट्र्याक चाहिँ बजाउँछु, यो आवाज कसको हो एकदमै चिन्नु पर्ने हुन्छ है। हजुर आज आवाज पनि चिन्नु, आज चाहिँ सबै मिक्स म्याक्स भन्छ नि, अब आवाज पनि चिन्नु पर्छ, ट्र्याकहरू पनि छ तपाईँको लागि चाहिँ आवाज चिन्नु पर्नेछ है। ल ध्यान दिएर सुन्नुहोस् है त, एकदमै सुनिराख्नु भएको गीत पनि रहेको छ, म राख्दैछु 1 2 3 go।

0: प्रकाश सपुतको होला त स्योर होला त
1: 100%
0: भन्नुभएको छ है ल धेरै धेरै बधाई छ ताली पनि बजिसक्यो अब तपाईँले 100% नै भन्नुभएको छ पछि पनि 100% नै थियो बेला बितेसी अब मिलेसँग हामी यो गीत पनि कार्यक्रममा स्थान दिँदै गर्छौँ धेरै धेरै बधाई सँगसँगै रेडियो प्रोग्राम सुन्दै गर्नु होला अहिले भने साथीभाइ सम्झनुहोस् एउटा मिठो गीत पनि सुन्दैछौँ कगजलाई सुनाउन चाहनुहुन्छ खगीमाया थापाजी हामीलाई फिरुङदेखि सम्झनु भएको थियो बेला बितेसी भनेर चाहिँ अब मिठो आवाज उहाँले चिनिसक्नु भएको छ अब तिज आए सँगसँगै अब प्रकाश सपुतको चाहिँ हामी धेरै राम्रा राम्रा गीतहरू एकदमै कथा बोकेको विषयवस्तुको गीतहरू पनि हामी सुन्न सक्छौँ अनि अब यो तिजको समयमा योभन्दा अगाडि नै रिलिज भएको अब कुरा बुझ्न पर्छ भन्ने गीत सँगसँगै धेरै गीतहरू चाहिँ छ अहिले मिलेसम्म हामी प्रकाश सपुतको आवाजमा सजिएको गीत पनि साथीहरूलाई सुनाउँछौँ अहिले भने हामी अघि एउटा गीत राख्छु भनेको थिएँ अनि यो गीत सँगसँगै विश्राममा जानुपर्ने बेला भइसकेको छ साथीलाई चाहिँ अब केही दिन पश्चात विश्राम पश्चात सहभागी गराउँछौँ अहिलेको लागि अघि राख्छु भनेको कुराउने बोलको धेरै भयो कुराउने कल देखाने होइन यो टाइटलमा रहेको डान्सिङ सँग हामी सुन्दैछौँ सिकार्नु होला है त

0: This is Radio Dhor Barahi 103.8 MHz.
1: कहाँ जाने?
2: सिधै मयम चिसापानी बाट काठमाडौँ, काठमाडौँ बाट
1: मयम चिसापानी, अनि बीचमा नझर्ने?
2: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से महलबाट मयम चिसापानी र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
1: ए हो र, यस्तो सुविधा पनि आइसक्यो, ल जाम जाम।
3: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक प्रोप्राइटर रामचन्द्र महत 98461680878 र दुलेगौंडा ढोरफिर्दी छाब्दी देउराली साखी हुँदै मग्याम चिसापानीका लागि संयोग कटेज लज एण्ड रेस्टुरेन्ट प्रोप्राइटर हरिचन्द्र महत 98235526363।
2: आठै बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
1: ए हो र, यस्तो सुविधा पनि आइसक्यो, ल जाम जाम।
3: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक प्रोप्राइटर रामचन्द्र

0: हतारको काम लतार भन्छन्, जहाँ पाए त्यही बनाएर हुन्छ। यो जमानामा सेवा बुझ्नु पर्यो, किन हतारिन्छौ? विश्वासिलो सुनचादी पसल खोजौला नि।
1: स्याङ्जा धनलक्ष्मी सुनचादी पसल भएपछि त भइहाल्यो नि बुढा। छापावाला सुनका गहना, राशि अनुसारका पत्थर जडित, हरेक डिजाइनका आकर्षक गरगहना खरिद गर्न सकिने। अनि सुन्नु त, विगतका वर्षहरूदेखि ग्राहकलाई उत्कृष्ट सेवा दिँदै आइरहेको यस पसलको अपार सफलता सँगै दुलेगौडाको बन्किया चोकमा न्यू स्याङ्जा धनलक्ष्मी सुनचादी पसलको नाममा शाखा पनि विस्तार गरेको छ।
2: यहाँ विभिन्न डिजाइनका गरगहना पाइनुका साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ।
3: साथमा बिना रसायनका गरगहना तयार पारिने र यहाँबाट खरिद गरिएका गहना यही बिक्री तथा साटफेर गर्दा उचित मूल्य पाइनेछ।
2: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल, शुक्ला गण्डकी 3 दुलेगौडा, ढोर बाराही मन्दिर जाने जीप लाइन अगाडि, शाखा दुलेगौडा बनकेवा चोक प्रतीक्षालय अगाडि, प्रोप्राइटर रामो विश्वकर्मा 9871716069, राजु विश्वकर्मा 9807169।
4: मम्मी भोक लाग्यो, खाजा खाम न।
5: नानु बाबालाई भन न, आज बाहिरको खाजा खाम भनेर।
4: हस् मम्मी।
6: मैले सुने छोरी, ल जाम हिँड।
5: सुन्नुहोस् न, खाजा खान त बिजी मम्मा हाउसमै जाउँ है। त्यहाँ त स्वस्थ किसिमका खाजाका परिकार पाइनुको साथै स्वच्छ, सफा र सस्तो मूल्यमा खाजा पाइन्छ रे नि।
6: हजुर, स्वदेशी उत्पादनको प्रयोग र व्यापार, नेपाली किसानकै उत्पादन हाम्रो परिकार।
5: हजुर, हामी कहाँ आटाको पिठोबाट बनाइएका मोमो पाइनुका साथै सुकुटी, छोइला, ड्राई सेकुवा, चिकन, चिकन विङ्स, चिकन छोइला, पाङ्रा छोइला, पाङ्रा फ्राई साथै कोदो कोला र छ्याङ समेत उपलब्ध छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ। फोन 9008828144। प्रोप्राइटर कृष्ण कुमार श्रेष्ठ,
6: बीजी मोमो हाउस, दुलेगौडा, हेल्थ पोस्ट चोकबाट 100 मिटर भित्र, मगर समाज भवन नजिकै।
7: के कम्मर दुखाई, घुँडा तथा जोर्नी दुखाई, गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ?
8: अब चिन्ता नगर्नुहोस्, भिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ।
7: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार,
8: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी, गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार,
7: फ्रोजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार, पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा,
8: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार, फ्र्याक्चर तथा अपरेसन पछिको एक्सरसाइज थेरापी,
7: साइटिका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन, साथै हिट थेरापी, टेन्स अल्ट्रासाउन्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
8: दुखाईबाट मुक्ति, सक्रिय जीवनको सुरुवात, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
7: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 9841696769 र 9841156044।
8: बीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर, शुक्ला गण्डकी 4 दुलेगौडा, व्हाइट हाउस पार्टी प्यालेसको अगाडि।
6: बीबीएस मा नेपाल टप गर्ने अञ्जना राई, जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठ जस्तै उच्च शैक्षिक सफलता हासिल गर्ने पालो अब तपाईँको।
9: कक्षा 12 उत्तीर्ण हुन सफल, सम्पूर्णलाई हार्दिक बधाई सहित यस गण्डकी मल्टिपल कलेज भुरुङ्गेमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
6: बीबीएस प्रथम वर्ष 2081 र दोस्रो वर्ष 2082 निरन्तर नेपाल टप नतिजा प्राप्त गरेको यस कलेजमा सीमित का लागि भर्ना खुल्यो। आजै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्। साथै पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीए को आधारमा विशेष छुटको व्यवस्था रहेको छ।
9: छुटका दायराहरू,
6: कक्षा 12 को परीक्षामा 3.6 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरी उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट,
9: 3.4 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट
6: र 2.5 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गर्ने विद्यार्थीलाई 60% छुटको व्यवस्था गरिएको छ।
9: थप जानकारीका लागि सम्पर्क 0635714479, मोबाइल 9850602065 र 9848064145।
10: होइन, कता हिँड्नु भयो काका यति साह्रो हतारिँदै?
11: कता हिँड्नु नि, मिल्को जाली र पिता खाँचै गएर बजारतिर हिँडेको कान्छा। फेरि हात्ती ट्र्याक्टर र सामानहरू पनि चाहिएको थियो।
10: मलाई पनि काठ काट्ने मेसिन चाहिनुका साथै मर्मत पनि गर्नु थियो।
11: त्यसो भए कहाँ जाने त कान्छा?
10: त्यही दुलेगौडामा खुलेको छ नि।

0: माल मिसिनरी म त त्यही जाने हो काका। त्यहाँ गएपछि त सबै सामानहरू पनि पाइन्छ, सस्तो पनि राम्रो पनि।
1: मैले त मन मात्रै बिचारेको नि कान्छा, त्यही भएर त म त्यही पसलतिर हिँडेको।
2: हजुर, हामी कहाँ कुटानी पिसानी मिल, हाते ट्र्याक्टर, पावर टुल्स, काठ काट्ने मेसिन, ड्रिल मेसिन, वेल्डिङ मेसिन, मार्बल कटर, ब्रश कटर, साप कटर, मोटरहरू, बेरिङ, बेल्ट, क्यापसिटर, मिल्का जालीहरू, नट बोल्टहरू, मोबिल, गेयरवेल, टुटी मोबिल, इन्जिन ओइल तथा सम्पूर्ण मेसिनका पार्ट पूर्जाहरू पाइनुका साथै अनुभवी मेकानिकद्वारा मर्मत पनि गरिन्छ।
3: हामी कहाँ अर्डर अनुसार ठूला ठूला मेसिनहरू पनि उपलब्ध रहेका छन्। सम्पर्क रिमाल मेसिनरी, शुक्ला गण्डकी 4 दुले गाउँदा आफ्नै निवासमा।
4: प्रोपाइटर दिल्ली राम रिमाल र दिलीप रिमाल। फोन नम्बर 9855411445 र 9855420445।
5: आहा, कति स्वादिष्ट मासु हो! यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो?
6: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
7: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रत बन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658-590-065, मोबाइल 9816634372।
8: निसन्तानपन र बाजुपन समस्या भएका दम्पतिहरूको लागि खुसीको खबर।
9: लामो समयदेखि सन्तान नभएका दम्पतिहरूलाई लक्षित गरी फिस्टेल आईभीएफ तथा फर्टिलिटी सेन्टर गैरापाटन पोखरामा कार्यरत वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनुहिरा छन्। यही साउन 9 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौंडामा आउनुहुने भएकाले उपचार एवं परामर्श लिई मौकाको फाइदा लिनुहोला।
8: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक, शुक्ला गण्डकी 4 दुलेगौडा। फोन 0625414233, मोबाइल 9868161887।
10: दिस इज रेडियो ढोर बाराही 103.8 MHz।
11: हजुर, कार्यक्रमको यो व्यावसायिक विश्राम लगतै सम्पूर्ण श्रोता साथीलाई कार्यक्रममा फेरि पनि पुनः स्वागत गर्दछु। प्रोग्राम रहेको छ कलिङ टाइम र सहभागिता जनाउनको लागि 0625414200 टेलिफोन लाइन पनि खुल्ला रहेको छ। आज म्युजिक र गेमको साथमा जोडिरहेका छौं भने सहभागिता जनाउँदै गर्नुहोला। अनि साथमा मिठा मिठा गीत संगीतहरूलाई पनि कार्यक्रममा स्थान दिइरहेको छु। अहिलेको लागि भने डुली डुली टाइटलमा रहेको यात्राबाट रहेको सुमधुर गीत तपाईँमाझ राख्दैछु। मेलिना राईको आवाजमा सजिएको यो गीत सिकार्नु होला है त।

0: हजुर, आइदेऊ न फर्केर बरु यो गाना तिमलाई भो। मिठो शब्द संगीतले भरिएको सुमधुर गीत रहेको थियो। तपाईँ माझ कार्यक्रममा स्थान दिइ सकेको छु भनेको सौभाग्य साथी हामीसँग लाइनमा हुनुहुन्छ। ढिला नगरी स्वागत गरिहाल्छु। हेलो, नमस्ते हजुर।
1: हजुर, आशीर्वाद।
0: कार्यक्रममा धेरै धेरै स्वागत छ है हाम्रो धर्मा दिजुलाई।
1: हजुर, धन्यवाद। खोलेको त
0: कता व्यस्त हुनुहुन्थ्यो यस्तो भर्खरै हामीलाई सुन्ने गरेर?
1: ए के हो कुकुरको फुर्सद नि छैन, काम नि छैन,
0: काम पनि छैन, फुर्सद पनि छैन भन्यो भने चाहिँ झन् धेरै व्यस्त भइन्छ भन्थ्यो के अरे है। ट्याक्कै आज त्यस्तै भएछ कि। ल ठिकै छ, व्यस्तता बावजुद सँगसँगै हामीसँग जोडिनु भयो अनि रेडियो प्रोग्राम सुन्दै हुनुहुन्छ भन्ने। आज चाहिँ अब म्युजिक ट्र्याक गेम खेल्न कतिको रेडी हुनुहुन्छ त नि? रेडी नै हुनुहुन्छ है? आज चाहिँ हामी ट्र्याक सँगसँगै अब आवाजहरू चिन्नुपर्ने पनि हुन्छ होइन। आवाज अघि हाम्रो खगी माइजीको लागि परेको थियो भने तपाईँको लागि चाहिँ एउटा ट्र्याक परेको छ कि। विशेष हामी चलचित्रको ट्र्याकहरू नै लिएर आइरहेका छौँ आज। अनि अब एउटा राख्छु अनि यहाँले चाहिँ चिन्नुपर्छ है त। ल एकदमै रेडी भएर ध्यान दिएर सुन्नुहोस् है त। 1 2 3 गो। राख्दैछु।

0: là xin vài đó.
1: Mấy xe ngủ mấy xe ngủ này của chí chào
0: vậy. Ủa rồi mấy xe ngủ mấy xe ngủ này của là ta.
1: Hồi.
0: Là thế sao vậy mà ghi sư đây à? Chúi ta ổn bán thế yếu ghi sông sông cái tài lý bà tông xu ấy. Hồi nào bán thế bà tông tin là kì ổn là ta mà ghi sư này ấy ta. माया त छ नि यो मिठो गीत केसीमा राखौ है साथी हुनुहुन्छ हेलो नमस्ते हजुर ओ माय गॉड झन् यस्तो मिठो गीतलाई पनि छोडी छोडी साथीलाई सहभागी गराउने कोसिसमा थिए तर साथी त किन होला नि कुराकानी नगरिकन छुटिनु भयो त है आउँदै गर्नु होला अहिलेको लागि भने प्रकाश सपुतको आवाजमा सधैँको साथमा शान्ति श्री परियारको पनि आवाज रहेको छ प्रकाश सपुतको लिरिक्स अनि म्युजिकमा रहेको यो मिठो गीत राखिहाल्छु स्वीकार्नु होला है त

हजुर माया त छ नि, माया त छ नि, दुःख सुख जिन्दगीमा चाहिँ अब धनकै धनी भलै नहोला तर मायाको धनी चाहिँ छौ भन्ने मिठो शब्द संगीतले भरिएको यो सुमधुर गीत तपाईँमा आज कार्यक्रममा स्थान दिइसकेको छु भने यस्तै मिठा मिठा गीत संगीतको साथमा रहिरहेछौ अबको 12 बजेको समयसम्म। रेडियो प्रोग्राम सुन्दै हुनुहुन्छ भने पक्कै पनि अन्तिमसम्म सुनेर साथ दिनुहुनेछ भन्ने सबै इच्छा त छँदैछ। साथमा चाहिँ के कस्तो लागिरहेको छ त हामीलाई जस्तै सल्लाह सुझाव पनि प्रतिक्रिया पनि दिँदै गर्नुहोला। अहिलेको लागि चाहिँ अर्को रमाइलो गीत पनि सुनाइहाल्छु, आमाले भन्थे धाराको पानी टाइटलमा रहेको यो नयाँ भर्जनमा रहेको गीत चाहिँ तपाईँमा आज राख्दैछु। विराज गौतम, राजेश पाल राई अनि अनु ढकालको आवाजमा सुजीको यो गीत सँगसँगै हामी विश्राममा जानुपर्ने बेला भइसकेको छ। विश्राम पश्चात पुनः उपस्थित हुन्छौ नै, हामी सँगै रहनुहोला है त।

0: This is Radio Dhor Barahi, 102.8 MHz.
1: Admission open. Pokhara College of Management, PCM, affiliated to Pokhara University. 24th years of academic excellence in management. Bachelor program. 4 years program of Bachelor in Business Administration, BBA. 4 years of IT program. Bachelor of Computer System and Information Technology, BCSIT. 4 years program of Bachelor of Business Administration in Finance, BBA Finance. Forms are available at college administration at 9 a.m. to 3 p.m. Science and Management, both stream can apply. Intuit to learn, go forth to serve. Further details, Pokhara College of Management, PCM, Gyanmarga, Nadipur, Pokhara 3, Kaski, Nepal. Phone 061-544-761-570-124. Email info@pcm.edu.np. Website www.pcm.edu.np.
2: तपाई घर बनाउँदै हुनुहुन्छ, अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
3: हजुर, टेबल, भर्‍याङ, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
2: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, दुई दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौं। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
4: संसार ढुङ्गा कटिङ उद्योग, शुक्लागञ्जकी 2 काछे पानी तनहु, प्रोप्राइटर रमेश भुजेल। फोन 98-560-32-475 र 98-011-32-475।
5: ल किन हो हाम्री दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त?
6: हेर्न कान्छे, यतिका पाहुना आउनु भएको छ, मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो।
5: बजारै भरि फ्रेस हाउस छ, जहाँबाट ल्याए पनि हुन्छ भो, खेको चिन्ता लिनु भएको छ यो दिदीले?
7: चिन्ता होइन नि बहिनी, मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनुपर्छ।
5: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस्, आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ।
8: शुक्ला गण्डकी फ्रेस हाउस दुरेगौडा तनहु, पञ्चमुनि स्कूलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा, शाखा पसल दुलेगौडा भित्री बजार, साङ्गिला विकास बैंकको पछाडि। यहाँ विवाह, व्रतबन्ध, पास्नी, पिकनिक, पार्टी, भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी, बोका, पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ। साथै ताजा अन्डा, ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
7: प्रोप्राइटर विवेक ढुङ्गाना, जानकी ढुङ्गाना, मोबाइल 98-560-66-136 र 98-151-66-136।
9: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि, अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए। नयाँ युग सँगै नयाँ प्रविधि, कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ग्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक, दुलेगौडा। प्रोप्राइटर पासा राजु, मोबाइल 98-066-13-195 र 98-467-15-368।
10: ए सम्धि, यता नजिकै राम्ररी पालेको लोकल कुखुरा, हाँस वा कालिज पाइँदैन भने सुरुप झोल खाऊ भनेको। यो 45 दिने हो कि बिगासे कुखुरा खाँदा खाँदै ज्यानै बिगासे जस्तो हुन लाग्यो, आयु पनि 45 वर्ष नै पो हुने हो कि, चिन्ता लाग्छ हो सम्धि।
11: अब लोकलै खोज्नु भएको हो भने युनिक मल्टी एग्रो प्राली शुक्ला गण्डकी 10 मिनम खानीमा जानु पर्यो हो सम्धि। खुल्ला जंगलमा पालेको लोकल कुखुरा, कालिज र हाँसको मासु, अन्डा तथा चल्लाहरू मिलाएर पाइँदो रहेछ।
12: हजुर, स्वच्छ शान्त मनोरम प्राकृतिक वातावरणमा कृषि क्षेत्रको अवलोकन गरी प्राकृतिक रूपमा उत्पादित वस्तुहरूको स्वाद लिन चाहनुहुन्छ भने पारिवारिक पिकनिकको समेत व्यवस्था रहेको छ। युनिक मल्टी एग्रो प्राली, शुक्ला गण्डकी 10 मिनाम खानी, प्रबन्ध निर्देशक हरि खड्का, सम्पर्क 9800 28 28 800, 9800 28 28 800 र 9800 28 28 800।
13: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
14: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारामा शैक्षिक सत्र 2083-84 का लागि मानविकी शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अंग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो।
13: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
14: हाम्रा विशेषताहरू वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल जनस्तरबाट सञ्चालित न्यून शुल्कमा पढाइ हुने सामुदायिक क्याम्पस
13: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने
14: शुक्ला गण्डकी भीमाद म्याग्दे रिसिङ घिरिङ र हरिनाश गाउँपालिका भित्रका विद्यालय टपरलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था
13: कक्षा 12 3.6 वा 100 भन्दा माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था
14: 3.4 3.59 जीपीए प्राप्त गर्ने विद्यार्थीलाई मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था
13: पहिला भर्ना हुन आउने 15 विद्यार्थीहरूलाई भर्ना शुल्कमा रु 4,000 छुटको व्यवस्था
14: साथै यूजीसी प्रदेश सरकार नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था
13: र बिहानी सत्रमा कक्षा सञ्चालन हुने
14: विस्तृत जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस शुक्ला गण्डकी 5 बेल चौतारा तनहुँ फोन 0 65 5 71 240।
0: दिस इज रेडियो ढोरबाराही 103.8 MHz।
15: हजुर, कार्यक्रमको यो व्यावसायिक विश्राम लगतै सम्पूर्ण श्रोता साथीलाई कार्यक्रममा फेरि पनि पुनः स्वागत गर्दछु। प्रोग्राम रहेको छ कलिङ टाइम अनि फ्राइडेको एपिसोडमा रहेर आज हामी चाहिँ म्युजिक ट्र्याक गेम खेलिरहेका छौँ। सहभागिता जनाउनको लागि टेलिफोन लाइन पनि खुल्ला रहेको छ। अनि फ्राइडे भन्ने बित्तिकै अलिकति केही स्पेसल गुड फ्राइडे भनेर चाहिँ हामी सानैदेखि अब फ्राइडेलाई चाहिँ अलिकति स्पेसल नै मान्छौँ नि त है। सो स्पेसलको दिनमा चाहिँ के कसो गर्दै हुनुहुन्छ? धेरै साथीहरू आफ्नो काम कार्यमा नै व्यस्त व्यस्त चाहिँ हुनुहुन्छ होला। अनि अब दैनिक आफ्नो काम कार्य गर्ने साथीलाई त अब सदैव एकै बार हो जस्तो पनि लाग्छ। उसै पनि हामी पनि अब अफिसको लागि आउनु नपर्ने भएमा अथवा घरको काम कार्यमै व्यस्त भयो भने उस्तै पनि आज के बार हो भनेर बार पनि भुल्छौँ कि है। सो काम कार्यको व्यस्तताको बावजुद पनि हामीलाई सुन्दै हुनुहुन्छ भने अन्तिमसम्म सुनेर साथ दिन सक्नुहुन्छ। अब भने हामी समयको चाहिँ लगभग अन्त जस्तोतिर पनि छौँ, धेरै समय चाहिँ छैन। सो एउटा गीतसम्म यहाँलाई चाहिँ सुनाउन सक्छु कि जस्तो लागिरहेको छ। सो ढिला नगरिकन तपाईँ माझ राख्दैछु। तिर्सना गुरुङको आवाजमा सजिएको सुनकान्छ यो हावाले के भन्छ। यो गीत सिकार्नुहोला है।

हजुर, सुनाकान छाबलको यो सुमधुर्गी सँगसँगै अब चाहिँ हामी कार्यक्रमको अन्ततर्फ आए सँगसँगै छुटेर जानुपर्ने बेला पनि भइसकेको छ है। यतिसम्म सुनेर साधन हुने सम्पूर्ण श्रोता साथीलाई धेरै धेरै धन्यवाद, अनि विशेष धन्यवाद पनि छ कार्यक्रममा सहभागिता जनाउनु भएको थियो खगीमाया थापाजी हुनुहुन्थ्यो पेलुङदेखि, अनि पुल्चोकदेखि हुनुहुन्थ्यो दलमाया थापा दिजू, अनि दुवै साथीले चाहिँ म्युजिक ट्र्याक गेममा सहभागिता जनाए। सँगसँगै आजको विजय साथी चाहिँ हुनुहुन्छ खगीमाया थापाजी, र उहाँले चाहिँ आजको म्युजिक ट्र्याक गेममा पनि आवाजिन चाहिँ सफल हुनुभएको थियो। धेरै धेरै बधाईको साथमा चाहिँ अन्तिमबार शनिबारसम्म चाहिँ यहाँले सुनेर साथ दिनुपर्नेछ। हामी भोलिको दिनमा चाहिँ यो हप्ताभरिको विजयी साथी मध्ये एकजना साथीलाई चाहिँ लकी ड्र मार्फत विजयी गराउँदैछौ भने साथमा एक दिनजेलसम्म सुनेर साथ दिनुहुने सम्पूर्ण श्रोता साथीलाई थ्याङ्क यू सो मच भन्दै जाँदा जाँदै द फिरन्तीको चाहिँ स्थिति दोभान बोलको गीत सँगसँगै देवेन्द्र बब्लुको आवाजमा सोचेको यो गीतबाट आजको लागि म कार्यक्रम प्रस्तुत अनुमल्ल पनि विदा हुन्छु। नमस्कार, शुभ दिन।

0: This is Radio Dhorbarahi 103.8 MHz.
1: होइन आरुषी, आर्यलाई लिएर कता हिँड्यौ?
2: हेर न आर्यन, पर्सि स्कुलको सांस्कृतिक कार्यक्रममा सबै जात जातिको संस्कृति झल्कने नाच देखाउने भनेको, त्यही भएर सबै जातिको पोसाक लिन भनेर जान लागेको के? कहाँ पाइन्छ कुन्नी?
3: मलाई पनि बिहेको लागि गहना चाहिएको छ। आजकल सुन भन्दा कम छैन, हराएमा डर छैन, ग्यारेन्टीको गहना नै चल्तीमा छ। राम्रो डिजाइनको पाए लिने भनेको।
1: ए त्यसो भए युर सिङ्गापुरी फेन्सी एन्ड ज्वेलर सपमा सँगै जाउँ न त। म पनि हाम्रो समाजको दाजुभाइको लागि भाङ्रा, कछाड, कम्ब्याट ज्याकेट, सिङ्गापुरै पेटी लिने हिँडेको। ग्यारेन्टीको गहनादेखि सबै जात जातिको पोसाक एउटै छानामुनि पाइने ठाउँ भनेको त्यही त हो।
2: हामी कहाँ गुरुङ, मगर, नेवार, छेत्री, तामाङ, ठकुरी, भुजेल जात जातिको ड्रेस, युके स्वेटर, ब्याग तथा पर्स, मणिपुरे, सिङ्गापुरे, होल्यान्ड लुङ्गी, सल, कोरियन टी शर्ट, कम्मर बन्धक, दौरा सुरुवाल, खुकुरी, टोपी लगायत परम्परागत जातीय गर गहनाहरू, शिरबन्दी, शिरफूल, टिकमाला, ढुम्री, यार्लिङ, मारवाड़ी, पाटेसुन, बुलाकी, लाहुरे फुली, जन्तर चन्द्रमा, नौगेडी, असर्फी, कण्ठमाला, मुगामाला, हमिलमाला, न्यापुसिख, जापुसिख, तायोमाला, लुसवाङ, माकसी, कल्ली, बिरमली, आँसी, खुर्पेटो, सुर्खे थैली, डोरी लगायत सम्पूर्ण पोतेका आइटमहरू पाइनुका साथै आधुनिक डिजाइनका गर गहनाहरू, रानीहार, चन्द्रहार, मिनीहार, चोकरहार, मंगलसूत्र, बालाचुरा, पञ्चधातु अंगुठी, रामलीला झुम्का, पिजोडा झुम्का, सिक्री, लकेट, माइली तिलहरी, छड्के तिलहरी, घुम्टो, क्राउन, सेन्डिल, जिम्बु र ब्रुनाईको माछा पाइन्छ।
1: सम्पर्क युर सिङ्गापुरे फेन्सी एन्ड ज्वेलरी सप, मुक्तिनाथ बैंकको एक घर माथि दुलेगौडा, फाइटर आर्यन कुमार श्रेष्ठ, मोबाइल 9821484264 र 9811453305।
4: आज पनि भाटो आयो के हो कि तिम्रो पारा? राम्रोसँग खाना बनाउन आउँदैन
5: कि? बुढा कुरै नबुझिकन त्यस्तै पर्खिने के? खाना बनाउनेको व्यथा तिमीलाई के थाहा? राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि। राइस कुकरको हालत यस्तो छ, ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ, कराएर मात्रै भो।
4: नरिसौ न त, बरु हिँड, कहाँबाट ल्याउने हो?
5: तिमीलाई पर्खिने बाहेक अरू केही आउँदैन क्या? दुलेगौडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ अरे, हो त्यही जाने हो।
1: हजुर, हामी कहाँ सम्पूर्ण किचन सामग्री, तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ। आमा समूह, समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ। दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ।
0: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस, दुलेगौडा, मुक्तिनाथ बैंकको आडमा, प्रोप्राइटर सञ्जीव श्रेष्ठ, 9856083507, कविता श्रेष्ठ, सम्पर्क 0564140055 र 9846618817।
6: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ, होइन किले मोनी लगाएर हो?
2: साँच्चै के मोहनी नै लगाए कि बुढा? मेरो तन मन त्यतै मात्र छ। हजुर पनि सिटीको घरको झ्याल, ढोका, खापा, त्रिकोष, चौकोस अनि किचनको डेकोरेसन, दराज, पलङ, लोबे, टेबल, सोफा सेट एकपटक हेर्न जानु त। जे हेरे त्यही मोहनी लाउने खालको छ।
6: कहाँ बनाएछन् र हो? हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
2: हुन्छ नि खुब, पौवा डाँडामा रहेको सुभिक्षा फर्निचर उद्योगमा बनाएका अरे। न पसाङ्गिएको छ, न त धुला नै लागेको छ, वर्षौ भयो अरे बनाएको पनि।
1: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ। साथै ढुङ्गा, गिटी, बालुवा सहित ढुवानीको लागि ट्र्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुभिक्षा फर्निचर उद्योग, दुलेगौडा, पौवा डाँडा, पञ्चमणि स्कुल माथिपट्टि, प्रोप्राइटर हरिबहादुर विश्वकर्मा, मोबाइल 9811435622।
7: हेर्दा हेर्दै दुलेगौडा बजार पनि यति ठुलो सहर बन्यो, तर राम्रो प्रचारको लागि भने
8: माइली भाउजू पनि ठुलो घरहरू मात्रै देखेर हुन्छ, सेवाको बारेमा केही थाहै रहेनछ। अनि गण्डकी मेडिकल हल सुन्नु भएको छ?
7: ए, त्यो सिग्देल बाबुको नयाँ नयाँ जस्तो लाग्थ्यो।
8: ठिक भन्नुभयो भाउजू, अहिले त्यहाँ लामो समयदेखि जीपी कोइराला हस्पिटलमा काम गर्नुभएका इन्टरनल मेडिसिन डाक्टर डोलेन्द्र आचार्यबाट प्रत्येक दिन, छाला तथा यौन रोग विशेषज्ञ डाक्टर सुशील कार्कीबाट प्रत्येक महिनाको दोस्रो शनिबार, र नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट चौथो शनिबार उपचार गराउन सकिन्छ नि।
7: गण्डकी मेडिकल हल दुलेगौडा हाम्रा सेवाहरू
8: मुटु श्वास प्रश्वास तथा फोक्सो सम्बन्धी समस्याको उपचार
7: सुगर प्रेसर थाइरोइड ज्वरो खोकी र एलर्जीको उपचार
8: पेट दुख्ने चक्कर लाग्ने समस्याको उपचार तथा परामर्श
7: कान दुख्ने पाक्ने नाक बन्द हुने एलर्जी घाँटी दुख्ने टन्सिल सुन्न कम हुने लगायत समस्याको जाँच तथा परामर्श गराइन्छ
8: सम्बन्धित बिरामीले आजै सम्पर्क गर्नुहोस् सम्पर्क गण्डकी मेडिकल हल दुलेगौडा माछा पुस्रे बैङ्कको ठिक पारिपट्टि फोन 0635903769
0: This is Radio Dhorbarahi, 103.8 MHz.
9: Studio Dalchik.
10: Aile, Madhyana ko 12 bajyo.
1: टाइम चेक को साथ में बनकेवा काली का सुन चाँदी पसल दुलेगौड़ा हेल्पोस चोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार कर साथ ही पुरानो कर गहना नया गहना संग साठ फेर पनी गरीन प्रोपाइटर बाजीराम सुनार विनोद सुनार मोबाइल 9816695301
11: दाई पहिला यो मोबाइल हेर्दिनुहोस् न के भयो भयो फोटो भिडियो नम्बर सबै यसमै थियो एक्कासी बिग्रियो
8: खै दिनुहोस् त ए चिन्ता नगर्नुहोस् तपाईँ द एप्पल सब नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ
11: अनि बन्छ त दाई
8: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ अनि सुन्नुहोस् त
12: द एप्पल सप नोकिया सर्भिस सेन्टर दुलेगौडा बस्तीसौनीको ठिक पारिपट्टि
13: सबै ब्रान्डका मोबाइल बिक्री साठ फेट र एसोसरी सामानहरू उपलब्ध छन्
14: नोट नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्
13: प्रोपाइटर राजन पौडेल मोबाइल 9856062029

0: थाहा संचार नेटवर्कले काठमाण्डुमा तयार पारेको दिउँसो 12 बजेको थाहा खबरमा सन्चु ब्लोनसँगै धर्मराज भट्टको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: सांसदको स्वकीय सचिव नियुक्तिका लागि रासोपाले जारी गरेको आन्तरिक निर्देशन, नियुक्ति सम्बन्धी व्यवस्था विरूद्ध सर्वोच्च अदालतमा रिट दायर।
0: बाजुरामा अविरल वर्षासँगै पहिरोले 13 घरधुरी जोखिममा, 83 जनाको उद्धार गरी सुरक्षित ठाउँमा व्यवस्थापन गरिँदै।
1: नारायणगढ़ मोगलिन सड़क खण्डको तुइन खोलामा सवारी साधन रोकेर ढिस्को काट्ने तयारी, दैनिक 2-3 घण्टा आवागमन प्रभावित बन्ने।
0: भारतका सामाजिक अभियन्ता वाङचुकको 26 दिनपछि अनशन अन्त्य, कक्रोच पार्टी देशव्यापी प्रदर्शनको तयारीमा।
1: र काबा पुरूष भलिबलमा नेपालले आज पाकिस्तानसँग प्रतिस्पर्धा गर्दै।
2: मार्बलको पाइप जडान गरेको घरलाई पनि के भन्नुपर्छ? एकदम ठिक छ, कुरा मिला।
3: नमस्कार।
2: अनि घर सर बेच्नु छोडेर यतातिर कता नि?
3: यो त साइड जब दाई, यो चाहिँ मेन।
2: यो मेरो छोरा विदेशबाट आएको, नयाँ घर बनाएको, पाइप किन्न आएको।
3: सामान राम्रो छ, ढुक्क हुनुहोस्।
2: थाहा छ, त्यसैले त यही लिन आएको।
4: विदेशमा पनि फ्लो गार्ड र लेड फ्री प्रडक्ट नै युज हुन्छ,
2: त्यही भएर गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम
3: मार्बल।
4: अनि पाइप फिटिङको लागि मार्बलकै सल्भेन्ट सिमेन्ट राखिदिनुहोस् है।
2: सुरक्षा घरको
3: साथ जीवन भर।
5: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: समाचार अब विस्तारमा। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले स्वकीय सचिव नियुक्ति र व्यवस्थापन सम्बन्धी आन्तरिक निर्देशन जारी गरेको छ। पार्टी महामन्त्री विपिन कुमार आचार्यले जारी गरेको निर्देशन अनुसार अब सांसदहरूले आफ्ना एकाघरका सदस्य तथा नजिकका नातेदारलाई स्वकीय सचिव नियुक्त गर्न पाउने छैनन्। हालै मन्त्री परिषदले संघीय संसदका सदस्यलाई स्वकीयको सुविधा दिएपछि त्यसलाई थप पारदर्शी बनाउन रासोपाले निर्देशन जारी गरेको हो। सांसदहरूले स्वकीय सचिवको छनौट गर्दा सार्वजनिक आह्वान वा खुला प्रतिस्पर्धात्मक विधि अपनाउनु पर्नेछ। त्यसका लागि संसदीय दलले एउटा साझा विज्ञापन ढाँचा तयार पार्ने र सोही आधारमा मात्र आवेदन माग गर्नुपर्ने व्यवस्था गरिएको छ। स्वकीय सचिव हुनका लागि संघीय संसद सचिवालयले तोकेको न्यूनतम शैक्षिक योग्यता स्नातक तह उत्तीर्ण भएको हुनुपर्नेछ। विज्ञता, प्रविधि मैत्री क्षमता र अनुसन्धान कौशल भएका व्यक्तिलाई प्राथमिकता दिन भनिएको छ। साथै नियुक्तिमा महिला सीमान्तकृत र पिछड़िएका वर्गलाई प्रोत्साहन गर्ने नीति पनि रासोपाले लिएको छ। स्वकीय सचिवको पारिश्रमिकबाट कुनै पनि सरकारको रकम कट्टा गर्न, असुल्न वा हिनामिना गर्न पूर्ण रूपमा निषेध गरिएको छ। सांसदले छनौट गरेका उम्मेद्वारलाई निशुल्क नियुक्त गर्नुअघि रासोपा संसदीय दलबाट अनिवार्य रूपमा अन्तिम स्वीकृति लिनुपर्नेछ। यदि कसैले कागजमा मात्र सचिव खड़ा गरी सुविधा लिएको वा नातेदार नियुक्त गरेको पाइएमा पार्टीको केन्द्रीय अनुशासन समितिले तत्काल कार्यवाही गर्ने चेतावनी दिएको छ।
1: स्वकीय दिने सरकारको निर्णय विरूद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ। अधिवक्ता प्रेमराज सिलवालले आज रिट दर्ता गर्नुभएको हो। उक्त रिटको पेशी साउने 11 गतेलाई तोकिएको छ। साउन 4 गते जारी गरिएको नेपाल राजपत्रका अनुसार संघीय संसदका पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधा सम्बन्धी ऐनमा संघीय संसदहरूलाई समेत एकजना निजी स्वकीय सचिव पिए राख्न पाउने गरी सरकारले संशोधन गरेको थियो। निजी स्वकीय सचिवलाई कुनै नेपाल कानूनले स्पष्टता, काम, कर्तव्य र अधिकार तोकेको अवस्था नभएकोले कानून प्रतिकूल र कानून बम बेगर राज्य कोषको दुरूपयोग गर्नु भ्रष्टाचार भएको दावी रिटमा गरिएको छ। विगतका सरकारहरूका पालामा समेत सांसदका निजी स्वकीय सचिव र सांसदको विकास क्षेत्र सम्बन्धी बजेटका बारेमा सार्वजनिक प्रश्न उठेको तर पारदर्शिता र सुशासनको अजेण्डामा बनेको सरकारले गर्ने निर्णय अन्तरिम आदेश मार्फत रोक लगाउनु पर्ने माग रिटमा गरिएको छ। विगतमा संसदमा रहेका निजी सहायकहरूको समेत संलग्नता र भूमिकामा सांसदहरूका रातो पासपोर्ट बिक्री काण्ड भएको, भूटानी शरणार्थी काण्डमा निजी सहायक जोड़िएको, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने अवैध सुन तस्करी आदि गैर कानूनी धन्दामा उनीहरू मध्येबाट नाम जोड़िएको दावी रिटमा गरिएको छ। यसअघि आर्थिक मितव्ययताको लागि सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले 2082 असोज 5 गते सांसदका निजी स्वकीय सम्बन्धी व्यवस्था खारिज गरेको थियो।
0: बाजुराको बढ़ीमालिका नगरपालिका नौ सेलागाडमा अविरल वर्षासँगै आएको पहिरोका कारण 13 घरधुरी जोखिममा परेका छन्। तीमध्ये 3 घरधुरी बस्ने नमिल्ने गरी उच्च जोखिममा परेका छन्। आज करिब 4:35 जाँदा घरमाथिबाट पहिरो खसेर बस्ती जोखिममा परेको सूचना प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय बाजुराबाट प्रहरी टोली घटनास्थल पुगेको थियो। त्यहाँ प्रभावित 13 घरधुरीको परिवारका सदस्य अन्नपात लता कपड़ा भाँडा बर्तन तथा अन्य सरसमान सुरक्षित स्थानमा सारी उद्धार गरिएको छ। प्रभावित 13 घरधुरीमा 83 जना परिवारका सदस्य बसोबास गर्दै आएका छन्। जोखिममा रहेका बस्तीका स्थानीय प्रेम थापाकी 30 वर्षीय श्रीमती पार्वती थापा बेहोश भएकामा उपचारपछि स्वास्थ्य अवस्थामा सुधारलाई डिस्चार्ज गरिएको छ। पहिरोका कारण बढ़ीमालिका नगरपालिका 8 राप्का स्थित टोटके सिंचाई नहरमा समेत क्षति पुगेको छ। पहिरोले 200 mm को करिब 230 मिटर प्लास्टिक पाइप तथा 25 मिटर पक्की नहर समेत बगाएको छ। प्रभावित क्षेत्रमा थप निगरानी तथा आवश्यक सतर्कता अपनाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता नरेश साईले बताउनुभयो। यसैबीच अविरल वर्षाका कारण खसेको पहिरोले बाजुराका 2 सड़क अवरूद्ध भएका छन्। बढ़ीमालिका नगरपालिका 6 र जिल्ला कारागार पछाडि पहिरो खस्दा सड़क अवरूद्ध बनेको प्रहरीले बताएको छ। अवरूद्ध सड़क खुलाउने प्रयास भइरहेको छ।
1: नारायणगढ़ मुगलिन सड़क खण्डको 3 खोलामा सवारी साधन रोकेर ढिस्को काटिने भएको छ। डिभिजन सड़क कार्यालय चितवनले पहिरो नियन्त्रणको लागि ठेक्का पाएको निर्माण कम्पनीलाई सड़क रोकेर ढिस्को सवारी रोकेर ढिस्को काट्ने तयारी गर्न आग्रह गरेको छ। कार्यालयका इन्जिनियर अर्जुन घिमिरेका अनुसार भोलि यसबारे जिल्ला प्रशासन कार्यालयमा छलफल गरिँदैछ। प्रशासनको परामर्शमा सवारी रोक्ने समय तय भएपछि काम अघि बढ़नेछ। निर्माण कम्पनीले एउटा एक्सकाभेटर र लोडर 3 खोलामा ल्याइसकेको छ। घिमिरेका अनुसार दैनिक 2-3 घण्टा सड़क रोकेर काम गरेमा 2 महिना हाराहारीमा जोखिमपूर्ण ढिस्काहरू झार्न सकिने अनुमान छ। दिउँसोको समयमा सवारी चाप कम हुने भएकोले सही समय सवारी रोक्नको लागि प्रशासनसँग आग्रह गरिने उहाँले जानकारी दिनुभयो। यो सड़क राजधानीको लाइफलाइन हो। दैनिक 10,000 हाराहारीमा सवारी साधन यस सड़क हुँदै गुड्ने गर्छन्। बाबरी कन्स्ट्रक्सनले 3 खोलाको आड़को नारायणगढ़तर्फको भित्तो र नाम्सीको मुगलिनपट्टिको ढिस्को पहिरो जोखिम हटाउने कामको लागि 22,21,00,000 ठेक्का सम्झौता गरेको छ। अबको 10 महिनामा दुवै ठाउँको काम सक्नुपर्नेछ।
0: झापाको कमल गाउँपालिका 5 पड़ा जुंगी स्थित सशस्त्र प्रहरी बल नेपाल नम्बर 38 रिजर्भ गणमा कार्यरत एक सशस्त्र प्रहरी जवानको करेन्ट लागेर मृत्यु भएको छ। सशस्त्र प्रहरी बल नेपाल नम्बर 1 बराह बाहिनी मुख्यालय कोशी प्रदेशका सूचना अधिकारी तथा वरिष्ठ सशस्त्र प्रहरी उपरीक्षक महेश केसीले आन्तरिक विद्युत लाइन मरमत गर्ने क्रममा करेन्ट लागेर हिजो साँझ जवान सुदिन खत्रीको मृत्यु भएको बताउनुभयो। सुनसरीको इटहरी उपमहानगरपालिका 13 घर भएका 30 वर्षीय खत्रीलाई साँझ करिब 5 गणभित्र विद्युत लाइन मरमत गर्ने क्रममा करेन्ट लागेको थियो। करेन्ट लागेर गम्भीर घाइते उनलाई तत्काल उपचारका लागि दमक स्थित आमदा अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए। घटनाबारे अनुसन्धान भइरहेको सशस्त्र प्रहरीले जनाएको छ।
1: काठमाडौँको गोकर्णेश्वरबाट एकजनालाई एसएलआर राइफलको गोलीसहित प्रहरीले पक्राउ गरेको छ। महानगरपालिका 1 नक्साल ज्यापोटोल घर भई हाल गोकर्णेश्वर नगरपालिका 5 जोरपाटी टेलिकम नजिक डेरा गरी बस्दै आएका 43 वर्षीय विकास महर्जनलाई एसएलआर राइफलको 6 राउण्ड गोलीसहित पक्राउ गरिएको हो। प्रहरी चौकी जोरपाटीबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा खटिएको प्रहरी टोलीले ग्यास सिलिण्डर चोरीमा संलग्न रहेको आशंका आधारमा महर्जन बस्दै आएको डेरामा चेक जाँच गरेको थियो। सो क्रममा कोठाभित्रबाट राइफलमा प्रयोग हुने 6 राउण्ड गोली फेला परेपछि उक्त गोली बरामद गरी महर्जनलाई समेत पक्राउ गरिएको हो। पक्राउ परेका महर्जनलाई प्रहरी वृत्त बौद्धमा राखी घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
0: प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रमुख निर्यातजन्य उद्योगका व्यवसायीसँग छलफल गर्नुहुने भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा अहिले केही बेरमा शुरू हुने छलफलमा नेपाल प्लाईवुड उत्पादक संघका अध्यक्ष होमप्रसाद घिमिरे, नेपाल कार्पेट उत्पादक तथा निर्यातकर्ता संघका अध्यक्ष बलराम गुरूङ, नेपाल पश्मिना उद्योग संघका अध्यक्ष धनप्रसाद लामिछाने लगायतसँग छलफल गर्न लाग्नु भएको हो। निर्यात प्रबन्धनका चुनौती, नीतिगत सुधार र समाधानका उपायबारे छलफल हुने बताइएको छ। केही समयदेखि प्रधानमन्त्रीले निजी क्षेत्रका उद्योगी व्यवसायी तथा सरोकार भएका निकायसँग निरन्तर संवाद गर्दै आउनु भएको छ। थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
5: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन्टार्क लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा।
6: अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अनटप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालय स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ फोन 4781171 4780724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहाखबर.com पनि सुन्न सकिन्छ।
1: अब बाँकी समाचार। नेपाली बजारमा आज सुन चाँदीको मूल्य घटेको छ। हिजोको तुलनामा सुन तलामा 5,800 र चाँदी 155 रूपियाँले घटेको हो। नेपाल सुन चाँदी व्यवसाय महासंघका अनुसार आज एक तोला सुनको मूल्य 2,85,500 र त्यति नै परिमाणको चाँदी 4,350 रूपियाँ निर्धारण भएको छ। हिजो एक तोला सुनको मूल्य 2,91,300 र त्यति नै परिमाणको चाँदी 4,505 रूपियाँमा कारोबार भएको थियो। अन्तर्राष्ट्रिय संचार माध्यमहरूका अनुसार अन्तर्राष्ट्रिय बजारमा आज एक अंश सुन 4,045 र चाँदी 57 अमेरिकी डलरमा कारोबार भइरहेको छ।
0: अब अन्तर्राष्ट्रिय समाचार। भारतका सामाजिक अभियन्ता सोना मुवाङचुकले 26 दिनपछि अनशन अन्त्य गर्नुभएको छ। उहाँले केन्द्रीय मन्त्री जेपी नड्डा र डाक्टर जितेन्द्र सिंहका साथै लेह लद्दाख एपेक्स बडीका वरिष्ठ नेताहरूको उपस्थितिमा अनशन तोड्नुभएको हो। उहाँका अनुसार लामो छलफल, केही शर्तमा भएको सहमति तथा देशमा सम्भावित हिंसाको जोखिमलाई ध्यानमा राख्दै अनशन अन्त्य गर्ने निर्णय गरिएको हो। यसअघि विभिन्न राजनैतिक दलका 65 सांसदले उहाँलाई पत्र लेखेर अनशन अन्त्य गर्न आग्रह गरेका थिए। मेडिकल शिक्षा सम्बन्धी नीट यूजी प्रश्नपत्र चुहावट प्रकरणको विरोधमा विद्यार्थीहरू विगत एक महिनादेखि नयाँ दिल्ली स्थित जन्तर मन्तरमा प्रदर्शन गर्दै आएका छन्। प्रदर्शनकारीहरूले केन्द्रीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा मागिरहेका छन्। त्यही मागको समर्थनमा सोनम वाङचुक विगत 26 दिनदेखि अनशनमा बसेका थिए। यसैबीच कक्रो जनता पार्टी सीजेपीको आह्वानमा आज भारतभर प्रदर्शन हुने भएको छ। केही दिन यता जारी प्रदर्शन नयाँ दिल्ली तथा बिहारमा केन्द्रित बनेकामा आज देशभर प्रदर्शनको आह्वान गरिएको छ। कक्रोज पार्टीले शिक्षा मन्त्रीको राजीनामालाई अस्तित्वको विषय बनाएको छ। प्रदर्शनबाट हुने सम्भावित हिंसा रोक्न भन्दै दिल्ली लगायतका शहरमा सुरक्षा व्यवस्था कड़ा पारिएको छ।
1: र अब खेल समाचार। पाकिस्तानमा जारी सेन्ट्रल एसियन भलिबल एसोसिएशन काभा च्याम्पियनशीपमा नेपालले आज घरेलु टोली पाकिस्तानसँग खेल्दैछ। खेल नेपाली समयअनुसार बेलुका 5:45 शुरू हुनेछ। पछिल्ला दुई खेलमा पराजित नेपाली टोली पहिलो जितको लक्ष्यमा छ। यसअघिका खेलमा नेपाल क्रमशः कजाकिस्तान र श्रीलंकासँग समान 3-2 सेटमा पराजित भएको थियो। नेपाल 2 अंकसहित तालिकाको अन्तिममा छ। घरेलु टोली पाकिस्तान 2 खेलमा विजयी हुँदैछ। अंकका साथ तालिकाको शीर्ष स्थानमा रहेको छ। सिंगल राउण्ड रोबिन लीग पछि शीर्ष 4 टोली सेमी फाइनल प्रवेश गर्नेछन्। शीर्ष 4मा अटाउन नसक्ने टोलीले 5 स्थानको लागि प्रतिस्पर्धा गर्नेछन्। सेमी फाइनल सम्भावनालाई कायम राख्न नेपाललाई आजको जितको विकल्प छैन। पाकिस्तानपछि नेपालले आइतबार बंगलादेश र सोमबार पहिलो चरणको अन्तिम खेलमा उज्बेकिस्तानसँग खेल्ने तालिका छ।
0: दिउँसो 12 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
1: सांसदको स्वकीय सचिव नियुक्तिका लागि रासोपाले जारी गर्यो आन्तरिक निर्देशन। नियुक्ति सम्बन्धी व्यवस्था विरूद्ध सर्वोच्च अदालतमा रिट दायर।
0: बाजुरामा अविरल वर्षासँगैको पहिरोले 13 घरधुरी जोखिममा। 83 जनाको उद्धार गरी सुरक्षित ठाउँमा व्यवस्थापन गरिँदै।
1: नारायणगढ़ मुगलिन सड़क खण्डको 3 खोलामा सवारी साधन रोकेर ढिस्को काट्ने तयारी। दैनिक 2-3 घण्टा आवागमन प्रभावित बन्ने।
0: भारतका सामाजिक अभियन्ता वाङचुकको 26 दिनपछि अनशन अन्त्य। कक्रोच पार्टी देशव्यापी प्रदर्शनको तयारीमा।
1: र काभा
0: जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
1: सांसदको स्वकीय सचिव नियुक्तिका लागि रासोपाले जारी गर्यो आन्तरिक निर्देशन। नियुक्ति सम्बन्धी व्यवस्था विरूद्ध सर्वोच्च अदालतमा रिट दायर।
0: बाजुरामा अविरल वर्षासँगैको पहिरोले 13 घरधुरी जोखिममा। 83 जनाको उद्धार गरी सुरक्षित ठाउँमा व्यवस्थापन गरिँदै।
1: नारायणगढ़ मुगलिन सड़क खण्डको 3 खोलामा सवारी साधन रोकेर ढिस्को काट्ने तयारी।

0: ले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिँडी, तमाखु, कक्कड़ जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो। धूम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
1: अनि धूम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छन् म्याडम?
0: धूम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्र नली, पाठेघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदय घात, मस्तिष्क घात, गर्भपतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धूम्रपानको धुवाले धूम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ।
1: अनि नि म्याडम, यो धूम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
0: छन् नि, यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धूम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धूम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिल्यै धूम्रपान नगर्ने। धूम्रपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौ, आफू बचौ र अरूलाई पनि बचाउ।
1: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश। बीबीएसमा नेपाल टप गर्ने अञ्जना राई, जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठ जस्तै उच्च शैक्षिक सफलता हासिल गर्ने पालो अब तपाईँको।
2: कक्षा 12 उत्तीर्ण हुन सफल, सम्पूर्णलाई हार्दिक बधाई सहित यस गण्डकी मल्टिपल कलेज भुरुङ्गेमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
1: बीबीएस प्रथम वर्ष 2081 र दोस्रो वर्ष 2082 निरन्तर नेपाल टप नतिजा प्राप्त गरेको यस कलेजमा सीमित सिट का लागि भर्ना खुल्यो। आजै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्। साथै पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीए को आधारमा विशेष छुटको व्यवस्था रहेको छ।
2: छुटका दायराहरू:
1: कक्षा 12 को परीक्षामा 3.6 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरी उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट।
2: 3.4 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट
1: र 2.5 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गर्ने विद्यार्थीलाई 60% छुटको व्यवस्था गरिएको छ।
2: थप जानकारीका लागि सम्पर्क 0655174479, मोबाइल 9856062265 र 9848064145।
3: निसन्तानपन र बाजुपन समस्या भएका दम्पतिहरूको लागि खुसीको खबर:
4: लामो समयदेखि सन्तान नभएका दम्पतिहरूलाई लक्षित गरी फिस्टेल आईभीएफ तथा फर्टिलिटी सेन्टर गैरापाटन पोखरामा कार्यरत वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनुहिराजन यही साउन 9 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौंडामा आउनुहुने भएकाले उपचार एवं परामर्श लिई मौकाको फाइदा लिनुहोला।
3: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौडा, फोन 0654142333, मोबाइल 9868861887।
5: के कम्मर दुखाई, घुँडा तथा जोर्नी दुखाई, गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ?
3: अब चिन्ता नगर्नुहोस्, भिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ।
5: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार,
3: घुँडा तथा जोर्नी दुखाई।

0: This is Radio Dhorbarahi 103.8 MHz.
1: साइलियामा प्रकाश साईको फर्निचर पसल सरेको छ है, झुकिनु होला नि।
2: हो र फेरि कहाँ सारेछन् बाबुले पसल?
1: बिपी चोकमै हो, पहिलाको ठाउँ भन्दा एक घरमाथि टिभीएस सोरुम थियो नि। हो त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि।
2: ए ल ल,
3: तपाईँ पनि झुक्किनु होला नि, याद राख्नुहोस्। गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 दुलेगौडा बिपी चोक,
4: प्रोपाइटर थान प्रकाश नेउपाने 98560 33878, प्रशान्त नेउपाने 98460 26925।
0: होइन श्रीमानज्यू, के भयो, गाडी स्टार्ट गर्नु न, जाने बेला भइसक्यो, अहिलेसम्म गाडीको फोनको मारेको मारे हुनुहुन्छ, केही समस्या आयो कि क्या हो?
5: यो बाटो पनि कहिले भन्छ, खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्रिया बिग्री हुन थाल्यो, जति धोए पनि हिलो जाने होइन।
0: समस्या त आइहाल्छ नि, बरु समाधान पो खोज्ने हो त। अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि, त्यही बनाउन र धुलाउन लैजानु न। जुनसुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि।
6: हजुर, हामी कहाँ सबै प्रकारका पेट्रोल डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ। साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास, दुलेगौडा प्रभु बैंक भन्दा 50 मिटर तल, प्रोपाइटर बुद्धि बहादुर कार्की, मोबाइल 98 60 73 73 10 र 98 261 53 507।
7: सुन शुद्धताको प्रतीक, तपाईँको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ।
8: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल
7: ओम प्रोसर आभूषण सुन चाँदी पसल, दुलेगौडा भित्री बजार।
9: आकर्षक तथा आधुनिक डिजाइनको गर गहना, विवाहका सेटकै गहना खरिद बिक्री तथा साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वास दिएको ओम प्रोसन आभूषण सुन चाँदी पसल, शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार, प्रोपाइटर भुज बहादुर सुनार,
10: मोबाइल 98058535337 र 98066 15899।
11: आहा, घर त साह्रै चित्त बुझ्दो भयो होइन बुढी, अब किचनको लागि पनि सामान गजबकै ल्याउनु पर्यो, बरु कहाँ जाने होला त?
0: आ बुढा, केलाई चिन्ता लिनु छ र, ओल्लो घर पल्लो घरतिर सबैले सोभी गिफ्ट एन्ड किचन कर्नरकै सामान ल्याएका रहेछन्, मलाई पनि त्यहाँको भाँडाकुँडा चाहिँ साह्रै मन पर्यो, हामी पनि त्यतै जाम।
6: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गिफ्टका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
0: सम्पर्क सोभी गिफ्ट एन्ड किचन कर्नर, दुलेगौडा युनिक डिपार्टमेन्टको 2 घर तल, प्रोप्राइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ, फोन नम्बर 0564142334 र 98171656।
12: घर बनाउन त सुरु गरियो, पैसा भए पनि तनावै तनाव छ, के गर्ने कसो गर्ने कहाँ जाने के ल्याउने?
13: के भए दाई, पैसा भएपछि नि के को तनाव हो र?
12: हेर न भाइ, घर बनाउन सुरु गरेको, सामान लिन कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छु।
0: ल दाई, पैसा भएपछि त बुद्धि लगाउने हो नि, दुलेगौडाको थापा हार्डवेयर सप्लायर्समा जानुहोस् न, जगदेखि ढलानसम्मका सबै सामान एउटै छानामुनि पाइन्छ।
14: उच्च स्तरका छड, सिमेन्ट, रङ, सेनेटरी फिटिङ जस्ता पाता, सिपिभीसी, पिभीसी पाइप, पेन्स तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ।
0: साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ। थापा हार्डवेयर सप्लायर, शुक्ला गण्डकी 4 दुलेगौडा, नगरपालिका अगाडि प्रभु बैंक भन्दा 7 घर तल, प्रोप्राइटर महेश थापा, फोन 0564142336, मोबाइल 98560 78302 र 98460 78302।
15: खाए साह्रै मिठो, पकाए त ट्वाक्कै, एक पाकेटले पेट भरि नि, के हो भन प्वाक्कै।
16: यो हो बोनस चाउचाउ।

0: पोखरा नुडल्स प्रालीको उत्पादन बोनस चाउचाउको आधिकारिक विक्रेता थापा सप्लायर शुक्ला गण्डकी 7 13 प्रोप्राइटर राजबहादुर थापा मोबाइल 98560 2279।
1: ए सन्धि, यता नजिकै राम्ररी पालेको लोकल कुखुरा हाँस वा कालिस पाइँदैन भने सुरुप झोल खाऊ भनेको यो 45 दिने हो कि बिगासे कुखुरा खाँदा खाँदै ज्यानै बिगासे जस्तो हुन लाग्यो। आयु पनि 45 वर्ष नै पो हुने हो कि, चिन्ता लाग्छ हो सन्धि।
2: अब लोकलै खोज्नु भएको हो भने युनिक मल्टी एग्रो प्राली शुक्ला गण्डकी 10 मिनम खानीमा जानु पर्यो हो सम्धि। खुल्ला जंगलमा पालेको लोकल कुखुरा कालिज र हाँसको मासु अण्डा तथा चल्लाहरू मिलाएर पाइदो रहेछ।
0: हजुर, स्वच्छ शान्त मनोरम प्राकृतिक वातावरणमा कृषि क्षेत्रको अवलोकन गरी प्राकृतिक रूपमा उत्पादित वस्तुहरूको स्वाद लिन चाहनुहुन्छ भने पारिवारिक पिकनिकको समेत व्यवस्था रहेको छ। युनिक मल्टी एग्रो प्राली शुक्ला गण्डकी 10 मिनाम खानी। प्रबन्ध निर्देशक हरि खड्का। सम्पर्क 98028 28810, 98028 28811 र 98028 28816।
3: प्रणाम, अभी अपने सुनतनी रेडियो ढोरबराही 103.8 MHz अंतर मन की आवाज।
4: संजोग तो देखिए, इन दोनों की जन्म पत्री एक है और इनके नाम भी एक है, माही।
5: एकदम बैट बॉल जैसी जोड़ी है। वेट फॉर इट।

0: This is Radio Dhorbarahi 103.8 MHz.
1: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो
2: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारामा शैक्षिक सत्र 2083-84 का लागि मानविकी शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अंग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो
1: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्
2: हाम्रा विशेषताहरू वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल जनस्तरबाट संचालित न्यून शुल्कमा पढाई हुने सामुदायिक क्याम्पस
1: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने
2: शुक्ला गण्डकी भीमाद म्याग्दे रिसिङ घिरिङ र हरिनाश गाउँपालिका भित्रका विद्यालय टपरलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था
1: कक्षा 12 3.6 वा 100 भन्दा माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था
2: 3.4 3.59 जीपीए प्राप्त गर्ने विद्यार्थीलाई मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था
1: पहिला भर्ना हुन आउने 15 विद्यार्थीहरूलाई भर्ना शुल्कमा रु 4,000 छुटको व्यवस्था
2: साथै यूजीसी प्रदेश सरकार नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था
1: र बिहानी सत्रमा कक्षा सञ्चालन हुने
2: विस्तृत जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस शुक्ला गण्डकी 5 बेल चौतारा तनहु फोन 0665712440
3: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा
4: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी आइतबारदेखि शुक्रबार सम्म साँझ 5 पछि अथवा आवश्यकता अनुसार यस चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा आउनुहुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला
3: उपचार सेवाहरू
4: भेरिकोस भेनको लेजर उपचार खुट्टाका सुन्निएका तथा फुलेका नसा हरूलाई लेजर प्रविधिबाट बिना ठूलो चिरफार उपचार गर्ने विधि
3: अल्ट्रासाउन्ड तथा सिटी गाइडेड बायोप्सी प्रक्रिया मासुको टिस्यू नमुना लिएर रोग जस्तै ट्युमर पत्ता लगाउने प्रक्रिया
4: रक्तनली सम्बन्धी रोगहरूको उपचार एन्जियोप्लास्टी स्टन्ट राख्ने प्रक्रिया इम्बोलाइजेसन
3: क्यान्सर उपचार ट्युमर एब्लेसन तथा विशेष थेरापीहरू सानो चिरफार मिनिमल इन्भेसिभ विधिबाट ट्युमर नष्ट गर्ने उपचार
4: शरीरमा जम्मा भएको पस वा असामान्य तरल पदार्थ निकाल्ने प्रक्रिया
3: पाठेघरको मासु युटेरिन फाइब्राइड एम्बुलाइजेसन पाठेघरमा भएका फाइब्राइड मासुका गाँठालाई शल्यक्रिया नगरी उपचार गर्ने विधि आदि
4: थप जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा फोन 061-582-7-78-582-7-79-582-7-80
5: सुन्नु न गाउँमा आमालाई साह्रै भएको छ रे तपाईँ त आजै जानुहोस् हो
6: अनि यति अबेला भइसक्यो गाउँ जाने मोटर नपाएर अल्पत्र परिन्छ कि
5: त्यसको चिन्ता लिनै पर्दैन नि खैरेनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागि हुन्छ नि
6: ए होटल फ्यामिली छ नि है हुन्छ म आजै जान्छु
5: हजुर विगत 13 तपाईँहरूकै सेवामा समर्पित खैरेनी टार आर्मी ब्यारेकको ठिक पारिरहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन् साथै लोकल कुखुरा हाँसको छोइला बदेलको मासु क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्
6: होटल फ्यामिली एन्ड लज खैरेनी टार बजार प्रोप्राइटर अर्जुन सापकोटा मोबाइल 98-560-23-420 98-041-54-674 र 98-460-23-420
7: दुलेवडा बजारमा कति फोटो स्टुडियो खुल्यो कति बन्द भए कति के भए तर सबैभन्दा पुरानो कृति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ फोटो स्टुडियो भनेपछि त कृति बाहेक अरूको त नामै आउँदैन
8: ए मलाई मात्र हो कि भनेको तपाईँलाई पनि त्यस्तै पो हुन्छ आज पनि एउटा गिफ्ट किन्नु छ अनि एक दुईवटा फोटो पनि खिच्नु छ त्यही जाने हो म त
9: हजुर, दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ। अर्जेन्ट फोटो, मोबाइलबाट फोटो, दुबोको माला फ्रेममा तयार पार्नु परेमा, जन्मदिन, विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस्। कीर्ति फोटो स्टुडियो दुलेगौंडा, प्रोपाइटर कीर्तिमान थापा मगर।
10: लौ आयो खुसीको खबर, होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर।
11: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रो सहर दुलेगौंडा हेल्पोस्ट चोक नजिकै गण्डकी हार्डवेयरको सटर लाइनमा रहेको प्रिन्स फेन्सी हाउसमा आउनुहोस्। सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस्। बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ।
10: जुत्ता, चप्पल, सुट, पाइन्ट, लेडिज आइटम, साडी, कुर्ता, सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ।
11: सम्पर्क प्रिन्स फेन्सी हाउस, मोबाइल 98061115।
12: प्रणाम, अभी अपने सुनतनी रेडियो ढोरबराई 103.8 मेगाहर्ट्ज अंतर्मन।

0: तपाई सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 MHz।
1: आस्था अनि भरोसा घर निर्माणको विश्वासिलो आधार अनायारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली गाचेपानी।
2: हजुर, घर निर्माण, बाटो, नाला, सामुदायिक भवन, विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस्। सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक, इट्टा, ढुङ्गा, गिटी, बालुवा, चोकर सुपथ मूल्यमा पाइन्छ।
1: सम्पर्क अनायारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली, शुक्ला गण्डकी 2 गाछे पानी, नयाँ पुल र चेवनधामबाट जान सकिने। प्रोप्राइटर लालबहादुर गोले र शेरजङ गुरुङ। मोबाइल 98510 88461 र सिजन गुरुङ 97045 40900।
3: सधैँ यही आउँदो साउन 9 गते दोस्रो शनिबार
4: यस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौंडामा पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका एसओडी वरिष्ठ छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आनन्द नेपाल आउनुहुने हुँदा सम्बन्धित रोगका समस्या भएका बिरामीहरूले स्वास्थ्य लाभ लिई मौकाको फाइदा लिनुहोला।
3: उपचार हुने रोगहरू,
4: नयाँ पुराना नङ तथा छालाको दागको उपचार,
3: अनुहारमा देखिने चाया, पोटो र डन्डी फोरको उपचार,
4: पाल झर्ने समस्या,
3: छालाका संक्रमित रोगहरू जस्तै लुतो, घाउ, खटिरा,
4: टाउको तथा शरीरको चाया,
3: बुढेसकालमा छाला चिलाउने रोग,
4: विभिन्न छालाका पुराना तथा नयाँ एलर्जी,
3: छाला तथा यौनाङ्गमा आउने मुसा,
4: कुष्ठ रोग तथा छालाका अन्य रोगसँगै यौन रोगसँग सम्बन्धित सम्पूर्ण उपचार, परामर्श र पोतोको पिलिङ पनि गरिन्छ।
3: साथै दुलेगौडामा नै पहिलो पटक रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यद्वारा दैनिक भिडियो एक्सरे तथा एनोमाली स्क्यान सेवा र दैनिक इसिजी गुणस्तरीय ल्याब र फार्मेसी सेवा लिन सक्नुहुनेछ।
4: विस्तृत जानकारीका लागि सम्पर्क 0564142333 र 98678 68।
3: वीरेन्द्र स्वास्थ्य क्लिनिक, शुक्ला गण्डकी 4, दुलेगौडा।
2: तपाई घर बनाउँदै हुनुहुन्छ, अब एक पटक सोच्नुहोस्। प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
1: हजुर, टेबल, भर्याङ, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
2: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, 2 दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौं। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
5: संसार ढुङ्गा कटिङ उद्योग, शुक्ला गण्डकी 2 गाछे पानी, तनहुँ। प्रोप्राइटर रमेश भुजेल। फोन 98560-32475 र 98011-32475।
6: कान्छे, भोलि घर पूजा गर्नु पर्ने, कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है।
7: हस् मम्मी, नयाँ घरमा फुल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन?
6: हुन्छ हुन्छ, तर पाएसम्म माटोकै गमला राम्रो भन्छन्। कति पाइन्छ र?
7: पाइन्छ नि, दुलेगोडाको सेन्सीका पूजा सामग्री पसलमा हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ, चिन्तै नगर्नु न।
4: हजुर, हामी कहाँ रुद्री, एकहा, व्रतबन्ध, घर पैचो, नौ ग्रह, ग्रह शान्ति, लाखवती, महायज्ञ, सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रोडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्।
8: सेन्सीका पूजा सामग्री पसल, प्रभु बैंक भन्दा एक घरमाथि बजाज शोरूम सँगै।
4: प्रोप्राइटर समीक्षा गुरुङ। सम्पर्क 98461-33101 र 98468-83522।
9: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
10: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या हो? राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
9: ओके, ल डन।
10: हजुर, सिक्दिल अफसेट प्रेस, शुक्ला गण्डकी 4, दुलेगौडा, गणपति लघुवित्त रहेको भवनमा।
9: यहाँ फ्लेक्स प्रिन्ट, ब्यानर, होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो, कप, मेडल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका, पुस्तक, कार्यालयका कागज पत्रहरू, छाप, भिजिटिङ कार्ड,

0: 9417007।
1: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि। अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए। नयाँ युग सँगै नयाँ प्रविधि। कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक

0: कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौंडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक, दुलेगौंडा। प्रोपाइटर पासा राजु। मोबाइल 9806613195 र 9847153368।
1: This is Radio Dhorbarahi 103.8 MHz.

0: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।
1: ल न हो छिटो निस्क, अहिले फर्किन ढिला हुन्छ के। बिहेको कपडा भनेपछि राम्रो राम्रो रोज्नै पर्यो, फेरि पोखरा पुग्नु छ।
2: बिहेको कपडा किन्न पनि पोखरा जानु पर्छ र, यही युनाइटेड सप्लायर्समा छँदैछ नि।
1: बुवा आमा अनि भाइ बहिनीको लागि पनि त नयाँ कपडा किन्नु पर्यो, यता भने जस्तो पाइँदैन, त्यसमाथि महँगो होला नि।
2: त्यसको त चिन्तै नगर्नु न दिदी, डिजाइन पनि खोजे जस्तो पाइन्छ, मूल्य त झनै मिल्छ, एकचोटि गएर त हेर्नुहोस्।
3: हजुर, विवाहको कपडा, स्तरीय कोट, सुट पाइन्ट, स्कुल कलेजको ड्रेस पाइनुको साथै लेडिज आइटम, साडी, लेगिज, टप्स, कुर्ता सुरुवाल र थानका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ, साथै इमर्जेन्सी सिलाइको समेत व्यवस्था छ।
1: सम्पर्क युनाइटेड सप्लायर्स, दुलेगौडा हेल्प चोक, प्रोप्राइटर कृष्णराज पण्डित, फोन 065414008।

0: connect your dream, connect your future, still connect your heart.
1: Connect Australian Education and Visa Services. शुक्ला गण्डकी 4 तुलेगौडा वाक इन डिपार्टमेन्ट भवन सँगै मोबाइल 9856324093 र 9856338073।
2: सुवर्ण अवसर।
3: अब दुलेगौडा स्थित महर्षि आयुर्वेद फर्मामा आयुर्वेद डाक्टर विवश वास्तोलाद्वारा आयुर्वेद मौलिक पद्धतिबाट विभिन्न रोगहरूको सफल उपचार,
2: आयुर्वेद औषधि, आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टरद्वारा उपचार हुने रोगहरू,
3: पेट सम्बन्धी समस्याहरू, ग्यास्ट्रिक, वायुगोला, कब्जियत, अरुचि, पेट दुख्ने, पोल्ने, अमिलो पानी आउने जस्ता समस्या,
2: पाइल्स, फिसर, फिस्टुला, बेरो फर्कने र पीएनएस को सफल उपचार,
3: फिनास, नाकको एलर्जी, नाकमा मासु पलाएको,
2: मृगौलाको पत्थरी, पिसाब पोल्ने, प्रोस्टेट सम्बन्धी समस्या,
3: स्त्री तथा प्रसूति रोग, महिनावारी गडबडी, सेतो पानी बग्ने, निसन्तान तथा यौन दुर्बलता, पीसीओडी,
2: नसा तथा बाथ सम्बन्धी रोगहरू, ढाड कम्बरको दुखाई, घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग,
3: जन्डिस, टाउको दुख्ने, अनिन्द्रा, हात खुट्टा गल्ने, पोल्ने र झमझम गर्ने,
2: साथै पुराना निको नभएको घाउ, छाला सम्बन्धी रोगहरू, एलर्जी, धुपी, दात जस्ता दीर्घ रोगको सफल उपचार,
3: उपचार हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौडा, पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौडा बस पार्क नजिकै रिडी कुमार स्टोर सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ।
4: Admission open. Pokhara College of Management, PCM, affiliated to Pokhara University. 24th years of academic excellence in management. Bachelor program, 4 years program of Bachelor in Business Administration, BBA, 4 years of IT program. Bachelor of Computer System and Information Technology, BCSIT, 4 years program of Bachelor of Business Administration in Finance, BBA Finance. Forms are available at college administration at 9 a.m. to 3 p.m. Science and Management, both stream can apply. Intro to learn, go forth to serve. Further details, Pokhara College of Management, PCM, Gyanmarga, Nadipur, Pokhara 3, Kaski, Nepal. Phone 061-544-761-570-124. Email info@pcm.edu.np. Website www.pcm.edu.np.
5: Everybody, तिमीले भने जस्तै घर बनेर त खुसी त छौ नि।
6: घर मात्रै बनाएर हुन्छ, त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
5: तिमी पनि यसो बुझ्ने गर न, फुल, गमला, सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै दुलेगौडा बजारको हेल्पोसोकमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यौ त्यही त्यही पाइहाल्छौ।
6: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
3: हजुर, घरभित्र होस् या बाहिर गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा, गमला, बगैँचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
7: पञ्चनन्दन कृषि उद्योग प्रालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ला गण्डकी 4 हेल्प पोस्ट लाइन, दुलेगौडा।
3: प्रोप्राइटर रबिन थापा, सम्पर्क 9856033398 र 9465110950।
8: दिस इज रेडियो ढोर बाराही 103.8 मेगाहर्ट्ज।

0: तपाई सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 MHz।
1: सबैले दीपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
2: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
1: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा ए दिपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
2: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
1: ए त्यसो भए त म गइहाले,
2: चिया त पिएर जाऊ।
1: अहिले हतार छ, पछि आउँदै गरौँला है।
3: दीर्घायु फर्निचर सोरुम,
2: हामी कहाँ स्टील तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, लोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
4: एभरेस्ट स्टील र नेपालको नम्बर 1 कम्पनी बागमती कुर्सीको अधिकृत विक्रेता दीर्घायु फर्निचर सोरुम, दुलेगौडा बजार, प्रोप्राइटर लक्ष्मीराज वाग्ले। सम्पर्क 9846061268 र 9560602068।
5: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक,
6: यस दुलेगौडा पोलिक्लिनिकमा यही साउन 9 गते दोस्रो शनिबार वरिष्ठ स्नायु तथा मनोरोग विशेषज्ञ प्राध्यापक डाक्टर जयबहादुर खत्री,
5: हाड जोड्ने तथा नशा रोग विशेषज्ञ डाक्टर विद्याभूषण ताम्राकार,
6: वरिष्ठ छाला यौन तथा कुष्ठ रोग विशेषज्ञ डाक्टर सुशील कार्की,
7: वरिष्ठ नाक कान घाँटी र गलगाँड रोग विशेषज्ञ डाक्टर आशिष घिमिरे,
6: वरिष्ठ भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य। साथै यही साउन 13 गते बुधबार वरिष्ठ छाला यौन तथा कुष्ठ रोग विशेषज्ञ डाक्टर सुरेन्द्र सापकोटा,
8: बिरामीहरूको स्वास्थ्य परीक्षण र उपचारका लागि आउँदै हुनुहुन्छ। समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
5: यस दुलेगौडा पोलिक्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा, सुगर, प्रेसर, थाइराइड, पाइल्स, फिस्टुला र फिसरका साथै हाइड्रोसिल, हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ।
8: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ।
5: थप जानकारीका लागि सम्पर्क दुलेगौडा पोलिक्लिनिक प्राली, फोन 065414129, मोबाइल 9856031053।
9: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा,
5: विगत लामो समयदेखि तपाईँहरूको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार। फोन बजार
9: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ।
10: हामी कहाँ सामसुङ, रेडमी, पोको, ओप्पो, भिभो, रियलमी, नार्जो, आइटेल, कलर, टेक्नो, नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ।
9: मोबाइल सँग सम्बन्धित चार्जर, इयरफोन, डाटा केबल साथै मल्टिप्लग, लाइटका भेराइटी र लाइटको चार्जर, पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ।
10: एनसिएलको हराएको बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ। साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटीसी को सिम पनि पाइन्छ। एनसीएल को नयाँ सिम को लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइन बाट फोटो नचाहिने गरी निकालिन्छ।
9: अन्त एकचोटि राम्रो होला, एकचोटि सस्तो होला, तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। सामसुङको मोबाइल किस्ताबन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला। सम्पर्क
5: फोन बजार सिद्धार्थ बैंक र फ्यामिली मेडिकलको बीचमा दुलेगौडा।
6: प्रोप्राइटर सुबिल श्रेष्ठ, किम नारायण श्रेष्ठ, मोबाइल 9846061599 छ।
11: काइली दिदी, आलु लगाउने बेला भयो, मल पाउनु भयो त?
12: ए दाई पनि घरै हुनुहुँदो रहेछ त।
11: खै ल्याउन त कहाँबाट ल्याएको नि कान्छी, हाम्रो त बुढाले ल्याएका हुन्, मल पनि साह्रै राम्रो रहेछ।
13: सुन त माइली, गणपतिको सफल एकले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर रा बनाएको मल पाइदो रहेछ, छिटो जाऊ त, अन्त भन्दा सस्तोमा पाइएछ है, मैले त त्यहीँबाट ल्याएको।
11: ए हो र, हस् दाई म आजै जान्छु।
5: हजुर, यस हाइजेनिक रान्च प्रालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा ब्रोइलर र गिरिराज कुखुरा पनि पाइन्छ। साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
4: हाइजेनिक रान्च प्राली, शुक्लागण्डकी 8 सफल एकलेटोल गणपते, प्रोप्राइटर रामकृष्ण भण्डारी, मोबाइल 9856062891।
11: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मी।
14: ओके, यो झुम्का हेर न है, झन् कस्तो राम्रो। जयसवाल कस्मेटिक हुँदा हुँदै अन्त डुलेर दुःख मात्रै पाइयो।
11: ल ल फटाफट रोज, हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है। होलसेलमा समेत पाइने रहेछ।
14: हो त है, सामान लिन टाढा किन जानु पर्यो र?
15: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको धुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल,
16: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता।
17: ग्राहकको चाहना नै हाम्रो जयसवाल कस्मेटिक पसल दुलेगौडा भित्री बजार।
15: हामी कहाँ कस्मेटिक तथा पार्लरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
17: प्रोप्राइटर निरञ्जन प्रसाद जयसवाल, फोन 9841661220।
18: कहाँ जाने?
13: सिधै मयम चिसापानीबाट काठमाडौँ, काठमाडौँबाट मयम चिसापानी,
18: अनि बीचमा नझर्ने।
13: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से मलबाट मयम चिसापानी, र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
18: ए हो र, यस्तो सुविधा पनि आइसक्यो, ल जाम जाम।
17: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक प्रोप्राइटर रामचन्द्र महत, 9841616878, र दुलेगौडा ढोरफिर्दी छाब्दी देउराली साखी हुँदै मग्याम चिस्ता पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट प्रोप्राइटर हरिचन्द्र महत, 9225552663। सूचना यस तनहु सेवा हस्पिटल दुलेगौडा बीपी चोकमा
19: यही साउन 9 गते शनिबार
17: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत वरिष्ठ पेट मुटु छाती तथा सुगर रोग विशेषज्ञ डाक्टर राजेन्द्र पौडेल,
20: वरिष्ठ हार्ट जोनी तथा नसा रोग विशेषज्ञ डाक्टर मेघराज लामिछाने,
17: नाक कान र घाँटी रोग विशेषज्ञ डाक्टर अम्बालिना साक्य,
20: एनोमली स्क्यान र थाइरोइड सहित भिडियो एक्सरे विशेषज्ञ डाक्टर सन्तोष बराल, साथै दैनिक उपलब्ध सेवा तथा विशेषज्ञहरू,
19: वरिष्ठ MBBS MDGP फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसिन सेवा, बिहान 8 बजेदेखि 9:30 र दिउँसो 5 बजेदेखि 7 बजेसम्म डाक्टर रवि बहादुर गुरुङ, वरिष्ठ नाक कान घाँटी तथा रोग विशेषज्ञ डाक्टर साजन बराल,
21: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ,
17: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल बिक,
19: वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ, बिहान 8:30 देखि 9:30 सम्म दिउँसो 3 बजेदेखि 4 बजेसम्म डाक्टर अमन कुमार झा, वरिष्ठ फिजियोथेरापी परामर्श तथा दैनिक उपचार डाक्टर सुसन कालु र स्नेहा मण्डल।
22: बिरामीहरूको स्वास्थ्य उपचारको लागि आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीले आफ्नो स्वास्थ्य उपचार गराई मौकाको फाइदा लिनुहोला। साथै दैनिक भिडियो एक्सरे सहित 24 घण्टा डाक्टर रूपेश कुमार यादवद्वारा उपचार एवं परामर्शको साथै फार्मेसी सेवा समेत दिइरहेको जानकारी गराइन्छ।
23: तनहु सेवा अस्पताल दुलेगौडा, फोन 0065414377, मोबाइल 9856044343।
18: दाई पहिला यो मोबाइल हेर्दिनुहोस् न, के भयो भयो? फोटो भिडियो नम्बर सबै यसमै थियो, एक्कासी बिग्रियो।
5: खै दिनुहोस् त, ए चिन्ता नगर्नुहोस्, तपाईँ द एप्पल्स अफ नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ।
18: अनि बन्छ त दाई?
5: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ। अनि सुन्नुहोस् त,
24: द एप्पल सप नोकिया सर्भिस सेन्टर दुलेगौडा बस बिसौनीको ठिक पारिपट्टि
25: सबै ब्रान्डका मोबाइल बिक्री, साटफेर र एसोसरी सामानहरू उपलब्ध छन्।
26: नोट, नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्।
25: प्रोप्राइटर राजन पौडेल, मोबाइल 9856062029।
0: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 MHz।
27: स्टुडियो लाइट चेक, अहिले दिउँसोको 2 बज्यो।
1: टाइम चेक को साथ में बनकेवा कालिका सुन चाँदी पसल दुलेगौड़ा हेल्प पोस्ट चोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना र राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार गर्नु को साथ ही पुरानो गर गहना नया गहना संग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजीराम सुनार विनोद सुनार मोबाइल 98163-95301।
2: तपाई सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।

0: This is Radio Dhorbarahi 103.8 MHz.
1: शैलेशको बुवा यसपालि अलिअलि गर्गहना जोड्नु पर्यो, पैसा पनि जम्मा भएकै छ, बाचुन्जेल त हो नि, मान सम्मान इज्जत बढेको।
2: हतारको काम लतार भन्छन्, जहाँ पाए त्यही बनाएर हुन्छ। यो जमानामा सेवा बुझ्नु पर्यो, किन हतारिन्छौ? विश्वासिलो सुनचादी पसल खोजौला नि।
1: स्याङ्जा धनलक्ष्मी सुनचादी पसल भएपछि त भइहाल्यो नि बुढा। छापावाला सुनका गहना, राशि अनुसारका पत्थर जडित, हरेक डिजाइनका आकर्षक गरगहना खरिद गर्न सकिने। अनि सुन्नु त, विगतका वर्षहरूदेखि ग्राहकलाई उत्कृष्ट सेवा दिँदै आइरहेको यस पसलको अपार सफलता सँगै दुलेगौडाको बन्कियो चोकमा न्यू स्याङ्जा धनलक्ष्मी सुनचादी पसलको नाममा शाखा पनि विस्तार गरेको छ।
3: यहाँ विभिन्न डिजाइनका गरगहना पाइनुका साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ।
4: साथमा बिना रसायनका गरगहना तयार पारिने र यहाँबाट खरिद गरिएका गहना यही बिक्री तथा साटफेर गर्दा उचित मूल्य पाइनेछ।
3: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल, शुक्ला गण्डकी टिम, दुलेगौडा, ढोरबाराही मन्दिर जाने जीप लाइन अगाडि, शाखा दुलेगौडा बनकेवा चोक प्रतीक्षालय अगाडि, प्रोप्राइटर रामो विश्वकर्मा 98171669, राजु विश्वकर्मा 98087162।
5: विद्यार्थी भाइ बहिनीहरू, आज म तिमीहरूलाई धुम्रपानको बारेमा पढाउँदैछु, ध्यान दिएर सुन्न है।
6: म्याडम, धुम्रपान भनेको के हो?
5: ल सुन, धुम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिँडी, तमाखु, कक्कड़ जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो। धुम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
6: अनि धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ? म्याडम,
5: धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्र नली, पाठेघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदयघात, मस्तिष्क घात, गर्भपतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धुम्रपानको धुवाले धुम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षे नै 6 लाख मानिसको मृत्यु हुने गरेको छ।
6: अनि नि म्याडम, यो धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
5: छन् नि, यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धुम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धुम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिल्यै धुम्रपान नगर्ने। धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौं, आफू बचौं र अरूलाई पनि बचाऊ।
6: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश। बीबीएसमा नेपाल टप गर्ने अञ्जना राई, जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठ जस्तै उच्च शैक्षिक सफलता हासिल गर्ने पालो अब तपाईँको।
7: कक्षा 12 उत्तीर्ण हुन सफल, सम्पूर्णलाई हार्दिक बधाई सहित यस गण्डकी मल्टिपल कलेज भुरुङ्गेमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
6: बीबीएस प्रथम वर्ष 2081 र दोस्रो वर्ष 2082 निरन्तर नेपाल टप नतिजा प्राप्त गरेको यस कलेजमा सीमित सिट का लागि भर्ना खुल्यो। आजै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्। साथै पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीए को आधारमा विशेष छुटको व्यवस्था रहेको छ।
7: छुटका दायराहरू:
6: कक्षा 12 को परीक्षामा 3.6 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरी उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट।
7: 3.4 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट।
6: र 2.5 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गर्ने विद्यार्थीलाई 60% छुटको व्यवस्था गरिएको छ।
7: थप जानकारीका लागि सम्पर्क 0658174479, मोबाइल 98560625265 र 98468164145।
8: ए सबिना, यस्तो हतारमा कता हो?
9: ए प्रदीप, हेर न, बिहेको दिन पनि आइसक्यो, गरगहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन, पोखरासम्म पुग्नु छ, त्यही भएर म त हतार हतारमा हिँडेको।
8: ल, बिहेको गरगहना बनाउन पोखरा नै जानु पर्छ त। यही दुलेगौडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालीका सुनचादी पसल हो, त्यहाँ जाऊ न। तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ, अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा
10: छुट पनि पाइने रहेछ। सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
11: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुन चाँदी पसल, दुलेगौडा बनकेवा चोक तनहुँ, प्रोपाइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज। मोबाइल अन्ते
10: पाइने रहेछ। सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
11: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर

0: 142।
1: सधै पसलबाट बोरा घिसारिया छ खाछ, कहिले कसो त अलि मिठो चामलको भात खाएर मुख फेर्न पाए नि हुन्थ्यो नि बुहारी।
2: आज मैले बुलबुले बाराई राइस मिलबाट चामल ल्याएको सुनि बा, त्यहाँ त सावित्री, जीरा, सावा, जेठो बुढो, पहेले अनि लोकल धान आँखै अगाडि कुटेर बिक्री हुँदो रहेछ नि, कति मान्छे जाँदा रहेछन्।
1: ए हो र, ल त ल,
0: आफ्नै मिलबाट आँखै अगाडि तोरी र तिल पेलेर स्वच्छ खारे तेल र पिना उत्पादन तथा बिक्री गरिन्छ। साथै विभिन्न प्रजातिका धानको स्वादिष्ट चामल चाहिएमा हामीलाई सम्झनुहोस्। साथै तेल पनि पेलिन्छ, होम डेलिभरीको पनि व्यवस्था छ। सम्पर्क भुलभुले बाराही राइस मिल, गाछे पानी पेट्रोल पम्प अगाडि, प्रोपाइटर अर्जुन लम्साल, फोन 0564142 र 98560।
3: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी, चरक मेमोरियल हस्पिटल, नागढुङ्गा पोखरामा।
4: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी आइतबारदेखि शुक्रबार सम्म साँझ 5 बजे पछि अथवा आवश्यकता अनुसार यस चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा आउनु हुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
3: उपचार सेवाहरू:
4: भेरिकोस भेनको लेजर उपचार, खुट्टाका सुन्निएका तथा फुलेका नसा लेजर प्रविधिबाट बिना ठूलो चिरफार उपचार गर्ने विधि,
3: अल्ट्रासाउन्ड तथा सिटी गाइडेड बायोप्सी प्रक्रिया, मासुको टिस्यू नमुना लिएर रोग जस्तै ट्युमर पत्ता लगाउने प्रक्रिया,
4: रक्तनली सम्बन्धी रोगहरूको उपचार, एन्जियोप्लास्टी, स्टन्ट राख्ने प्रक्रिया, इम्बोलाइजेसन,
3: क्यान्सर उपचार, ट्युमर एब्लेसन तथा विशेष थेरापीहरू, सानो चिरफार, मिनिमल इन्भेसिभ विधिबाट ट्युमर नष्ट गर्ने उपचार,
4: शरीरमा जम्मा भएको पस, टिप वा असामान्य तरल पदार्थ निकाल्ने प्रक्रिया,
3: पाठेघरको मासु, युटेरिनल फाइब्राइड एम्बोलाइजेसन, पाठेघरमा भएका फाइब्राइड मासुका गाँठालाई शल्यक्रिया नगरी उपचार गर्ने विधि आदि।
4: थप जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061582778852779582780।
5: हेर्दा हेर्दै दुलेगोडा बजार पनि यति ठुलो सहर बन्यो, तर राम्रो प्रचारको लागि भने
6: माइली भाउजू पनि ठुलो घरहरू मात्रै देखेर हुन्छ, सेवाको बारेमा केही थाहै रहेनछ। अनि गण्डकी मेडिकल हल सुन्नु भएको छ?
5: ए, त्यो सिग्देल बाबुको नयाँ नयाँ जस्तो लाग्थ्यो।
6: ठिक भन्नुभयो भाउजू, अहिले त्यहाँ लामो समयदेखि जीपी कोइराला हस्पिटलमा काम गर्नुभएका इन्टरनल मेडिसिन डाक्टर डोलेन्द्र आचार्यबाट प्रत्येक दिन, छाला तथा यौन रोग विशेषज्ञ डाक्टर सुशील कार्कीबाट प्रत्येक महिनाको दोस्रो शनिबार, र नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट चौथो शनिबार उपचार गराउन सकिन्छ नि।
5: गण्डकी मेडिकल हल दुलेगौडा, हाम्रा सेवाहरू:
6: मुटु, श्वास प्रश्वास तथा फोक्सो सम्बन्धी समस्याको उपचार,
5: सुगर, प्रेसर, थाइरोइड, ज्वरो खोकी र एलर्जीको उपचार,
6: पेट दुख्ने, चक्कर लाग्ने समस्याको उपचार तथा परामर्श,
5: कान दुख्ने, पाक्ने, नाक बन्द हुने, एलर्जी, घाँटी दुख्ने, टन्सिल, सुन्न कम हुने लगायत समस्याको जाँच तथा परामर्श गराइन्छ।
6: सम्बन्धित बिरामीले आजै सम्पर्क गर्नुहोस्। सम्पर्क गण्डकी मेडिकल हल दुलेगौडा, माछा पुस्रे बैङ्कको ठिक पारिपत्री, फोन 0625930369।
7: कति राम्री देखिए कि, क्रिस्मीमै किनेको कुर्ता लगायो कि क्या हो,
8: कस्तो ठ्याक्कै पारे कि, हामी त आजकल कुर्ता, साडी, लुङ्गी जे चाहिए पनि क्रिस्मीमै आउँछौ।
7: हजुर, सुन्दर व्यक्तित्वका लागि आकर्षक पहिरन र आकर्षक पहिरनका लागि क्रिस्मी क्लोथिङ कलेक्सन,
9: स्वदेशी तथा विदेशी डिजाइनका साडी, कुर्ता सुरुवाल, युके स्वेटर, आउटर, लुङ्गी, टी सर्ट लगायत महिलाका लागि आवश्यक पर्ने सम्पूर्ण कपडा क्रिस्मी क्लोथिङ कलेक्सनमा पाइन्छ।
8: क्रिस्मी क्लोथिङ कलेक्सन, शुक्ला गण्डकी 4 दुलेगौडा, मुक्तिनाथ विकास बैङ्कबाट 4 घरमाथि, प्रोपाइटर मनराज गुरुङ, सम्पर्क 98560-57731, 98060-57731।
10: होइन, कता हिँड्नु भयो काका यति साह्रो हतारिँदै?
6: कता हिँड्नु नि, मिलको जाली र पिता खाँसै भएर बजारतिर हिँडेको कान्छा, फेरि हात्ती ट्र्याक्टर र सामानहरू पनि चाहिएको थियो।
10: मलाई पनि काठ काट्ने मेसिन चाहिनुका साथै मर्मत पनि गर्नु थियो।
6: त्यसो भए कहाँ जाने त कान्छा?
10: त्यही दुले

0: पौडामा खुलेको छ नि रिमाल मेसिनरी, म त त्यही जाने हो काका। त्यहाँ गएपछि त सबै सामानहरू पनि पाइन्छ, सस्तो पनि राम्रो पनि।
1: मैले त मन मात्रै बिचारेको नि कान्छा, त्यही भएर त म त्यही पसलतिर हिँडेको।
2: हजुर, हामी कहाँ कुटानी पिसानी मिल, हाते ट्र्याक्टर, पावर टुल्स, काठ काट्ने मेसिन, ड्रिल मेसिन, वेल्डिङ मेसिन, मार्बल कटर, ब्रस कटर, चाप कटर, मोटरहरू, बेरिङ, बेल्ट, क्यापसिटर, मिलका जालीहरू, नट बोल्टहरू, मोबिल, गेयरवेल, टुटी मोबिल, इन्जिन ओइल तथा सम्पूर्ण मेसिनका पार्ट पूर्जाहरू पाइनुका साथै अनुभवी मेकानिकद्वारा मर्मत पनि गरिन्छ।
1: हामी कहाँ अर्डर अनुसार ठूला ठूला मेसिनहरू पनि उपलब्ध रहेका छन्। सम्पर्क रिमाल मेसिनरी, शुक्ला गण्डकी 4 दुले गाउँदा आफ्नै निवासमा।
3: प्रोपाइटर दिल्ली राम रिमाल र दिलीप रिमाल। फोन नम्बर 9855 11445 र 9855 20 445।
4: दिस इज रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।

0: This is Radio Dhorbarahi 103.8 MHz.
1: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो
2: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारामा शैक्षिक सत्र 2083-84 का लागि मानविकी शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अंग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो
1: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्
2: हाम्रा विशेषताहरू वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल जनस्तरबाट संचालित न्यून शुल्कमा पढाइ हुने सामुदायिक क्याम्पस
1: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने
2: शुक्ला गण्डकी भीमाद म्याग्दे रिसिङ घिरिङ र हरिनाश गाउँपालिका भित्रका विद्यालय टपरलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था
1: कक्षा 12 3.6 वा 100 भन्दा माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था
2: 3.4 3.59 जीपीए प्राप्त गर्ने विद्यार्थीलाई मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था
1: पहिला भर्ना हुन आउने 15 विद्यार्थीहरूलाई भर्ना शुल्कमा रु 4,000 छुटको व्यवस्था
2: साथै यूजीसी प्रदेश सरकार नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था
1: र बिहानी सत्रमा कक्षा सञ्चालन हुने
2: विस्तृत जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस शुक्ला गण्डकी 5 बेल चौतारा तनहुँ फोन 0 65 571 240
3: मम्मी भोक लाग्यो खाजा खाऊ न
4: नानु बाबालाई भन न आज बाहिरको खाजा खाऊ भनेर
3: हस मम्मी
5: मैले सुने छोरी ल जाऊ हिँड
4: सुन्नुस् न खाजा खान त बिजी मम्मा हाउसमै जाऊ है त्यहाँ त स्वस्थ किसिमका खाजाका परिकार पाइनुको साथै स्वच्छ सफा र सस्तो मूल्यमा खाजा पाइन्छ रे नि
2: हजुर स्वदेशी उत्पादनको प्रयोग र व्यापार नेपाली किसानकै उत्पादन हाम्रो परिकार
4: हजुर हामी कहाँ आटाको पिठोबाट बनाइएका मोमो पाइनुका साथै सुकुटी छोइला ड्राई सेकुवा चिकन चिकन विन्स चिकन छोइला पाङ्रा फ्राई साथै कोदो कोला र छ्याङ समेत उपलब्ध छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ फोन 9008828144 प्रोप्राइटर कृष्ण कुमार श्रेष्ठ
2: बीजी मोमो हाउस दुलेगौडा हेल्थ पोस्ट चोकबाट 100 मिटर भित्र मगर समाज भवन नजिकै
6: यो गाग्री पुरानो भएर सबै पानी चुहिएको छ यसो टालटुल गर्न पाए नि हुन्थ्यो आज भोलि तामाको गाग्री त हराइसक्यो बनाउने ठाउँ त छन् कहाँ होला
7: ल हेर यी काइलीलाई त केही थाहा छैन हाम्रै दुलेगौडामा तामाको आफ्नै उत्पादन उद्योग भएको दुलेगौडा मेटल उद्योग छ नि आफ्नै आँखा अगाडि नयाँ भाँडाकुँडा बनाउनेदेखि लिएर साठ फेर मर्मत सबै गरिन्छ नि
6: हजुर दुलेगौडाकै पुरानो 34 वर्षदेखि सञ्चालित तामासँगै अन्य धातु पितल ढलट आल्मुनियम सिलोट चरेस किनबेच र साटफेर गरिनुका साथै धातुसँगै किचनका अन्य सामान गृहस्थी होटल रेस्टुरेन्ट समाजका लागि आवश्यक भाँडाकुँडा चाहिएमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ सम्पर्क दुलेगौडा मेटल उद्योग प्रोप्राइटर सूर्य बहादुर बानिया संगम बानिया फोन 0 65 414 142 98 5 60 23 128 98 4 62 14 726
7: हाम्रो प्रतिबद्धता धातुका भाँडा बर्तनको उपलब्धता
1: निसन्तानपन र बाजुपन समस्या भएका दम्पतिहरूको लागि खुसीको खबर
2: लामो समयदेखि सन्तान नभएका दम्पतिहरूलाई लक्षित गरी फिस्टेल आईभीएफ तथा फर्टिलिटी सेन्टर गैरापाटन पोखरामा कार्यरत वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनुहिरा छन् यही साउन 9 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौदामा आउनुहुने भएकाले उपचार एवं परामर्श लिई मौकाको फाइदा लिनुहोला
1: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौडा फोन 0 65 414 233 मोबाइल 98 6 78 61 887 पसल सरेको सूचना शुक्ला गण्डकी 4 दुलेगौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौडाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ प्रोपाइटर मीन बहादुर सुनार 9853-59-1122 9800-58-008 र 9840-69-246
8: आहा कति स्वादिष्ट मासु हो यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो
9: दिदी पनि नमजाल झुक्किनु भएछ नि हुन त मैले पनि त्यही सोचेको थिएँ तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि
10: हजुर हामी कहाँ विवाह भोज पिकनिक व्रतबन्ध पार्टीको लागि आवश्यक लोकल खसी कुखुराको मासु अण्डा ससेज फ्रोजन मोमो किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर सफा र शुद्ध मासु पाइन्छ साथै होम डेलिभरी पनि गरिन्छ छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा प्रोप्राइटर तीर्थराज गर्तौला फोन 0658-590-065 मोबाइल 9816634372
2: ऐतिहासिक धार्मिक क्षेत्र शुक्ला हिलेटार शिवालयको विकास र दुग्धेश्वर महादेवको मन्दिर निर्माणका लागि सहयोग गर्ने महानुभावहरू
1: रन बहादुर गुरुङ दुलेगौडा रु 12,610
2: किम बहादुर श्रेष्ठ दुलेगौडा रु 10,500
1: पूर्ण बहादुर भण्डारी दुलेगौडा रु 50,115
2: काजी रिमाल लाइफ जिम दुलेगौडा रु 11,000
1: सिद्धार्थ बचत तथा ऋण सहकारी संस्था दुलेगौडा रु 11,111
2: पार्वती रिमाल दुलेगौडा रु 10,100
1: कृष्णराज पण्डित दुलेगौडा रु 25,000
2: किरण कुमार श्रेष्ठ दुलेगौडा रु 1,02,174
1: ठाकुर प्रसाद भट्टराई डोरफिर्दी उत्तम टोल रु 55,555
2: कवासी खानी पानी तथा सरसफाई उपभोक्ता समिति रु 11,101 बेल बहादुर भुजेल ढोलफिर्दी हिमाली टोल रु 10,120
1: खिमलाल पौडेल ढोलफिर्दी हिमाली टोल रु 10,005
2: धनमाया भट्टराई ढोलफिर्दी हिमाली टोल रु 50,000
1: रेशम बहादुर थापा ढोलफिर्दी हिमाली टोल रु 11,111
2: भीम प्रसाद वाग्ले ढोलफिर्दी हिमाली टोल रु 10,155 हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है
11: सुन्नुहोस् न ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या हो राम्रो मात्र होइन उत्कृष्ट बन्छ कार्यक्रम
2: ओके ल डन
11: हजुर सिग्देल अफसेट प्रेस शुक्ला गण्डकी 4 दुलेगौडा गणपति लघुवित्त रहेको भवनमा
2: यहाँ फ्लेक्स प्रिन्ट ब्यानर होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो कप मेडल र प्रमाण पत्र बनाइन्छ पत्र पत्रिका पुस्तक कार्यालयका कागज पत्रहरू छाप भिजिटिङ कार्ड परिचय पत्र रजिस्टर ब्याच स्टिकर बिल भरपाई पासबुक ब्रोसर कमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्
11: प्रोपाइटर गोविन्द सिग्देल फोन 9560-28543 र 9847-00787
12: आहा घर त साह्रै चित्त बुझ्दो भयो होइन बुढी अब किचनको लागि पनि सामान गजबकै ल्याउनु पर्यो बरु कहाँ जाने होला त
13: आ बुढा केलाई चिन्ता लिनु छ र ओल्लो घर पल्लो घरतिर सबैले सोभी गिफ्ट एन्ड किचन कर्नरकै सामान ल्याएका रहेछन् मलाई पनि त्यहाँको भाँडाकुँडा चाहिँ साह्रै मन पर्यो हामी पनि त्यतै जाऊ
12: हजुर हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गिफ्टका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ साथै समाज क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ
13: सम्पर्क सोभी गिफ्ट एन्ड किचन कर्नर दुलेगौडा युनिक डिपार्टमेन्टको 2 घर तल प्रोप्राइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ फोन नम्बर 0564-14-234 र 9811-56-606
0: दिस इज रेडियो ढोर बाराही 103.8 मेगाहर्ज

0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो तीन बजेको थाहा खबरमा अप्सरा बोहरासँगै दिनेश जोशीको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: अनसन डाक्टर डाक्टर केसीका माग सम्बोधन गर्न शिक्षा मन्त्री पोखरेलद्वारा छलफल शुरू, समाधानको पहल गर्ने प्रतिबद्धता।
0: मनसूनको तीन महिनामा 347 जनाको सकुशल उद्धार, 8,000 भन्दा बढ़ी जनशक्ति 24 घण्टा तयारी अवस्थामा।
1: साउन पहिलो सातासम्म देशभर 80% धान रोपाई, चितवनको इच्छा कामनामा 34 परिवारलाई लालपूर्जा वितरण।
0: ककरोच जनता पार्टी र भारत सरकार बीच आज वार्ता हुँदै शिक्षा मन्त्री प्रधानको राजीनामा नआएसम्म आन्दोलन भने नरोकिने।
1: र एसियाली खेलकुद अन्तर्गत कबड्डीतर्फको खेल तालिका सार्वजनिक, नेपाल समूह बीमा।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन्टाप, लामटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन्टाप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालय स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-171 4780-724 वा हिमालयजवाटर.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: समाचार अब विस्तारमा। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले सत्याग्रहमा रहनुभएका प्राध्यापक डाक्टर गोविन्द केसीका माग सम्बोधनका लागि छलफल शुरू गर्नुभएको छ। आज मन्त्री पोखरेलले डाक्टर केसीको टोलीसँग अनौपचारिक बैठक गर्दै मागबारे जानकारी लिने र समाधानको पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको हो। मन्त्री पोखरेलले आफू विगतदेखि नै डाक्टर केसीको आन्दोलनप्रति सकारात्मक रहेको र चिकित्सा शिक्षा सुधारमा उहाँको योगदान महत्वपूर्ण रहेको बताउनुभयो। उहाँले डाक्टर केसीको संघर्षकै कारण नेपालको चिकित्सा क्षेत्रमा उल्लेखनीय सुधार भएको उल्लेख गर्दै अहिले उठाइएका माग पनि गम्भीर रूपमा अध्ययन भइरहेको जानकारी दिनुभयो। मागहरूको विस्तृत जानकारी प्राप्त गरेपछि सम्बोधनका लागि आवश्यक पहल गरिने उहाँको भनाइ छ। मन्त्री पोखरेलका अनुसार सरकार र डाक्टर केसीको टोली बीच अनौपचारिक संवाद जारी रहेको छ। शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिस्ट्रारको नियुक्ति खारेज गर्नुपर्ने माग गर्दै केसी हिजोदेखि सत्याग्रहमा बस्नु भएको हो।
1: मनसून शुरू भए यता तीन महिनाको अवधिमा सशस्त्र प्रहरी बल नेपालले विभिन्न विपद तथा दुर्घटनाबाट 347 जनाको सकुशल उद्धार गरेको छ। सशस्त्र प्रहरीका अनुसार वैशाखदेखि असार मसान्तसम्म नदी, ताल तथा खोलामा भएका 211 घटनामध्ये 86 जनाको जीवितै उद्धार गरिएको छ भने 122 जनाको शव निकालिएको छ। बाढ़ी, डुबान र कटानबाट प्रभावित 239 जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ। सड़क दुर्घटनामा 6 जनाको सकुशल उद्धार गरिएको छ तथा 807 जनालाई उपचारका लागि अस्पताल पठाइएको छ। पहिरोमा परेका 4, हावाहुरी प्रभावित 12 तथा आगलागीमा घाइते 4 जनाको पनि उद्धार गरिएको सशस्त्र प्रहरीले जनाएको छ। विपद जोखिम न्यूनीकरणका लागि 464 विद्यालय र 541 क्लब तथा समुदायमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको छ, जसमा 47,681 जना सहभागी भएका छन्। साथै 40 विपद स्वयंसेवक तालिमबाट 1,084 जना स्थानीय नागरिक तयार भएका छन्। मनसूनप्रति कार्यलाई प्रभावकारी बनाउन देशभर 54 स्थानमा अस्थायी टोली, 16 जोखिमयुक्त क्षेत्रमा विपद व्यवस्थापन बेस तथा 8,180 सशस्त्र प्रहरी 24 घण्टा तयारी अवस्थामा राखिएको सशस्त्र प्रहरीले जनाएको छ।
0: यसभर साउनको पहिलो हप्तासम्म करिब 80% भूभागमा धान रोपाई सकिएको छ। कृषि विभागले जारी गरेको साउन 7 गतेसम्मको विवरण अनुसार धान खेती हुने कुल क्षेत्रफलको 79.36% जमीनमा धान रोपिसकिएको हो। यो वर्ष धान रोपाई हुने 13,73,862.13 हेक्टर मध्ये 10,00,000 90,336.46 हेक्टरमा रोपाई सकिएको हो। गत वर्ष साउन 11 गतेसम्म 78.84% रोपाई भएको थियो। हालसम्मको तथ्याङ्क अनुसार सबैभन्दा धेरै रोपाई सुदूरपश्चिममा भएको छ। 1,62,250 हेक्टरमध्ये 1,47,106 हेक्टर अर्थात 90.67% जमीनमा रोपाई सकिएको छ। त्यसै गरी मध्य प्रदेश मधेस लुम्बिनीमा 3,01,372 धान खेतीयोग्य भूमिमध्ये 80% धान रोपिएको छ। प्रदेशगत रूपमा कोशीमा करिब 73.94%, मधेसमा 86.60%, बागमतीमा 77.33%, गण्डकीमा 78.36%, कर्णालीमा 77.05% जमीनमा धानको रोपाई सकिएर हरियाली छाइसकेको छ। यो वर्ष शुरूमा मनसून भित्रिदा पनि पर्याप्त पानी नपर्दा सिंचाई सुविधा नभएका ठाउँका किसानले असारको दोस्रो हप्तासम्म पनि रोपाई गर्न पाएका थिएनन्। असार 12 गतेसम्म 11.33% जमीनमा मात्र रोपाई भएको थियो, जुन गत वर्षको तुलनामा 4.27% कम हो। असार 22 गतेसम्म 32% मात्र रोपाई भएकोमा अन्तिम साता पानीको उपलब्धतासँगै रोपाई प्रतिशत बढ़ेर 59.28% पुगेको थियो।
1: जिल्ला भूमि समस्या समाधान समिति चितवनले इच्छा कामना गाउँपालिकाका 34 भूमिहीन दलित भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासी परिवारलाई जग्गा धनी दर्ता प्रमाण लालपुर्जा वितरण गरेको छ। लामो समयदेखि आफ्नो नाममा जग्गाको स्वामित्व नपाएका स्थानीयले जग्गा धनी पूर्जा प्राप्त गरेपछि उनीहरू कानूनी रूपमा जग्गा धनी बनेका छन्। सरकारले भूमिहीन दलित भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधानलाई उच्च प्राथमिकतामा राख्दै देशभर लालपूर्जा वितरण तीव्र बनाएको छ। यसबीच आजै झापाको कन्काई नगरपालिकामा पनि भूमिहीन दलित तथा अव्यवस्थित बसोबासी 5 परिवारलाई जग्गा धनी दर्ता प्रमाण पूर्जा वितरण गरिएको छ। सरकारले देशका विभिन्न ठाउँमा भूमिहीन दलित भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई कानूनी रूपमा जग्गा धनी बनाउने अभियानलाई निरन्तर अघि बढ़ाएको छ।
0: थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
3: गुणस्तरीय प्लम्बिङको पर्पज नाम मार्बल।
4: मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित रोगाड ब्रान्ड, साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
3: सुरक्षा घरको साथ जीवन भर।
2: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
1: अब बाँकी समाचार। काठमाडौँ महानगरपालिका 30 का लेखा अधिकृत उद्धव भट्टराई घोष रकम सहित पक्राउ परेका छन्। उनलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले 21,000 रूपियाँ घुससहित पक्राउ गरेको हो। स्थायी लेखा नम्बर बन्द गर्नका लागि ओडा कार्यालयबाट दिनुपर्ने सिफारिशको लागि दुःख हैरानी दिई सेवाग्राहीसँग घुस मागेको भन्ने सूचनाका आधारमा अख्तियारको टोलीले उनलाई घुस लिइरहेको अवस्थामा नियन्त्रणमा लिएको हो। अख्तियारका प्रवक्ता सुरेश नेपानीका अनुसार उनीमाथि थप अनुसन्धान भइरहेको छ।
0: गत भदौ 24 गतेको जनजी आन्दोलनका क्रममा कास्कीको बाल सुधार गृहबाट फरार रहेका एकजना बाल बन्दीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्र कुमार पासवानका अनुसार कास्कीको साराङकोटमा रहेको बाल सुधार गृहमा रहेका उनी आन्दोलनको मौका पारेर फरार भएका थिए। उनी जबरजस्तीकरणी सम्बन्धी कसुरमा पूर्वपक्षका लागि उक्त गृहमा राखिएका थिए। उनको बारेमा सूचनाहरू संकलन गरिरहेको कास्की प्रहरीले कास्कीकै पोखरा महानगरपालिका 13 माछा पोखरीबाट पक्राउ गरेको हो। उनीमाथि थप अनुसन्धान र आवश्यक कार्यवाहीका लागि कारागार कार्यालय कास्की पठाइएको प्रहरी नायब उपरीक्षक पासवानले जानकारी दिनुभयो।
1: अब अन्तर्राष्ट्रिय समाचार। प्रश्नपत्र चुहावटको विरोधमा रहेको कक्रोच जनता पार्टी सीजेपी र भारत सरकारबीच वार्ता हुँदैछ। भारतका शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा लगायत माग राख्दै विरोध प्रदर्शन गरिरहेको सीजेपीका प्रवक्ता सौरभ दासले आफूहरू सरकारसँग वार्ता गर्न राजी भएको बताउनु भएको हो। प्रवक्ता दास सरकारसँग वार्ताका लागि जन्तर मन्तरबाट कन्स्टिट्यूशन क्लब अफ इण्डियातर्फ हिँडेको भारतीय संचार माध्यमले उल्लेख गरेका छन्। यद्यपि शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा लगायत आफ्ना सबै माग यथावत रहेको उहाँले बताउनु भएको छ। सरकारले खुला मनले आफूहरूसँग सम्पर्क गरेको र सड़कमा आएका मानिसहरूको कुरा सुन्न इच्छुक भएको भन्दै उहाँले खुशी व्यक्त गर्नुभयो। सीजेपीले शिक्षा मन्त्री प्रधानको राजीनामा सहितका माग राखेर एक महिनादेखि दिल्लीको जन्तर मन्तरमा विरोध प्रदर्शन गरिरहेको छ। त्यसमा समर्थन जनाउँदै अभियन्ता सोनम वाङचुक समेत आमरण अनसनमा बस्नु भएको थियो। 26 दिनपछि उहाँले अनसन तोड्नु भएको छ।
0: अब खेल समाचार। नेपाल सेप्टेम्बर 19 देखि शुरू हुने 20 औं एसियाली खेलकूदको पुरूष कबड्डीमा समूह बीमा परेको छ। आज प्रतियोगिताको पुरूष कबड्डीतर्फको खेल तालिका सार्वजनिक गरिएको हो। यो समूहमा नेपालसँगै थाइल्याण्ड, पाकिस्तान, मलेसिया र इरान रहेका छन्। समूह एमा बंगलादेश, दक्षिण कोरिया, चाइनिज ताइपे, जापान र भारत रहेका छन्। प्रतियोगिता जापानको आइची नागोयामा सेप्टेम्बर 19 देखि अक्टूबर 4 सम्म हुनेछ। नेपाल हाल प्रतियोगिताको निम्ति भारतमा प्रशिक्षण गरिरहेको छ। दिउँसो 3 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
1: अनसनरत डाक्टर केसीका माग सम्बोधन गर्न शिक्षा मन्त्री पोखरेलद्वारा छलफल शुरू, समाधानको पहल गर्ने प्रतिबद्धता।
0: मनसूनको 3 महिनामा 347 जनाको सकुशल उद्धार, 8,000 भन्दा बढ़ी जनशक्ति 2400 घण्टा तैयारी अवस्थामा।
1: साउन पहिलो सातासम्म देशभर 80% धान रोपाई, चितवनको इच्छा कामनामा 34 परिवारलाई लाल पूर्जा वितरण।
0: कक्रोच जनता पार्टी र भारत सरकार बीच आज वार्ता हुँदै शिक्षा मन्त्री प्रधानको राजीनामा नआएसम्म आन्दोलन भने नरोकिने।
1: र एसियाली खेलकुद अन्तर्गत कबड्डीतर्फको खेल तालिका सार्वजनिक, नेपाल समूह बीमा।
0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 3 बजेको थाहा खबर सकियो। अप्सरा र दिनेश बिदा हुन्छौ। नमस्कार।
5: रेडियो ढोरबाराही 103.8 MHz।

0: खेन्दै के भो के हो कुरो
1: के हुनु यहाँ यो अटको पछि लाउँदा लाउँदै कोटको सत्यानाश भयो। अनुभवी तिमी के भो?
2: सपना सपनामै रह यार, ड्राइभरसँग बु पहिलो गएछ।
1: खुट्टा भयो जुत्ता कति कति।

हे देवराली माई मैसँग जाउँ भने कि पोहोर त मानिनन् पारी गाउँकी मगरीले, यसपालि त मनाइदेऊ है। बटुलीबाट फर्किँदा भेली चलाउँछु नि तिमीलाई।

0: This is Radio Dhorbarahi, 103.8 MHz.
1: साइलियामा प्रकाश साईको फर्निचर पसल सरेको छ है, झुकिनु होला नि।
2: हो र फेरि कहाँ सारेछन् बाबुले पसल?
1: बिपी चोकमै हो, पहिलाको ठाउँ भन्दा एक घरमाथि टिभीएस सोरुम थियो नि। हो त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि।
2: ए ल ल,
3: तपाईँ पनि झुक्किनु होला नि, याद राख्नुहोस्। गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 दुलेगौडा बिपी चोक,
2: प्रोपाइटर थान प्रकाश नेउपाने 98560 33878, प्रशान्त नेउपाने 98460 26925।
4: दुलेगौडा बजारमा कति फोटो स्टुडियो खुल्यो, कति बन्द भए, कति के भए, तर सबैभन्दा पुरानो कीर्ति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ। फोटो स्टुडियो भनेपछि त कीर्ति बाहेक अरूको त नामै आउँदैन।
2: ए, मलाई मात्र हो कि भनेको? तपाईँलाई पनि त्यस्तै पो हुन्छ। आज पनि एउटा गिफ्ट किन्नु छ अनि एक दुईवटा फोटो पनि खिच्नु छ, त्यही जाने हो म त।
4: हजुर, दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ। अर्जेन्ट फोटो, मोबाइलबाट फोटो, दुबोको माला फ्रेममा तयार पार्नु परेमा, जन्मदिन, विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस्। कीर्ति फोटो स्टुडियो दुलेगौडा, प्रोपाइटर कीर्तिमान थापा मगर।
5: सुन शुद्धताको प्रतीक, तपाईँको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ।
6: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल।
5: ओम प्रोसर आभूषण सुनचाँदी पसल, दुलेगौडा भित्री बजार।
7: आकर्षक तथा आधुनिक डिजाइनको गरगहना, विवाहका सेटकै गहना खरिद बिक्री तथा साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वासित आएको ओम प्रोसर आभूषण सुनचाँदी पसल, शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार, प्रोपाइटर भोज बहादुर सुनार।
8: मोबाइल 98058535337 र 98066158900।
9: Admission open. Pokhara College of Management, PCM, affiliated to Pokhara University. 24 years of academic excellence in management. Bachelor program, 4 years program of Bachelor in Business Administration, BBA, 4 years of IT program, Bachelor of Computer System and Information Technology, BCSIT, 4 years program of Bachelor of Business Administration in Finance, BBA Finance. Forms are available at college administration at 9 a.m. to 3 p.m. Science and Management, both stream can apply. Intro to learn, go forth to serve. Further details, Pokhara College of Management, PCM, Gyanmarga, Nadipur, Pokhara 3, Kaski, Nepal. Phone 061-544-761-570-124. Email info@pcm.edu.np. Website www.pcm.edu.np.
10: तपाई घर बनाउँदै हुनुहुन्छ? अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
11: हजुर, टेबल, भर्यान, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
10: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, 2 दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
12: संसार ढुङ्गा कटिङ उद्योग, शुक्ला गण्डकी 2 काछे पानी तनहु, प्रोपाइटर रमेश भुजेल। फोन 98560 32475 र 98011 32475।
13: ल किन हो हाम्रो दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त?
14: हेर्न कान्छे, यतिका पाहुना आउनु भएको छ, मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो।
13: बजारै भरि फ्रेस हाउस छ, जहाँबाट ल्याए पनि हुन्छ भो। खेरको चिन्ता लिनु भएको छ यो दिदीले?
15: चिन्ता होइन नि बहिनी, मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनुपर्छ।
13: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस्, आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ।
16: शुक्ला गण्डकी फ्रेस हाउस, दुलेगौडा तनहु, पञ्चमुनि स्कुलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा, शाखा पसल दुलेगौडा भित्री बजार, साङ्गिला विकास बैंकको पछाडि। यहाँ विवाह व्रतबन्ध पास्नी पिकनिक पार्टी भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी बोका पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ। साथै ताजा अन्डा ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
17: प्रोप्राइटर विवेक ढुङ्गाना, जानकी ढुङ्गाना, मोबाइल 9856066136 र 9811066136।
18: आज पनि भाटो आयो के हो कि तिम्रो पारा, राम्रोसँग खाना बनाउन आउँदैन?
19: यी बुढा कुरै नबुझिकन त्यस्तै पड्किने के? खाना बनाउनेको व्यथा तिमीलाई के थाहा? राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि। राइस कुकरको हालत यस्तो छ, ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ, कराएर मात्रै भो।
18: नरिसौ न त, लु बरु हिँड, कहाँबाट ल्याउने हो?
19: तिमीलाई पड्किने बाहेक अरू केही आउँदैन क्या रे? दुलेगौडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ रे, हो त्यही जाने हो।
10: हजुर, हामी कहाँ सम्पूर्ण किचन सामग्री, तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ। आमा समूह, समाज तथा होटलका लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ। दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ।
11: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस, दुलेगौडा मुक्तिनाथ ब्याङ्कको आडमा, प्रोप्राइटर सञ्जीव श्रेष्ठ 9856063507, कविता श्रेष्ठ, सम्पर्क 0564140055 र 9846618817।
0: क्यों तो को थे दीमू रेडियो ढोर बाराही 103.8 मेगाहर्ट्ज।

0: This is Radio Dhorbarahi, 103.8 MHz.
1: Station 1. Studio Timecheck.
2: Aile, Dusso ko Sfar Bajyo.
3: टाइम चेक को साथ में बनकेवा काली का सुन चांदी पसल दुलेगौड़ा हेल्प पोस्ट चोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना र राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार गर्नु को साथ ही पुरानो गर गहना नया गहना संग साफेर पनि गरिन्छ प्रोपाइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 9816695301
4: जिंदगी का हर एक क्षण आफैमा विशेष हुन्छन् र ती क्षण अझ विशेष बनाउँछ संगीतले. So let's make our every moment to the rock moment. Grab your radio set and set it into 103.8 MHz program Zindagi Rocks. Every Sunday to Friday only on Radio Dhorbarahi 103.8 MHz.
5: नमस्कार, स्वागत छ सम्पूर्ण श्रोता साथीलाई घर अन्त बर्खा आवाज भने आज चाहिँ हामी तपाईँहरूको माझमा शनि फ्राइडेको एपिसोडमा रहेर यिनै नेपाली कौशिक अन्तकमा सबै खबर संग्रहलाई लिएर उपस्थित भइसकेका छौँ भने हामी श्रोता साथीहरूले भरपूर मनोरञ्जन लिन सक्नुहुनेछ. भन्दा अहिलेको लागि मेरो चाहिँ कार्यक्रमको ओपनिङ स्वरूप चाहिँ सँगै स्थान दिने नै छु. अहिलेको लागि मैले चाहिँ तपाईँहरूको माझमा चाहिँ निरा बोलको गीतलाई चाहिँ कार्यक्रम स्थान दिँदैछु. कालीप्रसाद बास्कोटाको आवाजमा रहेको जुन चाहिँ कृपा अनप्लग सिजन 3 बाट रहेको छ र अहिलेको लागि मैले चाहिँ गीत छाड्दैछु स्वीकार्नुहोस्.

हजुर हो नि, र बोलको गीत तपाईँले कार्यक्रम सन्देश सकेको छौँ। कोही बेला हाम्रो श्रोता साथीले चाहिँ सुनिराख्नु भएको छ र सुनेर भरपूर मनोरञ्जन पनि लिनुभएको छ भने आशा रह्यो, र यसरी नै आज हाम्रो श्रोता साथीले चाहिँ सुनेर मनोरञ्जन लिन सक्नुहुनेछ भने प्रोग्राम चाहिँ लिएर म छु लक्ष्मी सुन रहन्छु अबको एक घण्टाको समयभरको लागि, ठिक 4 बजेदेखि 5 बजेको एक घण्टाको समयसम्म भने हाम्रो श्रोता साथीले चाहिँ हामीलाई हाम्रो वेबसाइट www.radiodhorwarahe.com.np हाम्रो पात्र मोबाइल एप मार्फत पनि विश्वभरिकै साथ सुन्न सक्नुहुनेछ भने अहिलेको लागि भने चाहिँ कार्यक्रममा फेरि पनि ढिला नगरिकन सङ्घलाई स्थान दिने नै छौ भने तपाईँहरूको माझमा तिमी भनी भोलको गीतलाई चाहिँ कार्यक्रम स्थान दिने नै छौ। एल्बर्ट रस बारासिंह एकोस्टिक सिजनबाट रहेको र अहिलेको लागि भने चाहिँ यो गीत सार्दैछु, स्वीकार्नुहोस् है।

हजुर यससँग कुराकानी रहेछ होइन अहिलेको लागि भने फेरि कार्यक्रममा फेरि पनि ढिला नगर भन्ने अहिलेको लागि म्यासअप सङ्ग्रह कार्यक्रम स्थान दिँदैछु। यो गीतलाई चाहिँ कार्यक्रम स्थान दिँदैछौँ र यो गीत सँगसँगै हामी छोटो विश्वमा जानेछौँ। यति बेलाको समय विधिहरूको लागि भने चाहिँ हामीसँग रहन भएको

0: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मि।
1: ओके यो झुम्का हेर न है झन् कस्तो राम्रो। जयसवाल कस्मेटिक हुँदा हुँदै अन्त अन्त डुलेर दुःख मात्रै पाइयो।
0: ल ल फटाफट रोज, हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है। होलसेलमा समेत पाइने रहेछ।
1: हो त है, सामान लिन टाढा किन जानु पर्यो र?
2: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको दुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल
3: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता।
4: ग्राहकको चाहना नै हाम्रो सन्तुष्टि। जयसवाल कस्मेटिक पसल दुलेगौडा भित्री बजार।
2: हामी कहाँ कस्मेटिक तथा पार्लरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
4: प्रोपाइटर निरञ्जन प्रसाद जयसवाल, फोन 98461620।
5: कहाँ जाने?
6: सिधै मयाम चिसापानीबाट काठमाडौँ, काठमाडौँबाट मयाम चिसापानी,
5: अनि बीचमा नझर्ने।
6: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से महलबाट मयाम चिसापानी, र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
5: ए हो र, यस्तो सुविधा पनि आइसक्यो, ल जाम जाम।
4: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक प्रोपाइटर रामचन्द्र महत, 98461616878, र दुलेगौडा ढोरफिर्दी छाब्दी देउराली साखे हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट प्रोपाइटर हरिचन्द्र महत, 98235526363।
7: पसल सरेको सूचना। शुक्ला गण्डकी 4 दुलेगौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौडाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोपाइटर मीन बहादुर सुनार, 98253-9922, 98058-28008 र 98460-69246।
8: पद्मश्री हस्पिटल एण्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारका उपचार सेवा सम्भव छ।
9: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुनाचन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
8: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्माया पुन,
9: फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी, डाक्टर शंकर बराल,
8: हाड जोड्नी तथा नशा रोग विशेषज्ञ डाक्टर एग्यमान साक्य, उप प्राध्यापक डाक्टर पविन थापा र हाड जोड्नी नशा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
9: मोटर रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन,
8: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
9: नाक कान घाँटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
8: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
9: एन्टेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
8: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर साल गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
9: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
8: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मनकाजी थापा मगर।

0: वार्ड, आईसीयू, एनआईसीयू, जनरल एंड लैप्रोस्कोपी सर्जरी सेवा, पोस्ट ऑप सेवा, फिजियोथेरापी, इंडोस्कोपी, क्रोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, यूरोफ्लोमेट्री, डायलिसिस सेवा र 24 घंटा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
1: 24 घंटा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162, 590-163।
2: आहा, कति स्वादिष्ट मासु हो। यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो।
3: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
4: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस, दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 065-590-065, मोबाइल 98-166-34-372।
5: दिस इज रेडियो ढोर बाराही 103.8 मेगाहर्ट्ज।

هجيب لك سانغ رافيني. हजुर केही दिनको विश्राम लगतै फेरि पनि स्वागत छ सम्पूर्ण श्रोता साथीलाई तपाईँ बेला सुन्ने हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज अन्तर्मनको आवाज भने आज हामी तपाईँको माझमा यिनै नेपाल अकौष्टिक अनप्लगमा सब र कभरसँगलाई लिएर उपस्थित भइसकेका छौँ। पक्कै पनि हाम्रो श्रोता साथीहरूले जति सुनिराख्नु भएको छ र सुनेर भरपूर मनोरञ्जन पनि लिनुभएको छ भन्ने आशा रह्यो। र अहिलेको लागि भने चाहिँ कार्यक्रममा फेरि पनि सङ्ग्रह स्थान दिने नै छौँ भने अहिलेको लागि भने चाहिँ तपाईँको माझमा चाहिँ सङ्ग्रह स्थान दिने नै छु भने बिर्सिने हौ कि बोलको गीतलाई चाहिँ कार्यक्रम स्थान दिँदैछु र अहिलेको लागि भने चाहिँ छाड्दैछौँ, स्वीकार्नुहोस् है त।

हजुर, यो संग्रहणी कार्यक्रम सुनिसके भने अलिक लाग भने चाहिँ हाम्रो प्रोग्रामको छोटो विस्तृत जानकारी पनि तपाईँहरूको माझ बढाउन चाहे। हामी चाहिँ सैनिक एपिसोडमा रहेर सदाबहारका गीतहरूलाई कार्यक्रम सुनिदिन्छौँ भने हामी चाहिँ आज तपाईँहरूको माझमा चाहिँ मन्डेको एपिसोडमा चाहिँ बिहानको सङ्गलाई कार्यक्रम स्थान दिने गर्दछौँ। त्यसै गरी ट्युस्डेको एपिसोडमा चाहिँ लेटेस्ट सङ्गलाई भने, वेडनेस्डेको एपिसोडमा चाहिँ रक सङ्गलाई, त्यसै गरी थर्सडेको एपिसोडमा चाहिँ ऱ्याप एन्ड रिमिक्स सङ्गलाई भने चाहिँ फ्राइडेको एपिसोडमा चाहिँ नेपाली एकोस्टिक अनप्लग म्याशअप र कभर सङ्गलाई कार्यक्रम स्थान दिने गर्दछौँ। यसरी हामी हप्ताको छ दिन फरकमा फरक श्रृङ्खलाको साथमा चाहिँ उपस्थित हुन्छौँ भने हाम्रो श्रोता साथीले चाहिँ सुनेर भरपूर मनोरञ्जन लिन सक्नुहुनेछ। र यसरी नै हामी चाहिँ तपाईँको माझमा आज फ्राइडेको एपिसोडमा रहेर यिनै नेपाली अकोस्टिक अनप्लग म्याशअप र कभर सङ्गलाई कार्यक्रम स्थान दिइरह्यो। र अहिलेको लागि भने चाहिँ कार्यक्रममा फेरि पनि यिनै जानकारी सँगसँगै कार्यक्रम चाहिँ सङ्गलाई स्थान दिने नै छ भने तिमी परिलेका कि हे माया बोलको गीत चाहिँ कार्यक्रम स्थान दिने नै छु इम्पेरर कृपा अनप्लग सिजन थ्रीबाट रहेको। र अहिलेको लागि भने चाहिँ गीत सार्दैछु, स्वीकार रहेछ।

हजुरले सांगला पनि कार्यक्रम सुन्न दिइसक्यो र अहिलेको लागि भने चाहिँ कार्यक्रममा फेरि पनि ढिला नगरिकन सांगलाई स्थान दिने नै छोड्नु एक सांगला भने र अहिलेको लागि भने चाहिँ बगैँचामा नसाउ तिमी बोलको गीतलाई चाहिँ कार्यक्रममा स्थान दिँदै हामी छोटो विश्रामा जाने नै छ। त्यति बेलाको समय विधिहरूको लागि हामी सँगै रहनुहोला है त

0: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो
1: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारामा शैक्षिक सत्र 2083-84 का लागि मानविकी शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अंग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो
0: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्
1: हाम्रा विशेषताहरू वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल जनस्तरबाट सञ्चालित न्यून शुल्कमा पढाई हुने सामुदायिक क्याम्पस
0: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने
1: शुक्ला गण्डकी भीमाद म्याग्दे रिसिङ घिरिङ र हरिनाश गाउँपालिका भित्रका विद्यालय टपरलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था
0: कक्षा 12 3.6 वा 100 भन्दा माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था
1: 3.4 3.59 जीपीए प्राप्त गर्ने विद्यार्थीलाई मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था
0: पहिला भर्ना हुन आउने 15 विद्यार्थीहरूलाई भर्ना शुल्कमा रु 4,000 छुटको व्यवस्था
1: साथै यूजीसी प्रदेश सरकार नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था
0: र बिहानी सत्रमा कक्षा सञ्चालन हुने
1: विस्तृत जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस शुक्ला गण्डकी 5 बेल चौतारा तनहुँ फोन 0 65 5 71 240
2: आस्था अनि भरोसा घर निर्माणको विश्वासिलो आधार अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली गाचेपानी
3: हजुर घर निर्माण बाटो नाला सामुदायिक भवन विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस् सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक इट्टा ढुङ्गा गिटी बालुवा चोकर सुपथ मूल्यमा पाइन्छ
2: सम्पर्क अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली शुक्ला गण्डकी 2 गाछे पानी नयाँ पुल र चेवनधामबाट जान सकिने प्रोप्राइटर लालबहादुर गोले र शेरजङ गुरुङ मोबाइल 9510884161 र सिजन गुरुङ 9705440900
4: सधैँ झैं यही आउँदो साउन 9 गते दोस्रो शनिबार
5: एस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौंडामा पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका एसओडी वरिष्ठ छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आनन्द नेपाल आउनुहुने हुँदा सम्बन्धित रोगका समस्या भएका बिरामीहरूले स्वास्थ्य लाभ लिई मौकाको फाइदा लिनुहोला
4: उपचार हुने रोगहरू
5: नयाँ पुराना नङ तथा छालाको दाजको उपचार
4: अनुहारमा देखिने चाया पोतो र डन्डीफोरको उपचार
5: पाल झर्ने समस्या
4: छालाका संक्रमित रोगहरू जस्तै लुतो घाउ खटिरा
5: टाउको तथा शरीरको चाया
4: बुढेसकालमा छाला चिलाउने रोग
5: विभिन्न छालाका पुराना तथा नयाँ एलर्जी
4: छाला तथा यौनाङ्गमा आउने मुसा
5: कुष्ठ रोग तथा छालाका अन्य रोगसँगै यौन रोगसँग सम्बन्धित सम्पूर्ण उपचार परामर्श र पोतोको पिलिङ पनि गरिन्छ
4: साथै दुलेगौडामा नै पहिलो पटक रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यद्वारा दैनिक भिडियो एक्सरे तथा एनोमाली स्क्यान सेवा र दैनिक इसिजी गुणस्तरीय ल्याब र फार्मेसी सेवा लिन सक्नुहुनेछ
5: विस्तृत जानकारीका लागि सम्पर्क 0 65 4 14 233 र 9 6 78 61 887
4: वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौडा
6: चरक मेमोरियल हस्पिटल कर्मचारी संचय कोषद्वारा सूचीकृत अस्पताल
7: यस चरक मेमोरियल हस्पिटलमा कर्मचारी संचय कोषका संचयकर्तालाई रु 1,00,000 सम्मको उपचार सहुलियत कर्मचारी सामाजिक सुरक्षा योजना स्वास्थ्य योजना अन्तर्गत वार्षिक 1,00,000 बराबरको स्वास्थ्य सेवा प्रदान गरिँदै आएको छ
6: घातक रोग जस्तै मुटु रोग मुटुको शल्यक्रिया क्यान्सर मृगौला रोग डायलिसिस मस्तिष्कको रक्त आदि रोगको उपचारको लागि रु 10,00,000 सम्मको उपचार खर्च सहुलियत प्रदान गरिन्छ
7: सेवा लिने क्रममा चाहिने जानकारी
6: संचय कोषमा दर्ता गर्दा राखेको नाम उमेर जन्ममिति र कोषको नम्बर
7: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ
6: साबिकका संचयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ
7: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा फोन 0161-4953-5524-94-582-7178।
8: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर
5: अब दुलेगौड़ा स्थित महर्षि आयुर्वेद फर्मामा आयुर्वेद डाक्टर विवश बास्तोला द्वारा आयुर्वेद मौलिक पद्धतिबाट विभिन्न रोगहरूको सफल उपचार
8: आयुर्वेद औषधि आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टर द्वारा उपचार हुने रोगहरू
5: पेट सम्बन्धी समस्याहरू ग्यास्ट्रिक वायुगोला कब्जियत अरुची पेट दुख्ने पोल्ने अमिलो पानी आउने जस्ता समस्या
8: पाइल्स फिसर फिस्टुला बेरो फर्कने र पीएनएस को सफल उपचार
5: फिनास नाकको एलर्जी नाकमा मासु पलाएको
8: मृगौलाको पत्थरी पिसाब पोल्ने प्रोस्टेट सम्बन्धी समस्या
5: स्त्री तथा प्रसूति रोग महिनावारी गडबडी सेतो पानी बग्ने निसन्तान तथा यौन दुर्बलता पीसीओडी
8: नसा तथा बाथ सम्बन्धी रोगहरू ढाड कम्बरको दुखाई घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग
5: जन्डिस टाउको दुख्ने अनिन्द्रा हात खुट्टा गल्ने पोल्ने र झमझम गर्ने
8: साथै पुराना निको नभएको घाउ छाला सम्बन्धी रोगहरू एलर्जी धुपी दात जस्ता दीर्घ रोगको सफल उपचार
5: उपचार हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौड़ा पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौड़ा बस पार्क नजिकै रिडी कुमारी स्टोर सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ
9: ए बुढी तिमीले भने जस्तै घर बन्यो हेर त खुसी त छौ नि
10: घर मात्रै बनाएर हुन्छ त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि सुन्नुहोस् त पोखरातिर गएर राम्रो राम्रो फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ
9: तिमी पनि यसो बुझ्ने गर न फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र हाम्रै दुलेगौड़ा बजारको हेलपोस्टोकमा खुलेको द भिलेज गार्डनमा जाउ न तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ
10: ए हो र तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो हामी आजै जान्छौ
5: हजुर घर भित्र होस् या बाहिर गार्डन वा बारदेली सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा गमला बगैंचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्
11: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन शुक्ल गण्डकी 4 हेल्प पोस्ट लाइन दुलेगौड़ा
5: प्रोपाइटर रबिन थापा सम्पर्क 9856-33398 र 9845-10950
12: दिस इज रेडियो ढोर बाराही 103.8 मेगाहर्ज

हजुर, फेरि पनि केही दिनको विश्रामका त्यस स्वागत छ सम्पूर्ण श्रोता साथीलाई तपाईँ दिवस रेडियो ढोरवाराही 103.8 मेगाहर्ज अन्तर्मनको आवाज भने आज तपाईँको माझमा चाहिँ फ्राइडेका एपिसोडमा रहेर यिनै नेपाली अपौष्टिक अनब्लगमा सब कभर सङ्घलाई नै कार्यक्रम मिसन दिइरह्यो भने हाम्रो श्रोता साथीले चाहिँ पक्कै पनि सुनिराख्नु भएको छ र सुनेर भरपूर मनोरञ्जन पनि लिइराख्नु भएको छ भने आशा रह्यो र नि तपाईँले हामीलाई रेडियो ढोरवाराही 103.8 मेगाहर्ज अन्तर्मनका आवाजका साथै हाम्रो वेबसाइट www.radiodhorbarahi.com.np हाम्रो पात्र मोबाइल एप मार्फत पनि विश्वभरिकै साथ सुन्न सक्नुहुनेछ र सुनेर यसरी नै भरपूर मनोरञ्जन यदि गर्नुहोला भन्दै आजको हाम्रो एपिसोडको टाइम पनि सकिसकेको छ र अब भने हामी छुट्टिनुपर्ने बेला पनि भइसकेको छ भने जाँदा जाँदा चाहिँ तपाईँहरूको माझमा चाहिँ प्रयास बोलको गीत चाहिँ कार्यक्रम सधैँ रहेछु जुन चाहिँ कृपा अनप्लग सिजन 3 नै रहेको छ भने हामी त्यसो हन्डेको एपिसोडमा रहेर अब तपाईँहरूको माझमा चाहिँ सदाबहारका गीतलाई नै कार्यक्रममा लिएर उपस्थित हुने नै छौँ। हाम्रो श्रोता साथीहरूले सुनेर भरपूर मनोरञ्जन लिन सक्नुहुनेछ भने हामीलाई ठिक 4 बजेदेखि 5 बजेको 1 घण्टाको समयावधिभरको लागि चाहिँ सुन्न सक्नुहुनेछ र अहिलेको लागि भने चाहिँ कार्यक्रममा फेरि पनि सङ्घलाई स्थान दिने नै छौँ भने ढिलान नगरिकन प्रयास बोलको गीतलाई चाहिँ कार्यक्रम स्थान दिँदैमा कार्यक्रम प्रस्तुत लक्ष्मी सुनार पनि बिदा हुने आज्ञा चाहन्छु। नमस्कार।

0: This is Radio Dhorbarahi 103.8 MHz.
1: BBS मा नेपाल टप गर्ने अञ्जना राई, जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठ जस्तै उच्च शैक्षिक सफलता हासिल गर्ने पालो अब तपाईँको
2: कक्षा 12 उत्तीर्ण हुन सफल सम्पूर्णलाई हार्दिक बधाई सहित यस गण्डकी मल्टिपल कलेज भुरुङ्गेमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
1: बीबीएस प्रथम वर्ष 2081 र दोस्रो वर्ष 2082 निरन्तर नेपाल टप नतिजा प्राप्त गरेको यस कलेजमा सीमित सिटका लागि भर्ना खुल्यो। आजै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्। साथै पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीए को आधारमा विशेष छुटको व्यवस्था रहेको छ।
2: छुटका दायराहरू
1: कक्षा 12 को परीक्षामा 3.6 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरी उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट।
2: 3.4 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट
1: र 2.5 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गर्ने विद्यार्थीलाई 60% छुटको व्यवस्था गरिएको छ।
2: थप जानकारीका लागि सम्पर्क 0765174479, मोबाइल 9856062625 र 9848164145।
3: कति राम्रो देखिए कि क्रिस्मीमै किनेको कुर्ता लगायो कि क्या हो,
4: कस्तो ठ्याक्कै पारे कि। हामी त आजकल कुर्ता साडी लुङ्गी जे चाहिए पनि क्रिस्मीमै आउँछौ।
3: हजुर, सुन्दर व्यक्तित्वका लागि आकर्षक पहिरन र आकर्षक पहिरनका लागि क्रिस्मी क्लोथिङ कलेक्सन।
5: स्वदेशी तथा विदेशी डिजाइनका साडी, कुर्ता सुरुवाल, युके स्वेटर, आउटर, लुङ्गी, टी शर्ट लगायत महिलाका लागि आवश्यक पर्ने सम्पूर्ण कपडा क्रिस्मी क्लोथिङ कलेक्सनमा पाइन्छ।
6: क्रिस्मी क्लोथिङ कलेक्सन, शुक्ला गण्डकी 4 दुलेगौडा, मुक्तिनाथ विकास बैंकबाट 4 घरमाथि, प्रोप्राइटर मनराज गुरुङ। सम्पर्क 9856057731, 9806057731।
7: सूचना यस तनहु सेवा हस्पिटल दुलेगौडा बीपी चोकमा
8: यही साउन 9 गते शनिबार
7: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत वरिष्ठ पेट मुटु छाती तथा सुगर रोग विशेषज्ञ डाक्टर राजेन्द्र पौडेल,
9: वरिष्ठ हार्ट जोनी तथा नसा रोग विशेषज्ञ डाक्टर मेघराज लामिछाने,
7: नाक कान र घाँटी रोग विशेषज्ञ डाक्टर अम्बालिना साक्य,
9: एनोमली स्क्यान र थाइरोइड सहित भिडियो एक्सरे विशेषज्ञ डाक्टर सन्तोष बराल, साथै दैनिक उपलब्ध सेवा तथा विशेषज्ञहरू,
8: वरिष्ठ एमबीबीएस एमडीजीपी फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसिन सेवा, बिहान 8 बजेदेखि 9:30 र दिउँसो 5 बजेदेखि 7 बजेसम्म डाक्टर रवि बहादुर गुरुङ, वरिष्ठ नाक कान घाँटी तथा रोग विशेषज्ञ डाक्टर साजन बराल,
10: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ,
7: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल बिक,
8: वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ बिहान 8:30 देखि 9:30 सम्म दिउँसो 3 बजेदेखि 4 बजेसम्म डाक्टर अमन कुमार झा, वरिष्ठ फिजियोथेरापी परामर्श तथा दैनिक उपचार डाक्टर सुसन कालु र स्नेहा मण्डल।
11: बिरामीहरूको स्वास्थ्य उपचारको लागि आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीले आफ्नो स्वास्थ्य उपचार गराई मौकाको फाइदा लिनुहोला। साथै दैनिक भिडियो एक्सरे सहित 24 घण्टा डाक्टर रूपेश कुमार यादवद्वारा उपचार एवं परामर्शको साथै फार्मेसी सेवा समेत दिइरहेको जानकारी गराइन्छ।
12: तनहु सेवा अस्पताल दुलेगौडा, फोन 0765414377, मोबाइल 9856043443।
13: यो मिठो सुगन्धले मेरो मन एकदमै शान्त हुन्छ प्रभु। आफ्नो सबै अलमल भरेर प्रभुसँगको यो आत्मीय क्षणले म एकदमै आनन्दित महसुस गर्छु।
14: मंगल दीप अगरबत्ती सूर्य नेपालद्वारा वितरित एक उत्कृष्ट उत्पादन।
15: आधिकारिक विक्रेता थापा सप्लायर, शुक्ला गण्डकी 7 सेरा, प्रोप्राइटर राजबहादुर थापा, मोबाइल 9856020279।
16: दाई पहिला यो मोबाइल हेर्दिनुहोस् न के भयो भयो फोटो भिडियो नम्बर सबै यसमै थियो एक्कासी बिग्रियो
17: खै दिनुहोस् त ए चिन्ता नगर्नुहोस् तपाईँ द एप्पल्स अफ नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ
16: अनि बन्छ त दाई
17: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ अनि सुन्नुहोस् त
18: द एप्पल सप नोकिया सर्भिस सेन्टर दुलेगौडा बसविसौनीको ठिक पारिपट्टि
19: सबै ब्रान्डका मोबाइल बिक्री साटफेर र एसोसरी सामानहरू उपलब्ध छन्
20: नोट नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्
19: प्रोपाइटर राजन पौडेल मोबाइल 9855602629
21: 103.8 अन्तर्मनको आवाज
22: स्टुडियो टाइमचेक
23: अहिले साँझको 5 बज्यो
24: टाइमचेकको साथमा बनकेवा कालिका सुन चाँदी पसल दुलेगौडा हेल्प स्टोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ प्रोपाइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 9816695301
25: सत्य तथ्य निष्पक्ष समाचार सुसूचित हुन पाउने तपाईँको अधिकार
26: ढोरबाराही हाइलाइट्सको साथमा
27: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस दुलेगौडा बीपी चोक
26: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस् सम्पर्क 9841639404

नमस्कार, रेडियो ढोरबाराही 103.8 मेगाहर्जको साँझ 5 बजेको ढोरबाराही हेडलाइट्समा अशोक विश्वकर्माको स्वागत छ। तपाईँ हामीलाई इन्टरनेट अनलाइनमा पनि www.radiodhorbarahi.com.np र हाम्रो पात्रो मोबाइल एप मार्फत विश्वभरि एकसाथ सुन्न सक्नुहुनेछ। ढोरबाराही हेडलाइट्समा अब समाचारहरू सुन्नुहोस्। गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय 7 अर्ब रूपियाँ भन्दा बढ़ीको वित्तीय दायित्वले थिचिएको छ। पोखरामा बिहिबार आयोजना गरिएको गत आर्थिक वर्षको प्रगति समीक्षा तथा आगामी वर्षको कार्ययोजना तयारी कार्यक्रममा मन्त्रालयका अतिरिक्त सचिव दिनेश कुमार घिमिरेले प्रस्तुत गरेको तथ्याङ्क अनुसार मन्त्रालयले विभिन्न शीर्षकको आयोजनाका लागि 7 अर्ब 10 करोड़ 40 लाख रूपियाँ बराबरको भुक्तानी दायित्व बोकेको छ। सरकारै पछि थपिने ठूला बहुवर्षीय योजनाले गण्डकी प्रदेश सरकारको आर्थिक दायित्व अत्याधिक बढ़ेको छ। खास गरी बहुवर्षीय समपूरक र स्रोत सुनिश्चित गरिएका योजनाहरूको चाप वर्षेनी बढ़िरहेको छ। हालसम्म बहुवर्षीय योजनाको संख्या 300 पुगेको छ। यस आर्थिक वर्षका लागि सरेको दायित्व मध्ये बहुवर्षीय आयोजनाले मात्रै दायित्व 5 अर्ब 66 करोड़ 14 लाख 94 हजार रूपियाँ रहेको छ भने साल वसालीतर्फ 57 करोड़ 95 लाख 27 हजार र समपूरकतर्फ 86 करोड़ 30 लाख 28 हजार रूपियाँ भुक्तानी गर्न बाँकी रहेको मन्त्रालयका अतिरिक्त सचिव घिमिरेले जानकारी दिनुभएको छ। यस आर्थिक वर्ष 4 अर्ब 46 करोड़ रूपियाँ बजेट बहुवर्षीय आयोजनाका लागि छुट्याइएको छ। मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पाण्डेको जिल्ला गोर्खामा मात्रै 55 वटा बहुवर्षीय आयोजना सञ्चालनमा छन्, जसका लागि यो वर्ष सबैभन्दा बढ़ी 89 करोड़ रूपियाँ बजेट विनियोजन गरिएको छ। मोस्ताङमा 8 र मेग्दीमा 17 वटा आयोजना भए पनि अहिले बजेट छुट्याइएको छैन। यस्तै गण्डकी प्रदेशका विभिन्न कारणले 35 वटा आयोजना समस्याग्रस्त, जीर्ण र रूग्ण अवस्थामा रहेका छन्। बजेट अभाव, निर्माण व्यवसायको लापरवाही, प्राकृतिक प्रकोप, वन जग्गा प्राप्ति, रकमान्तर, मध्यस्थता अदालतको फैसला, कानूनी प्रक्रियामा जाने, जग्गा प्राप्ति ऐन, वन ऐन लगायतको कारणले यी योजना अगाडि बढ़न नसकेको मन्त्रालयले जनाएको छ। जिल्ला प्रशासन कार्यालय तनहुँली सेवाग्राहीको चाप बढ़ेपछि बिहान 8 बजेबाट साँझ 6 बजेसम्म सेवा प्रदान गर्न थालेको छ। कार्यालयले राष्ट्रिय परिचय पत्र सम्बन्धी सेवा अतिरिक्त समय थप गरेर बिहान 8 बजेदेखि सञ्चालन गरेको हो। राष्ट्रिय परिचय पत्रका लागि सेवाग्राहीको चाप बढ़दै गएपछि सेवा प्रवाहलाई सहज र व्यवस्थित बनाउन अतिरिक्त समय सेवा सञ्चालन गरिएको प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीले जानकारी दिनुभयो। जनशक्तिको अभाव र राष्ट्रिय परिचय पत्रको प्रणाली ढिलो चल्दा सेवा प्रवाहमा समय लाग्ने भएकाले सेवाग्राहीलाई सहज बनाउन बिहिबारदेखि बिहानैदेखि सेवा दिन थालिएको उहाँले बताउनु भएको छ। सेवा प्रवाहलाई व्यवस्थित बनाउन बिहानबाट सेवा शुरू गरिएको उहाँको भनाइ छ। अर्को सूचना प्रकाशित नभएसम्म बिहान 8 बजेदेखि सेवा सञ्चालन हुनेछ। राष्ट्रिय परिचय पत्र सम्बन्धी सेवा लिन आउने सेवाग्राहीको चाप व्यवस्थापन गर्न कार्यालयले टोकन प्रणाली समेत लागू गरेको छ। प्रशासनले सेवाग्राहीलाई आफ्नो पालो अनुसार मात्रै कार्यालयमा उपस्थित भएर फोटो खिचाउन आग्रह गरेको हो। राष्ट्रिय परिचय पत्र नम्बर प्राप्त भए पनि विभागीय प्रणालीमा विवरण अध्यावधिक नभएसम्म फोटो खिच्ने सक्रियता अगाडि नबढ़ने भएकाले अनावश्यक रूपमा कार्यालयमा उपस्थित नहुन प्रशासनले अनुरोध गरेको छ। त्यस्तै राष्ट्रिय परिचय पत्रको कार्ड तयार भए पनि परिचय पत्र नम्बर प्राप्त नभएका सेवाग्राहीलाई समेत केही दिन कार्यालयमा नआउन आग्रह गरिएको छ। कार्यालयले यसअघि दैनिक करिब 100 जनाको राष्ट्रिय परिचय पत्रका लागि विवरण दर्ता गर्दै आएको थियो। सेवाग्राहीको चाप बढ़दै गएपछि नयाँ मेसिन र थप जनशक्तिको व्यवस्थाका लागि सम्बन्धित निकायमा पत्रचार गरेको कार्यालयले जानकारी दिएको छ।

गर्नुभयो। शुक्रबार जारी वक्तव्यमा उहाँले जनताको भावना नै आफ्नो मार्गदर्शन भएको उल्लेख गर्दै स्वकीय सचिवको तलब भत्ता तथा सुविधा नलिने निर्णय गरेको बताउनु भएको छ। सांसद न्यौपानेले आफू राजनीतिक व्यक्तिगत सुविधा वा लाभका लागि नभई राष्ट्र सेवा र जनताको हितका लागि आएको बताउँदै राज्यबाट प्राप्त हुने सुविधा समेत सामाजिक हितमा उपयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। उहाँले यसअघि पनि आफ्नो पारिश्रमिक सामाजिक कार्यमा लगाउने अभियान अन्तर्गत अपाङ्गता भएका तथा आर्थिक रूपमा विपन्न नागरिकलाई सहयोग गर्दै आउनु भएको छ। यसै क्रममा उहाँले तनहुँको अपाङ्गता भएका नागरिकलाई आफ्नो पारिश्रमिकबाट व्हील चेयर समेत सहयोग गरिसक्नु भएको छ। सार्वजनिक पदबाट प्राप्त हुने सुविधा व्यक्तिगत लाभमा नभई जनताको हितमा प्रयोग गर्ने आफ्नो प्रतिबद्धता अनुसार सामाजिक कार्यलाई निरन्तरता दिइरहेको सांसद न्यौपानेको भनाइ रहेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो सांसदका स्वकीय सचिव नियुक्तिलाई पारदर्शी मितव्ययी र उत्तरदायी बनाउन विस्तृत आन्तरिक निर्देशन जारी गरेको छ। पार्टीले स्वकीय सचिव नियुक्तिमा नातावाद र परिवारवादलाई पूर्ण रूपमा निषेध गर्दै खुल्ला प्रतिस्पर्धाबाट मात्र नियुक्ति गर्नुपर्ने व्यवस्था गरेको हो। महामन्त्री विपिन कुमार आचार्यद्वारा जारी निर्देशिकामा सांसदहरूले नियुक्ति गर्ने स्वकीय सचिव योग्य सक्षम र नैतिक आचरण भएका व्यक्ति मध्येबाट छनौट गर्नुपर्ने उल्लेख छ। पार्टीका अनुसार संघीय संसदका सदस्यलाई उपलब्ध गराइने राज्यको सुविधा जन उत्तरदायी ढंगले प्रयोग गर्ने उद्देश्यले यस्तो मापदण्ड लागू गरिएको जनाइएको छ। राष्ट्रपतिले सातबुधे निर्देशन अनुसार सांसदले आफ्नो परिवारको सदस्य वा नजिकको नातेदारलाई स्वकीय सचिव नियुक्त गर्न पाउने छैनन्। नियुक्ति पारिवारिक र व्यक्तिगत सम्बन्धका आधारमा नभई योग्यता क्षमता र प्रतिस्पर्धाका आधारमा गर्नुपर्ने व्यवस्था गरिएको छ। लगातारको वर्षापछि हिलो र खाल्डाखुल्डी तथा क्षतिका कारण अस्तव्यस्त बनेको श्रृंग सड़क मार्ग अन्तर्गत मालेबगरदेखि सुनाकोट खण्डलाई पूर्ण सुचारूयुक्त बनाउन भीमाल नगरपालिकाको पहलमा मरमत कार्य शुरू गरिएको छ। केही दिन यता सड़कको अवस्था अत्यन्तै जर्जर बनेपछि स्थानीयवासी तथा यात्रुले शास्ति भोग्दै आएका छन्। त्यसलाई मध्यनजर गर्दै सड़क मरमतका लागि आवश्यक डोजर परिचालन गरिएको हो। यस कार्यका लागि आवश्यक अवधिभरि डोजर उपलब्ध गराएकोमा रिसिङ गाउँपालिका आठका वडाध्यक्ष भरत कृष्ण श्रेष्ठप्रति आभार व्यक्त गरिएको छ। साथै सड़क डिभिजन कार्यालय दमौलीलाई पनि आवश्यक समन्वय र सहयोगका लागि धन्यवाद प्रदान गरिएको छ। वडाध्यक्ष पदमसेन ठकुरीका अनुसार सड़कलाई पूर्ण रूपमा सुचारू योग्य बनाउन शुक्रबार पनि मरमत कार्यलाई निरन्तरता दिइएको छ। मरमत सम्पन्न भएपछि स्थानीयवासी र सवारी साधन आवत जावतमा सहज हुने अपेक्षा गरिएको छ। तनहुको मेग्री गाउँपालिका पाँच स्थित पर्यटकीय गन्तव्य कान्छी बाराही झरनामा शनिबार भोलि बिहान 10 बजेदेखि रक क्लाइम्बिङ संचालन हुने भएको छ। विमल नगर टोलीको आयोजनामा हुने साहसिक कार्यक्रममा ठूलो संख्यामा स्थानीय सहभागिता रहने जनाइएको छ। आयोजकले सबैलाई आफ्नो टोल बस्तीमा जानकारी गराएर कार्यक्रममा सहभागी हुन अनुरोध गरेको समाजसेवी महिला नेत्री शारदा उपरकोटीले जानकारी दिनुभयो। वडाध्यक्ष शिव बहादुर आलेका अनुसार मेग्दी पाँच स्थित कान्छी बाराही झरना पछिल्लो समय पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै गएको छ। प्राकृतिक सौन्दर्यले भरिपूर्ण उक्त झरनालाई थप प्रवर्धन गर्ने उद्देश्यले साहसिक पर्यटनसँग सम्बन्धित कार्यक्रम आयोजना गरिएको थापाले बताउनुभयो। स्थानीय स्तरमा पर्यटन प्रवर्धन साहसिक खेलप्रति आकर्षण बढ़ाउने तथा कान्छी बाराही झरनालाई थप परिचित गराउने लक्ष्यका साथ कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ। बागलुङको बडीघाट गाउँपालिका पाँच खौलार हुँदै जलजला जाँदै गरेको मोटरसाइकल दुर्घटना हुँदा एकजना युवक घाइते भएका छन्। बिहिबार हिजो राति करिब 9 बजे मध्य पहाड़ी लोकमार्गदेखि करिब 100 मिटर माथिको भित्री ग्रामीण सड़कमा G12P2941 नम्बरको मोटरसाइकल दुर्घटना हुँदा बडीघाट गाउँपालिका चार जलजलाका 25 वर्षका सूरज विका घाइते हुनुभएको हो। उहाँको टाउकोमा गम्भीर चोट देखिएको छ। घाइते विकाको स्थानीय स्वास्थ्य संस्थामा सामान्य उपचार पछाडि थप उपचारका लागि पोखरा स्थित मणिपाल शिक्षण अस्पताल पठाइएको खार प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक श्याम सुन्दर शाहले जानकारी दिनुभयो। अध्यारो समयमा सड़कको खाल्डोमा परेर मोटरसाइकल दुर्घटना भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान रहेको छ। गोर्खा नगरपालिका 11 को 12 किलो बजारमा सामुदायिक वन क्षेत्र अतिक्रमण गरेर निर्माण गरिएको घर टहरा भत्काएर वन क्षेत्रमा वृक्षारोपण गरिएको छ। डिभिजन वन कार्यालय गोर्खा

0: शुक्रबार घर टहरा रहेका ठाउँ ओखले पाखा सामुदायिक वनको जग्गाभित्र तारबार गरेर वन क्षेत्रमा वृक्षारोपण गरेको हो। डिभिजन वन कार्यालय गोर्खाका प्रमुख मदन मोहन सान्डीएलका अनुसार वन क्षेत्रभित्र कल्की, गुलमोहर, अम्बा, बकाइनो, पारिजात, चाँप, वीरेन्द्र फूल र लप्सी लगायतका रूख प्रजातिका हजारौं बिरूवा रोपिएको उहाँले बताउनुभयो। साथै वन क्षेत्र खाली गर्न अवरोध गर्ने व्यक्ति वा संस्थामाथि वन ऐन 2076 बमोजिम कानूनी कार्यवाही गरिने चेतावनी पछि कब्जा गरिएको घर टहरा छोड्न बाध्य भएका थिए। मेग्दी जिल्लाको प्रादेशिक अस्पताल बेनीले मिर्गौलाका बिरामीको डायलसिस सेवालाई क्षमता विस्तार सहित थप सहज बनाइदिएको छ। अस्पतालमा बिरामीको चाप बढ़ेपछि अस्पताल व्यवस्थापन समितिको पहलमा गण्डकी प्रदेश सरकारको सहयोगमा थप 3 मेसिन जडान गरिएपछि नयाँ बिरामीले पालो कुर्नुपर्ने बाध्यताको अन्त्य भएको छ। 6 मेसिनबाट 3 शिफ्टमा डायलसिस संचालन भइरहेको अवस्थामा प्रदेश जनस्वास्थ्य कार्यालयको भवनबाट अस्पतालको पुरानो स्टोर रहेको भवन मरमत गरेर नयाँ मेसिनबाट सेवा प्रदान गरिएको अस्पतालका मेडिकल सुपरिन्टेण्डेण्ट डाक्टर हेमन्त भस्तोराले बताउनुभयो। बिरामीको चाप अनुसार मेसिनको अभाव रहेको थियो, अब नाम दर्ता गराएका बिरामीले तत्कालै सेवा पाउनुहुन्छ, डाक्टर भस्तोराले भन्नुभयो। विगतमा अस्पतालमा डायलिसिस मेसिनको अभावका कारण नाम दर्ता गरेका बिरामीले बागलुङ, पर्वत र पोखरामा आउनुपर्ने बाध्यता रहेको थियो। अस्पतालमा अहिले डायलिसिस सेवा लिने 37 जना बिरामी रहेका छन्। हवस् त, यिनै विविध खबरहरू सँगसँगै साँझ 5 बजेको ध्रुवाराही हाइलाइट साँझका लागि सकिएको छ। 7 बजे हामी थप विवरण सहितका समाचार लिएर फेरि उपस्थित हुने नै छौं। त्यतिन्जेलसम्मका लागि समाचार कक्षका सम्पूर्ण युनिटसँगै अशोक विदा हुने आज्ञा चाहन्छु। रेडियो ध्रुवाराही 103.8 MHz सुन्दै गर्नुहोला। नमस्कार।
1: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना, गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा dhurbarahi@gmail.com इमेल गर्नुहोस्।
2: ए सबिना, यस्तो हतारमा कता हो?
3: ए प्रदीप, हेर न, बिहेको दिन पनि आइसक्यो, गरगहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन, पोखरासम्म पुग्नु छ, त्यही भएर म त हतार हतारमा हिँडेको।
2: ल, बिहेको गरगहना बनाउन पोखरा नि जानु पर्छ त। यही दुलेगोडाको बनकेवा चोकमा छ नि विगत 7 सञ्चालनमा आएको बनकेवा कालिका सुनचाँदी पसल। हो, त्यहाँ जाऊ न, तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ। अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र? मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
4: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुन चाँदी पसल, दुलेगौडा बनकेवा चोक तनहु, प्रोपाइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज, मोबाइल 9846078528 र 9908816142।
5: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक
6: यस दुलेगौडा पोलिक्लिनिकमा यही साउन 9 दोस्रो शनिबार वरिष्ठ स्नायु तथा मनोरोग विशेषज्ञ प्राध्यापक डाक्टर जय बहादुर खत्री,
5: हाड जोड्ने तथा नशा रोग विशेषज्ञ डाक्टर विद्या भूषण ताम्राकार,
6: वरिष्ठ छाला यौन तथा कुष्ठ रोग विशेषज्ञ डाक्टर सुशील कार्की,
7: वरिष्ठ नाक कान घाँटी र गलगाँठ रोग विशेषज्ञ डाक्टर आशिष घिमिरे,
6: वरिष्ठ भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य, साथै यही साउन 13 बुधबार वरिष्ठ छाला यौन तथा कुष्ठ रोग विशेषज्ञ डाक्टर सुरेन्द्र सापकोटा बिरामीहरूको स्वास्थ्य परीक्षण र उपचारका लागि आउँदै हुनुहुन्छ। समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
5: यस दुलेगौडा पोलिक्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा, सुगर, प्रेसर, थाइरोइड, पाइल्स, फिस्टुला र फिसरका साथै हाइड्रोसिल, हर हिर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ।
6: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ।
5: थप जानकारीका लागि सम्पर्क दुलेगौंडा पोलिक्लिनिक प्राली, फोन 065414129, मोबाइल 9856031053।
8: सुन्नु न श्रेया, यो चाया पोतो डन्डिफोर र एलर्जीले मेरो अनुहार नै।
9: दिदी रिल्याक्स, मैले यो सबै समस्याको समाधान गर्ने ठाउँ पत्ता लगाइसके।
8: कहाँ?
9: गन्जगी मेडिकल हल।
5: हो, गण्डकी मेडिकल हल, अब छाला सम्बन्धी सबै समस्या अत्याधुनिक मेसिनबाट परीक्षण गरी विशेषज्ञ डाक्टरहरूबाट उपचार र परामर्श गरिने भएकाले चिन्ता लिइरहनु पर्दैन।
9: यहाँ हरेक महिनाको दोस्रो शनिबार छालाको चौरीपन, अनुहारको डन्डिफोर, कोठी, डार्क र पेटको धर्स हटाउनु परेमा आर्मी हस्पिटल पोखरा र सान स्किन एन्ड ड्रग्समा कार्यरत वरिष्ठ छाला यौन र सौन्दर्य विशेषज्ञ डाक्टर सुशील कार्की
5: र चौथो शनिबार गण्डकी हस्पिटल ग्यालेक्सी हस्पिटल पोखरामा कार्यरत नाक कान र घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट उपचार गरिने सहर्ष जानकारी गराइन्छ। साथै प्रत्येक दिन जनरल मेडिसिन सुजन सिग्देलबाट बिरामी परीक्षण, उपचार र ल्याब सेवाको पनि सुविधा रहेको छ।
8: गण्डकी मेडिकल हल, दुलेगौडा, माछा पुस्रे बैङ्कको ठ्याक्कै पारी। सम्पर्क 065590369, मोबाइल 9840829626।

0: चार्जर, एयरफोन, डाटा केबल साथै मल्टिप्लग, लाइट का भेराइटी र लाइटको चार्जर, पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टी का साथ पाइनुका साथै चस्मा पनि पाइन्छ।
1: एनसीएल को हराएको बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ। साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटीसी को सिम पनि पाइन्छ। एनसीएल को नयाँ सिम को लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइन बाट फोटो नचाहिने गरी निकालिन्छ।
0: अन्त एकचोटि राम्रो होला, एकचोटि सस्तो होला, तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। सामसुङको मोबाइल किस्ता बन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला। सम्पर्क
2: फोन बजार सिद्धार्थ बैंक र फ्यामिली मेडिकलको बीचमा दुलेगौडा।
3: प्रोप्राइटर सुबिल श्रेष्ठ, किम नारायण श्रेष्ठ। मोबाइल 98461599 छ।
4: Admission open. Pokhara College of Management, PCM, affiliated to Pokhara University. 24th years of academic excellence in management. Bachelor program, 4 years program of Bachelor in Business Administration, BBA, 4 years of IT program, Bachelor of Computer System and Information Technology, BCSIT, 4 years program of Bachelor of Business Administration in Finance, BBA Finance. Firms are available at college administration at 9 a.m. to 3 p.m. Science and Management, both stream can apply. Intro to Learn, go forth to serve. Further details, Pokhara College of Management, PCM, Gyanmarga, Nadipur, Pokhara 3, Kaski, Nepal. Phone 061-544-761-570-124. Email info@pcm.edu.np. Website www.pcm.edu.np.
5: होइन, कता हिँड्नु भयो काका यति साह्रो हतारिँदै?
6: कता हिँड्नु नि, मिलको जाली र फिता खाँचै भएर बजारतिर हिँडेको कान्छा। फेरि हात्ती ट्र्याक्टर र सामानहरू पनि चाहिएको थियो।
5: मलाई पनि काठ काट्ने मेसिन चाहिनुका साथै मर्मत पनि गर्नु थियो।
6: त्यसो भए कहाँ जाने त कान्छा?
5: त्यही दुलेगौडामा खुलेको छ नि।

0: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ, होइन किले मोहनी लगाएर हो?
1: साँच्ची कि मोहनी नै लगाए कि बुढा, मेरो तन मन त्यतै मात्र छ। हजुर पनि सितेको घरको झ्याल, ढोका, खापा, त्रिकोष, चौकोस अनि किचनको डेकोरेसन, दराज, पलङ, लोबे, टेबल, सोफा सेट एकपटक हेर्न जानु त। जे हेरे त्यही मोहनी लाउने खालको छ।
0: कहाँ बनाए छन्द्रो, हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
1: हुन्छ नि हुब, पौवा डाँडामा रहेको सुभिक्षा फर्निचर उद्योगमा बनाएका रे, न पसाङ्गिएको छ न त धुला नै लागेको छ, वर्षौं भयो रे बनाएको पनि।
2: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ। साथै ढुङ्गा, गिटी, बालुवा सहित ढुवानीको लागि ट्र्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुभिक्षा फर्निचर उद्योग, दुलेगौडा पौवा डाँडा, पञ्चमणि स्कुल माथिपट्टि, प्रोप्राइटर हरिबहादुर विश्वकर्मा, मोबाइल 9811435622।
3: के कम्मर दुखाई, घुँडा तथा जोर्नी दुखाई, गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईलाई सताइरहेको छ?
4: अब चिन्ता नगर्नुहोस्, भीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ।
3: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार,
4: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी, गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार,
3: फ्रोजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार, पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा,
4: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार, फ्र्याक्चर तथा अपरेसन पछिको एक्सरसाइज थेरापी,
3: आइटीका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन, साथै हिट थेरापी, टेन्स अल्ट्रासाउण्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
4: दुखाईबाट मुक्ति, सक्रिय जीवनको शुरूवात, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
3: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 9841696769 र 9841156644।
4: बीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर, शुक्ला गण्डकी 4, दुलेगौडा, व्हाइट हाउस पार्टी प्यालेसको अगाडि।
5: विद्यार्थी भाइ बहिनीहरू, आज म तिमीहरूलाई धुम्रपानको बारेमा पढाउँदैछु, ध्यान दिएर सुन है।
6: म्याडम, धुम्रपान भनेको के हो?
5: ल सुन, धुम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिँडी, तमाखु, कक्कड़ जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो। धुम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
6: अनि धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ? म्याडम,
5: धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्र नली, पाठेघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदयघात, मस्तिष्क घात, गर्भपतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धुम्रपानको धुवाले धुम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ।
6: अनि नि म्याडम, यो धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
5: छन् नि, यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धुम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धुम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिल्यै धुम्रपान नगर्ने। धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौं, आफू बचौं र अरूलाई पनि बचाऊ।
3: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश।
1: होइन हो श्रीमानज्यू, के भयो, गाडी स्टार्ट गर्नु न, जाने बेला भइसक्यो, अहिलेसम्म गाडीको फोनको मारेको मारै हुनुहुन्छ, केही समस्या आयो कि क्या हो?
0: यो बाटो पनि कहिले भन्छ, खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्रिया बिग्री हुन थाल्यो, जति धोए पनि हिलो जाने होइन।
1: समस्या त आइहाल्छ नि, बरु समाधान पो खोज्ने हो त। अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि, त्यही बनाउन र धुलाउन लैजानु न। जुनसुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि।
0: हजुर, हामी कहाँ सबै प्रकारका पेट्रोल डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ। साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास, दुलेगौडा प्रभु बैंक भन्दा 50 मिटर तल, प्रोपाइटर बुद्धि बहादुर कार्की, मोबाइल 9860373310 र 9261553507।
7: Admission open. Pokhara College of Management, PCM, affiliated to Pokhara University. 24 years of academic excellence in management. Bachelor program. 4 years program of Bachelor in Business Administration. BBA. 4 years of IT program. Bachelor of Computer System and Information Technology. BCSIT. 4 years program of Bachelor of Business Administration in Finance. BBA Finance. Forms are available at college administration at 9 a.m. to 3 p.m. Science and Management, both stream can apply. Intro to learn, go forth to serve. Further details, Pokhara College of Management, PCM, Gyanmarga, Nadipur, Pokhara 3, Kaski, Nepal. Phone 061-544-761-570-124. Email info@pcm.edu.np. Website www.pcm.edu.np.
8: एक सय तीन थोप्लो आठ अन्तर्मनको आवाज।

0: च्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि। अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए। नयाँ युग सँगै नयाँ प्रविधि। कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ग्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक दुलेगौडा, प्रोपाइटर पासा राजु, मोबाइल 9806613195 र 9847153868।
1: घर बनाउन त सुरु गरियो, पैसा भए पनि तनावै तनाव छ। के गर्ने, कसो गर्ने, कहाँ जाने, के ल्याउने,
2: के भए दाई, पैसा भएपछि नि के को तनाव हो र?
1: हेर न भाइ, घर बनाउन सुरु गरेको, सामान लिन कहिले कुन पसलमा कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छु।
3: ल दाई, पैसा भएपछि त बुद्धि लगाउने हो नि। दुलेगौडाको थापा हार्डवेयर सप्लायर्समा जानुहोस् न, जगदेखि ढलानसम्मका सबै सामान एउटै छाना मुनि पाइन्छ। उच्च स्तरका छड, सिमेन्ट, रङ, सेनेटरी फिटिङ जस्ता पाता, सिपिभीसी, पिभीसी पाइप, पेन्ट तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ। थापा हार्डवेयर सप्लायर, शुक्ला गण्डकी 4, दुलेगौडा, नगरपालिका अगाडि, प्रभु बैंक भन्दा 7 घर तल, प्रोप्राइटर महेश थापा, फोन 0564142636, मोबाइल 9856078302 र 9864608302।
4: XY3.8 अन्तर्मनको आवाज।
5: स्टुडियो टाइम
6: अहिले साँझको 6 बज्यो।
0: टाइम चेक को साथ में बनकेवा कालिका सुन चाँदी पसल, दुलेगौड़ा हेल्पोस्ट चोक, अपने भवन में छापावाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना र राशि अनुसार का पत्थर पाइन, अर्डर अनुसार का गहना तैयार गर्नु को साथ ही पुरानो गर गहना नया गहना संग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजीराम सुनार, विनोद सुनार, मोबाइल 9816695301।
7: हिजलाई राजीनामा दिन दबाव, प्रधान न्यायाधीश नियुक्तिमा विगतको अभ्यास विचलन भएको दावी,
8: विदेशमा ठगिएका 860 नेपालीको उद्धार, अनैतिक गतिविधि गर्ने 47 विदेशी महिला नेपालबाट रिपोर्ट,
7: आइतबारको विधा तत्काल नहट्ने, निजी क्षेत्रमा पनि कार्यान्वयनका लागि सरकारले पहल गर्ने,
8: बंगलादेशका राष्ट्रपति शहाबुद्दीनद्वारा राजीनामा, अमेरिकाको नयाँ आयात शुल्क प्रति चीनको कड़ा आपत्ति
7: र इन्फामाथिको निलम्बन तत्काल फुकुवा गर्न 21 क्लबको माग।
9: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा संचालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट, अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट, नेपालको एकमात्र नेक्स्ट जेनेरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट, साथै इन्टरनेट, टीभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
10: यो हो महासंचार नेटवर्क, समयको आवाज, समयको आवाज।
8: समाचार अब विस्तारमा। अन्तर्राष्ट्रिय मानवाधिकारवादी संस्थाले सर्वोच्च अदालतका 3 न्यायाधीशलाई राजीनामा दिन दबाव आएको दावी गरेका छन्। एमनेस्टी इन्टरनेशनल, ह्युमन राइट्स वाच र इन्टरनेशनल कमिशन अफ जुरिस्टले आज संयुक्त विज्ञप्ति जारी गरी न्यायाधीशलाई राजीनामा दिन दबाव आएको भन्दै चिन्ता प्रकट गरेका छन्। सर्वोच्चका न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी र हरि फुयाललाई राजीनामा दिन राजनैतिक दबाव आएको विज्ञप्तिमा उल्लेख गरिएको छ। यी संस्थाले सर्वोच्च अदालतको प्रधान न्यायाधीशमा डाक्टर मनोज कुमार शर्माको नियुक्तिलाई लिएर पनि चिन्ता जनाएका छन्। 3 वरिष्ठ न्यायाधीश पदमा बहालै रहेको अवस्थामा शर्मालाई गरिएको नियुक्तिले सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीशलाई प्रधान न्यायाधीशको रूपमा नियुक्त गर्ने नेपालको लामो समयदेखिको अभ्यासको विचलन हुन पुगेको उनीहरूले जनाएका छन्। तीनै संस्थाले संवैधानिक परिषदको गणपूरक संख्या र मतदान सम्बन्धी प्रावधान समेत परिवर्तन गर्ने गरी संवैधानिक परिषद ऐनमा गरिएको संशोधनको परिणामप्रति चिन्ता व्यक्त गरेका छन्। यसले न्यायिक नियुक्तिमा अनुचित राजनीतिक प्रभावको जोखिमलाई अझ बढ़ाउने र न्यायिक स्वतन्त्रता तथा विधिको शासन सम्बन्धी अन्तर्राष्ट्रिय मापदण्डहरूलाई कमजोर बनाउने यी संस्थाहरूको ठहर छ।
7: दक्षिण पूर्वी एसियाका विभिन्न मुलुकमा संचालित अनलाइन स्क्यामिङ सेन्टरमा ठगीमा परेका 860 जना नेपालीको उद्धार गरिएको छ। परराष्ट्र मन्त्रालयले आज पत्रकार सम्मेलनमा उक्त कुरा जानकारी गराएको हो। जसमध्ये कम्बोडियाबाट 733 जना, म्यानमारबाट 113 जना, लाओसबाट 8 जना र थाइल्याण्डबाट 6 जनाको उद्धार गरिएको प्रवक्ता लोक बहादुर पौडेलले बताउनुभयो। हाल कम्बोडियाका जेलमा 49 जना नेपाली रहेको भन्दै उहाँले नेपाली दूतावास बैंककले कानूनी सहायताको समन्वय गरिरहेको जानकारी दिनुभयो। उद्धारका लागि मन्त्रालय वा निकायहरूमा निवेदन दिनुअघि गैर कानूनी रूपमा पठाउने संलग्न व्यक्तिहरूलाई कार्यवाही गर्नका लागि परिवार तथा आफन्तले यथार्थ विवरण सहित नेपाल प्रहरी लगायत सम्बन्धित निकायमा निवेदन दिन मन्त्रालयको अनुरोध छ। प्रवक्ता छेत्रीले नयाँ राहदानी प्रणाली कार्यान्वयनका क्रममा देखिएका प्राविधिक समस्या कर्मश समाधान भइरहेकाले राहदानी सेवा छिट्टै पूर्ववत सहज हुने बताउनु भएको छ। उहाँले राहदानी प्रणाली परिवर्तनपछि गत असार 29 गतेदेखि नयाँ प्रणाली मार्फत लाइभ राहदानी आवेदनले राहदानी जारी गर्ने कार्य शुरू भएको जानकारी दिनुभयो।
8: नेपालमा अनैतिक गतिविधिमा संलग्न रहेको आरोपमा 47 जना विदेशी महिलालाई डिपोर्ट गरिएको छ। जिल्ला प्रहरी परिषद काठमाडौँले आज पत्रकार सम्मेलन गर्दै उक्त जानकारी दिएको हो। पत्रकार सम्मेलनमा परिषदका एसपी पवन कुमार भट्टराईले ठमेल दरबार मार्ग लगायत पर्यटक क्षेत्रमा अनैतिक गतिविधिमा संलग्न रहेको आरोपमा 57 विदेशी महिलालाई विशेष अपरेशन गरी पक्राउ गरिएकोमा 47 जनालाई अध्यागमन विभाग मार्फत देश निकाला गरिएको जानकारी दिनुभयो। उहाँका अनुसार अन्य 10 जनामाथि अनुसन्धान भइरहेको छ। एसपी भट्टराईले अनलाइन बेटिङलाई संस्थागत रूपमा सञ्चालन गरी नेपालीहरूको ठूलो रकम हुण्डी र क्रिप्टो मार्फत विदेश पठाउने कार्यमा संगठित नेटवर्क सक्रिय रहेको समेत जानकारी दिनुभयो। उहाँले यस्ता कार्यमा संलग्न व्यक्ति तथा समूहको पहिचान तथा वेटिङ वेबसाइटको निगरानी र आर्थिक कारोबारको अनुसन्धानलाई तीव्र बनाइएको बताउनुभयो। एसपी भट्टराईका अनुसार सार्वजनिक सेवा प्रवाहमा अवरोध पुर्याउने बिचौलिया विरूद्धको अभियानमा प्रहरीले 309 जनालाई पक्राउ गरेको छ। तीमध्ये 61 जनामाथि कानूनी कार्यवाही अघि बढ़ाइएको छ।
7: सरकारले आइतबारको विदा फिर्ता नगर्ने भएको छ। सरकारका प्रवक्ता समेत रहनुभएका शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले आज मन्त्रालयमा पत्रकारहरूसँग भएको छलफलमा हप्ताको 2 दिन विदा फिर्ता नहुने बताउनु भएको हो। आइतबारको विदाले तत्कालका लागि केही अप्ठ्यारो र असहज बनाएको महसुस भए पनि दीर्घकालीन रूपमा यसले सकारात्मक प्रभाव पार्ने बताउनुभयो। अहिले सरकारी निकायका साथै बैंक तथा वित्तीय संस्था र केही कर्पोरेट क्षेत्रमा समेत आइतबारको विदा कार्यान्वयन भइरहेको उल्लेख गर्दै मन्त्री पोखरेलले निजी क्षेत्रमा पनि यो व्यवस्था कार्यान्वयनका लागि सरकारले पहल गर्ने बताउनुभयो। अन्तर्राष्ट्रिय श्रम बजारमा साप्ताहिक रूपमा दिइने 2 दिनको विदाको कार्य सम्पादनमा निकै सुधार भएको उदाहरण दिँदै मन्त्री पोखरेलले नेपालको हकमा पनि त्यही कुरा लागू गर्न खोजिएको बताउनुभयो।
8: बागमती नदी किनारबाट हटाइएका अव्यवस्थित बसोबास भएका क्षेत्रलाई खुल्ला सार्वजनिक क्षेत्रका रूपमा विकास गरिने भएको छ। ती क्षेत्रमा हरित क्षेत्र, खेल मैदान, पदमार्ग, वाकिङ ट्रेल तथा नदी पुनर्जीवनसँग सम्बन्धित पूर्वाधार निर्माण गरिने सरकारले जनाएको छ। अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले हटाइएका बस्ती रहेका स्थानमा स्थायी कंक्रिट संरचना निर्माण नगरी सबै नागरिकले सहज रूपमा उपयोग गर्न सक्ने खुल्ला क्षेत्र विकास गरिने जनाएको छ। समितिका आयोजना निर्देशक मचा काजी महर्जनले नदीको प्राकृतिक बहाव संरक्षण, बाढ़ी व्यवस्थापनलाई प्रभावकारी बनाउने तथा सार्वजनिक प्रयोगका खुल्ला क्षेत्र विकास गर्ने उद्देश्यले छुट्टै गुरु योजना तयार भइरहेको जानकारी दिनुभयो। उहाँका अनुसार उक्त गुरु योजना अन्य विद्यमान शहरी योजनासँग तालमेल हुने गरी तयार पारिँदैछ। महर्जनका अनुसार नदी व्यवस्थापनको उद्देश्य नदीलाई पर्खालभित्र सीमित गर्नु नभई प्राकृतिक बहावका लागि पर्याप्त खुल्ला क्षेत्र सुरक्षित गर्नु हो। अत्याधिक वर्षा वा बाढ़ीका बेला नदी सहज रूपमा फैलन सक्ने गरी खुल्ला पार्क र हरित क्षेत्र विकास गरिने उहाँले बताउनुभयो। थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
5: गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम
11: मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित रोगाड ब्रान्ड, साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
12: सुरक्षा घरको साथ जीवन गर्छ।
13: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन्टाप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन्टाप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयाज स्प्रिङ वाटर टाली नयाँ बानेश्वर काठमाडौँ, फोन 4781-4780-724 वा himalayaswater.com.np लगइन गर्नुहोस्।
10: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
8: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र thahakhabar.com पनि संसारभर सुन्न सकिन्छ।
7: अब बाँकी समाचार। प्रहरीले धनुषामा गोली चलाएर दुईजना लागू औषध कारोबारीलाई पक्राउ गरेको छ। लागू औषध नियन्त्रण ब्यूरो र इलाका प्रहरी कार्यालय ढल्केवरले आज ढल्केवरको पुल नजिक गोली चलाएर ती दुईजनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा भारतीय नागरिक 28 वर्षीय सन्तोष कुमार महतो र 45 वर्षीय मिथिलेश साहू रहेका छन्। जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार उनीहरूसँग 95 ग्राम खैरो हिरोइन फेला परेको हो। उनीहरूलाई पक्राउ गर्दा प्रहरीले हवाई फायर चलाएको जनाएको छ।
8: हिजो 14 अंकले बढ़ेको नेप्से परिसूचक आज 7 अंकले बढ़ेको छ। यो वृद्धिसँगै बजारको परिसूचक नेप्से 2734 बिन्दुमा कायम भएको हो। नेप्सेको आजको अंक गत जेठ 27 यताकै उच्च हो। आज कारोबार रकम पनि बढ़ेको छ। हिजो 4,67 करोड़को कारोबार भएकोमा आज 6,26 करोड़को कारोबार भएको छ। आज 143 कम्पनीको शेयर मूल्य बढ़दा 118 कम्पनीको शेयर मूल्य घटेको छ भने 15 कम्पनीको शेयर मूल्य स्थिर रहेको छ।
7: अब अन्तर्राष्ट्रिय समाचार। बंगलादेशका राष्ट्रपति मोहम्मद शहाबुद्दीनले आफ्नो पदबाट राजीनामा दिनुभएको छ। अप्रेल 2023 राष्ट्रपतिको रूपमा कार्यरत 76 वर्षीय शहाबुद्दीनले आफ्नो कार्यकाल पूरा हुनुभन्दा अगाडि नै आज राजीनामा दिनुभएको हो। उहाँले राजीनामा पत्रमा मुटुको रोग, उच्च रक्तचाप र न्यूरोप्याथी जस्ता गम्भीर स्वास्थ्य समस्याका कारण दीर्घकालीन उपचार आवश्यक परेकाले पदमा निरन्तरता दिन नसक्ने उल्लेख गर्नुभएको छ। बंगलादेशको संविधानको व्यवस्था अनुसार राष्ट्रपति पद रिक्त भएको 90 दिनभित्र नयाँ राष्ट्रपतिको निर्वाचन गरिसक्नुपर्ने कानूनी प्रावधान छ। जुलाई अगस्त 2024 जनआन्दोलन र शेख हसिना सरकारको पतनपछि मोहम्मद शहाबुद्दीनको पदलाई लिएर बंगलादेशमा लामो समयदेखि राजनीतिक बहस र दबाव चल्दै आएको थियो। हालै पूर्व प्रधानमन्त्री हसिनाले स्वदेश फर्कने तयारी गरेपछि शहाबुद्दीनमाथि राजीनामा दिन दबाव अझ बढ़ेको स्थानीय संचार माध्यमहरूले जनाएका छन्।
8: अमेरिकाले चीनसहित 60 व्यापारिक साझेदारमाथि नयाँ आयात शुल्क लागू गरेपछि चीनले त्यसको कड़ा रूपमा विरोध गरेको छ। चीनले अमेरिकालाई व्यापारी युद्धको बाटो नसमाउन चेतावनी दिएको हो। एकपक्षीय कर नीतिले विश्व व्यापारमा थप तनाव निम्त्याउने चीनले भनेको छ। अमेरिकाले आजदेखि लागू गरेको नयाँ शुल्क 10-12.5% रहेको छ। चीनलाई सबैभन्दा उच्च 12.5% शुल्कको दायरामा राखिएको छ।
7: अब अब खेल समाचार। डिभिजन फुटबलका 21 क्लबले अखिल नेपाल फुटबल संघ एन्फामाथिको फिफा निलम्बन प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्। ध्यानाकर्षण बीच क्लबले तत्काल समाधानका लागि तीन मुद्दे माग अघि सारेका छन्। आज संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै क्लबले एन्फामाथिको बाह्य हस्तक्षेप अन्त्य गरी फिफाले लगाएको निलम्बन तत्काल फुकुवा गराउन एन्फाको तत्काल निर्वाचन गर्न तथा रोकिएका राष्ट्रिय लीग महिला लीग र अण्डर 18 सहित सम्पूर्ण फुटबल प्रतियोगिता तत्काल सञ्चालन गर्न माग गरेका हुन्। क्लबहरूले लामो समयसम्म निलम्बन कायम रहँदा खेलाड़ी प्रशिक्षक निर्णायक र फुटबलमा लागेका हजारौं व्यक्तिको भविष्य प्रभावित भएको उल्लेख गरेका छन्। इन्फा निलम्बन भएको यति लामो समयसम्म पनि निलम्बन फुकुवा गर्नेतर्फ सम्बन्धित निकायहरूबाट ठोस प्रक्रियाहरू प्रारम्भ समेत नभएको हुँदा नेपाली फुटबललाई व्यवस्थित गर्न क्लबहरूले विभिन्न माग समेत विज्ञप्ति मार्फत राखेको छ।
8: साँझ 6 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
7: सर्वोच्चका 3 न्यायाधीशलाई राजीनामा दिन दबाव। प्रधान न्यायाधीश नियुक्तिमा विगतको अभ्यास विचलन भएको दावी।
8: विदेशमा ठगिएका 860 नेपालीको उद्धार। अनैतिक गतिविधि गर्ने 47 विदेशी महिला नेपालबाट रिपोर्ट।
7: आइतबारको विदा तत्काल नहट्ने। निजी क्षेत्रमा पनि कार्यान्वयनका लागि सरकारले पहल गर्ने।
8: बंगलादेशका राष्ट्रपति शहाबुद्दीनद्वारा राजीनामा। अमेरिकाको नयाँ आयात शुल्क प्रति चीनको कड़ा आपत्ति।
7: र एन्फामाथिको निलम्बन तत्काल फुकुवा गर्न 21 क्लबको माग।
8: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको साँझ 6 बजेको थाहा खबर सकियो। माधव र दिनेश बिदा हुन्छौ। नमस्कार।
13: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com मा जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/thahakhabar र हाम्रो ट्विटर ह्यान्डल हो @thahakhabar। 21 औं शताब्दीको नयाँ उपचार विधि लेजर थेरापी। करिब 1 दशकदेखि निरन्तर सेवामा समर्पित लेजर थेरापी क्लिनिक। लामो समयसम्म कड़ा औषधिको सेवनले पेट र मृगौलामा खराब असर गर्न सक्दछ र उपचार गर्दा गर्दै पनि रोग बल्झिन सक्छ। त्यसैले लेजर थेरापीबाट शुरूमै उपचार गरेमा यी खराब रोगहरूबाट बच्न र पूर्ण रूपमा निको पार्न सकिन्छ।
14: बीबीएसमा नेपाल टप गर्ने अञ्जना राई, जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठ जस्तै उच्च शैक्षिक सफलता हासिल गर्ने पालो अब तपाईँको।
15: कक्षा 12 उत्तीर्ण हुन सफल, सम्पूर्णलाई हार्दिक बधाई सहित यस गण्डकी मल्टिपल कलेज भुरुङ्गेमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
14: बीबीएस प्रथम वर्ष 2081 र दोस्रो वर्ष 2082 निरन्तर नेपाल टप नतिजा प्राप्त गरेको यस कलेजमा सीमित सिटका लागि भर्ना खुल्यो। आजै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्। साथै पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीए को आधारमा विशेष छुटको व्यवस्था रहेको छ।
15: छुटका दायराहरू:
14: कक्षा 12 को परीक्षामा 3.6 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरी उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट।
15: 3.4 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट।
14: र 2.5 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गर्ने विद्यार्थीलाई 60% छुटको व्यवस्था गरिएको छ।
15: थप जानकारीका लागि सम्पर्क 0635714479, मोबाइल 98562625 र 98468064145।

0: connect your dream, connect your future, still connect your heart.
1: Connect Australian Education and Visa Services. Shikla Gandaki Char Tulegora, Watt in Department Bowen Sunday, Mobile, Antanabe Pansati, Botis Charsi, Tiranabe, Ro Antanabe Pansati, Otis Shunet Tirata.
2: सन्तान 15 बाजुपन समस्या भएका दम्पतिहरूको लागि खुशीको खबर
3: लामो समयदेखि सन्तान नभएका दम्पतिहरूलाई लक्षित गरी फिस्टेल आईभीएफ तथा फर्टिलिटी सेन्टर गैरापाटन पोखरामा कार्यरत वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनुहिराजन यही साउन 9 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौंदामा आउनुहुने भएकाले उपचार एवं परामर्श लिई मौकाको फाइदा लिनुहोला
2: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौंडा फोन 06-4-14-233 मोबाइल 98-6-78-168-87
4: कान्छी भोलि घर पूजा गर्नुपर्ने कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है हस् मम्मी नयाँ घरमा फूल रोप्न गमलाहरू पनि ल्याउने भन्नु
5: होइन हुन्छ हुन्छ तर पाएसम्म माटोकै गमला राम्रो भन्छन् कति पाइन्छ र
4: पाइन्छ नि दुलेगौंडाको सेन्सीका पूजा सामग्री पसल

0: दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त?
1: हेर्न कान्छे, यतिका पाहुना आउनु भएको छ, मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो।
0: बजारै भरि फ्रेस हाउस छ, जहाँबाट ल्याए पनि हुन्छ भो। खेरको चिन्ता लिनु भएको छ यो दिदीले?
2: चिन्ता होइन नि बहिनी, मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनु पर्छ।
3: त्यसो भए विवेक ढुङ्गानाको शुक्लगण्डकी फ्रेस हाउसमा जानुहोस्, आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ।
4: शुक्ला गण्डकी फ्रेस हाउस दुरेगौड़ा तनहु पंचमुनि स्कूल को अगाड़ी सिकेन्द्र फिश हाउस को आड़ैमा शाखा पसल दुरेगौड़ा भित्री बजार सांगलीला विकास बैंक को पछाड़ी। यहाँ विवाह व्रतबन्ध पास्नी पिकनिक पार्टी भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी बोका पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ। साथै ताजा अन्डा ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
2: प्रोपाइटर विवेक ढुङ्गाना, जानकी ढुङ्गाना, मोबाइल 9856066136 र 9151166136।
5: के कम्मर दुखाई, घुँडा तथा जोर्नी दुखाई, गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ?
0: अब चिन्ता नगर्नुहोस्, भिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौड़ामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ।
5: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार,
0: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी, गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार,
5: फ्रोजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार, पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा,
0: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार, फ्र्याक्चर तथा अपरेसन पछिको एक्सरसाइज थेरापी,
5: साइटिका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन, साथै हिट थेरापी, टेन्स अल्ट्रासाउन्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
0: दुखाइबाट मुक्ति, सक्रिय जीवनको सुरुवात, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
5: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 9841696769 र 9841156644।
0: बीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर शुक्ला गण्डकी 4 दुलेगौड़ा, व्हाइट हाउस पार्टी प्यालेसको अगाडि। भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
5: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारामा शैक्षिक सत्र 2083/84 लागि मानविकी शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अङ्ग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो।
0: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
5: हाम्रा विशेषताहरू वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल जनस्तरबाट सञ्चालित न्यून शुल्कमा पढाइ हुने सामुदायिक क्याम्पस,
0: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने
5: शुक्ला गण्डकी, भीमाद, म्याग्दे, रिसिङ, घिरिङ र हरिनाश गाउँपालिका भित्रका विद्यालय टपरलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था,
0: कक्षा 12 3.6 वा 100 भन्दा माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था,
5: 3.4 3.59 जीपीए प्राप्त गर्ने विद्यार्थीलाई मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था,
0: पहिला भर्ना हुन आउने 15 विद्यार्थीहरूलाई भर्ना शुल्कमा ₹4,000 छुटको व्यवस्था,
5: साथै यूजीसी प्रदेश सरकार नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था
0: र बिहानी 17 कक्षा सञ्चालन हुने।
5: विस्तृत जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस शुक्ला गण्डकी 5 बेल चौतारा तनहु, फोन 0635712040।
6: X-ray 3.8 अंतर्मन को आवाज़।

0: भित्र लुकेर रहेको प्रतिभा अन्तर्निहित प्रतिभा प्रस्फुटन गराउने उद्देश्य सहित उनीहरूसँग गरिएको रमाइलो कुराकानी प्रस्तुत गर्छौ। यस कार्यक्रमलाई निरन्तरता दिँदै आजको श्रृंखला तयार गर्नको लागि म कार्यक्रम प्रस्तुता अनु मल्ल रहेको छु। शुक्ला गण्डकी नगरपालिका छ भुरुङ्गेमा अवस्थित सूर्योदय इङ्ग्लिस बोर्डिङ विद्यालयमा। कार्यक्रम अन्तिमसम्म सुनेर साथ दिनुहोला। अहिले भने भाइ बहिनीसँगको कुराकानी तर्फ लागौं है त। आजको कार्यक्रमको शुरूआतीमा भने मसँग दुईजना भाइहरू हुनुहुन्छ, उहाँसँगको कुराकानी तर्फबाट हामी अगाडि बढ्दैछौ। स्वागत छ यहाँलाई प्रोग्राम स्कुल कलेजमा।
1: नमस्कार, धन्यवाद।
0: अनि यताबाट सुरु गरौँ, यता चस्मा लाएर बस्नु भएको एकजना भाइहरू हुन्छ, हजुरको शुभ नाम चाहिँ के हो नि?
2: स्वस्तिक राज अधिकारी।
0: स्वस्तिक राज अधिकारी। अनि यता बस्ने भाइको नाम?
3: अञ्जन राणा।
0: अञ्जन राणा। तपाईँ दुवैजनाको पढाइ चाहिँ कस्तो हुँदैछ? राम्रै हुँदैछ। तपाईँहरू कति कक्षाबाट हुनुहुन्छ?
4: छ।
0: अनि आज यहाँ धेरैजना भाइ बहिनीहरू हुनुहुन्छ, सबै छ बाटै हुनुहुन्छ हो?
4: हजुर।
0: तपाईँको सेक्सन अथवा के छ, एउटै क्लासबाट भन्ने छ कि छुट्टै छुट्टै सेक्सन छ?
4: छुट्टै छुट्टै सेक्सन।
0: अनि हजुरहरू कुन सेक्सनबाट?
4: बी
2: सेक्सन।
0: बी बाट है। अनि आज हामीलाई दुईजना मिलेर चाहिँ के सुनाउँदै हुनुहुन्छ नि?
4: कविता।
0: कविता। कविताको शीर्षक चाहिँ के छ त?
4: प्रकृतिसँग सिक।
0: प्रकृतिसँग चाहिँ सिक्ने कुराहरू भन्ने हो?
4: हजुर।
0: ल सुरु गरौँ है त।

नमस्ते अनि स्वागत छ कार्यक्रम स्कूल कलेजमा। तपाईँ हामीलाई रेडियो ढोरबाराही 103.8 मेगाहर्ज अन्तर्मनका आवाज साथै इन्टरनेट अनलाइन मार्फत हाम्रो वेबसाइट www.radiodhurbarahi.com.np लगइन गरेर पनि विश्वभर एकैसाथ सुन्न सक्नुहुन्छ। कार्यक्रम स्कूल कलेजमा हरेक हप्ताको शुक्रबार बेलुकी 6 बजेको थाहा खबर पछि 7 बजेसम्म सुन्न सक्नुहुन्छ भने यस कार्यक्रममा रहेर विद्यार्थी भाइ

0: हजुर प्रकृति सँग सिक्ने कुराहरू के रहेछ त भनेर कविता मार्फत भाइहरूले चाहिँ हामीलाई सिकाइसक्नु भएको छ अनि तपाईँहरूलाई प्रकृति नेचर कतिको मनपर्छ धेरै मनपर्छ अनि तपाईँ चाहिँ अब बाहिर घुमघामको लागि अथवा हुन्छ नि आफ्नो रिफ्रेसमेन्टको लागि अब प्रकृतिसँग रमाउनको लागि समय कतिको निकाल्ने गर्नुहुन्छ दुई तिन घन्टा दिनको दुई तिन घन्टा हो अनि तपाईँको
1: मेरो त्यस्तै
0: त्यस्तै त्यस्तै हो अनि यो शनिबारको छुट्टीमा आइतबारको छुट्टीमा पछिल्लो समयको दिनहरू चाहिँ यहाँले यो बिदाको समय कसरी सदुपयोग गर्दै हुनुहुन्छ नि
1: आफ्नो गाउँमा घुम्न जाँदै
0: आफ्नो गाउँमा चाहिँ घुम्न जानुहुन्छ है कहाँ हो तपाईँको गाउँ
1: रामपुर
0: रामपुर अनि यताको भाइको
1: आमा बुबालाई सहयोग गरेर साथीभाइहरूसँग खेलेर समय बिताउनु
0: साथीभाइसँग खेलेर आमा बुबालाई सहयोग गरेर चाहिँ समय बिताउनुहुन्छ अरे है यो कुराकानी सँगसँगै जाँदा जाँदै हाम्रो साथीहरूलाई चाहिँ के सन्देश दिन चाहनुहुन्छ
1: गर्मीमा बाहिर ननिस्किनु होला प्रगतिसँग समय बिताउनु होला आफ्नो समय खेर नफाल्नु होला राम्रोसँग पढ्नु होला बाई बाई
0: हजुर अहिले भने कुराकानीको साथमा जोडिँदै गर्दा मसँग दुईजना साना साना नानीहरू हुनुहुन्छ अनि उहाँहरूले चाहिँ अघि सुरुवातीबाट नै गाउँ खाने कथा लिएर आएका छौँ भन्नुभएको थियो है सो अब भने कुराकानी सँगसँगै उहाँहरूको प्रतिभा हामी सुन्छौँ नमस्कार स्वागत छ यहाँलाई प्रोग्राम स्कुल कलेजमा
2: नमस्ते धन्यवाद
3: नमस्ते धन्यवाद
0: अनि हजुरको शुभ नाम यताबाट सुरु गरौँ के हो नि
3: बिप्सा विश्वकर्मा
0: अनि हजुरको
2: निता थापा
0: निता थापा हजुरहरूको घर चाहिँ अनि तपाईँहरूको पढाइ कस्तो हुँदैछ
2: राम्रो
0: राम्रो हुँदैछ अनि आज अघि गाउँ खाने लिएर आएको छु भन्नुभएको थियो रेडी हुनुहुन्छ त राख्नलाई साथीहरूलाई सुनाउनलाई
2: रेडी छु
0: रेडी हुनुहुन्छ यता
3: रेडी छु
0: ल एकचोटि मजाले हामी रेडी छौँ भनिदिनुहोस् न त
4: हामी रेडी छौँ
3: ध्यान दिएर सुन्नु खाने कथा
2: नमस्ते म चाहिँ निता थापा म चाहिँ गाउँ खाने कथा राख्नेछु
3: म चाहिँ बिप्सा विश्वकर्म म गाउँ खाने कथाको उत्तर भन्दैछु
2: जलमा जन्मिन्छ जलमै मर्छ जल छुँदा डराउँछ
3: नुन
2: सही उत्तर अर्को गाउँ खाने कथा राख्दैछु एउटा पोखरीमा एउटा माछा पुच्छरबाट पानी धुन्छ
3: बत्ती
2: सही उत्तर सबैले हेर्छन् कसैले समाउन सक्दैन त्यो के हो
3: छाया
2: सही उत्तर आमा भन्दा छोरी अग्ली त्यो के हो
3: बाँस
2: सही उत्तर भित्र मासु बाहिर खोस्टा त्यो के हो
3: गोङ्गी
2: सही उत्तर एउटा रुखमा बाह्रवटा हाँगा 36 पात यो के हो
3: वर्ष महिना र दिन
2: सही उत्तर एउटा केटोको शरीरमा दुईटा रुम के हो
3: सियो र धागो
2: सही उत्तर एउटा घरमा झ्याल न ढोका के हो
3: फर्सी
2: सही उत्तर हट हट बुढीमा अगाडि जान्छु के हो
3: लौरी
2: सही उत्तर एउटा नानीको हातमा धेरै सुनको बाला के हो
3: कुचो
2: सही उत्तर काट्दा नमर्ने नै रोप्दा नसर्ने के हो
3: कपाल
2: सही उत्तर हामीले गाउँ खाने कथा प्रस्तुत गर्यौ
3: यहाँहरूलाई कस्तो लाग्यो त
2: साथी बिबिसाले मिलाइदिएकोमा धेरै धेरै धन्यवाद
3: ताली बजाएर साथ दिनु भएकोमा मेरो यहाँ हुने साथीहरूलाई पनि धेरै धेरै धन्यवाद
0: थ्याङ्क यू
5: नमस्ते मेरो नाम इसा गुरुङ म कक्षा छमा पढ्छु म खरेनी टारबाट प्रोग्राम स्कुल कलेजमा मिलेसम्म मैले आफ्नो प्रतिभा राख्दै आइरहेको छु आज पनि मैले श्रोता साथीलाई सुनाउनको लागि मेरो देश नेपाल भन्ने कविता ल्याएकी छु ध्यान दिएर सुन्नुहोला है मेरो देश नेपाल सुन्दर छ हरियाली हिमाल पहाड तराईले पठाउँछन् यसको साना नदी झर्ना हरिया वन मनलाई गर्छन् रमाइलो चरा गाउँछन् मिठा गीत नेपाल लाग्छ सर्वभन्दा
3: नराम्रो गौतम बुद्धको जन्मभूमि शान्तिको सन्देश फैलाउने भिर्ग खालको देश सासले संसार चिनाउने माया गर्छु मेरो नेपाल यो मेरो पहिचान सधैँ राख्छु शिर उचो नेपाल मेरो अभिमान धन्यवाद।
0: हजुर बहिनी इसा गुरुङजीले चाहिँ मेरो देश नेपाल भनेर मिठो कविता हामीलाई सुनाइसक्नु भएको छ अनि सुरुवातीबाट नै उहाँले चाहिँ आफ्नो प्रतिभाहरू यसरी नै राख्दै आउनु भएको छ भने थोरै कुराकानी गरौँ। तपाईँले आफ्नो प्रतिभा यसरी राख्दा चाहिँ कस्तो फिल हुन्छ इसाजी?
3: खुसी
0: हुनुहुन्छ है। अनि साथीहरूलाई चाहिँ तपाईँ यहाँबाट के भन्न चाहनुहुन्छ? रेडियो प्रोग्राममा अथवा यस्तो प्रोग्रामहरूमा चाहिँ सहभागिता नजनाउने साथीहरूलाई चाहिँ के भन्न चाहनुहुन्छ?
3: हजुरहरू पनि आफ्नो प्रतिभा राख्नुहोला र नडराइकन बोल्नुहोला भन्न चाहन्छु।
0: अनि तपाईँको पढाइ चाहिँ कस्तो हुँदैछ?
3: राम्रो हुँदैछ।
0: राम्रो हुँदैछ। अनि तपाईँको प्रतिभा सुनेर बस्नुहुने साथीहरूलाई चाहिँ के मेसेज दिन चाहनुहुन्छ?
3: गर्मी धेरै भएको छ, धेरै पानी पिउनु होला, बर्खायामको समय छ, बाढी पहिरोको उच्च जोखिम हुन्छ, एकदमै सतर्क रहेर बस्नु होला अनि स्कुल जाँदा चाहिँ छाता लिन चाहिँ नभुल्नु है। थ्याङ्क यू।
0: हजुर अहिले पनि कुराकानीको साथमा मसँग दुईजना भाइहरू हुनुहुन्छ, उहाँसँग कुराकानी गर्दैछौ। नमस्कार, यहाँलाई स्वागत छ प्रोग्राम स्कुल कलेजमा।
6: नमस्कार, धन्यवाद।
0: अनि हजुरको शुभ नाम चाहिँ के हो नि?
6: मेरो नाम सिमन थापा हो।
0: अनि हजुरको?
7: मेरो नाम अजित गुरुङ हो।
0: सिमन जीले चाहिँ यो भन्दा अगाडि रेडियो प्रोग्राममा सहभागिता जनाउनु भएको छ
6: हो।
0: अनि अजितजीले छैन है। तपाईँले आज फर्स्ट चोटि प्रतिभा राख्दै गर्दा कस्तो भएको छ? अलिअलि डर लागे जस्तो भएको छ हो। ल, डराउनु चाहिँ भएन, हाम्रो सिमनजी पनि साथमा हुनुहुन्छ। अनि साथीलाई के भन्न चाहनुहुन्छ? अलिअलि डराउनु भएको छ अरे कि?
6: म जुन साथी नडराइकन बोल्ने हो।
0: ल, नडराइकन बोल्ने अरे। अहिले पनि डर लागेको छ?
6: छैन,
0: अहिले त छैन है। ल, अब हामी भाइहरूको प्रतिभा चाहिँ सुन्दैछौँ। आज हाम्रो श्रोता साथीलाई के सुनाउँदै हुनुहुन्छ?
6: शिक्षाको महत्व।
0: पक्कै पनि शिक्षाको महत्व अब भन्ने सुरु गरिहालौँ है त। ल, वान टू।

0: पर्छ।
1: हजुर, त्यसैले प्रत्येक बाल बालिकाले चाहिँ शिक्षाको महत्व बुझेर एकदमै लगनशीलता पूर्वक अध्ययन चाहिँ गर्नुपर्छ भनेर हामीलाई भाइहरूले शिक्षाको महत्व चाहिँ सुनाइराख्दा तपाईँहरूलाई चाहिँ के लाग्छ, शिक्षा चाहिँ साँच्चीकै महत्वपूर्ण छ त? शिक्षा भएन भने चाहिँ के होला?
2: राम्रो जीवन बिग्रिन सक्छ, हामी जिन्दगीमा कहिले पनि सफल हुन सक्दैनौँ।
1: हजुर, ल भाइहरूले चाहिँ आफ्नो राय सुझाव पनि राखिसक्नु भएको छ। अनि तपाईँहरूको पढाइ चाहिँ कस्तो हुँदैछ?
3: राम्रो।
1: यहाँबाट चाहिँ अब सुनेर बस्ने साथीहरूलाई चाहिँ केही छ भन्नु मन लागेको? तपाईँको क्लासमेट अब साथीहरू सबै त आउनु भएको छैन, के भन्नु मन लागेको छ?
2: हजुर पनि सहभागी भइदिनु होला।
1: अनि हजुरलाई चाहिँ के भन्नु मन छ? यहाँ बस सुनेर बस्नुहुने अथवा कसैलाई केही ठ्याक्कै भन्नु पाएको भए चाहिँ के भन्नुहुन्छ?
2: हामी यहाँ प्यारेन्ट्सहरूले गर्दा पनि यहाँ हामी पढ्न पाएको छौँ, त्यसैले मैले चाहिँ प्यारेन्ट्सहरूलाई सम्झिरहेको छु।
1: ल, साथीहरू सँगसँगै प्यारेन्ट्सलाई पनि सम्झेको छु भनिरहँदा चाहिँ सुनेर बस्ने श्रोता साथीहरूलाई चाहिँ जाँदा जाँदै के सन्देश दिन चाहनुहुन्छ?
2: गर्मी मौसममा धेरै पानी पिउनु होला, राम्ररी पढेर बस्नु होला। थ्याङ्क यू।
4: हेलो एभ्रीवान, माइ नेम इज अमिसा थापा। टुडे आई एम गोइङ टु से साइन्स क्वेसन। विच अफ द फॉलोइङ इज अ फिजिकल क्वान्टिटी? एंगर, हेटर, टेम्परेचर। करेक्ट आन्सर। विच अफ द फॉलोइङ इज अ ट्रेडिशनल टुल टु मेजर ह्यान्ड स्पान सुपोपाथी? करेक्ट आन्सर। What is the least number of people required to operate dikki? 2, 3, 4.
5: 2.
4: Correct answer. Which of the following is a conifer? Pine, papaya, pomegranate?
5: Pine.
4: Correct answer. A wooden equipment is used to cross mustard seeds into oil. What is dikki pani ghatta hole?
5: Coal.
4: Correct answer. How many planets in the solar system? 7, 9, 8. Correct answer is. Which of the smallest planet in the solar system? Mars, Jupiter, Mercury?
5: Mercury.
4: Correct answer, Mercury. What is the satellite of Earth? Mars, Sun, Moon?
5: Moon.
4: Correct answer. Which of the first step of scientific learning? Experiment, classification, observation?
5: Observation.
4: Correct answer. मैले क्वेसन राख्दाखेरि सहभागिता जनाइदिनु भएकोमा साथीहरूलाई थ्याङ्क यू सो मच। कता कता साथीहरूले कोही साथीहरूले मिस्टेक गर्नु भन्थ्यो, एनी वे लास्टमा चाहिँ मिलाउनु भयो। थ्याङ्क यू एन्ड कंग्रेचुलेसन। थ्याङ्क यू।
1: हजुर, फेरि पनि मसँग एकजना बहिनी हुनुहुन्छ, उहाँसँगको कुराकानी तर्फबाट हामी अगाडि बढ्दैछौ। नमस्कार, स्वागत छ यहाँलाई प्रोग्राम स्कुल कलेजमा।
6: नमस्कार, धन्यवाद।
1: अनि हजुरको शुभ नाम चाहिँ के हो नि?
6: पेरिसा शर्मा।
1: पेरिसाजीले यो भन्दा अगाडि पनि सहभागिता जनाउनु भएको छ है?
6: हजुर।
1: आज चाहिँ धेरै साथीहरूले यो भन्दा अगाडि पनि सहभागिता जनाइराख्नु भएको साथीहरू चाहिँ आउनु भएको छ। अनि यहाँको पढाइ चाहिँ कस्तो हुँदैछ पेरिसाजी?
6: राम्रै हुँदैछ।
1: राम्रै हुँदैछ है। अनि हामीलाई के सुनाउँदै हुनुहुन्छ पेरिसाजीले?
6: कविता।
1: कविता के छ नि तपाईँको कविताको शीर्षक?
6: नेपाल नै राम्रो।
1: नेपाल नै राम्रो। त्यो भन्दा अगाडि सोधिहालौ, तपाईँलाई चाहिँ हाम्रो देश नेपाल कतिको मनपर्छ?
6: धेरै नै मनपर्छ।
1: धेरै मनपर्छ है। अनि कोही साथीहरू चाहिँ अब नेपाल सँगसँगै आफ्नो देशलाई माया नगर्ने साथीहरूलाई चाहिँ के भन्न चाहनुहुन्छ नि?
6: नेपाललाई धेरै माया गर्नु होला।
1: नेपाललाई चाहिँ धेरै माया गर्नु होला भन्न चाहनुहुन्छ?
6: हजुर।
1: अब भने ढिला नगरी तपाईँको कविता सुन्छौ, सुरु गरिदिनुहोस् है। 1, 2, 3 गो।
6: नेपालीको मनभित्र नेपाल नै हुन्छ, देशभक्ति भावनाले नेपाल नै छुन्छ। उही घाममा उही पानी हुने तारा जुन, नेपालीको आस्था भन्छ नेपाली नै हुन। धरतीलाई आमा भन्ने भावना छ हाम्रो, कर्मभूमि जता बनोस् नेपाल नै राम्रो। सासा फेर्ने सुस्ता हावा सगरमाथा शिर, सञ्जीवनी जडीबुटी यहाँ सबैतिर। प्रकृति र सुस्थितिमा रमाउने मन, माटो ढुङ्गो नदी नाला सबै हाम्रा धन। आफू भन्दा प्यारो हुन्छ आफ्नो जन्मभूमि, बाला बेला यही खेलु यही धरती चुमी। त्यो रालीका पदा चिन्ह पुछी मेटिन्छ र, नेपाल जस्तो अर्को देश खोजी भेटिन्छ र। नेपाली को मनभित्र नेपाल नै हुन्छ देशभक्ति भावनाले नेपाल नै चिन्छ धन्यवाद
1: हजुर नेपाल जस्तो अर्को देश खोजी भेटिन्छ र भनेर त्यो प्रश्नले भरिएको मिठो कविता वाचन गरेर हामीलाई सुनाइसक्नु भएको छ बहिनी पेरिसाजीले अनि जाँदा जाँदै हाम्रो साथीहरूलाई चाहिँ के म्यासेज दिन चाहनुहुन्छ पेरिसाजी
6: आफ्नो देश नेपाललाई धेरै माया गर्नुहोला साथीहरूले चाहिँ राम्रोसँग पढिदिनु होला अनि आफ्नो क्लासरुमहरू चाहिँ फोहोर नगरिदिनु होला डस्टबिनको प्रयोग गरिदिनु होला राम्रोसँग पढ्नु चाहिँ थ्याङ्क यू
0: Hello everyone, my name is Jasmina Chapagai. I am from Nayagaon. I study in class 6. Today I am going to say the quiz question. All of you listen the question and say to me answer. Are you all ready?
5: Yes!
0: Which country presents budget twice in a year?
5: France.
3: France!
0: Correct answer. Which country presents two types of budget?
5: India.
0: Correct answer. What was the language of ancient Rome?
5: Latin.
0: Correct answer. Which country used the national flag for the first time in the world?
5: Denmark.
0: Correct answer. Which country has the oldest monastery in the world?
5: Japan.
0: Correct answer. Which is the oldest metal of the world?
5: Copper.
0: Correct answer. Which is the country without snakes?
5: Iceland.
0: Correct answer. Which city is known as the city of temples?
5: Kathmandu.
0: Correct answer. What is the capital city of France?
5: Paris.
0: Correct answer. Which is the first country to land man in the moon?
5: USA.
0: Correct answer. In which district of Nepal does the highest peak of the world, Mount Everest, lies? Correct answer. Which is the deepest river of Nepal?
5: Gandaki.
0: Correct answer. Which is the national flower of Pakistan?
5: Jasmine.
0: Correct answer. What is the length of Kosi River?
5: 720 kilometers.
0: Correct answer. And last question. What is the length of Karnali River?
5: 507 kilometers.
0: Correct answer. मैले रेडियो प्रोग्राममा भाग लिएर आफ्नो ट्यालेन्ट प्रस्तुत गरे तपाईँहरूले पनि आफ्नो ट्यालेन्ट यसरी नै राख्नुहोला कहिले पनि खुलेर बोल्नुको लागि पछि नअट्नुहोला मैले जस्तै आफ्नो प्रस्तुति राख्नु है राम्रोसँग पढ्नुहोला सबैजना थ्याङ्क यू
7: नमस्कार मेरो नाम यनिका साई मेरो घर नयाँगाउँ र म आज चाहिँ गाउँ खाने कथा सुनाउँदैछु त्यो के चिज हो पानीमा जति भिजाए पनि भिज्दैन अब अर्को गाउँ खाने कथा त्यो के चिज हो दुई पटक फ्रीमा पाइन्छ तर तेस्रो पटक पैसा तिर्नुपर्छ सही उत्तर सबैलाई चाहिने मरुभूमिमा नपाइने के हो सही उत्तर त्यो कुन फल हो जसलाई बजारमा किन्न पाइँदैन सही उत्तर त्यो कुन चोर हो जसलाई पुलिसले समात्न मिल्दैन सही उत्तर रातो घोडा हरियो पुच्छर के हो सही उत्तर त्यो कुन डाक्टर हो नबोलाए पनि आउँछ र सुई लगाएर जान्छ सही उत्तर आँखा छ तर देख्न सक्दैन सही उत्तर त्यो के चिज हो हावा जहाज भन्दा पनि छिटो पुग्छ सही उत्तर झोलामा अटाउने तर ढोकामा नअटाउने के हो सही उत्तर रातो गाई बाटातिर कराई के हो सही उत्तर माथि हेर्दा हरियो तल हेर्दा रातो बिचमा हेर्दा कालो के हो सही उत्तर विश्वको सबैभन्दा अग्लो स्थानमा रहेको ताल कुन हो सही उत्तर
3: हरियो वनमा रातो चरी आगो देखेर फुरुक्क परी के हो सधैँ अगाडि बढ्छ कहिले पछाडि फर्कदैन के हो सही उत्तर रोगको जरा भए पनि ओठा भित्र राख्छन् र सचित भए पनि मिठो पानी खान्छन् के हो सही उत्तर
8: मैले गाउँ खाने कथा प्रस्तुत गरे साथीहरू सबैले गाउँ खाने कथाको जवाफ दिनुभयो सबैलाई कंग्रेचुलेसन धेरै धेरै धन्यवाद साथै रेडियो प्रोग्राममा यसरी नै साथीहरूले पनि यी सहभागिता जनाउनु होला आमा बाबाले भनेको मान्नु होला राम्रोसँग पढ्नु होला टिचरले भनेको नि मान्नु होला गृह कार्य टाइममा सक्नु होला जङ्क फुड चाहिँ कहिले पनि नखानु है बी हेल्दी स्टे हेल्दी थ्याङ्क यू
9: हजुर अब पनि हामी कार्यक्रमको अन्ततर्फ छौँ र सहभागी सबै साथीहरूले चाहिँ आफ्नो भाइ बहिनीहरूले आफ्नो प्रतिभा राखिसक्नु भएको छ अनि अब अन्तिममा चाहिँ एउटा क्वेसन थियो कि अहिले तपाईँहरूले चाहिँ वर्ल्ड कप हेर्नु भयो त भन्दा सबैजना आफ्नो राय सुझाव राख्नको लागि चाहिँ यता हुनुहुन्छ मसँग है तपाईँहरूले वर्ल्ड कप हेर्नु भयो त अनि कस्तो भयो त तपाईँहरूको वर्ल्ड कप अनुभव ब्राजिल चाहिँ हारेर नराम्रो लाग्यो अनि यता बहिनीले पनि मुख बिगारिराख्नु भएको छ
10: पोर्चुगल पनि हार्यो त्यसैले
9: चाहिँ भएन हो यो पालि अनि तपाईँको
11: मेरो नि पोर्चुगल हार्यो
9: ल यता साथीहरू चाहिँ एकदम खुसी हुनु भएको छ तपाईँहरूलाई चाहिँ किन जित्यो ओ माई गॉड यसैले जितेर चाहिँ तपाईँ एकदमै खुसी हुनु भएको हो
12: हजुर
9: तपाईँ अस्ति भर्खरसम्म चाहिँ रोनाल्डो थियो अनि पछि
10: स्पेन जित्ने बित्तिकै स्पेनको पछाडि लाग्यो
9: अनि तपाईँहरूलाई चाहिँ केही छ अब वर्ल्ड कप जस्तो नै तपाईँहरू चाहिँ गेम्समा चाहिँ कतिको इन्ट्रेस्टेड हुनुहुन्छ हुनुहुन्छ ल त्यसो भए है दादा दादी चाहिँ अब तपाईँहरूलाई गेम्सको नाम चाहिँ के थाहा छ भनिदिनु न त
13: आइस वाटर
14: डन्डी बियो
15: फुटसल
16: कबड्डी
17: लड्डु तान्ने खेल्ने
9: लड्डु तान्ने खेल्ने पनि हुन्छ कस्तो हुन्छ
17: तपाईँहरूले
9: पनि खेल्नु भएको छ भुरुम तान्नेवाला हो ल अब जाँदा जाँदै हाम्रो साथीहरूलाई चाहिँ एकचोटि बाई बाई र थ्याङ्क यू भनिदिनुहोस् न
18: आजको श्रृंखला तयार गर्नको लागि हामी रहेका थियौं शुक्ला गण्डकी छ भुरुङ्गेमा अवस्थित सूर्यदय इंग्लिश बोर्डिङ स्कूलमा र यस विद्यालयमा अध्ययन गर्ने भाइ बहिनीसँगको रमाइलो कुराकानीको साथमा उनीहरूको प्रतिभालाई हामीले कार्यक्रममा स्थान दियौं भने फेरि पनि अर्को हप्ता यसरी नै भाइ बहिनीसँगको रमाइलो कुराकानीको साथमा उनीहरूको प्रतिभा लिएर त हाम्रो पुनः भेट हुने नै छ कार्यक्रम के कस्तो लाग्यो त्यस्तै सल्लाह सुझाव अनि प्रतिक्रिया पनि दिँदै गर्नुहोला अनि सुन्दै गर्नुहोला प्रोग्राम स्कूल कलेज नमस्कार
19: सधैँ पसलबाट बोरा घिसारिया छ खाछ कहिले कसो त अलि मिठो चामलको भात खाएर मुख फेर्न पाए नि हुन्थ्यो नि बुहारी
20: आज मैले बुलबुले बाराई राइस मिलबाट चामल ल्याएको छु नि बा त्यहाँ त सावित्री जीरा सावा जेठो बुढो पहेले अनि लोकल धान आँखै अगाडि कुटेर बिक्री हुँदो रहेछ नि कति मान्छे जाँदो रहेछन्
19: ए हो र ल त ल
21: आफ्नै मिलबाट आँखै अगाडि तोरी र तिल पेलेर स्वच्छ खारे तेल र पिना उत्पादन तथा बिक्री गरिन्छ साथै विभिन्न प्रजातिका धानको स्वादिष्ट चामल चाहिएमा हामीलाई सम्झनुहोस् साथै तेल पनि पेलिन्छ होम डेलिभरीको पनि व्यवस्था छ सम्पर्क भुलभुले बाराही राइस मिल गाछे पानी पेट्रोल पम्प अगाडि प्रोपाइटर अर्जुन लम्साल फोन 0564142222 र 98560191692
9: साइली आमा प्रकाश दाईको फर्निचर पसल सरेको छ है झुकिनु होला नि
20: हो र फेरि कहाँ सारेछन् बाबुले पसल
9: बिपी चोकमै हो पहिलाको ठाउँ भन्दा एक घरमाथि टिबिया सोरुम थियो नि हो त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि
20: ए ल
12: तपाई पनि झुक्किनु होला नि, याद राख्नुहोस्। गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 दुलेगौडा बीपी चोक, प्रोपाइटर थान प्रकाश नेउपाने 98560 33878, प्रशान्त नेउपाने 98460 26925।
20: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा।
13: विगत लामो समयदेखि तपाईहरुको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार। फोन बजार
20: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ।
14: हामी कहाँ सामसुङ, रेडमी, पोको, ओप्पो, भिभो, रियलमी, नार्जो, आइटेल, कलर, टेक्नो, नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ।
20: मोबाइल सँग सम्बन्धित चार्जर, इयरफोन, डाटा केबल साथै मल्टिप्लग, लाइटका भेराइटी र लाइटको चार्जर, पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ।
14: एनसीएलको हराएको, बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ। साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटीसी को सिम पनि पाइन्छ। एनसीएल को नयाँ सिम को लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइन बाट फोटो नचाहिने गरी निकालिन्छ।
20: अन्त एकचोटि राम्रो होला, एकचोटि सस्तो होला, तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। सामसुङको मोबाइल किस्ता बन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला। सम्पर्क
13: फोन बजार सिद्धार्थ बैंक र फ्यामिली मेडिकलको बीचमा दुलेगौडा।
15: प्रोपाइटर सुबिल श्रेष्ठ, किम नारायण श्रेष्ठ, मोबाइल 98461956999 छ।
16: दुलेगौडा बजारमा कति फोटो स्टुडियो खुल्यो, कति बन्द भए, कति के भए, तर सबैभन्दा पुरानो कीर्ति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ। फोटो स्टुडियो भनेपछि त कीर्ति बाहेक अरूको त नामै आउँदैन।
22: ए, मलाई मात्र हो कि भनेको, तपाईँलाई पनि त्यस्तै पो हुन्छ? आज पनि एउटा गिफ्ट किन्नु छ अनि एक दुईवटा फोटो पनि खिच्नु छ, त्यही जाने हो म त।
16: हजुर, दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ। अर्जेन्ट फोटो, मोबाइलबाट फोटो, जुबोको माला फ्रेममा तयार पार्नु परेमा, जन्मदिन, विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस्। कीर्ति फोटो स्टुडियो दुलेगौडा, प्रोपाइटर कीर्तिमान थापा मगर।
23: पसल सरेको सूचना। शुक्ला गण्डकी 4 दुलेगौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौडाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोपाइटर मिन बहादुर सुनार 98253919122, 98058 28008 र 98460972446।
24: ए सम्धि, यता नजिकै राम्ररी पालेको लोकल कुखुरा हाँस वा कालिस पाइँदैन भने सुरुप झोल खाऊ भनेको, यो 45 दिने हो कि बिगासे कुखुरा खाँदा खाँदै ज्यानै बिगासे जस्तो हुन लाग्यो, आयु पनि 45 वर्ष नै पो हुने हो कि, चिन्ता लाग्छ हो सम्धि।
25: अब लोकलै खोज्नु भएको हो भने युनिक मल्टी एग्रो प्राली शुक्ला गण्डकी 10 मिनम खानीमा जानु पर्यो हो सम्धि। खुल्ला जंगलमा पालेको लोकल कुखुरा, कालिज र हाँसको मासु, अण्डा तथा चल्लाहरू मिलाएर पाइदो रहेछ।
26: हजुर, स्वच्छ, शान्त, मनोरम प्राकृतिक वातावरणमा कृषि क्षेत्रको अवलोकन गरी प्राकृतिक रूपमा उत्पादित वस्तुहरूको स्वाद लिन चाहनुहुन्छ भने पारिवारिक पिकनिकको समेत व्यवस्था रहेको छ। युनिक मल्टी एग्रो प्राली शुक्ला गण्डकी 10 मिनाम खानी, प्रबन्ध निर्देशक हरि खड्का, सम्पर्क 98028 28810, 98028 28811 र 98028 28816।
24: होइन है आरोसी, आर्यालाई लिएर कता हिँड्यौ?
22: हेर न आर्यन, पर्सि स्कुलको सांस्कृतिक कार्यक्रममा सबै जात जातिको संस्कृति झल्कने नाच देखाउने भनेको, त्यही भएर सबै जातिको पोसाक लिन भनेर जान लागेको के, कहाँ पाइन्छ कुन्नी?
27: मलाई पनि बिहेको लागि गहना चाहिएको छ। आजकल सुन भन्दा कम छैन, हराएमा डर छैन, ग्यारेन्टीको गहना नै चल्तीमा छ, राम्रो डिजाइनको पाए लिने भनेको।
24: ए त्यसो भए युर सिङ्गापुर फेन्सी एन्ड ज्वेलर सपमा सँगै जाउँ न त, म पनि हाम्रो समाजको दाजुभाइको लागि भाङ्रा, कछाड, कम्ब्याट ज्याकेट, सिङ्गापुरै पेटी लिने हिँडेको। ग्यारेन्टीको गहनादेखि सबै जात जातिको पोसाक एउटै छानामुनि पाइने ठाउँ भनेको त्यही त हो।
26: हामी कहाँ गुरुङ, मगर, नेवार, छेत्री, तामाङ, ठकुरी, भुजेल जात जातिको ड्रेस, युके स्वेटर, ब्याग तथा पर्स, मणिपुरे, सिङ्गापुरे, होल्यान्ड लुङ्गी, सल, कोरियन टी शर्ट, कम्मर बन्धक, दौरा सुरुवाल, खुकुरी, टोपी लगायत परम्परागत जातीय गरगहनाहरू, शिरबन्दी, शिरफूल, टिकमाला, ढुम्री, यार्लिङ, मारवाडी, पाटेसुन, बुलाकी, लाहुरे फुली, जन्तर चन्द्रमा, नौगेडी, असर्फी, कन्थमाला, मुगामाला, हमिलमाला, न्यापुसिक, जापुसिक, तायोमाला, लुसवाङ, माकसी, कल्ली, बिरमली, आँसी, खुर्पेटो, सुर्खे थैली, डोरी लगायत सम्पूर्ण पोतेका आइटमहरू पाइनुका साथै आधुनिक डिजाइनका गरगहनाहरू, रानीहार, चन्द्रहार, मिनीहार, चोकरहार, मंगलसूत्र, बालाचुरा, पञ्चधातु अंगुठी, रामलीला झुम्का, पिजोडा झुम्का, सिक्री, लकेट, माइली तिलहरी, छड्के तिलहरी, घुम्टो, क्राउन, सेन्डिल, जिम्बु र ब्रुनाईको माछा पाइन्छ।
0: सम्पर्क युअर सिङ्गापुरे फेन्सी एन्ड ज्वेलरी सप, मुक्तिनाथ बैंकको एक घरमाथि दुलेगौडा, प्रोप्राइटर आरएन कुमार श्रेष्ठ, मोबाइल 9241484264 र 9814533005।
1: मम्मी भोक लाग्यो, खाजा खाम न।
26: नानु बाबालाई भन न आज बाहिरको खाजा खाम भनेर।
1: हस् मम्मी।
2: मैले सुने छोरी, ल जाम हिँड।
26: सुन्नुहोस् न, खाजा खान त बिजी मम्मा हाउसमै जाउँ है। त्यहाँ त स्वस्थ किसिमका खाजाका परिकार पाइनुको साथै स्वच्छ, सफा र सस्तो मूल्यमा खाजा पाइन्छ रे नि।
2: हजुर, स्वदेशी उत्पादनको प्रयोग र व्यापार, नेपाली किसानकै उत्पादन हाम्रो परिकार।
26: हजुर, हामी कहाँ आटाको पिठोबाट बनाइएका मोमो पाइनुका साथै सुकुटी, छोइला, ड्राई सेकुवा, चिकन, चिकन विंग्स, चिकन छोइला, पाङ्रा फ्राई साथै कोदो कोला र छ्याङ समेत उपलब्ध छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ। फोन 9008828144। प्रोप्राइटर कृष्ण कुमार श्रेष्ठ,
2: बीजी मोमो हाउस, दुलेगौडा, हेल्थ पोस्ट चोकबाट 100 मिटर भित्र, मगर समाज भवन नजिकै।
3: काइली दिदी, आलु लगाउने बेला भयो, मल पाउनु भयो त?
4: ए दाई पनि घरै हुनुहुँदो रहेछ त।
3: खै ल्याउन त कहाँबाट ल्याएको नि कान्छी, हाम्रो त बुढाले ल्याएका हुन्, मल पनि साह्रै राम्रो रहेछ।
5: सुन त माइली, गणपतिको सफल एकले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर रा बनाएको मल पाइँदो रहेछ, छिटो जाऊ त, अन्त भन्दा सस्तोमा पाइएछ है, मैले त त्यहीँबाट ल्याएको।
3: ए हो र, हस् दाई म आजै जान्छु।
2: हजुर, यस हाइजेनिक राज प्रालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा ब्रोइलर र गिरिराज कुखुरा पनि पाइन्छ, साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
26: हाइजेनिक रान्च प्राली, शुक्लागण्डकी 8 सफल एकले टोल गणपते, प्रोप्राइटर रामकृष्ण भण्डारी, मोबाइल 9556062891।
3: होइन श्रीमानज्यू, के भयो, गाडी स्टार्ट गर्नु न, जाने बेला भइसक्यो, अहिलेसम्म गाडीको फन्को मारेको मारे हुनुहुन्छ, केही समस्या आयो कि क्या हो?
5: यो बाटो पनि कहिले भन्छ, खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्रिया बिग्री हुन थाल्यो, जति धोए पनि हिलो जाने होइन।
3: समस्या त आइहाल्छ नि, बरु समाधान पो खोज्ने हो त। अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि, त्यही बनाउन र धुलाउन लैजानु न, जुनसुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि।
0: हजुर, हामी कहाँ सबै प्रकारका पेट्रोल, डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ, साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास, दुलेगौडा, प्रभु बैंक भन्दा 50 मिटर तल, प्रोप्राइटर बुद्धि बहादुर कार्की, मोबाइल 9860373310 र 9821635507।
26: लौ आयो खुसीको खबर, होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर।
0: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रै सहर दुलेगौडा हेल्पोस चोक नजिकै गण्डकी हार्डवेयरको सटर लाइनमा रहेको फ्रेन्ड्स फेन्सी हाउसमा आउनुहोस्। सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस्। बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ।
26: जुत्ता, चप्पल, सुट, पाइन्ट, लेडिज आइटम, साडी, कुर्ता, सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ।
0: सम्पर्क प्रिन्स फेन्सी हाउस, मोबाइल 9806681115।
6: स्टुडियो अहिले साँझको 7 बज्यो।
7: टाइम चेक को साथ में बनकेवा काली का सुन चांदी पसल दुलेगौड़ा हेल्पोस चोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार गर्नु को साथ ही पुरानो गर गहना नया गहना संग साठफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 98165-95301।
8: सत्य तथ्य निष्पक्ष समाचार सुसूचित हुन पाउने तपाईको अधिकार
10: ढोरबाराही हाइलाइट्स को साथ में
11: छिटो छरितो र गुणस्तरीय सेवा को एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस दुलेगौड़ा बीपी चोक
10: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण काम को लागि सम्झनुहोस् सम्पर्क 98461-49304।
17: नमस्कार, साँझ 7 बजेको ढोरबारे हाइलाइट्समा समाचार कक्षबाट सहकर्मी अशोक विश्वकर्मा सँगै म सृष्टि खत्रीको स्वागत छ। ढोरबारे हाइलाइट शुरू गरौं आजका मुख्य खबरका शीर्षकहरूबाट।
18: नेपालमा न्यायिक स्वतन्त्रता जोखिममा परेको अन्तर्राष्ट्रिय मानवाधिकारवादी संस्थाहरूको चहर सर्वोच्च अदालतको संरचना परिवर्तन गर्न न्यायाधीशलाई धम्की र राजीनामा दिन दबाव दिएको रिपोर्ट सार्वजनिक।
17: संघीय सांसदहरूलाई परिवारका सदस्य तथा नजिकका आफन्तलाई स्वकीय सचिव नियुक्त नगर्न रासोपाको निर्देशन। वर्तमान सरकार विरूद्ध चारैतिरबाट घेरा हाल्न नेकपा संयोजक प्रचण्डको आग्रह।
18: सरकारको नयाँ सिस्टमले हैरानमा युवा, सातादेखि भर्न पाएनन् राहदानीको आवेदन फारम। सातामा 2 दिन विदा दिने सरकारको निर्णयमा पुनर्विचार नहुने प्रवक्ता पोखरेलको स्पष्टोक्ति।
17: बालिका हराएको संख्यामा पछिल्लो समय वृद्धि भएको प्रहरीको भनाई। बाढ़ी आउन सक्ने भएकाले तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह।
18: गम्भीर स्वास्थ्य समस्याको कारण देखाउँदै बंगलादेशमा राष्ट्रपतिद्वारा पदबाट राजीनामा। आईसीसी विश्व टेस्ट च्याम्पियनशीपको फाइनल खेल इंग्ल्याण्डमा हुने।
17: समाचार अब विस्तारमा सुन्नुहोस्। अन्तर्राष्ट्रिय मानवाधिकारवादी संस्थाहरू एमनेस्टी इन्टरनेशनल, ह्युमन राइट्स वाच र इन्टरनेशनल कमिशन अफ जुरिस्टस आईसीजेले नेपालमा न्यायिक स्वतन्त्रता जोखिममा परेको ठहर गरेका छन्। संयुक्त विज्ञप्ति मार्फत ती संस्थाले नेपाल सरकारका पछिल्ला गतिविधिका कारण न्यायपालिकाको स्वतन्त्रता जोखिममा परेको भन्दै गम्भीर चिन्ता समेत व्यक्त गरेका छन्। सर्वोच्च अदालतको संरचना परिवर्तन गर्न बहालवाला न्यायाधीशलाई राजीनामाका लागि दवाब दिने वा महाभियोगको धम्की दिनेसम्मको प्रयास भएको विश्वसनीय रिपोर्ट प्राप्त भएका पनि विज्ञप्तिमा उल्लेख छ। सर्वोच्च अदालतका 3 जना न्यायाधीश सपना प्रधान मल्ल, कुमार रेग्मी र हरि फुयाललाई राजीनामा दिन राजनैतिक दबाव दिएको र उहाँहरूले राजीनामा दिन अस्वीकार गरेमा महाभियोगको धम्की दिएको रिपोर्ट प्राप्त भएको ती संस्थाको दावी छ।
18: राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले आफ्ना संघीय सांसदहरूलाई परिवारका सदस्य तथा नजिकको आफन्तलाई स्वकीय सचिव नियुक्त नगर्न निर्देशन दिएको छ। पार्टीले स्वकीय सचिव नियुक्ति सम्बन्धी आधारभूत मापदण्ड जारी गर्दै नातावाद र परिवारवादलाई पूर्ण रूपमा निषेध गरेको जनाएको हो। रासोपाका महामन्त्री विपिन कुमार आचार्यले जारी गरेको आन्तरिक निर्देशनमा सांसदहरूले स्वकीय सचिव नियुक्त गर्दा पार्टीको विधान, सुशासनको सिद्धान्त र जनउत्तरदायित्वलाई केन्द्रमा राख्नुपर्ने उल्लेख गरेको छ। निर्देशनमा एका घरका परिवारका सदस्य तथा नजिकका नातेदारलाई स्वकीय सचिव नियुक्त गर्न नपाइने व्यवस्था गरिएको छ। स्वकीय सचिव नियुक्ति गर्दा पार्टीको विधान र सुशासनको मूल नीति अनुरूप एका घरका सदस्य र नजिकका नातेदारलाई पूर्ण रूपमा निषेध गरिएको उल्लेख छ। निर्देशनमा नियुक्ति पारिवारिक र नातागोता भन्दा बाहिरबाट हुनुपर्ने भनिएको छ भने सरकारले हालै संघीय संसदका सदस्यहरूलाई स्वकीय सचिव राख्न पाउने सुविधा उपलब्ध गराउने निर्णय गरेको थियो।
17: शिक्षा मन्त्री सस्मित पोखरेलले सातामा दुई दिन विदा दिन सरकारको निर्णयमा पुनर्विचार नहुने बताउनु भएको छ। आज मन्त्रालयमा पत्रकारहरूसँग कुरा गर्दै दुई दिनको विदा कायमै रहने उहाँले बताउनु भएको हो। सरकारका प्रवक्ता समेत रहनुभएका पोखरेलले भन्नुभएको छ, शैक्षिक संस्था र सरकारी कार्यालय सातामा दुई दिनका लागि दिएको विदाको पुनः उपयोग गर्न आग्रह गरेका छौं। उक्त निर्णयमा कुनै पुनर्विचार हुँदैन उहाँले बताउनु भएको छ। उहाँले शैक्षिक परामर्श व्यवसायका लागि निर्धारण गरिएको 25 लाख धरोटीको व्यवस्थाबाट सरकार पछि नहट्ने समेत स्पष्ट पार्नु भएको छ। 3% समता शिक्षा शुल्कमा सरकार पछि हटे पनि धरोटीको व्यवस्थाबाट सरकार व्यय नहुने उहाँको भनाई छ। विद्यालय शिक्षा ऐन जस्ता कानून निर्माण गर्दा पनि सरकार भएका पक्षसँग पूर्व परामर्श गरिने समेत उहाँले बताउनु भएको छ। विश्वविद्यालयलाई स्वेत्त र दलीय प्रभाव मुक्त बनाउन नवनियुक्त उपकुलपतिहरूलाई आफ्नो सोच पत्र सहित अघि बढ़न आग्रह गरेको समेत उहाँले जानकारी गराउनु भएको छ। यसैबीच पोखरेलले डाक्टर गोविन्द केसीसँग छलफल शुरू भइसकेको पनि बताउनु भएको छ। अनशनरत डाक्टर केसीले उठाउनु भएको मागबारे सरकारको ध्यानाकर्षण भएको र उहाँको टोलीसँग अनौपचारिक छलफल थालिएको मन्त्री पोखरेलले बताउनु भएको हो। डाक्टर केसी हिजोदेखि धनगढ़ीको कृष्ण मन्दिर धर्मशालामा अनशनमा रहनु भएको छ। उहाँले दशरथ चन्द मेडिकल विश्वविद्यालय र चिकित्सा शिक्षा आयोगमा नियम विपरीत गरिएका गैर कानूनी र स्वार्थपूर्ण नियुक्ति तत्काल खारेज गर्दै ऐनका विवादित प्रावधानहरू संशोधन गर्न माग गर्नुभएको छ।
18: सर्वोच्च अदालतमा नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट चुनेको कार्य समितिलाई आधिकारिकता दिएको आदेश पुनरावलोकन गर्न निवेदन परेको छ। सर्वोच्च अदालत का अनुसार कांग्रेसमा पूर्व सभापति शेरबहादुर देवपक्षेले नेपाली कांग्रेसको विवादको विषयको निवेदनमा सर्वोच्च अदालतले गरेको अन्तिम आदेशमाथि हिजो पुनरावलोकन निवेदन दर्ता गरेको हो। न्यायाधीशहरू सारंग सुवेदी र नृपध्वज निरौलाको इजलासले गएको वैशाखको 4 गते विशेष महाधिवेशनबाट चुनिएको सभापति गगन कुमार थापाको कार्य समितिलाई मान्यता दिएको थियो। विशेष महाधिवेशनलाई निर्वाचन आयोगले मान्यता दिएको भन्दै तत्कालीन सभापति शेरबहादुर देउवा र नेता पूर्ण बहादुर खड्का सर्वोच्च अदालतमा जानुभएको थियो।
17: नेपाली कम्युनिष्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकार विरूद्ध चारैतिरबाट घेरा हाल्न आग्रह गर्नुभएको छ। काठमाडौँमा आज 48 औं पुष्पलाल स्मृति दिवसको सन्दर्भमा आयोजित वर्तमान राजनैतिक परिस्थितिमा वामपन्थी दलहरूको भूमिका विषयक विचार गोष्ठीमा पूर्व प्रधानमन्त्री समेत रहनुभएका प्रचण्डले यस्तो आह्वान गर्नुभएको हो। राष्ट्रिय स्वाधीनताको लड़ाई लड्न वामपन्थी र लोकतान्त्रिक शक्ति एकजुट हुनुपर्ने प्रचण्डको भनाई रहेको थियो। त्यसका लागि साझा न्यूनतम कार्यक्रम ल्याउनु पर्नेमा उहाँले जोड़ दिनुभएको छ। प्रचण्डले जेएनजी आन्दोलनलाई प्रतिक्रान्तिको संज्ञा दिनुभएको छ, तर त्यो पूरा नभएको भन्दै वामपन्थी लोकतान्त्रिक शक्तिहरू एकजुट हुनुपर्ने बताउनु भएको छ। उहाँले भारतमा निर्वाचित रहेका तिब्बतीयन नेता दलाई लामाको जन्मोत्सव मनाएको विषय सामान्य नभएको जिकिर गर्नुभएको छ।
18: सरकारले नयाँ आर्थिक वर्षसँगै लागू गरेको नयाँ प्रणालीका कारणले हजारौं युवा प्रभावित भएको गुनासो गरेका छन्। विदेशबाट छुट्टीमा आएका र विदेश जानका लागि आवेदन दिन तन्तयार युवा सातादेखि राजधानीको आवेदन फारम भर्न नपाएर हैरान भएका हुन्। गत असारको 29 गतेदेखि राजधानी विभागीय फारम भर्ने नयाँ सिस्टम ल्याएदेखि युवाको शास्ति बढ़ेको छ। सेवाग्राही युवाहरूले साँझ 6 बजेदेखि राजधानी विभागको साइटले काम गरे पनि अपोइन्टमेन्ट उपलब्ध छैन भनेर नसोचेको शास्ति दिने गरेको बताएका छन्। सेवाग्राहीहरूले राजधानी विभागले नजिकैको साइबरहरूलाई फारम भर्ने अपोइन्टमेन्ट डेट बेचेको आरोप समेत लगाएका छन्। 7 दिनसम्म पनि फारम सबमिट नहुँदा कतिको यात्रा प्रभावित भएको छ। कतिपयको पूर्व निर्धारित कार्यक्रम नै बिथोलिने अवस्था सृजना भएको छ।
17: नेपालले थप 4 वटा मुलुकसँग दोहोरो कर मुक्त सम्झौता गर्ने भएको छ। अर्थ मन्त्रालयका अनुसार नेपालले संयुक्त अरब इमिरेट्स, यूएई, हङकङ, बेलायत र मौरिससँग डीटीएए गर्ने तयारी अगाडि बढ़ाएको हो। यी 4 मुलुकमध्ये यूएईसँग डीटीएए गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको छ। यूएईले सेप्टेम्बरको 2 हप्तापछि डीटीएए गर्ने प्रस्ताव पेश गरेको आन्तरिक राजस्व विभागका महानिर्देशक विष्णु कुमार भूषालले जानकारी दिनुभएको छ।
18: गृहमन्त्री सुदन गुरूङले नेपाल भारत खुल्ला सीमाका कारणले समस्या झेल्नु परिरहेको बताउनु भएको छ। भारतीय सीमावर्तीका नेपाली अरूको सुरक्षाबारे संसदीय समितिमा छलफलमा बोल्दै जनताको समस्या बुझ्नका लागि आफै छड्के जाँच गर्न हिँड्ने गरेको उहाँले बताउनुभयो। खुल्ला सीमाका कारण लागू औषधको कारोबार समेत बढ़ेको भन्दै पक्राउ गर्न खोज्दा दुवैतिरका यता र उता लुक्ने गरेको उहाँको भनाइ छ। सीमा क्षेत्रमा देखिएको समस्या समाधान गर्नका लागि आफू लागिरहेको उहाँले बताउनुभयो।
17: नेपाली कंग्रेसका नेता शंकर भण्डारीले पार्टीले संवैधानिक राजसंस्था स्वीकार गर्नुको कुनै विकल्प नभएको बताउनु भएको छ। सनातन हिन्दू राष्ट्र स्थापना महाअभियानको संयोजक समेत रहनुभएका नेता भण्डारीले आज काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै सबै दललाई राजसंस्था स्वीकार गर्न आग्रह गर्नुभएको छ। कांग्रेस पार्टीले संवैधानिक राजसंस्था सहित वैदिक सनातन धर्मको मूल विचारलाई अघि सार्नुपर्ने बताउनु भएको छ।
18: सरकारले छवटा देशमा रहेका नेपाली राजदूतहरूलाई अर्को निर्णय नभइन्जेलसम्म स्वदेशमा फर्कन निर्देशन दिएको छ। कार्यकाल पूरा गरेर उनीहरू फर्कने तयारीमा रहेका थिए, तर सरकारले अर्को निर्णय नभइन्जेलसम्म नफर्कन निर्देशन जारी गरेको हो। बुधबार बसेको मन्त्री परिषदको बैठकबाट यस्तो निर्णय गरिएको छ। बहराइन, बंगलादेश, ब्राजिल, म्यानमार, अस्ट्रिया र इजिप्टका निम्ति नेपाली राजदूतहरूलाई अर्को निर्णय नभइन्जेलसम्म नफर्कन निर्देशन दिएको परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल छेत्री बताउनुभयो। राजदूत नियुक्तिमा ढिलाइ भएपछि सरकारले यस्तो निर्णय गरेको थियो।
17: दक्षिण पूर्व एसियाली देशका अनलाइन स्क्यामिङ सेन्टरमा बन्धक बनाइएका 860 जना नेपालीको उद्धार भएको छ। परराष्ट्र मन्त्रालयका अनुसार कम्बोडिया, म्यानमार, लाओस र थाइल्याण्डको सीमा क्षेत्रमा सञ्चालित अवैध सेन्टरबाट उनीहरूको उद्धार भएको हो। मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा आज प्रवक्ता लोकबहादुर पौडेल छेत्रीले कम्बोडियाबाट 733, म्यानमारबाट 113, लाओसबाट 8 र थाइल्याण्डबाट 6 जनाको उद्धार भएको जानकारी दिनुभएको छ। उहाँका अनुसार कम्बोडियामा अझै 49 जना नेपाली विभिन्न अभियोगमा जेलमा रहेका छन्। उनीहरूलाई आवश्यक कानूनी सहायता उपलब्ध गराउन थाइल्याण्डको बैंककमा रहेको नेपाली राजदूतावास मार्फत समन्वय भइरहेको मन्त्रालयले जनाएको छ। स्क्यामिङ सेन्टरमा नेपाली पठाउने गैर कानूनी कार्यमा संलग्न व्यक्तिको यथार्थ विवरण सहित कार्यवाहीका लागि परिवार र आफन्तले नेपाल प्रहरी प्रहरी लगायतका निकायमा निवेदन दिनुपर्ने, विदेशमा रहेका तर फर्कन अनिच्छुक नेपालीलाई सामाजिक सञ्जाल वा अन्य माध्यमबाट सम्पर्क गरी परिवारले स्वदेश फर्कन प्रेरित गर्नुपर्ने, राजदूतावासले जरिवाना छूट गराइसकेका व्यक्तिलाई तुरन्त फर्कन पनि छेत्रीले आग्रह गर्नुभएको छ।
18: तनहुको व्यास नगरपालिका 12 छिर्कने स्थित पृथ्वी राजमार्गमा आज अपराह नहाइस दुर्घटना हुँदा 8 जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय तनहुका अनुसार काठमाडौँबाट पोखरातर्फ आउँदै गरेको GP01001071 नम्बरको हाइस चालकले नियन्त्रण गुमाउँदा सड़कको डिभाइडरमा ठोकिएर दुर्घटना भएको हो। दुर्घटना अपराह 4:25 बजेतिर भएको प्रहरीले जनाएको छ। घटनाको जानकारी प्राप्त भएपछि प्रहरी नायब परीक्षक डीएसपी द्वारिका प्रसाद घिमिरेको नेतृत्वमा ट्राफिक प्रहरी सहित 15 जनाको टोली घटनास्थलमा पुगेर घाइतेहरूको उद्धार गरेर उपचारका लागि अस्पताल पठाएको थियो। हाइसमा 12 जना सवार रहेकोमा 4 जना सकुशल रहेका छन्। डुम्री स्थित लक्ष्मी अस्पतालमा उपचाररत गराइरहेका घाइतेहरूमा बाँकेको खजुरा गाउँपालिका 2 का 32 वर्षका रमेश छेत्री, काठमाडौँको नागार्जुन नगरपालिका 1 की 56 वर्षकी शशिकला अधिकारी, काशी पोखरा 11 का 55 वर्षका दयाराम पोखरेल, झापाको भद्रपुर 1 की 35 वर्षकी तारा सुब्बा, दैलेख डुङ्गेश्वर 2 का 27 वर्षका नवीन खड्का र सप्तरी खड्क 4 अमाहाका 17 वर्षका उज्जवल यादव रहेका छन्। रमेश छेत्री र शशिकला अधिकारीको अवस्था मध्यम तथा अन्य 4 जनाको अवस्था सामान्य रहेको प्रहरीले जानकारी दिएको छ। प्रहरीले दुर्घटनाबारे थप अनुसन्धान भइरहेको जनाए पनि दुर्घटनाग्रस्त सवारीलाई सड़कबाट उद्धार गरेर अहिले पृथ्वी राजमार्ग सामान्य रूपमा सुचारू रहेको प्रहरीले जनाएको छ।
17: तपाईं यति बेला साँझ 7 बजेको ढोरबाराई हाइलाइट सुनिरहनु भएको छ। खबरको सिलसिला अझै जारी छ, सुन्दै गर्नुहोला।
9: सिधै मयाम चिसा पानीबाट काठमाडौँ, काठमाडौँबाट
12: मयाम चिसा पानी,
13: अनि बीचमा नझर्ने
9: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से महलबाट मयाम चिसा पानी र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
12: ए हो र, यस्तो सुविधा पनि आइसक्यो र जाम जाम।
13: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक प्रोप्राइटर रामचन्द्र महत 98461168 र दुलेगौंडा ढोरफिर्दी छाब्दी देउराली साखी हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एण्ड रेस्टुरेन्ट प्रोप्राइटर हरिचन्द्र महत 98235526363।
14: आहा, कति स्वादिष्ट मासु हो। यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटे छन् कि क्या हो।
15: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
26: हजुर, हामी कहाँ विवाह भोज पिकनिक व्रत बन्ध पार्टीको लागि आवश्यक लोकल खसी कुखुराको मासु अन्डा ससेज फ्रोजन मोमो किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौंडा, प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658-590-065, मोबाइल 98166-34372। होइन श्रीमानज्यू, के भयो, गाडी स्टार्ट गर्नु न, जाने बेला भइसक्यो। अहिलेसम्म गाडीको फोनको मारेको मारै हुनुहुन्छ, केही समस्या आयो कि क्या हो।
25: यो बाटो पनि कहिले बन्छ, खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्रिया बिग्री हुन थाल्यो, जति धोए पनि हिलो जाने होइन।
26: समस्या त आइहाल्छ नि, बरु समाधान पो खोज्ने हो त। अहिले दुलेगौंडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि, त्यही बनाउन र धुलाउन लैजानु न। जुन सुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि।
0: हजुर, हामी कहाँ सबै प्रकारका पेट्रोल डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ। साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास दुलेगौंडा, प्रभु बैंक भन्दा 50 मिटर तल, प्रोप्राइटर बुद्धि बहादुर कार्की, मोबाइल 98603373310 र 98261553507।
16: आफ्नो सबै अनुमान भरेर प्रभुसँगको यो आत्मीय क्षणले म एकदमै आनन्दित महसुस गर्छु।
19: मंगल दीप अगरबत्ती सूर्य नेपालद्वारा वितरित एक उत्कृष्ट उत्पादन।
26: आधिकारिक विक्रेता थापा सप्लायर शुक्ला गण्डकी 7 सेरा, प्रोप्राइटर राजबहादुर थापा, मोबाइल 98560-2279। आस्था अनि भरोसा घर निर्माणको विश्वासिलो आधार अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली गाचेपानी।
0: हजुर, घर निर्माण, बाटो, नाला, सामुदायिक भवन, विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस्। सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक, इट्टा, ढुङ्गा, गिटी, बालुवा, चोकर सुपथ मूल्यमा पाइन्छ।
26: सम्पर्क अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली, शुक्ला गण्डकी 2 गाछे पानी, नयाँ पुल र चेवनधामबाट जान सकिने, प्रोप्राइटर लाल बहादुर गोले र शेरजङ गुरुङ, मोबाइल 98510-88461 र सिजन गुरुङ 97045-40900।
18: विश्रामपछि पुनः स्वागत छ ढोरबाराही हाइलाइट्समा। अब बाँकी समाचारहरू। वैदेशिक रोजगार विभागले 598 म्यान पावर व्यवसायीलाई कार्यवाही गरेपछि उनीहरू आकर्षित बनेका छन्। अबको 15 दिनभित्र यसअगाडिका माग अनुसार श्रमिक पठाइसक्ने र त्यसपछि श्रमिक पठाउन बन्द गर्नेदेखि लिएर अन्य दबावमूलक कार्यक्रम गर्ने चेतावनी उनीहरूले दिएका छन्। भारतीय विमानस्थल हुँदै श्रमिकलाई वैदेशिक रोजगारीमा पठाएको भन्दै विभागले 598 म्यान पावर कम्पनीलाई कार्यवाही स्वरूप सचेत गराएको छ। दोस्रो पटक समेत निर्देशन नमानेको भन्दै विभागले 8 मेनपावरलाई 50,000 रूपियाँ जरिवाना गरेको थियो। विभागले मेनपावर व्यवसायीलाई अनावश्यक कार्यवाही गरेको भन्दै उनीहरूले कार्यवाही फिर्ता लिनुपर्ने, विभागले व्यवसायीमाथि गर्दै आएको दुर्व्यवहार सच्याउनु पर्ने जस्ता माग अगाडि सारेका छन्। नेपाल वैदेशिक रोजगार व्यवसाय संघले 15 दिनभित्र आफ्नो माग अनुसार श्रमिक पठाउन र त्यस अवधिमा संघले सरकारसँग छलफल समेत गर्ने जनाएको छ। 15 दिनभित्रमा सरकार गम्भीर भएर माग सम्बोधन नगरेको खण्डमा 16 दिनदेखि श्रमिकलाई वैदेशिक रोजगारीमा पठाउन बन्द गर्ने लगायत तयारी गरिएको छ। सरकारले 15 दिनभित्र माग सम्बोधन नगरी वैदेशिक रोजगारीका लागि श्रमिक पठाउने नपर्ने, विभागले व्यवसायमाथि गर्दै आएको दुर्व्यवहार सच्याउनु पर्ने जस्ता माग अगाडि सारेका छन्। नेपाल वैदेशिक रोजगार व्यवसाय संघले 15 दिनभित्र आफ्नो माग अनुसार श्रमिक पठाउन र त्यस अवधिमा

0: कार्यक्रम घोषणा गर्ने चेतावनी उनीहरूले दिएका छन्। बिहिबार काठमाडौँमा संघले वृहत व्यवसायी भेला आयोजना समेत गरेको थियो। भेलामा मेनपावर व्यवसायी आक्रोशित हुँदै राज्यले आफूहरूलाई अपराधीकरण गर्न खोजेको आरोप लगाएको छ।
1: प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले खुला सीमा शरणार्थीको अवैध प्रवेश र कानूनी क्षेत्राधिकारको अभाव सीमावर्ती क्षेत्रको सुरक्षाका लागि मुख्य चुनौती बनेको बताउनु भएको छ। सिंहदरबारमा शुक्रबार आयोजित संघीयता सबलीकरण तथा राष्ट्रिय सरकार समितिको बैठकमा बोल्दै महानिरीक्षक कार्कीले सीमा सुरक्षा र अपराध नियन्त्रणका सन्दर्भमा प्रहरीले भोग्नु परेका समस्याबारे जानकारी गराउनु भएको छ। महानिरीक्षक कार्कीका अनुसार पछिल्लो समय रोहिंग्या पाकिस्तानी र सोमालियाली शरणार्थीहरू भारत हुँदै अवैध रूपमा नेपाल प्रवेश गर्ने क्रम बढ़ेको छ।
0: यसैबीच काठमाडौँमा बालबालिकाहरू मध्येमा पनि बालिका हराउने संख्यामा पछिल्लो समय वृद्धि हुन थालेको जनाइएको छ। गत आर्थिक वर्षको आपराधिक तथ्याङ्क सार्वजनिक गर्दै जिल्ला प्रहरी परिसर काठमाडौँको प्रवक्ता एसपी पवन कुमार भट्टराईले उक्त तथ्य सार्वजनिक गर्नुभएको हो। काठमाडौँ प्रहरीमा आर्थिक वर्ष 2082-83 मानिस हराएका 2639 उजुरी दर्ता भएका थिए। त्यसमध्ये अधिकांश संख्या बालबालिकाको र त्यसमा पनि बालिका हराउने संख्या वृद्धि भएको भट्टराईले बताउनुभयो। हराएका मध्ये 2431 जनालाई फेला पारेर प्रहरीले परिवारको जिम्मा लगाएको छ। एसपी भट्टराईका अनुसार 8% मानिस फेला पर्न बाँकी रहेको छ। काठमाडौँमा ठाडो उजुरीको संख्यामा पनि वृद्धि हुन थालेको छ। कानूनका कुनै पनि अनुसूचीमा नभएको र फौजदारी अपराध संहिताले पनि नसमेटेको विषयमा ठाडो उजुरी दिनेहरूको संख्या बढ़ेको हो। बालिका चोर्ने मान्छेले मोबाइल हात पारेपछि त्यसमा रहेको सिम प्रयोग नगर्ने र पाठ पूर्जा फेर्ने कारणले अनुसन्धान पनि जटिल हुने गरेको भट्टराईले बताउनुभयो। त्यसमाथि चोरीका मोबाइल नेपाल बाहिर लगिने कारण फेला पार्न नसकिएको उहाँले बताउनुभयो।
1: चितवनको भरतपुर स्थित एक औषधि फ्याक्ट्रीमा एयर कन्डिशनरको कुलिङ ग्यास भर्ने क्रममा सिलिण्डर विस्फोट हुँदा एकजना प्राविधिकको मृत्यु भएको छ भने अर्का एकजना गम्भीर घाइते भएका छन्। विस्फोटमा परि गम्भीर घाइते भएका चितवन भरतपुर महानगरपालिका 12 बस्ने 30 वर्षीय प्रमोद कोइरालालाई तत्काल उपचारका लागि जिल्ला सरकारी अस्पताल भरतपुर पठाइएको थियो। तर उपचारकै क्रममा चिकित्सकले उहाँलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी चन्द्रभूषण यादवले जानकारी दिनुभएको छ। यस्तै विस्फोटमा परि पर्सा जिल्ला पटेवा गाउँपालिका 5 घर भएका 28 वर्षीय इम्तियाज देवान गम्भीर घाइते हुनु भएको थियो। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिका 16 स्थित गणेश मन्दिर क्षेत्रमा रहेको रोयल फार्मासिटी औषधि फ्याक्ट्रीको दोस्रो तलामा बिहिबार अपरान्ह करिब 3:20 उक्त दुर्घटना भएको थियो।
0: दक्षिण बागलुङको जयमिनी नगरपालिका वडा नम्बर 8 छिस्ती स्थित भुनेवा चौरी खोला पुल नजिकै खसेको पहिरोले अवरूद्ध बनेको काली गण्डकी करिडोर सड़कको बागलुङ खण्ड एक साता पछाडि खुलेको छ। निरन्तरको वर्षा र लेदोसहितको ढुङ्गा खस्ने क्रम नरोकिएपछि पहिरो पन्छाउन समस्या भएको थियो। गत शुक्रबार खसेको पहिरो एक साता लगाएर पन्छाए पछाडि शुक्रबार आज साँझबाट सड़क एकतर्फी रूपमा खुलेको जयमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले जानकारी दिनुभयो। सड़क सुचारू भएपछि बागलुङको दक्षिणी भेग सड़क सञ्जालसँग जोड़िँदा जनजीवन सामान्य बनेको उपप्रमुख शर्माको भनाई छ। पहिरोले बेल बगरमा रोकिएका यात्रुवाहक सवारी साधन र मालवाहक ट्रकहरू गन्तव्यतर्फ प्रस्थान गरेका छन्।
1: तनहुको म्याग्दी गाउँपालिका 5 स्थित पर्यटकीय गन्तव्य कान्छीबाराही झरनामा शनिबार बिहान 10 बजेदेखि रक क्लाइम्बिङ डोरीको सहायताले झरनाका साहसिक अवतरण गर्ने खेल सञ्चालन हुने भएको छ। विमल नगर टोलीको आयोजनामा हुने उक्त साहसिक कार्यक्रममा ठूलो संख्यामा स्थानीयको सहभागिता रहने जनाइएको छ। आयोजकले सबैलाई आफ्नो टोल बस्तीमा जानकारी गराई कार्यक्रममा सहभागी हुन अनुरोध गरेको समाजसेवी महिला नेत्री शारदा उपरकोटीले बताउनु भएको छ। ओडा अध्यक्ष शिवबहादुर आलेका अनुसार म्याग्दी 5 स्थित कान्छीबाराही झरना पछिल्लो समय पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै गएको छ। प्राकृतिक सौन्दर्यले भरिपूर्ण उक्त झरनालाई थप प्रवर्धन गर्ने उद्देश्यले साहसिक पर्यटनसँग

0: सम्बन्धित कार्यक्रम आयोजना गरिएको उहाँले बताउनु भएको छ।
1: गोर्खाको चुमनुर्वी गाउँपालिका चारप्रोक छाक गाउँका 29 वर्षकी पेमा खाण्डो लामाको सुत्केरीपछिको स्वास्थ्य अवस्था गम्भीर बनेपछि हेलिकप्टरबाट सरकारले उद्धार गरेको छ। लामाको स्वास्थ्य अवस्थाको 28 हप्तामा नै शिशु जन्मिएपछि स्वास्थ्य समस्या आएको थियो। दुर्गम क्षेत्रमा आवश्यक विशेषज्ञ स्वास्थ्य सेवा तत्काल उपलब्ध हुन नसकेकाले महिला बालबालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गत संचालित राष्ट्रपति महिला उत्थान कार्यक्रम मार्फत उहाँको हवाई उद्धार गरिएको हो। मन्त्रालयको समन्वयमा हेलिकप्टर मार्फत उद्धार गरिएकी लामालाई थप उपचारका लागि काठमाडौँ स्थित परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालमा भर्ना गरिएको छ।
0: बाढ़ी पूर्वानुमान महाशाखाले आज देशका 28 जिल्लाका खोला तथा नदीहरूमा बाढ़ीको जोखिम रहेको जनाएको छ। महाशाखाले लमजुङ, कास्की, तनहुँ स्याङ्जा सहित जिल्लाहरूमा पनि साना नदी तथा खोलामा पानीको बहाव उल्लेखनीय रूपमा बढ़न सक्ने सम्भावना रहेको बताएको छ। महाशाखाले ती जिल्लाका नदी तटीय क्षेत्रका बासिन्दा यात्रु तथा सरकारवाला निकायलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ। विशेष गरी वर्षाका कारण खोल्सा तथा साना नदीमा अचानक पानीको बहाव बढ़न सक्ने भएकाले जोखिमयुक्त क्षेत्रमा अनावश्यक आवत जावत नगर्न र सुरक्षित ठाउँमा रहन भनेको छ। महाशाखाले मौसम र नदीको अवस्था अनुसार जोखिमको स्तर परिवर्तन हुन सक्ने भएकाले नियमित रूपमा बाढ़ी सम्बन्धी अध्यावधिक सूचना हेर्न पनि अनुरोध गरेको छ। महाशाखाले स्थानीय प्रशासन सुरक्षा निकाय तथा विपद व्यवस्थापनसँग सम्बन्धित निकायलाई पनि सम्भावित आकस्मिक बाढ़ीको जोखिमलाई ध्यानमा राख्दै पूर्व तयारी र आवश्यक सावधानी अप्नाउन आग्रह गरेको छ। आज लुम्बिनी, बागमती, गण्डकी र कर्णालीका एक दुई ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको छ। लुम्बिनीका पहाड़ी भेग तथा बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली र पहाड़ी भेगका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
1: बंगलादेशका राष्ट्रपति मोहम्मद सहाबुद्दीनले पदबाट राजीनामा दिनुभएको छ। सहाबुद्दीनले गम्भीर स्वास्थ्य समस्याका कारण राजीनामा दिनुभएको उहाँको कार्यालयलाई उद्धृत गर्दै समाचार संस्था रोइटर्सले जनाएको छ। निर्वाचनमा रहनुभएकी पूर्व प्रधानमन्त्री शेख हसिनाले आफू भारतबाट स्वदेश फर्कने घोषणा गरेपछि राष्ट्रपति सहाबुद्दीनले पदबाट राजीनामा दिनुभएको हो। सहाबुद्दीन हसिनाका पूर्व सहयोगी हुनुहुन्छ। सन् 2023 अप्रेलदेखि राष्ट्रपतिको जिम्मेवारी सम्हाल्दै आउनुभएका सहाबुद्दीनले सन् 2024 अगस्तमा विद्यार्थी आन्दोलनले प्रधानमन्त्री शेख हसिनालाई पदच्युत गरेपछिको अस्थिर समयमा र त्यसको केही दिन पछाडि अन्तरिम सरकार गठन नभएसम्म देशको नेतृत्व सम्हाल्नु भएको थियो। बंगलादेशको समाचार साइट ढाका ट्रिब्युनका अनुसार सहाबुद्दीनको राजीनामाले अन्तरिम राष्ट्रपतिको संवैधानिक प्रक्रिया शुरू गरेको छ भने राष्ट्रिय संसदका सभामुख हाफिज उद्दीन अहमदले आज आपतकालीन पत्रकार सम्मेलन आह्वान गर्नुभएको छ। बंगलादेशको संविधान बमोजिम नयाँ राष्ट्रपतिले पदभार ग्रहण नगरेसम्म सभामुखले राष्ट्रपतिको जिम्मेवारी सम्हाल्ने व्यवस्था रहेको छ।
0: भारतीय सत्तापक्ष र कक्रो जनता पार्टीका प्रतिनिधिहरूबीच दिल्लीस्थित ट्युसन क्लबमा करिब दुई घण्टा लामो वार्ता सम्पन्न भएको छ। बैठकमा कक्रोच पार्टीका तर्फबाट प्रवक्ता सौरभ दास र आशुतोष रंगका सहभागी हुनुभएको थियो भने सरकारको प्रतिनिधित्व केन्द्रीय मन्त्री जेपी नड्डा र जितेन्द्र सिंह रहनु भएको थियो। छलफलका क्रममा कक्रोच पार्टीका प्रतिनिधिले आफ्ना मुख्य तीन मागहरू अघि सारेका छन्, जसमा प्रश्नपत्र लीकका कारण आत्महत्या गरेका विद्यार्थीका परिवारलाई एक एक करोड़ रूपियाँ क्षतिपूर्ति, आन्दोलनका क्रममा दर्ता भएका उजुरी दर्ता फिर्ता र शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा सामेल छन्। वार्तापछि मन्त्री जेपी नड्डाले आन्दोलनकारीका मागहरूबारे भोलि दिउँसो पुनः बैठक बसेर छलफल गरिने जानकारी दिनुभएको छ। यसैबीच कक्रोच पार्टीका प्रवक्ता सौरभ दासले दिल्ली प्रहरीले प्रदर्शनकारीलाई बिना कारण धरपकड गरिरहेको विषयमा सरकारको ध्यान आकर्षण गराएका छन्।
1: अब अन्तिममा खेल समाचार सन् 2027 को आईसीसी विश्व टेस्ट च्याम्पियनशीपको फाइनल खेल इंग्ल्याण्डको द ओभल मैदानमा हुने भएको छ। गएको वर्ष लर्ड्समा भएको फाइनलको सफलता पछाडि अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले आउँदो तीनवटा विश्व टेस्ट च्याम्पियनशीप फाइनलको आयोजना गर्ने अधिकार इंग्ल्याण्डलाई दिएको हो। लर्ड्स मैदानको स्वामित्व रहेको मेरी लिबोन क्रिकेट क्लबले त्यहाँका पिचहरूको गुणस्तर सुधार गर्ने काम गरिरहेकाले विश्व टेस्ट च्याम्पियनशीपको फाइनल अर्को वर्षको जूनमा द ओभलमा हुने बताइएको छ। इंग्ल्याण्ड क्रिकेट बोर्ड ईसीबीले आईसीसीसँगको सम्झौता अन्तर्गत यो निर्णय लिएको हो।
0: यिनै खबरहरूसँगै हामी ढोरबाराई हाइलाइट्सको अन्त्यमा रहेका छौं। विदा हुनु पूर्व आजका मुख्य खबरका शीर्षकहरू पुनः एकपटक सुन्नुहोस्।
1: नेपालमा न्यायिक स्वतन्त्रता जोखिममा परेको राष्ट्रिय मानवाधिकारवादी संस्थाहरूको ठहर, सर्वोच्च अदालतको संरचना परिवर्तन गर्न न्यायाधीशहरूलाई धम्की र राजीनामा दिन दबाव दिएको रिपोर्ट सार्वजनिक।
0: संघीय सांसदहरूलाई परिवारका सदस्य तथा नजिकका आफन्तलाई स्वकीय सचिव नियुक्त नगर्न रासपाको निर्देशन। वर्तमान सरकार विरूद्ध चारैतिरबाट घेरा हाल्न नेकपा संयोजक प्रचण्डको आग्रह।
1: सरकारको नयाँ सिस्टमले हैरानमा युवाहरू, सातादेखि भर्न पाएन राहदानीको आवेदन फारम, सातामा दुई दिन बिदा दिने सरकारको निर्णयमा पुनर्विचार नहुने, प्रवक्ता पोखरेलको प्रस्तोक्ति।
0: बालिका हराउने संख्यामा पछिल्लो समय वृद्धि भएको प्रहरीको भनाई। बाढ़ी आउन सक्ने भएकाले तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह।
1: गम्भीर स्वास्थ्य समस्याको कारण देखाउँदै बंगलादेशका राष्ट्रपतिद्वारा पदबाट राजीनामा, आईसीसी विश्व टेस्ट च्याम्पियनशीपको फाइनल खेल इंग्ल्याण्डमा हुने।
0: हवस्त, यिनै खबरहरूसँगै साँझ 7 बजेको ढोरबाराई हाइलाइट्स अहिलेको लागि सकिएको छ। राति 10 बजे थप समाचारहरूको साथमा हाम्रो पुनः भेट हुने नै छ। तबसम्मका लागि समाचार कक्षबाट सहकर्मी अशोक विश्वकर्मासँगै म सृष्टि खत्री विदा हुन्छौ। नमस्कार।
2: तपाईको वरिपरि गाउँटोलका कुनै पनि घटना, गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा dhurbarahi@gmail.com इमेल गर्नुहोस्।
3: सबैले दीपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
4: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
3: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
4: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
3: ए त्यसो भए त म गइहाले,
4: चिया त पिएर जाऊ।
3: अहिले हतार छ, पछि आउँदै गरौँला है।
5: दीर्घायु फर्निचर सोरुम,
4: हामी कहाँ स्टील तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, मोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याड र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
6: एभरेस्ट स्टील र नेपालको नम्बर 1 कम्पनी बागमती कुर्सीको अधिकृत विक्रेता। दीर्घायु फर्निचर सोरुम, दुलेगौडा बजार, प्रोप्राइटर लक्ष्मीराज वाग्ले। सम्पर्क 9460-61268 र 9560-62268।
7: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक,
8: यस दुलेगौडा पोलिक्लिनिकमा यही साउन 9 गते दोस्रो शनिबार वरिष्ठ स्नायु तथा मनोरोग विशेषज्ञ प्राध्यापक डाक्टर जय बहादुर खत्री,
9: हाड जोड्ने तथा नशा रोग विशेषज्ञ डाक्टर विद्याभूषण ताम्राकार,
10: वरिष्ठ छाला यौन तथा कुष्ठ रोग विशेषज्ञ डाक्टर सुशील कार्की,
11: वरिष्ठ नाक कान घाँटी र गलगाँड रोग विशेषज्ञ डाक्टर आशिष घिमिरे,
12: वरिष्ठ भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य,
13: साथै यही साउन 13 गते बुधबार
8: वरिष्ठ छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर सुरेन्द्र सापकोटा
13: बिरामीहरूको स्वास्थ्य परीक्षण र उपचारका लागि आउँदै हुनुहुन्छ। समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
14: यस दुलेगौडा पोलिक्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा, सुगर, प्रेसर, थाइराइड, पाइल्स, फिस्टुला र फिसरका साथै हाइड्रोसिल, हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ।
13: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ।
14: थप जानकारीका लागि सम्पर्क दुलेगौडा पोलिक्लिनिक प्राली, फोन 065414129, मोबाइल 9856031053।
15: हेर्दा हेर्दै दुलेगौडा बजार पनि यति ठुलो सहर बन्यो, तर राम्रो प्रचारको लागि भने
16: माइले भाउजू भने ठुलो घरहरू मात्रै देखेर हुन्छ, सेवाको बारेमा केही थाहै रहेनछ। अनि गण्डकी मेडिकल हल सुन्नु भएको छ?
15: ए, त्यो सिग्देल बाबुको नयाँ नयाँ जस्तो लाग्थ्यो।
16: ठिक भन्नुभयो भाउजू, अहिले त्यहाँ लामो समयदेखि जीपी कोइराला हस्पिटलमा काम गर्नुभएका इन्टरनल मेडिसिन डाक्टर डोलेन्द्र आचार्यबाट प्रत्येक दिन, छाला तथा यौन रोग विशेषज्ञ डाक्टर सुशील कार्कीबाट प्रत्येक महिनाको दोस्रो शनिबार र नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट चौथो शनिबार उपचार गराउन सकिन्छ नि।
15: गण्डकी मेडिकल हल दुलेगौडा, हाम्रा सेवाहरू
14: मुटु श्वास प्रश्वास तथा फोक्सो सम्बन्धी समस्याको उपचार,
15: सुगर, प्रेसर, थाइरोइड, ज्वरो खोकी र एलर्जीको उपचार,
14: पेट दुख्ने, चक्कर लाग्ने समस्याको उपचार तथा परामर्श,
15: कान दुख्ने, पाक्ने, नाक बन्द हुने, एलर्जी, घाँटी दुख्ने, टन्सिल, सुन्न कम हुने लगायत समस्याको जाँच तथा परामर्श गराइन्छ।
14: सम्बन्धित बिरामीले आजै सम्पर्क गर्नुहोस्। सम्पर्क गण्डकी मेडिकल हल दुलेगौडा, माछा पुछ्रे बैङ्कको ठिक पारिपट्टि, फोन 065-5903-69।
17: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
14: अब दुलेगौडा स्थित महर्षि आयुर्वेद फर्मामा आयुर्वेद डाक्टर विवश वास्तोलाद्वारा आयुर्वेद मौलिक पद्धतिबाट विभिन्न रोगहरूको सफल उपचार,
17: आयुर्वेद औषधि, आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टरद्वारा उपचार हुने रोगहरू,
14: पेट सम्बन्धी समस्याहरू, ग्यास्ट्रिक, वायुगोला, कब्जियत, अरुसी, पेट दुख्ने, पोल्ने, अमिलो पानी आउने जस्ता समस्या,
17: पाइल्स, फिसर, फिस्टुला, बेरो फर्कने र पीएनएस को सफल उपचार,
14: फिनास, नाकको एलर्जी, नाकमा मासु पलाएको,
17: मृगौलाको पत्थरी, पिसाब पोल्ने, प्रोस्टेट सम्बन्धी समस्या,
14: स्त्री तथा प्रसूति रोग, महिनावारी गडबडी, सेतो पानी बग्ने, निसन्तान तथा यौन दुर्बलता, पीसीओडी,
17: नसा तथा बात सम्बन्धी रोगहरू, ढाड कम्बरको दुखाई, घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग,
14: जन्डिस, टाउको दुख्ने, अनिन्द्रा, हात खुट्टा गल्ने, पोल्ने र झमझम गर्ने,
17: साथै पुराना निको नभएको घाउ, छाला सम्बन्धी रोगहरू, एलर्जी, धुपी, दाँत जस्ता दीर्घ रोगको सफल उपचार,
14: उपचार हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौडा, पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौडा बस पार्क नजिकै रिडी कुमारी स्टोर सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ।
18: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ रे, तपाईँ त आजै जानुहोस् हो।
16: अनि यति अबेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अल्पत्र परिन्छ कि?
18: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरिनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागे हुन्छ नि।
16: ए, होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
18: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरिनी टार आर्मी ब्यारेकको ठिक पारिरहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छैला, बदेलको मासु, क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
14: होटल फ्यामिली एन्ड लज, खैरिनी टार बजार, प्रोप्राइटर अर्जुन सापकोटा, मोबाइल 9856023420, 9801454674 र 9864023420।
19: तिमीले देखो पुर्था सुरुवात चुरा मिलाए,
20: कति राम्री देखिए कि, क्रिस्मीमै किनेको कुर्ता लगायो कि क्या हो,
21: कस्तो ठ्याक्कै पारे कि। हामी त आजकल कुर्ता, साडी, लुङ्गी जे चाहिए पनि क्रिस्मीमै आउँछौ।
22: हजुर, सुन्दर व्यक्तित्वका लागि आकर्षक पहिरन र आकर्षक पहिरनका लागि क्रिस्मी क्लोथिङ कलेक्सन।
0: स्वदेशी तथा विदेशी डिजाइन का साड़ी कुर्ता सुरुवाल यूके स्वेटर आउटर लुंगी टी शर्ट लगायत महिला का लागि आवश्यक पर्ने सम्पूर्ण कपड़ा क्रिस्मी क्लोथिंग कलेक्शन में पाइन्छ।
1: क्रिस्मी क्लोथिंग कलेक्शन सुक्ला गण्डकी 4 दुलेगौड़ा मुक्तिनाथ विकास बैंक चार घर माथि प्रोपाइटर मनराज गुरुङ सम्पर्क 9856557731 9806557731।
2: आज पनि भात डढायो के हो कि तिम्रो पारा राम्रोसँग खाना बनाउन आउँदैन
23: कि बुढा कुरै नबुझिकन त्यस्तै पड्किने के खाना बनाउनेको बेथा तिमीलाई के थाहा राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि राइस कुकरको हालत यस्तो छ ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ करार मात्रै भो
2: तेरिका नरिसौ न त लु बरु हिँड कहाँबाट ल्याउने हो
23: तिमीलाई पड्किने बाहेक अरू केही आउँदैन क्यारे दुलेगौडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ रे हो त्यही जाने
24: हजुर हामी कहाँ सम्पूर्ण किचन सामग्री तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ आमा समूह समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ
25: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस दुलेगौडा मुक्तिनाथ ब्याङ्कको आडमा प्रोप्राइटर सञ्जीव श्रेष्ठ 9856587 कविता श्रेष्ठ सम्पर्क 0564140055 र 9846688817।
26: ए बुढी तिमीले भने जस्तै घर बन्यो हेर त खुसी त छौ नि
27: घर मात्रै बनाएर हुन्छ त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि सुन्नुहोस् त पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ
26: तिमी पनि यसो बुझ्ने गर न फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र हाम्रै दुलेगौडा बजारको हेल्प चोकमा खुलेको द भिलेज गार्डनमा जाउ न तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ
27: ए हो र तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो हामी आजै जान्छौ
28: हजुर घर भित्र होस् या बाहिर गार्डन वा बारदेली सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा गमला बगैंचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्
29: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन शुक्ला गण्डकी 4 हेल्प पोस्ट लाइन दुलेगौडा
28: प्रोपाइटर रबिन थापा सम्पर्क 9856033398 र 9645010950
30: सधैँ झैं यही आउँदो साउन 9 गते दोस्रो शनिबार
31: यस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौडामा पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका एसओडी वरिष्ठ छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आनन्द नेपाल आउनुहुने हुँदा सम्बन्धित रोगका समस्या भएका बिरामीहरूले स्वास्थ्य लाभ लिई मौकाको फाइदा लिनुहोला
30: उपचार हुने रोगहरू
31: नयाँ पुराना नङ तथा छालाको दाजको उपचार
30: अनुहारमा देखिने चाया पोतो र डन्डीफोरको उपचार
31: पाल झर्ने समस्या
30: छालाका संक्रमित रोगहरू जस्तै लुतो घाउ खटिरा
31: टाउको तथा शरीरको चाया
30: बुढेसकालमा छाला चिलाउने रोग
31: विभिन्न छालाका पुराना तथा नयाँ एलर्जी
30: छाला तथा यौनाङ्गमा आउने मुसा
31: कुष्ठ रोग तथा छालाका अन्य रोग सँगै यौन रोग सँग सम्बन्धित सम्पूर्ण उपचार परामर्श र पोतोको पिलिङ पनि गरिन्छ
30: साथै दुलेगौडामा नै पहिलो पटक रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यद्वारा दैनिक भिडियो एक्सरे तथा एनोमाली स्क्यान सेवा र दैनिक इसिजी गुणस्तरीय ल्याब र फार्मेसी सेवा लिन सक्नुहुनेछ
31: विस्तृत जानकारीका लागि सम्पर्क 0564142333 र 9678168087
30: वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौडा
32: एक सय 3 थोप्लो 8 अन्तर्मनको आवाज

0: सुन शुद्धताको प्रतीक तपाईको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ।
1: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल
0: ओम प्रोसर आभूषण सुनचाँदी पसल दुलेगौडा भित्री बजार।
2: आकर्षक तथा आधुनिक डिजाइनको गर गहना विवाहका सेटकै गहना खरिद बिक्री तथा साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वास दिएको ओम प्रोसन आभूषण सुनचाँदी पसल शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार प्रोपाइटर भोज बहादुर सुनार।
3: मोबाइल 9805535537 र 9806615899।
4: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारका उपचार सेवा सम्भव छ।
3: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलाचन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
4: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्बया पुन,
3: फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी, डाक्टर शंकर बराल,
4: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर प्रवीण थापा र हाड जोड्ने नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
3: मोटर रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन,
4: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
3: नाक कान घाटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
4: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
3: एन्टेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
4: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
3: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
4: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मनकाजी थापा मगर।
5: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा पोस्ट अप सेवा फिजियोथेरापी इन्डोस्कोपी क्लोनोस्कोपी इको टीएमटी हल्चर पीएफटी युरोफ्लोमेट्री डायलिसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
6: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू फोन 061-590-162-590-163।
7: होइन, कता हिँड्नु भयो काका यति साह्रो हतार हिँड्दै?
8: कता हिँड्नु नि, मिल्को जाली र फिता खाँचै भएर बजारतिर हिँडेको कान्छा। फेरि हात्ती ट्र्याक्टर र सामानहरू पनि चाहिएको थियो।
7: मलाई पनि काठ काट्ने मेसिन चाहिनुका साथै मरमत पनि गर्नु थियो।
8: त्यसो भए कहाँ जाने त कान्छा?
7: त्यही दुलेगौडामा खुलेको छ नि रिमाल मेसिनरी, म त त्यही जाने हो काका। त्यहाँ गएपछि त सबै सामानहरू पनि पाइन्छ, सस्तो पनि राम्रो पनि।
8: मैले त मन मात्रै बिचारेको नि कान्छा, त्यही भएर त म त्यही पसलतिर हिँडेको।
9: हजुर, हामी कहाँ कुटानी पिसानी मिल, हाते ट्र्याक्टर, पावर टुल्स, काठ काट्ने मेसिन, ड्रिल मेसिन, वेल्डिङ मेसिन, मार्बल कटर, ब्रस कटर, साप कटर, मोटरहरू, बेरिङ, बेल्ट, क्याप्सिटर, मिल्का जालीहरू, नट बोल्टहरू, मोबिल, गेयरवेल, टुटी मोबिल, इन्जिन ओइल तथा सम्पूर्ण मेसिनका पार्ट पुर्जाहरू पाइनुका साथै अनुभवी मेकानिकद्वारा मर्मत पनि गरिन्छ।
10: हामी कहाँ अर्डर अनुसार ठुला ठुला मेसिनहरू पनि उपलब्ध रहेका छन्। सम्पर्क रिमाल मेसिनरी शुक्ला गण्डकी 4 दुलेगौडा आफ्नै निवासमा।
3: प्रोपाइटर दिल्ली राम रिमाल र दिलीप रिमाल। फोन नम्बर 9855411445 र 9855420445।
11: तपाई घर बनाउँदै हुनुहुन्छ? अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
12: हजुर, टेबल, भर्यान, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
11: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, 2 दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
3: संसार ढुङ्गा कटिङ उद्योग, शुक्ला गण्डकी 2 काछे पानी तनहु। प्रोपाइटर रमेश भुजेल। फोन
13: 98560-32475 र 98011-32475।
14: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
15: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या हो? राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
14: ओके, लेट्स डन।
15: हजुर, सिग्देल अफसेट प्रेस, सुक्ला गण्डकी 4, दुलेगौडा, गणपति लघुवित्त रहेको भवनमा।
14: यहाँ फ्लेक्स प्रिन्ट, ब्यानर, होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो, कप, मेडल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका, पुस्तक, कार्यालयका कागज पत्रहरू, छाप, भिजिटिङ कार्ड, परिचय पत्र, रजिस्टर, ब्याच स्टिकर, बिल भरपाई, पासबुक, ब्रोसर, कमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
15: प्रोप्राइटर गोविन्द सिग्देल, फोन 98560-28543 र 98417-00787।
16: आहा, घर त साह्रै चित्त बुझ्दो भयो होइन बडी? अब किचनको लागि पनि सामान गर्छ कि ल्याऊ?
17: स्टुडियो अहिले रातिको 8 बज्यो।
18: टाइम चेकको साथमा बनकेवा कालिका सुन चाँदी पसल, दुलेगौडा हेल्प पोस्ट चोक, आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 98165-95301।
16: आहा, घर त सा...

0: 103.8 अन्तरमन को आवाज।
1: आहा, घर त सारै चित्त बुझ्दो भयो हैन बुढी। अब किचनको लागि पनि सामान गजबकै ल्याउनु पर्यो। बरु कहाँ जाने होला त?
2: आ बुढा, केलाई चिन्ता लिनु छ र? ओल्लो घर पल्लो घरतिर सबैले सोभी गिफ्ट एन्ड किचन कर्नरकै सामान ल्याएका रहेछन्। मलाई पनि त्यहाँको भाँडाकुँडा चाहिँ सारै मन पर्यो। हामी पनि त्यतै जाम।
1: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गिफ्टका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज, क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
3: सम्पर्क सोभी गिफ्ट एन्ड किचन कर्नर, दुलेगौडा, युनिक डिपार्टमेन्टको 2 घर तल, प्रोप्राइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ, फोन नम्बर 0654142334 र 98171656।
1: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ, होइन किले मोनी लगाएर हो?
2: साँच्चीकै मोहनी नै लगाए कि बुढा, मेरो तन मन त्यतै मात्र छ। हजुर पनि सिटीको घरको झ्याल, ढोका, खापा, त्रिकोष, चौकोस अनि किचनको डेकोरेसन, दराज, पलङ, लोबे, टेबल, सोफा सेट एकपटक हेर्न जानु त। जे हेरे त्यही मोहनी लाउने खालको छ।
1: कहाँ बनाए छन् हो? हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
2: हुन्छ नि हुब, पौवा डाँडामा रहेको सुभिक्षा फर्निचर उद्योगमा बनाएका अरे। न पसाङ्गिएको छ, न त धुला नै लागेको छ, वर्षौ भयो अरे बनाएको पनि।
1: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ। साथै ढुङ्गा, गिटी, बालुवा सहित ढुवानीको लागि ट्र्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुभिक्षा फर्निचर उद्योग, दुलेगौडा, पौवा डाँडा, पञ्चमुनि स्कुल माथिपट्टि, प्रोप्राइटर हरिबहादुर विश्वकर्मा, मोबाइल 98141035622।
4: दाई, पहिला यो मोबाइल हेरिदिनुहोस् न, के भयो? भयो, फोटो भिडियो नम्बर सबै यसमै थियो, 81 बिग्रियो।
5: खै दिनुहोस् त। ए, चिन्ता नगर्नुहोस्, तपाईँ द एप्पल सब नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ।
4: अनि बन्छ त दाई?
5: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ। अनि सुन्नुहोस् त,
6: द एप्पल सप नोकिया सर्भिस सेन्टर, दुलेगौडा बस्तीसौनीको ठिक पारिपट्टि,
7: सबै ब्रान्डका मोबाइल बिक्री, साटफेट र एसोसरी सामानहरू उपलब्ध छन्।
8: नोट, नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्।
7: प्रोप्राइटर राजन पौडेल, मोबाइल 98560-62029।
9: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
10: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारामा शैक्षिक सत्र 2083-84 लागि मानविकी, शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अंग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो।
9: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
10: हाम्रा विशेषताहरू वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल जनस्तरबाट सञ्चालित न्यून शुल्कमा पढाइ हुने सामुदायिक क्याम्पस,
9: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने
10: शुक्ला, गण्डकी, भीमाद, म्याग्दे, रिसिङ, घिरिङ र हरिनाश गाउँपालिका भित्रका विद्यालय टप्परलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था,
9: कक्षा 12 3.6 वा सो भन्दा माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था,
10: 3.4-3.59 जीपीए प्राप्त गर्ने विद्यार्थीलाई मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था,
9: पहिला भर्ना हुन आउने 15 विद्यार्थीहरूलाई भर्ना शुल्कमा ₹4,000 छुटको व्यवस्था,
10: साथै यूजीसी, प्रदेश सरकार, नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था
9: र बिहानी सत्रमा कक्षा सञ्चालन हुने।
10: विस्तृत जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस, शुक्ला, गण्डकी 5, बेल चौतारा, तनहुँ, फोन 0665712040।
11: बीबीएसमा नेपाल टप गर्ने अञ्जना राई, जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठ जस्तै उच्च शैक्षिक सफलता हासिल गर्ने पालो अब तपाईँको।
12: कक्षा 12 उत्तीर्ण हुन सफल, सम्पूर्णलाई हार्दिक बधाई सहित यस गण्डकी मल्टिपल कलेज भुरुङ्गेमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
11: बीबीएस प्रथम वर्ष 2081 र दोस्रो वर्ष 2082 निरन्तर नेपाल टप नतिजा प्राप्त गरेको यस कलेजमा सीमित सिट
10: का लागि भर्ना खुल्यो। आजै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्। साथै पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीए को आधारमा विशेष छुटको व्यवस्था रहेको छ।
4: छुटका दायराहरू:
10: कक्षा 12 को परीक्षामा 3.6 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरी उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट।
4: 3.4 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट
10: र 2.5 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गर्ने विद्यार्थीलाई 60% छुटको व्यवस्था गरिएको छ।
4: थप जानकारीका लागि सम्पर्क 0655174479, मोबाइल 9850602065 र 9848064145।
13: निसन्तानपन र बाजुपन समस्या भएका दम्पतिहरूको लागि खुसीको खबर:
14: लामो समयदेखि सन्तान नभएका दम्पतिहरूलाई लक्षित गरी फिस्टेल आईभीएफ तथा फर्टिलिटी सेन्टर गैरापाटन पोखरामा कार्यरत वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनुहिराजन यही साउन 9 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौंडामा आउनुहुने भएकाले उपचार एवं परामर्श लिई मौकाको फाइदा लिनुहोला।
13: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक, शुक्ला गण्डकी 4, गौड़ा, फोन 0654142333, मोबाइल 9868168887।
15: काइली दिदी, आलु लगाउने बेला भयो, मल पाउनु भयो त?
16: ए दाई पनि घरै हुनुहुँदो रहेछ त?
17: खै ल्याउन त कहाँबाट ल्याएको निकान्छी, हाम्रो त बुढाले ल्याएका हुन्, मल पनि साह्रै राम्रो रहेछ।
18: सुन त माइली, गणपतिको सफल एकले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर बनाएको मल पाइदो रहेछ, छिटो जाऊ त, अन्त भन्दा सस्तोमा पाइएछ है, मैले त त्यहीँबाट ल्याएको।
15: ए हो र, हस् दाई म आजै जान्छु।
19: हजुर, यस हाइजेनिक रान्च प्रालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा ब्रोइलर र गिरिराज कुखुरा पनि पाइन्छ। साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
20: हाइजेनिक रान्च प्राली, शुक्ला गण्डकी 8, सफल एकले टोल गणपते, प्रोप्राइटर रामकृष्ण भण्डारी, मोबाइल 9556062891।
21: दुलेगौंडा बजारमा कति फोटो स्टुडियो खुल्यो, कति बन्द भए, कति के भए, तर सबैभन्दा पुरानो कीर्ति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ। फोटो स्टुडियो भनेपछि त कीर्ति बाहेक अरूको त नामै आउँदैन।
22: ए मलाई मात्र हो कि भनेको, तपाईँलाई पनि त्यस्तै पो हुन्छ? आज पनि एउटा गिफ्ट किन्नु छ अनि एक दुईवटा फोटो पनि खिच्नु छ, त्यही जाने हो म त।
21: हजुर, दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ। अर्जेन्ट फोटो, मोबाइलबाट फोटो, दुबोको माला फ्रेममा तयार पार्नु परेमा, जन्मदिन, विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस्। कीर्ति फोटो स्टुडियो दुलेगौंडा, प्रोप्राइटर कीर्तिमान थापा मगर।
23: आहा, कति स्वादिष्ट मासु हो, यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो?
24: दिदी पनि नमजाल झुक्किनु भएछ नि, हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
25: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौंडा, प्रोप्राइटर तीर्थराज गर्तौला, फोन 0658590065, मोबाइल 9816634372।
13: लौ आयो खुसीको खबर, होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर।
21: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रै सहर दुलेगौंडा हेल्पोस्ट चोक नजिकै गण्डकी हार्डवेयरको सटर लाइनमा रहेको प्रिन्स फेन्सी हाउसमा आउनुहोस्। सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस्। बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ।
25: जुत्ता, चप्पल, सुट, पाइन्ट, लेडिज आइटम, साडी, कुर्ता, सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ।
21: सम्पर्क प्रिन्स फेन्सी हाउस, मोबाइल 9806681115।
13: ल
0: न किन हो हाम्री दिदी त छोराको बर्थडे को दिन मा पनि खुशी देखिनुहुन्न त
1: हेर्न कान्छे यतिका पाहुना आउनु भएको छ मलाई त मासु कहाँबाट ल्याउने भनेर पो सारै चिन्ता भयो
0: बजारै भरि फ्रेस हाउस छ जहाँबाट ल्याए पनि हुन्छ भो खेको चिन्ता लिनु भएको छ यो दिदीले
2: चिन्ता हैन नि बहिनी मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनुपर्छ
0: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउस मा जानुस् आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ
3: शुक्ला गण्डकी फ्रेस हाउस दुलेगौड़ा तनहू पंचमुनी स्कूल को अगाड़ी सिकेन्द्र फिश हाउस को आड़ई में शाखा पसल दुलेगौड़ा भित्री बजार सांगलीला विकास बैंक को पछाड़ी यहाँ विवाह व्रतबन्ध पास्नी पिकनिक पार्टी भोज भतेर का लागि आवश्यक खसी र कुखुरा का मासु पाइनु का साथै जिउँदो खसी बोका पूजा का लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ साथै ताजा अण्डा ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्
5: प्रोप्राइटर विवेक ढुङ्गाना जानकी ढुङ्गाना मोबाइल 9856066136 र 9811566136
6: आज पनि भाटो अडायो के हो कि तिम्रो पारा राम्रोसँग खाना बनाउन आउँदैन
26: कि बुढा कुरै नबुझिकन त्यस्तै पर्खिने के खाना बनाउनेको बेथा तिमीलाई के थाहा राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि राइस कुकरको हालत यस्तो छ ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ कराएर मात्रै भो
6: नरिसौ न त बरु हिँड कहाँबाट ल्याउने हो
26: तिमीलाई पर्खिने बाइक अरू केही आउँदैन क्यारे दुलेगौडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ अरे हो त्यही जाने हो
27: हजुर हामी कहाँ सम्पूर्ण किचन सामग्री तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ आमा समूह समाज तथा होटलका लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ
25: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस दुलेगौडा मुक्तिनाथ बैंकको आडमा प्रोप्राइटर सञ्जीव श्रेष्ठ 9856083507 कविता श्रेष्ठ सम्पर्क 0654140055 र 9846618817
28: सूचना यस तनहु सेवा हस्पिटल दुलेगौडा बीपी चोकमा
29: यही साउन 9 गते शनिबार
28: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत वरिष्ठ पेट मुटु छाती तथा सुगर रोग विशेषज्ञ डाक्टर राजेन्द्र पौडेल
30: वरिष्ठ हार्ट जोनी तथा नसा रोग विशेषज्ञ डाक्टर मेघराज लामिछाने
28: नाक कान र घाँटी रोग विशेषज्ञ डाक्टर अम्बालिना साक्य
30: एनोमली स्क्यान र थाइरोइड सहित भिडियो एक्सरे विशेषज्ञ डाक्टर सन्तोष बराल साथै दैनिक उपलब्ध सेवा तथा विशेषज्ञहरू
29: वरिष्ठ एमबीबीएस एमडीजीपी फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसिन सेवा बिहान 8 बजेदेखि 9:30 र दिउँसो 5 बजेदेखि 7 बजेसम्म डाक्टर रवि बहादुर गुरुङ वरिष्ठ नाक कान घाँटी तथा रोग विशेषज्ञ डाक्टर साजन बराल
30: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ
28: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल बिक
29: वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ बिहान 8:30 देखि 9:30 सम्म दिउँसो 3 बजेदेखि 4 बजेसम्म डाक्टर अमन कुमार झा वरिष्ठ फिजियोथेरापी परामर्श तथा दैनिक उपचार डाक्टर सुसन कालु र स्नेहा मण्डल
31: बिरामीहरूको स्वास्थ्य उपचारको लागि आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीले आफ्नो स्वास्थ्य उपचार गराई मौकाको फाइदा लिनुहोला साथै दैनिक भिडियो एक्सरे सहित 24 घण्टा डाक्टर रूपेश कुमार यादवद्वारा उपचार एवं परामर्शको साथै फार्मेसी सेवा समेत दिइरहेको जानकारी गराइन्छ
27: तनहु सेवा अस्पताल दुलेगौडा फोन 0654143177 मोबाइल 9556043043
3: के कम्मर दुखाई घुँडा तथा जोर्नी दुखाई गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ
29: अब चिन्ता नगर्नुहोस् भिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ
3: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार
29: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार
3: फ्रोजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा
29: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार फ्याक्चर तथा अपरेसन पछिको एक्सर्साइज थेरापी
3: आइटीका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन साथै हिट थेरापी टेन्स अल्ट्रासाउन्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्
4: दुखाइबाट मुक्ति सक्रिय जीवनको सुरुवात तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
7: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 9841696769 र 9841615644।
4: बीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर सुक्लागुण्डकी 4 दुलेगौडा
8: व्हाइट हाउस पार्टी प्यालेसको अगाडि।
31: विद्यार्थी भाइ बहिनीहरू, आज म तिमीहरूलाई धुम्रपानको बारेमा पढाउँदैछु, ध्यान दिएर सुन है।
9: म्याडम, धुम्रपान भनेको के हो?
31: ल सुन, धुम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिँडी, तमाखु, कक्कड़ जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो। धुम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
9: अनि धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ? म्याडम,
31: धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा
10: सरकारले यस्तो गर्यो भन्ने स्वास्थ्य मन्त्रालयका सहप्रवक्तासँग कुराकानी। तर शुरूमा प्रमुख विश्व समाचार।
11: पवन राज पौडेलबाट समाचार सुन्नुहोस्। युक्रेनको राजधानी किएव नजिकैको एउटा ड्रोन प्रविधि सम्बन्धी प्रदर्शन स्थलमा रूसी बलिस्टिक क्षेप्यास्त्र हमला हुँदा कम्तीमा 10 मारिएका छन् भने 100 घाइते भएका छन्। युक्रेनी रक्षा क्षेत्रका केही प्रमुख व्यक्तिहरूले आफूहरू सुरक्षित रहेको जनाएका छन्। तर यो आक्रमण किएवको ड्रोन उद्योगका निम्ति ठूलो धक्का साबित हुन सक्ने देखिएको छ। त्यस्तै पूर्वतर्फ डोनेट्स क्षेत्रका अधिकारीहरूले स्लोभ्यान्स्कका आवासीय इलाकाहरूमा भएको अर्को रूसी आक्रमणमा 5 मारिएका बताएका छन्। युक्रेनले ड्रोन प्रविधि मार्फत रूसका भित्री भूभागमा आक्रमण गर्ने क्रम बढ़ाइरहेका बेला यी आक्रमणका श्रृंखला देखा परेका हुन्। मध्य अफ्रिकामा फैलिरहेको इबोला भाइरस विरूद्ध विकास गरिएको एउटा प्रयोगत्मक खोप पहिलो पटक एक व्यक्तिलाई दिइएको छ। 37 वर्षीय ती पुरूषले ब्रिटेनको अक्सफोर्डमा उक्त खोप लगाएका हुन्। वैज्ञानिकहरूले परीक्षणमा सहभागी व्यक्तिलाई इबोला भाइरससँग सम्पर्क नगराई प्रतिरोधी क्षमताको विश्लेषण गर्ने बताइएको छ। हाल फैलिरहेको बुन्डी बुग्यो प्रजातिको भाइरसको प्रकोपका कारण 1000 भन्दा धेरै मानिसको ज्यान गइसकेको छ। चीनले ट्रम्प प्रशासनले 60 भन्दा बढ़ी देशमाथि ट्यारिफ लगाएपछि अमेरिकालाई नयाँ व्यापार युद्ध शुरू नगर्न चेतावनी दिएको छ। ती देशहरूले बाध्यकारी श्रम नियन्त्रण गर्न पर्याप्त प्रयास नगरेकाले त्यस्तो कदम चालेको वाशिङटनको भनाई छ। तर अमेरिकाका धेरै सहयोगी राष्ट्रहरूले ती करहरू अनुचित भएको बताएका छन्। फेब्रुअरीमा अमेरिकाको सर्वोच्च अदालतले राष्ट्रपति ट्रम्पको अघिल्लो ट्यारिफ व्यवस्थालाई असंवैधानिक ठहराएको थियो। बंगलादेशका राष्ट्रपति मोहम्मद शहाबुद्दीनले आफ्नो कार्यकाल समाप्त हुन करिब 2 बाँकी छँदै पदबाट राजीनामा दिएका छन्। अपदस्थ पूर्व प्रधानमन्त्री शेख हसीनाका निकट मानिने उनले स्वास्थ्य समस्याका कारण राजीनामा दिएको बताएका छन्। बीबीसीका अनवर्सन इथिराजन भन्छन्, भारत निर्वासनमा रहेकी हसीनाले आफू बंगलादेश फर्किने योजनामा रहेको संचार माध्यमसँग बताएसँगै मोहम्मद शहाबुद्दीनमाथि पदबाट राजीनामा दिन दबाव परेको थियो। नयाँ राष्ट्रपति निर्वाचित नभएसम्म राष्ट्रिय संसदका सभामुखले कार्यवाहक राष्ट्रपतिको भूमिका निर्वाह गर्नेछन्। बीबीसीका अनवर्सन इथिराजन, शहाबुद्दीनले सन् 2023 राष्ट्रपतिको पद सम्हालेका थिए। र भारतमा जारी युवा प्रदर्शनका नेताहरूले शिक्षा मन्त्रीको राजीनामाको मागबारे जवाफ दिन सरकारले 24 समय मागेको बताएका छन्। कक्रोच जनता पार्टी सीजेपीका प्रतिनिधि र सरकारी अधिकारीहरू बीच आज दिल्लीमा भएको वार्तामा सरकारी प्रतिनिधिहरू प्रश्नपत्र बाहिरिएको घटनाबाट प्रभावित परिवारलाई मुआवजा दिने र प्रदर्शनकारीमाथि कुनै कानूनी कार्यवाही नगर्ने विषयमा सैद्धान्तिक रूपमा सहमत भएका सीजेपीका प्रवक्ता आशुतोष राकाले बताए। प्रश्नपत्र बाहिरिएको विषयलाई लिएर शुरू भएको प्रदर्शनले पछिल्ला दिनहरूमा राजधानीलाई प्रभावित तुल्याएको छ र शिक्षा मन्त्रीको राजीनामा उनीहरूको मुख्य माग बनेको छ। यो बीबीसी नेपाली सेवा हो।
10: साझापखमा तपाईलाई पुनः स्वागत छ। कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले सर्वोच्च अदालतका 3 न्यायाधीशलाई सरकारले राजीनामा दिन दवाब दिएको, नभए महाभियोग लगाइदिने धम्की दिएको भन्ने अन्तर्राष्ट्रिय मानवाधिकारवादी संस्थाहरूको दावीको उनीहरूले नै पुष्टि गर्नुपर्ने बताएकी छन्। उनले सरकारले त्यस्तो विषय कतै नबोलेको र कसले त्यस्तो धम्की दिएको रहेछ भन्ने जवाफ विज्ञप्ति निकाल्ने संस्थाहरूले दिएर त्यसको पुष्टि गर्नुपर्ने बताएकी हुन्। आज एमनेस्टी इन्टरनेशनल, ह्युमन राइट्स वाच र इन्टरनेशनल कमिशन अफ जुरिस्ट आईसीजेले सरकारले सर्वोच्च अदालतका केही न्यायाधीशलाई राजीनामाका लागि दबाव दिएको नभए महाभियोग लगाउने धम्की दिएको दावी गरेका छन्। सुनौ एउटा रिपोर्ट। एउटा संयुक्त विज्ञप्तिमा ती तीन संस्थाले सर्वोच्च अदालतका तीन न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी र हरि फुयाललाई राजीनामा दिन राजनीतिक दबाव दिइएको र यदि उनीहरूले राजीनामा दिन अस्वीकार गरेमा महाभियोगको धम्की दिइएको विश्वसनीय रिपोर्टहरू प्राप्त गरेको उल्लेख गरेका छन्। ती संस्थाहरूका भनाईमा स्पष्ट संवैधानिक औचित्य बिना न्यायाधीशहरू विरूद्ध महाभियोगको प्रयोग वा धम्कीपूर्ण प्रयोगले अदालतको संरचनालाई प्रभाव पार्ने, संवैधानिक कार्यविधिहरूलाई प्रयोग गरिएको र सम्भवत विचाराधीन मुद्दाको नतिजामा समेत प्रभाव पार्न खोजिएको जस्तो देखिने जोखिम पैदा भएको छ। हालै प्रधान न्यायाधीशका रूपमा मनोज कुमार शर्माको नियुक्तिले चिन्ता अझ बढ़ाएको ती संस्थाहरूको ठम्याई छ। उनीहरूको लिखित धारणामा उजुरीहरूको कुनै अर्थपूर्ण सार्वजनिक परीक्षण नगरिकनै उनको नियुक्ति अनुमोदन गरेको भन्दै संसदीय सुनवाई समितिको भूमिकामाथि पनि प्रश्न उठाइएको छ। उनीहरूले विज्ञप्तिमा भनेका छन् तीनजना वरिष्ठ न्यायाधीशहरू पदमा बहालै रहेको अवस्थामा शर्मालाई गरिएको नियुक्तिले सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीशलाई प्रधान न्यायाधीशको रूपमा नियुक्त गर्ने नेपालको लामो समयदेखिको अभ्यासको विचलन हुन पुगेको छ। उनीहरूको दावी सहितका यी आरोपहरूबारे हामीले कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमसँग संक्षिप्त कुरा गर्दै शुरूमा यी आरोप युक्त धारणाबारे सरकारको भनाई के हो भनेर सोधेका छौ।
12: कसले यो धम्की दियो, कसले बाध्य पार्यो भन्ने कुराको जवाब चाहिँ उहाँहरूले नै दिनु पर्ला। गभर्मेन्टले यस्तो काम गर्दैन, गरेको पनि छैन।
14: सरकार आफैलाई चाहिँ यसमा अब उनीहरूलाई प्रतिक्रिया दिन अथवा जवाफ माग्न आवश्यक छ भन्ने लागेको छ कि छैन?
12: तपाईँले नै मलाई पठाएर मैले थाहा पाएँ यस्तो विज्ञप्ति आएछ भनेर। गभर्मेन्टले यस्तो काम कुनै पनि हालतमा गर्दैन। म कुन आफै पनि कानूनको विद्यार्थी भएको कारणले गर्दाखेरि न्यायपालिकाको संवेदनशीलता म बुझ्दछु। तर जुन किसिमको अहिले यहाँले मलाई चाहिँ यो पठाउनु भयो, एकदम सङ्गीन आरोप भयो। यसका विषयमा हामी थप अगाडि कसरी बढ्ने एउटा बाटो त पहिल्याउँछौ नै, तर अहिले हेर्दाखेरि चाहिँ एकदम किसिमको आरोप लागेको छ। त्यो आरोप चाहिँ उहाँहरूले पनि पुष्टि गर्नुपर्छ, किनभने सरकारले यस्तो गर्यो भन्ने कुरा त अनुमान गरेर भन्न पाइएन नि त, विज्ञप्ति निकाल्न पाइएन नि त। उहाँहरूले चाहिँ एकदम पुष्टि गरेरै भन्नुपर्छ जस्तो मलाई लाग्छ।
14: यसमाथि तपाईँहरू अध्ययन चाहिँ गर्नुहुन्छ र आवश्यकता अनुसार जवाफ माग्ने अथवा प्रतिक्रिया जनाउने चाहिँ गर्नुहुन्छ सरकारको तर्फबाट?
12: मन्त्री परिषदमा सल्लाह गर्छु, मन्त्रीज्यूहरूसँग सल्लाह गर्छु, किनभने विधिको शासनभित्र सरकारको सीमा कति हो, न्यायालयको सीमा कति हो भन्ने कुरा म बुझ्दछु। जति पनि यस्ता खालका कल्पित कुराहरू आइराखेका छन्, विज्ञप्ति नै निकाल्ने भनिसकेपछि विज्ञप्ति निकाल्ने संस्थाहरूले चाहिँ पुष्टि गरेर भन्नुपर्छ भन्ने मलाई लाग्दछ। हेरौँ अब अगाडि बाटो कसरी जान्छ।
10: उनी थिइन् कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतम। अब अर्को विषय। नेपालमा देखा परेको दुई दशक भन्दा बढ़ी भइसकेको डेंगीको जोखिम यो बर्खायाममा पनि उत्तिकै रहेको अधिकारीहरूले बताएका छन्। सन् 2004 नेपालमा पहिलो पटक पहिचान भएको डेंगी संक्रमण यो वर्ष साउनको पहिलो सातासम्म 1500 भन्दा बढ़ीमा देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। यसै सन्दर्भमा हामीले स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सहप्रवक्ता समीर कुमार अधिकारीलाई सम्पर्क गरी शुरूमा यो वर्ष अहिलेसम्म डेंगी को जोखिमको अवस्था कस्तो छ भनेर सोधेका छौ।
15: अहिले कुरा गर्दाखेरि पनि हामीसँग भएको तथ्याङ्कले 71 जिल्लामा 1500 भन्दा बढी व्यक्तिहरू संक्रमण पुष्टि भएको अवस्था छ यो वर्षमा।
10: अहिले चाहिँ हामी पिकमा छौ कि पिक हुने समय आउँदैछ, उच्च देखिने समय?
15: महिनाकै हिसाबले कुरा गर्दा अबको आउने महिनाहरू चाहिँ अलिकति संक्रमण उच्च हुने, अलिक बढ्ने महिनाका रूपमा हाम्रो तथ्याङ्कहरूले विगतमा देखाएको छ। यो वर्ष पनि अब साउन भदौ असोजमा संक्रमण उच्च रहने अवस्था छ। अब अहिले नै उच्च हो भनेर भन्न सकिने कुरा चाहिँ ठ्याक्कै भएन। अहिले चाहिँ हाम्रो वर्षको बितेका दिनहरू भन्दा संक्रमण उच्च रहेको अवस्था छ। आउने दिनहरू चाहिँ अनुमानित रूपमा संक्रमण उच्च रहन सक्ने खालका समयहरू हुन्।
10: विगतको वर्ष भन्दा यो पालि अझै अवस्था खराब हुने अथवा पोहोर जति घातक नहुने भन्ने खालको छ कि के छ अवस्था हेर्दाखेरि चाहिँ?
15: हामीले त्यसरी ठ्याक्कै भन्ने भन्दा पनि संक्रमणको जोखिम उच्च रहेका महिनाहरू हुन्। अब यसलाई गएका वर्षहरूको तथ्याङ्कहरूसँग तुलना गर्दा हामी अहिले पनि जोखिममा छौं। तथ्याङ्कीय हिसाबले भन्दा पनि जोखिम हिसाबले कुरा गर्ने कुरा सहज होला। त्यसो गर्दाखेरि हामी जोखिमको हिसाबमा उच्च जोखिममा नै छौं अहिले। गएका वर्षहरूको तथ्याङ्कहरूसँग तुलना गर्दा तलमाथि होला, तर जोखिमको हिसाबले वर्षभरिको हिसाबले संक्रमणलाई अनुकूल हुने समयको हिसाबले हेर्यो भने हामी उच्च जोखिममा छौँ।
14: यो पालि चाहिँ मौसम विज्ञान विभागले विगत वर्ष भन्दा यो पालि कम पानी पर्ने भन्ने पूर्वानुमान गरेको छ, त्यसले चाहिँ यो डेंगीलाई अलिक जोखिम बनाउने त्यस्तो हुन्छ कि हुँदैन?
15: त्यस्तो आज पानी पर्यो, अबको एक महिना पानी परेन भने चाहिँ संक्रमणको जोखिम अलिकति कम हुन सक्ला, तर आज पानी पर्यो एक हप्ताभित्रमा फेरि दुई तिन दिन फेरि पानी पर्यो, तर थोरै पर्यो फेरि पर्यो थोरै पर्यो भने चाहिँ त्यसकोले चाहिँ संक्रमण उच्च नै बनाउन सक्छ। त्यसलाई कम गर्नका लागि हामीले गर्न सक्ने भने पानी जम्ने खालका ठाउँहरू हुन्छन्, थोरै सङ्लो पानी जहाँ जम्छ त्यहाँ लामखुट्टेले वृद्धि विकास त्यसको अन्डा पार्ने ठाउँ हो, ती ठाउँहरू चाहिँ कम भए हामीले सरसफाई बढी गर्यौं भने चाहिँ संक्रमण पानीसँग पनि जोडिने भयो, हाम्रो सरसफाईसँग पनि जोडिएर कम हुने अवस्था चाहिँ हुने भयो।
14: छिमेकी भारतमै पनि त्यहाँ खोप आयो भन्ने समाचारहरू आकाशमा, हाम्रो नेपालमा चाहिँ यसका लागि खोप ल्याउने विषयमा के तयारी छ सरकारको?
15: खोपको उत्पादन त्यसको पछिसम्मलाई कसरी लिएर जान सकिन्छ भन्ने कुराहरूमा हामी सम्बन्धित निकायहरूसँग समन्वय गरेर त्यसैका आधारमा हामीले काम गर्छौँ। खोप ल्याउने कुरा ल्याउने कुरा सरसफाई कुराहरू सबै कुरामा हामी केन्द्रित हुन्छौँ नै, अहिलेका लागि खोप ल्याउने गरी हामीसँग त्यस्तो खालको प्राविधिक सल्लाह अथवा प्राविधिक रूपमा गर्नैपर्छ अथवा आउँछ खोप यतिसम्म छ भन्ने खालको आइसकेको अवस्था छैन। अहिलेसम्म हामीसँग भएको सबैभन्दा बढी प्रभावकारी उपाय भनेको लामखुट्टेको वृद्धि विकासलाई रोक्ने, वृद्धि विकास भइसकेको लामखुट्टेबाट टोकाईबाट हामी बच्ने, संक्रमित व्यक्तिहरूलाई अरू व्यक्तिसम्म संक्रमण हुने खालको वातावरणलाई रोक्ने, स्वस्थ व्यक्तिहरूलाई पनि संक्रमित लामखुट्टेबाट संक्रमण हुने कुराहरूलाई रोक्ने नै सबैभन्दा बढी प्रभावकारी उपाय हामीसँग रहेको अवस्था छ। त्यही भएर अहिले सरकारले खोज र नष्ट गर अभियान सँगसँगै यो सरसफाई र हप्ताको एक दिन आफ्नो वरिपरि सरसफाई गर्ने, कहीँ पानी जमेको छ भने त्यो पानी घोप्याउने पोख्ने, ताकि एक हप्ताभित्रमा त्यो अन्डाबाट वयस्कसम्म लामखुट्टे नबनोस् र संक्रमित भएको लामखुट्टेको अर्को पुस्ता तयार नहोस्, ताकि यो वर्ष र आगामी वर्षहरू पनि संक्रमण हुने जोखिम चाहिँ कायम गर्न नपाओस् भनेर हामीले काम गर्दैछौँ।
14: त्यसो भए अब अहिले खोप यही वर्ष आउँछ भन्ने अथवा कति समय लाग्छ भन्ने यकिन गर्न सकिने अवस्था चाहिँ होइन?
15: खोपका सन्दर्भमा हामीले थप अन्तर्राष्ट्रिय निकायहरूसँग समन्वय गर्ने, प्राविधिक छलफल गर्ने, प्राविधिक रूपमा त्यसको विश्लेषण गरेर हामी यसरी जाने भन्ने कुराहरू छलफलको पाटोहरू चलिरहेको अवस्था छ। त्यसलाई हामीले अझ सघन रूपमा चलाउँछौँ। प्रमाण आधारहरू र सबै सिफारिस सबै विज्ञहरूको सिफारिसका आधारमा हामी अगाडि बढ्छौँ। अहिलेकै लागि हामीले खोप ल्याउने कुनै निर्णय गरिसकेको अवस्था छैन, खोपको विकास भएको भन्ने कुराहरू हामीले पनि सुनेका छौँ, तर त्यसको प्रयोग गर्दाखेरि त्यसको प्रभाव कस्तो हुन्छ कसरी जान्छ भन्ने कुराहरू हामी नजिकबाट हेर्छौँ। त्यसको प्रभावकारिता भयो भने पक्कै पनि सरकारले त्यसलाई प्राथमिकता दिन्छ गर्छ।
14: उनी थिए स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारी। अब अन्तिममा एउटा अन्तर्राष्ट्रिय प्रसंग, युक्रेनको राजधानी कियेभ नजिकैको एउटा ड्रोन प्रविधि सम्बन्धी प्रदर्शन स्थलमा रूसी बलिस्टिक क्षेपयास्त्र हमला हुँदा कम्तीमा 10 जना मारिएका छन् भने 100 जना घाइते भएका छन्। युक्रेनी रक्षा क्षेत्रका केही प्रमुख व्यक्तिहरूले आफूहरू जीवित रहेको जानकारी दिएका छन्, तर यो आक्रमण कियेभको ड्रोन उद्योगका निम्ति ठूलो धक्का साबित हुन सक्ने बताइएको छ। बीबीसी विवरणहरूमा आधारित यो रिपोर्ट सुनौ पवनराज पौडेलबाट।
11: कियेभमा रहेका बीबीसी संवाददाताका अनुसार त्यस प्रकारको सार्वजनिक कार्यक्रम आयोजना गरिएकोमा र त्यसको व्यापक प्रचार प्रसार गरिएकोमा मानिसहरूमा व्यापक आक्रोश देखिएको छ। त्यहाँका महान्यायाधिवक्ताले उक्त प्रदर्शनी आयोजना गर्ने निर्णय कसले गर्यो र त्यहाँ कस्ता प्रकारका सुरक्षा उपाय अपनाइएका थिए भन्ने पत्ता लगाउन कोशिस भइरहेको बताएका छन्। त्यस्तै पूर्वतर्फ डोनेट्स क्षेत्रका अधिकारीहरूले स्लोभ्यान्स्कका आवासीय इलाकाहरूमा भएको अर्को रूसी आक्रमणमा 5 जना मारिएका बताएका छन्। युक्रेनले ड्रोन प्रविधि मार्फत रूसका भित्री भूभागमा आक्रमण गर्ने क्रम बढ़ाइरहेका बेला यी आक्रमणका श्रृंखला देखा परेका हुन्। त्यसअघि युक्रेनी सेनाले युद्धको अग्रमोर्चाबाट करिब 1000 किलोमिटर पर रहेको किरोभ स्थित एउटा सैन्य केन्द्रमा आक्रमण गरेको थियो, जसमा 6 जना मारिएका थिए।
14: हवस्त, यसका साथै बीबीसी नेपाली सेवाको आजको कार्यक्रम यही सकिन्छ। अब सोमबार बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौ। त्यति बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: चरक मेमोरियल हॉस्पिटल कर्मचारी संचय कोष द्वारा सूचीकृत अस्पताल।
1: यस चरक मेमोरियल हॉस्पिटल मा कर्मचारी संचय कोष का संचयकर्तालाई रु 1,00,000 सम्म को उपचार सहुलियत, कर्मचारी सामाजिक सुरक्षा योजना स्वास्थ्य योजना अन्तर्गत वार्षिक 1,00,000 बराबर को स्वास्थ्य सेवा प्रदान गरिदै आएको छ।
0: घातक रोग जस्तै मुटु रोग, मुटुको शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्कको रक्तस्राव आदि रोगको उपचारको लागि रु 10,00,000 सम्मको उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
1: सेवा लिने क्रममा चाहिने जानकारी
0: संचय कोषमा दर्ता गर्दा राखेको नाम, उमेर, जन्ममिति र कोषको नम्बर।
1: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
0: साविकका संचयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ।
1: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा फोन 061-552-493-552-494-582-778।
2: कहाँ जाने?
3: सिधै मयम चिसापानीबाट काठमाडौँ, काठमाडौँबाट
2: मयम चिसापानी, अनि बीचमा नझर्ने?
3: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से मलबाट मयम चिसापानी र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
2: ए हो र, यस्तो सुविधा पनि आइसक्यो, ल जाम जाम।
4: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक प्रोप्राइटर रामचन्द्र महत 98461-16878 र दुलेगौडा ढोरफिर्दी छाब्दी देउराली साखी हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट प्रोप्राइटर हरिचन्द्र महत 98235-52663।
5: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि, अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए। नयाँ युग सँगै नयाँ प्रविधि, कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ग्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक दुलेगौडा, प्रोप्राइटर पासा राजु, मोबाइल 98-96-13-1195 र 98-67-15-368।
6: घर बनाउन त सुरु गरियो, पैसा भए पनि तनावै तनाव छ। के गर्ने, कसो गर्ने, कहाँ जाने, के ल्याउने?
7: के भयो दाई, पैसा भएपछि नि के को तनाव हो र?
6: हेर न भाइ, घर बनाउन सुरु गरेको, सामान लिन कहिले कुन पसलमा कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छ।
8: ल दाई, पैसा भएपछि त बुद्धि लगाउने हो नि। दुलेगौडाको छापा हार्डवेयर सप्लायर्समा जानुहोस् न, जगदेखि ढलानसम्मका सबै सामान एउटै छाना मुनि पाइन्छ। उच्च स्तरका छड, सिमेन्ट, रङ, सेनेटरी फिटिङ जस्ता पाता, सिपिभीसी, पिभीसी पाइप, पेन्ट तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ। थापा हार्डवेयर सप्लायर, शुक्ला गण्डकी 4, दुलेगौडा, नगरपालिका अगाडि, प्रभु बैंक भन्दा 7 घर तल। प्रोप्राइटर महेश थापा, फोन 065-414-236, मोबाइल 98-560-78-302 र 98-460-78-302।
9: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त, खुसी त छौ नि।
10: घर मात्रै बनाएर हुन्छ? त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
9: तिमी पनि यसो बुझ्ने गर न, फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै दुलेगौडा बजारको हेल्प पुस्तकमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यौ त्यही त्यही पाइहाल्छौ।
10: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
4: हजुर, घर भित्र होस् या बाहिर गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा, गमला, बगैंचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
11: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ल गण्डकी 4 हेल्प पोस्ट लाइन, दुलेगौड़ा।
4: प्रोपाइटर रबिन थापा, सम्पर्क 9856033398 र 9645610950।
12: विद्यार्थी भाइ बहिनीहरू, आज म तिमीहरूलाई धूम्रपानको बारेमा पढाउँदैछु, ध्यान दिएर सुन है।
13: म्याडम, धूम्रपान भनेको के हो?
12: ल सुन, धूम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिँडी, तमाखु, कक्कड़ जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो। धूम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
13: अनि धूम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ? म्याडम,
12: धूम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्र नली, पाठेघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदयघात, मस्तिष्क घात, गर्भपतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धूम्रपानको धुवाले धूम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ।
13: अनि नि म्याडम, यो धूम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
12: छन् नि, यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धूम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धूम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिल्यै धूम्रपान नगर्ने। धूमपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौ, आफू बचौ र अरूलाई पनि बचाउ।
4: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश।
14: हिँड्दा हिँड्दै दुलेगौडा बजार पनि यति ठुलो सहर बन्यो, तर राम्रो प्रचारको लागि भने
13: माइली भाउजू पनि ठुलो घरहरू मात्रै देखेर हुन्छ, सेवाको बारेमा केही थाहै रहेनछ। अनि गण्डकी मेडिकल हल सुन्नु भएको छ?
14: ए, त्यो सिग्देल बाबुको नयाँ नयाँ जस्तो लाग्थ्यो।
13: ठिक भन्नुभयो भाउजू, अहिले त्यहाँ लामो समयदेखि जीपी कोइराला हस्पिटलमा काम गर्नुभएका इन्टरनल मेडिसिन डाक्टर डोलेन्द्र आचार्यबाट प्रत्येक दिन, छाला तथा यौन रोग विशेषज्ञ डाक्टर सुशील कार्कीबाट प्रत्येक महिनाको दोस्रो शनिबार र नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट चौथो शनिबार उपचार गराउन सकिन्छ नि।
15: गण्डकी मेडिकल हल दुलेगौडा, हाम्रा सेवाहरू:
4: मुटु, श्वास प्रश्वास तथा फोक्सो सम्बन्धी समस्याको उपचार,
15: सुगर, प्रेसर, थाइरोइड, ज्वरो खोकी र एलर्जीको उपचार,
4: पेट दुख्ने, चक्कर लाग्ने समस्याको उपचार तथा परामर्श,
15: कान दुख्ने, पाक्ने, नाक बन्द हुने, एलर्जी, घाँटी दुख्ने, टन्सिल, सुन्न कम हुने लगायत समस्याको जाँच तथा परामर्श गराइन्छ।
4: सम्बन्धित बिरामीले आजै सम्पर्क गर्नुहोस्। सम्पर्क गण्डकी मेडिकल हल, दुलेगौडा, माछा पुछरे बैङ्कको ठिक पारिपत्री। फोन 0635 93 369।
12: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ रे, तपाईँ त आजै जानुहोस् भो।
13: अनि यति अबेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अल्पत्र परिन्छ कि?
12: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरिनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागि हुन्छ नि।
13: ए, होटल फ्यामिली छ नि है, हुन्छ, म आजै जान्छु।
12: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरिनी 4 आर्मी ब्यारेकको ठिक पारी रहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छोइला, बदेलको मासु, क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
4: होटल फ्यामिली एन्ड लज, खैरनी 4 बजार, प्रोप्राइटर अर्जुन सापकोटा। मोबाइल 9856023420, 9801454674 र 9846023420।
16: नमस्ते, अहिले तपाईँ रेडियो डुल्पालाई सुन्दै हुनुहुन्छ।

0: पद्मश्री हस्पिटल एण्ड अलाइड साइन्सेस न्यू रोड पोखरामा अब सबै प्रकारको उपचार सेवा सम्भव छ।
1: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुनाचन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
0: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुङमाया पुन,
1: फिजिसियन तथा पेट कलेज रोग विशेषज्ञ डाक्टर विकास अधिकारी, डाक्टर शंकर बराल,
0: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर कविन थापा र हाड जोड्ने नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
1: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन,
0: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
1: नाक कान घाटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
0: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
1: एन्टेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एण्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
0: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
1: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
0: फिजिसियन डाक्टर अनमोल पौडियल र मनोचिकित्सक डाक्टर मनकाजी थापा मगर।
2: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
3: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162-590-163।
4: तपाई घर बनाउँदै हुनुहुन्छ, अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
5: हजुर, टेबल, भर्याङ, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
4: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, दुई दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
6: संसार ढुङ्गा कटिङ उद्योग, शुक्लागञ्जकी 2 काछे पानी तनहु, प्रोप्राइटर रमेश भुजेल, फोन 98-560-32-475 र 98-011-32-475।
7: ऐतिहासिक धार्मिक क्षेत्र शुक्ला हिलिटार शिवालयको विकास र दुग्धेश्वर महादेवको मन्दिर निर्माणका लागि सहयोग गर्ने महानुभावहरू
8: रामबहादुर परियार, घारी शीतल बस्ती, रु 15,055,
7: शुक्ला गण्डकी पत्रकार मञ्च, शुक्ला गण्डकी, रु 10,100,
8: हुमनाथ अधिकारी ढोरफिर्दी गणेश टोल, रु 10,155,
7: जमुना पौडेल पराजुली ढोरफिर्दी हाल अमेरिका, रु 10,050,
8: शिव अधिकारी ढोरफिर्दी ठोलढुङ्गा टोल, रु 25,000,
7: ऋषिराम पौडेल सेराबेसी, रु 10,000,
8: रसमाया गुरुङ दिलेगौड़ा, रु 55,555,
7: दलबहादुर छेत्री मिनाम खानी, रु 11,115,
8: सूर्य प्रसाद भट्टराई।

0: ढोरफिर्दी हिमाली टोल रू 30,111
1: कृष्ण बहादुर बसियल ढोरफिर्दी गणेश टोल रू 21,000
0: बारही बचत तथा ऋण सहकारी संस्था ढोरफिर्दी उत्तम टोल रू 15,005
1: कलावती वाग्ले ढोरफिर्दी हिमाली टोल रू 10,125
0: दिलबहादुर श्रेष्ठ दुलेगौड़ा रू 101,111
1: सूर्य प्रसाद भट्टराई ढोरफिर्दी सेन्टर चोक रू 51,111
0: ऋषिराम महत ढोरफिर्दी हिमाली टोल रू 15,055
1: कृष्ण राज घिमिरे दुलेगौड़ा रू 55,555
2: होइन है आरोसी, आर्यलाई लिएर कता हिँड्यौ?
3: हेर न आर्यन, पर्सि स्कुलको सांस्कृतिक कार्यक्रममा सबै जात जातिको संस्कृति झल्कने नाच देखाउने भनेको, त्यही भएर सबै जातिको पोसाक लिन भनेर जान लागेको के? कहाँ पाइन्छ कुन्नी?
4: मलाई पनि बिहेको लागि गहना चाहिएको छ। आजकल सुन भन्दा कम छैन, हराएमा डर छैन, ग्यारेन्टीको गहना नै चल्तीमा छ। राम्रो डिजाइनको पाए लिने भनेको।
2: ए त्यसो भए युर सिङ्गापुरी फेन्सी एन्ड ज्वेलर सपमा सँगै जाउँ न त। म पनि हाम्रो समाजको दाजुभाइको लागि भाङ्रा, कछाड, कम्ब्याट ज्याकेट, सिङ्गापुरी पेटी लिने हिँडेको। ग्यारेन्टीको गहनादेखि सबै जात जातिको पोसाक एउटै छानामुनि पाइने ठाउँ भनेको त्यही त हो।
3: हामी कहाँ गुरुङ, मगर, नेवार, छेत्री, तामाङ, ठकुरी, भुजेल जात जातिको ड्रेस, युके स्वेटर, ब्याग तथा पर्स, मणिपुरे, सिङ्गापुरे होल्यान्ड लुङ्गी, सल, कोरियन टी सर्ट, कम्मर बन्धक, दौरा सुरुवाल, खुकुरी, टोपी लगायत परम्परागत जातीय गर गहनाहरू, शिरबन्दी, शिरफूल, टिकमाला, ढुम्री, यार्लिङ, मारवाड़ी, पाटेसुन, बुलाकी, लाहुरे फुली, जन्तर चन्द्रमा, नौगेडी, असर्फी, कन्थमाला, मुगामाला, हमिलमाला, न्यापुसिक, जापुसिक, तायोमाला, लुसवाङ, माकसी, कल्ली, बिरमली, आँसी, खुर्पेटो, सुर्खे थैली, डोरी लगायत सम्पूर्ण पोतेका आइटमहरू पाइनुका साथै आधुनिक डिजाइनका गर गहनाहरू, रानीहार, चन्द्रहार, मिनीहार, चोकरहार, मंगलसूत्र, बालाचुरा, पञ्चधातु अंगुठी, रामलीला झुम्का, पिजोडा झुम्का, सिक्री, लकेट, माइली तिलहरी, छड्के तिलहरी, घुम्टो, क्राउन, सेन्डिल, जिम्बु र ब्रुनाईको माछा पाइन्छ।
2: सम्पर्क युर सिङ्गापुरी फेन्सी एन्ड ज्वेलरी सप, मुक्तिनाथ बैंकको एक घर माथि दुलेगौड़ा, प्रोप्राइटर आर्यन कुमार श्रेष्ठ, मोबाइल 98241484 र 98141353005।
5: ल न हो छिटो निस्क, अहिले फर्किन ढिलो हुन्छ के। बिहेको कपडा भनेपछि राम्रो राम्रो रोज्नै पर्यो, फेरि पोखरा पुग्नु छ।
6: बिहेको कपडा किन्न पनि पोखरा जानु पर्छ र?
5: यही युनाइटेड सप्लायर्समा छँदैछ नि। बुवा आमा अनि भाइ बहिनीको लागि पनि त नयाँ कपडा किन्नु पर्यो, यता भने जस्तो पाइँदैन, त्यसमाथि महँगो होला नि।
6: त्यसको त चिन्तै नगर्नु न दिदी, डिजाइन पनि खोजे जस्तो पाइन्छ, मूल्य त झनै मिल्छ, एकचोटि गएर त हेर्नुहोस्।
0: हजुर, विवाहको कपडा, स्तरीय कोट, सुट, पाइन्ट, स्कुल कलेजको ड्रेस पाइनुका साथै लेडिज आइटम, साडी, लेगिज, टप्स, कुर्ता सुरुवाल र थानका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ, साथै इमर्जेन्सी सिलाइको समेत व्यवस्था छ।
5: सम्पर्क युनाइटेड सप्लायर्स, दुलेगौड़ा, हेल्प फोर्स चोक, प्रोप्राइटर कृष्णराज पण्डित, फोन 0654140008।
7: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
1: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारामा शैक्षिक सत्र 2083/84 लागि मानविकी, शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अंग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो।
7: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
1: हाम्रा विशेषताहरू, वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल जनस्तरबाट संचालित न्यून शुल्कमा पढ़ाई हुने सामुदायिक क्याम्पस,
7: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने,
1: शुक्ला, गण्डकी, भीमाद, म्याग्दे, रिसिङ, घिरिङ र हरिनाश गाउँपालिका भित्रका विद्यालय टपरलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था,
7: कक्षा 12 3.6 वा 100 भन्दा माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था,
1: 3.4-3.59 जीपीए प्राप्त गर्ने विद्यार्थीलाई मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था,
7: पहिला भर्ना हुन आउने 15 विद्यार्थीहरूलाई भर्ना शुल्कमा रु 4,000 छुटको व्यवस्था,
1: साथै यूजीसी, प्रदेश सरकार, नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था
7: र बिहानी 17 कक्षा सञ्चालन हुने।
1: विस्तृत जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस, शुक्ला, गण्डकी 5, बेल चौतारा, तनहुँ, फोन 0665712040। बीबीएस मा नेपाल टप गर्ने अञ्जना राई, जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठ जस्तै उच्च शैक्षिक सफलता हासिल गर्ने पालो अब तपाईँको।
8: कक्षा 12 उत्तीर्ण हुन सफल, सम्पूर्णलाई हार्दिक बधाई सहित यस गण्डकी मल्टिपल कलेज भुरुङ्गेमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
1: बीबीएस प्रथम वर्ष 2081 र दोस्रो वर्ष 2082 निरन्तर नेपाल टप नतिजा प्राप्त गरेको यस कलेजमा सीमित सिटका लागि भर्ना खुल्यो। आजै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्। साथै पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीए को आधारमा विशेष छुटको व्यवस्था रहेको छ।
8: छुटका दायराहरू:
1: कक्षा 12 को परीक्षामा 3.6 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरी उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट।
8: 3.4 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट
1: र 2.5 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गर्ने विद्यार्थीलाई 60% छुटको व्यवस्था गरिएको छ।
8: थप जानकारीका लागि सम्पर्क 0625714479, मोबाइल 9856062065 र 9846064145।
9: ए सबिना, यस्तो हतारमा कता हो?
10: ए प्रदीप, हेर न, बिहेको दिन पनि आइसक्यो, गरगहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन, पोखरासम्म पुग्नु छ, त्यही भएर म त हतार हतारमा हिँडेको।
9: ल, बिहेको गरगहना बनाउन पोखरा नि जानु पर्छ त। यही दुलेगोडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालिका सुनचादी पसल। हो, त्यहाँ जाऊ न, तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ। अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र? मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
11: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुनचाँदी पसल, दुलेगौडा बनकेवा चोक तनहु, प्रोपाइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज, मोबाइल 9846078528 र 9908161142।
12: निसन्तानपन र बाजुपन समस्या भएका दम्पतिहरूको लागि खुसीको खबर।
1: लामो समयदेखि सन्तान नभएका दम्पतिहरूलाई लक्षित गरी फिस्टेल आईभीएफ तथा फर्टिलिटी सेन्टर गैरापाटन पोखरामा कार्यरत वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनुहिराजन यही साउन 9 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौदामा आउनुहुने भएकाले उपचार एवं परामर्श लिई मौकाको फाइदा लिनुहोला।
12: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक, शुक्ला गण्डकी 4, दुलेगौडा, फोन 0625414233, मोबाइल 9868168187।
13: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा।
1: विगत लामो समयदेखि तपाईँहरूको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार। फोन बजार
13: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ।
14: हामी कहाँ सामसुङ, रेडमी, पोको, ओप्पो, भिभो, रियलमी, नार्जो, आइटेल, कलर, टेक्नो, नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ।
13: मोबाइल सँग सम्बन्धित चार्जर, इयरफोन, डाटा केबल साथै मल्टिप्लग, लाइटका भेराइटी र लाइटको चार्जर, पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ।
14: एनसिएलको हराएको, बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ। साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटिसी को सिम पनि पाइन्छ। एनसिएल को नयाँ सिम को लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइन बाट फोटो नचाहिने गरी निकालिन्छ।
13: अन्त एकचोटि राम्रो होला, एकचोटि सस्तो होला, तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। सामसुङको मोबाइल किस्ता बन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला। सम्पर्क
1: फोन बजार, सिद्धार्थ बैंक र फ्यामिली मेडिकलको बीचमा दुलेगौडा।
15: प्रोपाइटर सुबिल श्रेष्ठ, किम नारायण श्रेष्ठ, मोबाइल 9846065996।
16: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मी।
17: ओके यो झुम्का हेर न है झन् कस्तो राम्रो। जयसवाल कस्मेटिक हुँदा हुँदै अन्त डुलेर दुःख मात्रै पाइयो।
16: ल ल फटाफट रोज हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है। होलसेलमा समेत पाइने रहेछ।
17: हो त है सामान लिन टाढा किन जानु पर्यो र।
18: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको धुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल
19: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता।
20: ग्राहकको चाहना नै हाम्रो सन्तुष्टि। जयसवाल कस्मेटिक पसल धुलेगौडा भित्री बजार।
21: हामी कहाँ कस्मेटिक तथा पार्लरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
20: प्रोपाइटर निरञ्जन प्रसाद जयसवाल। फोन 98461 62220।
22: जय मसी। तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।

0: होइन हो श्रीमानज्यू, के भयो? गाडी स्टार्ट गर्नु न, जाने बेला भइसक्यो। अहिलेसम्म गाडीको फोनको मारेको मारे हुनुहुन्छ, केही समस्या आयो कि क्या हो?
1: यो बाटो पनि कहिले भन्छ, खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्रिया बिग्री हुन थाल्यो, जति धोए पनि हिलो जाने होइन।
0: समस्या त आइहाल्छ नि, बरु समाधान पो खोज्ने हो त। अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि, त्यही बनाउन र धुलाउन लैजानु न। जुनसुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि।
2: हजुर, हामी कहाँ सबै प्रकारका पेट्रोल डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ। साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास, दुलेगौडा प्रभु बैंक भन्दा 50 मिटर तल, प्रोपाइटर बुद्धि बहादुर कार्की, मोबाइल 9860373310 र 9921653507।
3: सुन शुद्धताको प्रतीक, तपाईँको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ।
4: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल
3: ओम प्रोसर आभूषण सुन चाँदी पसल, दुलेगौडा भित्री बजार।
5: आकर्षक तथा आधुनिक डिजाइनको गर गहना, विवाह का सेटकै गहना खरिद बिक्री तथा साठ फेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वास जित्याएको ओम प्रोसन आभूषण सुन चाँदी पसल, शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार, प्रोपाइटर भोज बहादुर सुनार,
6: मोबाइल 9800585537 र 9800615899।
7: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
8: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या हो? राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
7: ओके, ल डन।
8: हजुर, सिग्देल अफसेट प्रेस, शुक्ला गण्डकी 4 दुलेगौडा, गणपति लघुवित्त रहेको भवनमा।
7: यहाँ फ्लेक्स प्रिन्ट, ब्यानर, होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो, कप, मेजल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका, पुस्तक, कार्यालयका कागज पत्रहरू, छाप, भिजिटिङ कार्ड, परिचय पत्र, रजिस्टर, ब्याच स्टिकर, बिल भरपाई, पासबुक, ब्रोसर, तमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
8: प्रोपाइटर गोविन्द सिग्देल, फोन 9855628543 र 9847000787।
9: दाई, पहिला यो मोबाइल हेरिदिनुहोस् न, के भयो? भयो, फोटो भिडियो नम्बर सबै यसमै थियो, 81 बिग्रियो।
10: खै दिनुहोस् त। ए, चिन्ता नगर्नुहोस्, तपाईँ द एप्पल सब नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ।
9: अनि बन्छ त दाई?
10: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ। अनि सुन्नुहोस् त,
11: द एप्पल सप नोकिया सर्भिस सेन्टर, दुलेगौडा बस बिसौनीको ठीक पारिपट्टि,
12: सबै ब्रान्डका मोबाइल बिक्री, साटफेर र एसोसरी सामानहरू उपलब्ध छन्।
13: नोट, नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्।
12: प्रोपाइटर राजन पौडेल, मोबाइल 9855062609।
14: यस्तै यसको बुवा, यसपालि अलिअलि गर गहना जोड्नु पर्यो, पैसा पनि जम्मा भएकै छ, बाँचुन्जेल त हो नि, मान सम्मान इज्जत बनेको।
15: हतारको काम लतार भन्छन्, जहाँ पाए त्यही बनाएर हुन्छ, यो जमानामा सेवा बुझ्नु पर्यो, किन हतारिन्छ हौ? विश्वासिलो सुनचाँदी पसल खोजौला नि।
14: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल भएपछि त भइहाल्यो नि बुढा, छापावाला सुनका गहना, राशि अनुसारका पत्थर जडित, हरेक डिजाइनका आकर्षक गर गहना खरिद गर्न सकिने। अनि सुन्नु त, विगतका वर्षहरूदेखि ग्राहकलाई उत्कृष्ट सेवा दिँदै आइरहेको यस पसलको अपार सफलता सँगै दुलेगौडाको बन्किया चोकमा न्यू स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसलको नाममा शाखा पनि विस्तार गरेको छ।
16: यहाँ विभिन्न डिजाइनका गरगहना पाइनुका साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ।
17: साथमा बिना रसायनका गरगहना तयार पारिने र यहाँबाट खरिद गरिएका गहना यही बिक्री तथा साटफेर गर्दा उचित मूल्य पाइनेछ।
16: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल, शुक्ला गण्डकी 3 दुलेगौडा, ढोर बाराही मन्दिर जाने जीप लाइन अगाडि, शाखा दुलेगौडा बनकेवा चोक प्रतीक्षालय अगाडि, प्रोपाइटर रामो विश्वकर्मा 9871716069, राजु विश्वकर्मा 9807169।
18: विद्यार्थी भाई बहिनीहरू, आज म तिमीहरूलाई धूम्रपानको बारेमा पढाउँदैछु। ध्यान दिएर सुन है।
19: मैडम, धूम्रपान भनेको के हो?
18: ल सुन, धूम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवाँ खानु हो। चुरोट, बिँडी, तमाखु, कक्कड जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो। धूम्रपानको धुवामा 7,000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
19: अनि धूम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छन् मैडम?
18: धूम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्रनली, पाठेघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदयघात, मस्तिष्क घात, गर्भपतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धूम्रपानको धुवाले धूम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6,00,000 मानिसको मृत्यु हुने गरेको छ।
19: अनि नि मैडम, यो धूम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
18: छन् नि। यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धूम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धूम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिले धूम्रपान नगर्ने। धूमपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौं, आफू बचौं र अरूलाई पनि बचाऊ।
19: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश। बीबीएसमा नेपाल टप गर्ने अञ्जना राई, जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठ जस्तै उच्च शैक्षिक सफलता हासिल गर्ने पालो अब तपाईँको।
20: कक्षा 12 उत्तीर्ण हुन सफल, सम्पूर्णलाई हार्दिक बधाई सहित यस गण्डकी मल्टिपल कलेज भुलुङ्गेमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
19: बीबीएस प्रथम वर्ष 2081 र दोस्रो वर्ष 2082 निरन्तर नेपाल टप नतिजा प्राप्त गरेको यस कलेजमा सीमित सिटका लागि भर्ना खुल्यो। आजै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्। साथै पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीए को आधारमा विशेष छुटको व्यवस्था रहेको छ।
20: छुटका दायराहरू:
19: कक्षा 12 को परीक्षामा 3.6 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरी उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट।
20: 3.4 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट
19: र 2.5 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गर्ने विद्यार्थीलाई 60% छुटको व्यवस्था गरिएको छ।
20: थप जानकारीका लागि सम्पर्क 0625174479, मोबाइल 9856062265 र 9848064145।
21: निसन्तानपन र बाजुपन समस्या भएका दम्पतिहरूको लागि खुसीको खबर:
22: लामो समयदेखि सन्तान नभएका दम्पतिहरूलाई लक्षित गरी फिस्टेल आईभीएफ तथा फर्टिलिटी सेन्टर गैरापाटन पोखरामा कार्यरत वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनुहिराजन यही साउन 9 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौंडामा आउनुहुने भएकाले उपचार एवं परामर्श लिई मौकाको फाइदा लिनुहोला।
21: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक, शुक्ला गण्डकी 4, दुलेगौडा, फोन 0625414233, मोबाइल 9868161887।
23: के कम्मर दुखाई, घुँडा तथा जोर्नी दुखाई, गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ?
21: अब चिन्ता नगर्नुहोस्। भिपी फिजियोथेरापी एन्ड अर्थ सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ।
23: हाम्रा सेवाहरू: कम्मर दुखाई तथा डिस्क समस्याको उपचार,
21: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी, गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार,
23: फ्रोजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार, पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा,
21: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार, फ्र्याक्चर तथा अपरेसन पछिको एक्सरसाइज थेरापी,
23: साइटिका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन, साथै हिट थेरापी, टेन्स अल्ट्रासाउन्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
21: दुखाइबाट मुक्ति, सक्रिय जीवनको सुरुवात, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
23: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 9841696769 र 9841156044।
21: बीपी फिजियोथेरापी एन्ड अर्थ सेन्टर, शुक्ला गण्डकी 4, दुलेगौडा, व्हाइट हाउस पार्टी प्यालेसको अगाडि।
0: तपाई सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।

0: लियामा प्रकाश साईको फर्निचर पसल सरेको छ है, झुकिनु होला नि।
1: हो र फेरि कहाँ सारेछन् बाबुले पसल?
0: बिपी चोकमै हो, पहिलाको ठाउँ भन्दा एक घरमाथि टिभीआर सोरुम थियो नि। हो त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि।
1: ए ल ल,
2: तपाईँ पनि झुक्किनु होला नि, याद राख्नुहोस्। गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 दुलेगौडा बिपी चोक,
1: प्रोपाइटर थान प्रकाश नेउपाने 98560 33878, प्रशान्त नेउपाने 98460 26925।
3: होइन हो श्रीमानज्यू, के भयो? गाडी स्टार्ट गर्नु न, जाने बेला भइसक्यो। अहिलेसम्म गाडीको फोनको मारेको मारे हुनुहुन्छ, केही समस्या आयो कि क्या हो?
4: यो बाटो पनि कहिले बन्छ? खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्रिया बिग्री हुन थाल्यो, जति धोए पनि हिलो जाने होइन।
3: समस्या त आइहाल्छ नि, बरु समाधान पो खोज्ने हो त। अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि, त्यही बनाउन र धुलाउन लैजानु न। जुनसुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि।
5: हजुर, हामी कहाँ सबै प्रकारका पेट्रोल डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ। साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास, दुलेगौडा प्रभु बैंक भन्दा 50 मिटर तल, प्रोपाइटर बुद्धि बहादुर कार्की, मोबाइल 98603773710 र 98261553507।
6: सुन शुद्धताको प्रतीक, तपाईँको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ।
7: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल
6: ओम प्रोसर आभूषण सुनचाँदी पसल, दुलेगौडा भित्री बजार।
8: आकर्षक तथा आधुनिक डिजाइनको गर गहना, विवाहका सेटकै गहना खरिद बिक्री तथा साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वास जित्याएको ओम प्रोसर आभूषण सुनचाँदी पसल, शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार, प्रोपाइटर भोज बहादुर सुनार,
0: मोबाइल 98058535337 र 98066159900।
9: आहा, घर त साह्रै चित्त बुझ्दो भयो होइन बुढी? अब किचनको लागि पनि सामान गजबकै ल्याउनु पर्यो, बरु कहाँ जाने होला त?
3: आ बुढा, केलाई चिन्ता लिनु छ र? ओल्लो घर पल्लो घरतिर सबैले सोभी गिफ्ट एन्ड किचन कर्नरकै सामान ल्याएका रहेछन्। मलाई पनि त्यहाँको भाँडाकुँडा चाहिँ साह्रै मन पर्यो, हामी पनि त्यतै जाऊँ।
5: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गिफ्टका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
10: सम्पर्क सोभी गिफ्ट एन्ड किचन कर्नर, दुलेगौडा युनिक डिपार्टमेन्टको 2 घर तल, प्रोप्राइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ, फोन नम्बर 065414634 र 98171556606।
11: फुक्कै खाए साह्रै मिठो, पकाए त स्वाक्कै, एक पाकेटले पेट भरि नि के हो भन अपक्कै।
12: यो हो बोनस चाउचाउ।

0: पोखरा नुडल्स प्रालीको उत्पादन बोनस काउचौको आधिकारिक विक्रेता थापा सप्लायर्स शुक्ला गण्डकी साथ सेरा प्रोप्राइटर राजबहादुर थापा मोबाइल 98562279।
1: एक सय तीन थोप्लो आठ अन्तर्मनको आवाज
2: स्टुडियो टाइमचेक
3: अहिले रातिको 10 बज्यो।
4: टाइम चेक को साथ में बनकेवा कालिका सुन चाँदी पसल दुलेगौड़ा हेल्पोस्ट चोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार गर्नु को साथ ही पुरानो गर गहना नया गहना संग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 98162695301।
5: सत्य तथ्य निष्पक्ष समाचार सुसूचित हुन पाउने तपाईको अधिकार
6: ढोरबाराही हाइलाइट्स को साथ में
7: छिटो छरितो र गुणस्तरीय सेवा को एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस दुलेगौड़ा बीपी चोक
6: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण काम को लागि सम्झनुहोस् सम्पर्क 98461493004।
8: नमस्कार, रेडियो ढोरबाराही 103.8 मेगाहर्जको राति 10 बजेको ढोरबाराही हाइलाइट्समा समाचार कक्षबाट लक्ष्मी सुनारको स्वागत छ। ढोरबाराही हाइलाइट्समा अब समाचारहरू सुन्नुहोस्। तनहुँको ऋषिङ गाउँपालिका 4 भीरकोटमा करिब 9 करोड़ रूपियाँको लागतमा निर्माण सम्पन्न भएको ऋषिङ आधारभूत अस्पताल सञ्चालनका लागि आवश्यक स्वास्थ्य उपकरण तथा सामग्री गण्डकी प्रदेश सरकारले उपलब्ध गराएको छ। गाउँपालिकाका अध्यक्ष राजेन्द्र कृष्ण श्रेष्ठको नेतृत्वमा उपाध्यक्ष गिनु माया थापा प्रमुख प्रशासकीय अधिकृत अनिल अंगाई वडा अध्यक्षहरू कार्यपालिका सदस्य तथा गाउँपालिकाको टोली गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र राज पाण्डेसँग भेट गरी अस्पताल सञ्चालनका लागि आवश्यक स्वास्थ्य उपकरण र सामग्रीको व्यवस्थापनका लागि विषयमा छलफल गरेको थियो। भेटका क्रममा गाउँपालिकाले अस्पताल सञ्चालनका लागि आवश्यक उपकरण तथा सामग्री उपलब्ध गराइदिएर प्रदेश सरकारको ध्यान आकर्षण गराएको हो। त्यस लगातै गण्डकी प्रदेश सरकारले अस्पताल सञ्चालनका लागि आवश्यक स्वास्थ्य उपकरण तथा सामग्री सहयोग स्वरूप उपलब्ध गराएको अध्यक्ष राजेन्द्र कृष्ण श्रेष्ठले जानकारी दिनुभएको छ। उहाँका अनुसार प्रदेश सरकारको सहयोगसँगै अस्पताल सञ्चालनको तयारीले थप गति लिएको छ। अब आवश्यक व्यवस्थापन पूरा गरी छिटै अस्पताल नियमित स्वास्थ्य सेवा शुरू गर्ने तयारी भइरहेको गाउँपालिकाले जनाएको छ। तनहु क्षेत्र नम्बर 2 का प्रतिनिधि सभा सदस्य इन्जिनियर श्रीराम न्यौपानेले सरकारले उपलब्ध गराउने स्वकीय सचिवको तलब भत्ता तथा अन्य सुविधा नलिने घोषणा गर्नुभएको छ। जनतासँगको संवादको क्रममा स्वकीय सचिवका लागि सरकारले उपलब्ध गराउने सुविधा नलिने सुझाव आएको भन्दै सांसद न्यौपानेले जनभावनाको सम्मान गर्दै यस्तो निर्णय गरेको बताउनुभएको छ। शुक्रबार जारी वक्तव्यमा उहाँले जनताको भावना नै आफ्नो मार्गदर्शन भएको उल्लेख गर्दै स्वकीय सचिवको तलब भत्ता तथा सुविधा नलिने निर्णय गरेको जानकारी दिनुभएको छ। सांसद न्यौपानेले आफू राजनीति व्यक्तिगत सुविधा वा लाभका लागि नभई राष्ट्र सेवा र जनताको हितका लागि आएको बताउँदै राज्यबाट प्राप्त हुने सुविधा समेत सामाजिक हितमा उपयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। उहाँले यसअघि पनि आफ्नो पारिश्रमिक सामाजिक कार्यमा लाग्ने अभियान अन्तर्गत अपाङ्गता भएका तथा आर्थिक रूपमा विपन्न नागरिकलाई सहयोग गर्दै आउनुभएको छ। यसै क्रममा उहाँले तनहुँका अपाङ्गता भएका नागरिकलाई आफ्नो पारिश्रमिक टा ह्वील चेयर समेत सहयोग गर्नुभएको थियो। सार्वजनिक पदबाट प्राप्त हुने सुविधा व्यक्तिगत लाभमा नभई जनताको हितमा प्रयोग गर्ने आफ्नो प्रतिबद्धता अनुसार सामाजिक कार्यलाई निरन्तरता दिइरहेको उहाँले बताउनुभएको छ। स्वकीय सचिवको तलब भत्ता तथा सुविधा नलिने निर्णय व्यक्तिगत भएको उल्लेख गर्दै सांसद न्यौपानेले यसबाट कसैलाई असहजता वा मार्का नपर्न गएमा क्षमा प्राप्ति बढ़ाएको बताउनुभएको छ। जनताको विश्वास र सेवाभाव नै आफ्नो सबैभन्दा ठूलो जिम्मेवारी भएको उहाँको भनाइ छ। जिल्ला प्रशासन कार्यालय तनहुले सेवाग्राहीको चाप बढ़ेपछि बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म सेवा प्रवाह गर्न थालेको छ। कार्यालयले राष्ट्रिय परिचय पत्र सम्बन्धी सेवा अतिरिक्त समय थप गरी बिहान 8 बजेदेखि सञ्चालन गरेको हो। राष्ट्रिय परिचय पत्रका लागि सेवाग्राहीको चाप बढ़दै गएपछि सेवा प्रवाहलाई सहज र व्यवस्थित बनाउन अतिरिक्त समय सेवा सञ्चालन गरेको प्रमुख जिल्ला अधिकारी शिवालाल तिवारीले जानकारी दिनुभएको छ। जनशक्तिको अभाव तथा राष्ट्रिय परिचय पत्रको प्रणाली ढिलो चल्दा सेवा प्रवाहमा समय लाग्ने भएकाले सेवाग्राहीलाई सहज बनाउन बिहिबारदेखि बिहानैदेखि सेवा दिन थालेको उहाँले बताउनु भएको छ। राष्ट्रिय परिचय पत्र सम्बन्धी सेवा लिन आउने सेवाग्राहीको चाप व्यवस्थापन गर्न कार्यालयले तोक्न प्रणाली समेत लागू गरेको छ। प्रशासनले सेवाग्राहीलाई आफ्नो पालो अनुसार मात्रै कार्यालयमा उपस्थित भएर फोटो खिचाउन आग्रह गरेको छ। तनहुको म्याग्दी गाउँपालिका 5 स्थित पर्यटक के गन्तव्य कान्छी बाराही झरनामा शनिबार साउन 9 गते बिहान 10 बजेदेखि रक क्लाइम्बिङ डोरीको सहायताले झरनामा साहसिक अवतरण गर्ने खेल सञ्चालन हुने भएको छ। विमल नगर टोलीको आयोजनामा हुने उक्त साहसिक कार्यक्रममा ठूलो संख्या स्थानीयको सहभागिता रहने जनाएको छ। आयोजकले सबैलाई आफ्नो टोल बस्तीमा जानकारी गराई कार्यक्रममा सहभागी हुन अनुरोध गरेको समाजसेवी महिला नेत्री शारदा साप उपरकोटीले बताउनु भएको छ। वडा अध्यक्ष शिव बहादुर आलेका अनुसार म्याग्दे 5 स्थित कान्छी बाराही झरना पछिल्लो समय पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै गएको छ। पर प्राकृतिक सौन्दर्यले भरिपूर्ण उक्त झरनालाई थप प्रवर्धन गर्ने उद्देश्यले साहसिक पर्यटनसँग सम्बन्धित कार्यक्रम आयोजना गरिएको उहाँले बताउनु भएको छ। सात वर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा 2 जना पक्राउ परेका छन्। बागलुङको निसीखोला गाउँपालिका 7 र बडीघाट गाउँपालिका 7 का 7 वर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले 2 जनालाई पक्राउ गरेको हो। बडीघाट गाउँपालिका 7 का 7 वर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा स्थानीय 60 वर्षीय कुल बहादुर गुरूङलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायब उपरीक्षक रामेश्वर त्वातीले जानकारी दिनुभएको छ। गुरूङलाई इलाका प्रहरी कार्यालय बुर्तीबाङले पक्राउ गरी जिल्ला प्रहरी कार्यालय बागलुङमा रहेको हो उहाँको भनाइ छ। त्यस्तै निसीखोला गाउँपालिका 7 का 7 वर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा स्थानीय 58 वर्षीय देव बहादुर कुवारलाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक त्वतीले जानकारी दिनुभएको छ। कुवारलाई प्रहरीले गत साउन 5 गते पक्राउ गरेको थियो। वाहिले जिल्ला अदालत बागलुङबाट म्याद थप गरी अनुसन्धान गरिरहेको प्रहरी कार्यालयले जानकारी गराएको छ। पर्वतको कुष्म नगरपालिकाको अर्मादी स्थित मध्य पहाड़ी लोकमार्गमा बोलेरो जीप र मोटरसाइकल एक आपसमा ठक्कर खाँदा बाइकमा सवार 2 जना घाइते भएका छन्। कुष्म नगरपालिका एक अर्मादीमा नेर कुष्माबाट बागलुङ जाँदै गरेको द 1 ज 1126 नम्बरको बोलेरो गाड़ी र विपरीत दिशाबाट आउँदै गरेको G14P7162 नम्बरको मोटरसाइकल एक आपसमा ठोकिएका थिए। दुई सवारी ठक्कर खाँदा मोटरसाइकल चालक वर्ष 26 का मिलन गोतामे र बाइक पछाडि सवार 20 वर्षीय निरुता गोतामे घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालयका प्रमुख विजय यादवका अनुसार घटनास्थलमा उद्धार टोली परिचालन गरी घाइते दुवैजनालाई उपचारका लागि प्रदेश अस्पताल पर्वत कोषमा पुर्याइएको छ। तनहुको व्यास नगरपालिका 12 छिर्कनी स्थित पृथ्वी राजमार्गमा आज अपरान्ह हाइस दुर्घटना हुँदा 8 जना घाइते भएका छन्। काठमाडौँबाट पोखरातर्फ आउँदै गरेको गण्डकी प्रदेश 01001 खा 0171 नम्बरको हाइस चालकले नियन्त्रण गुमाउँदा सड़कको डिभाइडरमा ठुकिएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। दुर्घटनाको जानकारी प्राप्त हुनसाथ प्रहरी नायब उपरीक्षक द्वारिका प्रसाद घिमिरेको कमानमा ट्राफिक प्रहरी सहित 15 जनाको टोली घटनास्थलमा पुगेर उद्धार गरेको थियो। हाइसमा चालक सहित 12 जना सवार रहेकामा 4 जना सकुशल रहेका छन् भने 8 जना घाइते भएका छन्। घाइते हुनेमा बाँकेको खजुरा गाउँपालिका 2 का 32 वर्षीय रमेश छेत्री, काठमाडौँको नागार्जुन नगरपालिका 1 की 56 वर्षीय स्वास्थ्य कला अधिकारी कास्कीको पोखरा महानगरपालिका एघारको 55 वर्षीय दयाराम पोखरेल, झापाको भद्रपुर नगरपालिका एककी 35 वर्षीय तारा सुब्बा, दैलेखको डुंगेश्वर गाउँपालिका दुईका 27 वर्षीय नवीन खड्का र सप्तरीको खड़क नगरपालिका चार आमाहाका 17 वर्षीय जुज्जल यादव रहेका छन्। यस्तै बझाङका प्रजय पृथ्वी नगरपालिका दुईका 29 वर्षीय माधव प्रसाद जोशी र बित्थड़चिर गाउँपालिका आठका 24 वर्षीय जीवन जोशीको घाइते भएको प्रहरी न्याय उपाधीक्षक घिमिरेले जानकारी दिनुभएको छ। घाइतेहरूको डुमरी स्थित लक्ष्मी अस्पताल र प्रदेश अस्पताल दमनीमा उपचार भइरहेको छ। साथीको जन्मदिन मनाएर फर्किहाल्छु भन्दै घरबाट निस्किएका बागलुङका एक किशोर 8 दिनदेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। बरिघाट गाउँपालिका एक थानका 17 वर्षीय लजिन थापा साउन 1 गतेदेखि बेपत्ता रहेका छन्। परिवारका अनुसार साउन 1 गते साँझ करिब 8 बजे नजिकैका साथीको जन्मदिन मनाउन भन्दै घरबाट निस्किएका लजिन त्यस यता घर फर्किएका छैनन्। 8 दिन बितिसक्दा पनि कुनै आत्तो पत्तो नलागेको परिवार शोक र चिन्तामा डुबेको छ। लजिनका बुबा बोम बहादुर थापाले भन्नुभयो, छोराको प्रतीक्षामा 8 दिन बित्यो, कहाँ छ, के गर्दै होला, कस्तो अवस्थामा होला भन्ने चिन्ताले सताइरहेको छ। स्थानीयवासी र प्रहरीले निरन्तर खोजी गरिरहेको भए पनि लजिन अझै फेला परेका छैनन्। जिल्ला प्रहरी कार्यालय बागलुङको सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रमेश्वर तत्तीले बेपत्ता भएको दिन लजिनसँग रहेका साथीहरूलाई नियन्त्रणमा लिएर सोधपूछ भइरहेको जानकारी दिनुभएको छ। उहाँका अनुसार लजिन सम्पर्कविहीन भए यताका गतिविधि बारे अनुसन्धान भइरहेको छ। यसैबीच बडीघाट गाउँपालिका एक किर्तिल नेपानेकी 80 वर्षीय भूमि सलामी पनि बुधबार बिहानदेखि सम्पर्कविहीन हुनुभएको छ। उहाँका छोरा याम बहादुर सलामीका अनुसार सुस्थ मन स्थितिकी भूमि बिहान करिब 7 बजे घरबाट निस्किनु भएको थियो। बडीघाट गाउँपालिका दुई स्थित लब्धी खोला आसपास स्थानीयले उहाँलाई देखिएको बताएका भए पनि अहिलेसम्म फेला पर्न सकेको छैन। स्थानीय संघको जानकारी अनुसार भूमिले खौला बजारतर्फ जाने बताएकाले जलजला र खौलार क्षेत्र वरपर खोजी कार्य जारी रहेको याम बहादुरले बताउनुभएको छ। तनहुँको व्यास नगरपालिका 5 चापाघाट स्थित पृथ्वी राजमार्गमा ट्र्याक्टर चालकको चक्कर लागेर ढलेपछि प्रहरीले उद्धार गरी उपचारका लागि अस्पताल पठाएको छ। जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार शुक्रबार बिहान करिब 11:15 जाँदा कोर्खाबाट बिग्रिएको जीप मरमतका लागि पोखरा लैजाँदै गरेको G1T7217 नम्बरको ट्र्याक्टरका चालक गोर्खा जिल्लाको सिरान्चोक गाउँपालिका 5 छोप्राको निवासी 26 वर्षीय सुजान बिकालाई अचानक चक्कर लागेर ढालेको सूचना प्राप्त भएको थियो। सूचना प्राप्त हुनसाथ जिल्ला प्रहरी कार्यालय तनहुँबाट खट्टीको प्रहरी टोलीले चालक बिकाको उद्धार गरी एम्बुलेन्स मार्फत प्रदेश अस्पताल दमौली पठाएको प्रहरी नायब उपरीक्षक द्वारिका प्रसाद घिमिरेले जानकारी दिनुभएको छ। राति 10 बजेको ढोरबारा हाइलाइट सकिएको छ। भोलि बिहान 5:25 बजेको ढोरबारा हाइलाइट्समा पुनः हामी भेट हुने नै छ। तबसम्मको लागि समाचार कक्षबाट म लक्ष्मी सुनार बिदा हुने आज्ञा चाहन्छु। नमस्कार, शुभरात्री।
2: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना, गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा ढोरबाराही FM@gmail.com मा इमेल गर्नुहोस्।

0: पहिला दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
1: ए तिमी पो बस्दै गरे, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
0: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा ए दिपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
1: त्यही दुलीगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
0: ए त्यसो भए त म गइहाले,
1: चिया त पिएर जाऊ।
0: अहिले हतार छ, पछि आउँदै गरौला है।
2: दीर्घायु फर्निचर सोरुम,
1: हामी कहाँ स्टील तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, लोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याड र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
3: एभरेस्ट स्टील र नेपालको नम्बर वान कम्पनी बागमती कुर्सीको अधिकृत विक्रेता दीर्घायु फर्निचर सोरुम, दुलेगौडा बजार, प्रोप्राइटर लक्ष्मीराज वाग्ले। सम्पर्क 9846061268 र 9560602068।
4: काइली दिदी, आलु लगाउने बेला भयो, मल पाउनु भयो त?
5: ए दाई पनि घरै हुनुहुँदो रहेछ त।
6: खै ल्याउन त कहाँबाट ल्याएको नि कान्छी, हाम्रो त बुढाले ल्याएका हुन्, मल पनि साह्रै राम्रो रहेछ।
7: सुन त माइली, गणपतिको सफल एकले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर बनाएको मल पाइदो रहेछ, छिटो जाऊ त, अन्त भन्दा सस्तोमा पाइएछ है, मैले त त्यहीँबाट ल्याएको।
4: ए हो र, हस् दाई म आजै जान्छु।
8: हजुर, यस हाइजेनिक राज प्रणालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा ब्रोइलर र गिरिराज कुखुरा पनि पाइन्छ, साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
3: हाइजेनिक रान्च प्राली, शुक्ला गण्डकी 8 सफल एकले टोल गणपते, प्रोप्राइटर रामकृष्ण भण्डारी, मोबाइल 9556062891।
9: दुलेगौडा बजारमा कति फोटो स्टुडियो खुल्यो, कति बन्द भए, कति के भए, तर सबैभन्दा पुरानो कीर्ति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ। फोटो स्टुडियो भनेपछि त कीर्ति बाहेक अरूको त नामै आउँदैन।
5: ए मलाई मात्र हो कि भनेको, तपाईँलाई पनि त्यस्तै पो हुन्छ? आज पनि एउटा गिफ्ट किन्नु छ अनि एक दुईवटा फोटो पनि खिच्नु छ, त्यही जाने हो म त।
9: हजुर, दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ। अर्जेन्ट फोटो, मोबाइलबाट फोटो, जुबोको माला फ्रेममा तयार पार्नु परेमा, जन्मदिन, विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस्। कीर्ति फोटो स्टुडियो दुलेगौडा, प्रोप्राइटर कीर्तिमान थापा मगर।
10: सिधै मयम चिसा पानीबाट काठमाडौँ, काठमाडौँबाट
11: मयम चिसा पानी,
12: अनि बिचमा नझर्ने?
10: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से मलबाट मयम चिसा पानी, र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
12: ए हो र, यस्तो सुविधा पनि आइसक्यो, ल जाम जाम।
8: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक प्रोप्राइटर रामचन्द्र महत, 9846161678 र दुलेगौडा ढोरफिर्दी छाब्दी देउराली साखे हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट प्रोप्राइटर हरिचन्द्र महत, 9825552663। पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारका उपचार सेवा सम्भव छ।
13: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलाचन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
8: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्माया पुन,
13: फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी, डाक्टर शंकर बराल,
8: हाड जोड्ने तथा नशा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर पविन थापा र हाड जोड्ने नशा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
13: मोटर रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन,
8: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
13: नाक कान घाँटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
8: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
13: एन्थेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
8: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर विशाल गुरु।
11: गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
14: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
11: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर।
15: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा पोस्ट अप सेवा फिजियोथेरापी इन्डोस्कोपी क्रोनोस्कोपी इको टीएमटी हल्चर पीएफटी युरोफ्लोमेट्री डायलिसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
16: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलआई साइन्सेस प्राली पोखरा 9 रोड फोन 061-590-162-590-163।
17: Admission open. Pokhara College of Management, PCM, affiliated to Pokhara University. 24 years of academic excellence in management. Bachelor program, 4 years program of Bachelor in Business Administration, BBA, 4 years of IT program, Bachelor of Computer System and Information Technology, BCSIT, 4 years program of Bachelor of Business Administration in Finance, BBA Finance. Forms are available at college administration at 9 a.m. to 3 p.m. Science and Management, both stream can apply. Intuit to learn, go forth to serve. Further details, Pokhara College of Management, PCM, Gyanmarga, Nadipur, Pokhara 3, Kaski, Nepal. Phone 061-544-761-570-124. Email info@pcm.edu.np. Website www.pcm.edu.np.
18: होइन, कता हिँड्नुभयो काका यति साह्रो हतारिँदै?
19: कता हिँड्नु नि, मिल्को जालीले फिता खाँचै भएर बजारतिर हिँडेको कान्छा। फेरि हाती ट्याक्टर र सामानहरू पनि चाहिएको थियो।
18: मलाई पनि काठ काट्ने मेसिन चाहिनुका साथै मर्मत पनि गर्नु थियो।
19: त्यसो भए कहाँ जाने त कान्छा?
18: त्यही दुलेगौडामा खुलेको छ नि रिमाल मेसिनरी, म त त्यही जाने हो काका। त्यहाँ गएपछि त सबै सामानहरू पनि पाइन्छ, सस्तो पनि राम्रो पनि।
19: मैले त मन मात्रै विचारेको नि कान्छा, त्यही भएर त म त्यही पसलतिर हिँडेको।
20: हजुर, हामी कहाँ कुटानी पिसानी मिल, हाते ट्र्याक्टर, पावर टुल्स, काठ काट्ने मेसिन, ड्रिल मेसिन, वेल्डिङ मेसिन, मार्बल कटर, ब्रस कटर, साप कटर, मोटरहरू, बेरिङ, बेल्ट, क्यापसिटर, मिल्का जालीहरू, नट बोल्टहरू, मोबिल, गेयरवेल, टुटी मोबिल, इन्जिन ओइल तथा सम्पूर्ण मेसिनका पार्ट पूर्जाहरू पाइनुका साथै अनुभवी मेकानिकद्वारा मर्मत पनि गरिन्छ।
21: हामी कहाँ अर्डर अनुसार ठुला ठुला मेसिनहरू पनि उपलब्ध रहेका छन्। सम्पर्क रिमाल मेसिनरी, शुक्ला गण्डकी 4 दुलेगौंडा आफ्नै निवासमा।
22: प्रोपाइटर दिल्ली राम रिमाल र दिलीप रिमाल। फोन नम्बर 98-560-11-445 र 98-560-20-445।
23: ₹103.8 अन्तर्मनको।

नमस्कार, रेडियो ढोरबारे 103.8 मेगाहर्ज को बिहान 5:25 बजे को ढोरबारे हाइलाइट्स मा समाचार कक्षबाट लक्ष्मी सुनार को स्वागत छ। ढोरबारे हाइलाइट्स सुरु गरौ आजका मुख्य समाचारका शीर्षकहरुबाट। इतिहासको असल पछिको अनुसरण गर्न सके मात्र वर्तमानलाई न्याय गर्न सकिन्छ, राष्ट्रपति पौडेलको दावी। सीमा सुरक्षा थप प्रभावकारी बनाउन सरकारलाई समितिको निर्देशन। डिजिटल स्वास्थ्य विस्तारका लागि नीतिगत पहल गर्छौ मन्त्री मेहताको भनाई। कांग्रेस नफुटाउन देउवा पक्षलाई दबाव दिँदै स्थानीय तहका जनप्रतिनिधिहरू। सार्वजनिक विवादका दिनमा पनि राष्ट्रिय परिचय पत्र सम्बन्धी सेवा। धारिका हराउने संख्यामा पछिल्लो समय वृद्धि भएको प्रहरीको भनाई। कक्रोचका दुई माग पूरा गर्न भारत सरकार लचक। शिक्षा मन्त्रीको राजीनामा बारे शनिबार निर्णय हुने। राष्ट्रपति रामचन्द्र पौडेलले पुर्खाले गरेको त्याग बलिदान साहस र वीरताका कारण आज नेपाली भैसिर उच्च बनाएर गौरवका साथ उभिन सकेको बताउनुभएको छ। राष्ट्रपति विभूति भीमसेन थापाको 2025 जन्म जयन्ती तथा पुरस्कार एवं सम्मान कार्यक्रमलाई हिजो सम्बोधन गर्दै राष्ट्रपति पौडेलले इतिहासको असल पछिको अनुसरण गर्न सके मात्र वर्तमानलाई न्याय गर्न सकिने बताउनुभएको छ। राष्ट्रपति पौडेलले वीर पुर्खाले हाम्रो राष्ट्र राष्ट्रियता राष्ट्रिय अखण्डता एवं सार्वभौम सत्ताका लागि गरेको बलिदान र पुर्याएको योगदान स्तुत्य भएको बताउनुभएको छ। उहाँले आपसी भाइचारा मित्रता सहिष्णुता र एकताको जगमा राष्ट्रिय एकतालाई मजबूत बनाउँदै राष्ट्रप्रेम प्रतिको अगाध आस्था तथा प्रतिबद्धतालाई केमार्थ विचलित हुन दिन नहुने स्पष्ट पार्नुभएको छ। राष्ट्रपति पौडेलले बहुआयामिक नझुकेको उल्लेख गर्दै देशभक्ति उहाँको मूल्य मन्त्र भएको बताउनुभएको छ। उहाँले भन्नुभयो अंग्रेजसँग भएको युद्धमा ठूलो मूल्य चुकाउनु परे पनि उहाँको राष्ट्रभक्तिकै आडनले नेपाल स्वतन्त्र रहन सक्यो। उहाँले बताउनु भएको छ थापा एक इमान्दार र कुशल प्रशासक भएको उल्लेख गर्दै राष्ट्रपति पौडेलले आफ्नो शासनकालमा सामाजिक आर्थिक कानूनी सेनाको आधुनिकीकरण लगायत क्षेत्रमा गरेको सुधारका कार्य प्रशंसनीय रहेको बताउनु भएको छ। कार्यक्रममा सीमा विजय बुद्धि नारायण श्रेष्ठलाई सम्मान गरिएको थियो। राष्ट्रिय सभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिले सीमा सुरक्षा प्रणालीलाई थप प्रभावकारी व्यवस्थित प्रविधि मैत्री बनाउन सरकारलाई निर्देशन दिएको छ। सिंहदरबारमा शुक्रबार समिति बैठकले भारत र चीनसँगको सीमा क्षेत्रबाट उत्पन्न हुन सक्ने सुरक्षा चुनौतीहरूलाई दृष्टिगत गर्दै सीमा सुरक्षा प्रणालीलाई थप प्रभावकारी व्यवस्थित र प्रविधि मैत्री बनाउन सरकारलाई निर्देशन दिएको हो। सीमा सुरक्षालाई थप प्रभावकारी व्यवस्थित र प्रविधि मैत्री बनाउन सुरक्षा निकायलाई आवश्यक जनशक्ति स्रोत साधन आधुनिक उपकरण तथा पूर्वाधार सहित सुदृढ़ बनाई आवश्यक स्थानहरूमा पर्याप्त बोर्डर आउटपोस्ट स्थापना गरी सीमा निगरानी र सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउन निर्देशन दिएको समिति सभापति जयन्ती देवी राईले जानकारी दिनुभएको छ। बैठकले सीमा सुरक्षा खटिएका सुरक्षा निकायले सीमा अपराध नियन्त्रण गस्ती निगरानी सूचना आदान प्रदान गर्ने कार्य तथा अन्तर निकाय समन्वय प्रभावकारी रूपमा सञ्चालन गर्न सक्ने गरी विद्यमान कानूनी व्यवस्थाको पुनरावलोकन तथा आवश्यक नयाँ कानूनी व्यवस्था तर्जुमा गरी सीमा सुरक्षा प्रणालीलाई सुदृढ़ बनाउन समेत निर्देशन दिएको उहाँले जानकारी दिनुभएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता

0: मन्त्री निशा मेहतासँग डिजिटल स्वास्थ्य सेवाको विस्तार, टेलिमेडिसिनको प्रभावकारी कार्यान्वयन तथा राष्ट्रिय डिजिटल स्वास्थ्य प्रणाली निर्माणका विषयमा छलफल भएको छ। मन्त्री मेहतासँग बढी मालिक नगरपालिकाका प्रमुख अमर खड्का, स्मार्ट हेल्थ ग्लोबलका मनोज खड्का, सुशील लेखक लगायतको टोलीले भेट गरी द लास्ट माइल डिजिटल स्वास्थ्य सम्मेलन 2083 प्राप्त निष्कर्ष तथा सुझाव प्रस्तुत गरेको हो। भेटका क्रममा टोलीले स्थानीय तहमा डिजिटल स्वास्थ्य सेवाबाट प्राप्त अनुभव, टेलिमेडिसिनको विस्तार, स्वास्थ्य सूचना प्रणालीको एकीकरण, कानूनी तथा नीतिगत सुधार, वित्तीय दिगोपन र तीनै तहको सरकारबीच समन्वयलाई प्राथमिकतामा राखेर राष्ट्रिय डिजिटल स्वास्थ्य प्रणाली विकास गर्नुपर्ने आवश्यकता उठाउनु भएको छ। मन्त्री मेहताले डिजिटल स्वास्थ्यलाई नागरिकको स्वास्थ्य सेवामा पहुँच विस्तार गर्ने महत्वपूर्ण माध्यमका रूपमा लिँदै सम्मेलनबाट आएका सुझावहरूको अध्ययन गरी आवश्यक नीतिगत तथा संस्थागत पहल अघि बढ़ाइने बताउनु भएको छ। नेपाली कांग्रेसबाट निर्वाचित स्थानीय तहका प्रमुख उपप्रमुखले पार्टी नफुटाउन इतर पक्षलाई दवाब दिएका छन्। शुक्रबार इतर पक्षको बैठक बसिरहेको चुनदेवी स्थित कार्यालयमा पुगेर पालिकाका प्रमुख उपप्रमुखले पार्टी फुटाउने तर्फ नलाग्न दवाब दिनुभएको हो। नेताहरूलाई भेट्दा काठमाडौँको तारकेश्वर नगरपालिका, भक्तपुरको मध्यपुर थिमी नगरपालिका, धादिङको नीलकण्ठ नगरपालिकाका मेयर लगायतको टोली चुनदेवी पुग्नु भएको थियो। गगन थापा विशेष महाधिवेशनबाट सभापति निर्वाचित भएपछि कांग्रेसमा विवाद भएको छ। जिल्ला प्रशासन कार्यालय कैलालीले सार्वजनिक विदाको दिनमा पनि राष्ट्रिय परिचय पत्र सम्बन्धी सेवा सञ्चालन हुने जनाएको छ। चालू आर्थिक वर्षको शुरूआतदेखि नै राष्ट्रिय परिचय पत्रका लागि सेवाग्राहीको अत्यधिक चाप बढ़ेकाले हिजोदेखि सार्वजनिक विदा, शनिबार र आइतबार समेत सेवा सञ्चालन हुने गरी काम शुरू गरिएको प्रशासकीय अधिकृत यादव बहादुर भण्डारीले जानकारी दिनुभएको छ। सार्वजनिक विदाका दिन बिहान 10 बजेदेखि साँझ 5 बजेसम्म राष्ट्रिय परिचय पत्र सम्बन्धी काम जारी रहने उहाँले बताउनु भएको छ। यसै गरी धनगढ़ी उपमहानगरपालिका 6, कैलारी गाउँपालिका 7 र गोदावरी नगरपालिका 8 को वडा कार्यालयबाट यसअघि सञ्चालन गरेको अभियानका क्रममा विवरण दर्ता गराएका सेवाग्राहीलाई राष्ट्रिय परिचय पत्र बुझी लिन अनुरोध गरिएको छ। जिल्ला प्रशासन कार्यालय कैलालीमा गत आर्थिक वर्षमा मात्रै 79,561 जनाको राष्ट्रिय परिचय पत्रका लागि विवरण दर्ता गरिएको थियो। दक्षिण पूर्व एसियाली देशका अनलाइन स्क्यामिङ सेन्टरमा बन्धक बनाएका 860 नेपालीको उद्धार भएको छ। परराष्ट्र मन्त्रालयका अनुसार कम्बोडिया, म्यानमार, लाओस र थाइल्याण्डको सीमा क्षेत्रमा सञ्चालित अवैध सेन्टरबाट उनीहरूको उद्धार भएको हो। मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा हिजो प्रवक्ता लोकबहादुर पौडेल छेत्रीले कम्बोडियाबाट 733, म्यानमारबाट 113, लाओसबाट 8 र थाइल्याण्डबाट 6 जनाको उद्धार भएको जानकारी दिनुभएको छ। उहाँको अनुसार कम्बोडियामा अझै 49 नेपाली विभिन्न अभियोगमा जेलमा रहेका छन्। उनीहरूलाई आवश्यक कानूनी सहायता उपलब्ध गराउन थाइल्याण्डको ब्याङ्कमा रहेको नेपाली राजदूतावास मार्फत समन्वय भइरहेको मन्त्रालयले जनाएको छ। स्क्यामिङ सेन्टरमा नेपाली पठाउने गैर कानूनी कार्यमा संलग्न व्यक्तिको यथार्थ विवरण सहित कार्यवाहीका लागि परिवार र आफन्तले नेपाल प्रहरी लगायतका निकायमा निवेदन दिनुपर्ने, विदेशमा रहेको तर फर्कन अनुच्छुक नेपालीलाई सामाजिक सञ्जाल वा अन्य माध्यमबाट सम्पर्क गरी परिवारले स्वदेश फर्कन प्रेरित गर्नुपर्ने, राजदूतावासले जरिवाना छुट गराइसकेका व्यक्तिलाई तुरन्त फर्कन पनि क्षेत्रीले आग्रह गर्नुभएको छ। प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले खुला सीमा, शरणार्थीको अवैध प्रवेश र कानूनी क्षेत्राधिकारको अभाव सीमावर्ती क्षेत्रको सुरक्षाका लागि मुख्य चुनौती बनेको बताउनु भएको छ। सिंहदरबारमा शुक्रबार आयोजित संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै महानिरीक्षक कार्कीले सीमा सुरक्षा र अपराध नियन्त्रणका सन्दर्भमा प्रहरीले भोग्नु परेका समस्याबारे जानकारी गराउनु भएको हो। महानिरीक्षक कार्कीका अनुसार पछिल्लो समय रोहिङ्ग्या, पाकिस्तानी र सोमालियाली शरणार्थीहरू भारत हुँदै अवैध रूपमा नेपाल प्रवेश गर्ने क्रम बढ़ेको छ। यसैबीच काठमाडौँमा बालबालिका मध्येमा पनि बालिका हराउने संख्यामा पछिल्लो समय वृद्धि भएको छ। गत आर्थिक वर्षको आपराधिक तथ्याङ्क सार्वजनिक गर्दै जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी पवन कुमार भट्टराईले उक्त तथ्य सार्वजनिक गराउनु भएको हो। काठमाडौँ प्रहरीमा आर्थिक वर्ष 2082-83 मानिसहराएका 2639 उजुरी दर्ता भएको थिए। त्यसमध्ये अधिकांश संख्या बालबालिकाको र त्यसमा पनि बालबालिका हराउने संख्या वृद्धि भएको भट्टराईले जानकारी दिनुभएको छ। हराएका मध्ये 2431 जनालाई फेला परेर प्रहरीले परिवारको जिम्मा लगाएको छ। एसपी भट्टराईका अनुसार 8% मानिस फेला पर्न बाँकी रहेका छन्। काठमाडौँमा ठाडो उजुरीका संख्यामा पनि वृद्धि भएको छ। कानूनका कुनै पनि अनुसूचीमा नभएको र फौजदारी अपराध संहिताले पनि नसमेटेका विषयमा ठाडो उजुरी दिनेहरूको संख्या बढ़ेको हो। चोर्ने मान्छेले मोबाइल हात परेपछि त्यसमा रहेको सिम प्रयोग नगर्ने र पार्टपुर्जा फेर्ने कारण अनुसन्धान जटिल हुने गरेको भट्टराईको भनाइ छ। त्यसमाथि चोरीका मोबाइल नेपाल बाहिर लगिने कारण फेला पार्न नसकेको उहाँले बताउनु भएको छ। भारतबाट केरा आउन रोक लगाइएपछि यहाँका किसानले उचित मूल्य पाएका छन्। सरकारले बाहिरबाट केरा आयात रोक लगाएसँगै किसान प्रत्यक्ष लाभान्वित भएका हुन्। चितवन केरा उत्पादक संघका अध्यक्ष घननाथ महतोका अनुसार किसानले बारीबाटै प्रति कोसा केराको र रु 6 मूल्य पाएका छन्। गत असोजदेखि बाहिरबाट केरा भित्रिन रोक लगाइएको जनाउँदै महतोले केरा आयात हुन छाडेपछि यस वर्ष जिल्लाका किसानले 7 लाख बिरुवा थप गरेको उल्लेख गर्नुभएको उल्लेख गरेर उहाँका अनुसार जिल्लामा 3,000 बिघा जमीनमा केरा खेती गरिएको छ। यसबाट वार्षिक 70,000 मेट्रिक टन केरा उत्पादन हुन्छ। जिल्लामा मालभोग दिनाइन विलियम हाइब्रिड जातका केरा लगाइँदै आएको मेहताले जानकारी दिनुभएको छ। 7 वर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा 2 पक्राउ परेका छन्। बागलुङको निसीखोला गाउँपालिका 7 र बडीघाट गाउँपालिका 7 का 7 वर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले 2 पक्राउ गरेको हो। बडीघाट गाउँपालिका 7 का 7 वर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा स्थानीय 60 वर्षीय कुलबहादुर गुरूङलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बागलुङको प्रहरी नायब उपरेक्षक रमेश्वर त्वातीले जानकारी दिनुभएको छ। गुरूङलाई इलाका प्रहरी कार्यालय बुर्तीबाङले पक्राउ गरी जिल्ला प्रहरी कार्यालय बागलुङमा ल्याएको उहाँको भनाइ छ। त्यस्तै निसीखोला गाउँपालिका 7 का 7 वर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा स्थानीय 58 वर्षीय देव बहादुर कुवारलाई पक्राउ गरेको प्रहरी नायब उपरेक्षक त्वातीले जानकारी दिनुभएको छ। कुवारलाई प्रहरीले गत साउन 5 पक्राउ गरेको थियो। अहिले जिल्ला अदालत बागलुङबाट म्याद थप गरी अनुसन्धान गरिरहेको प्रहरी कार्यालयले जानकारी गराएको छ। अब अन्तर्राष्ट्रिय समाचार। कंग्रेस जनता पार्टीले अघि सारेका 2 माग पूरा गर्न भारत सरकार सैद्धान्तिक रूपमा सहमत भएको छ। कंग्रेस जनता पार्टीका प्रवक्ता आशुतोष राङ्काले शुक्रबार भएको वार्ताका क्रममा आफ्ना 2 माग पूरा गर्न सरकार तयार भएको जानकारी दिनुभएको छ। सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै प्रवक्ता राङ्काले नीट पेपर लिङ्क प्रकरणबाट प्रभावित परिवारलाई क्षतिपूर्ति दिन तथा प्रदर्शनकारीमाथि कुनै पनि कानूनी कार्यवाही नगर्ने बारे सरकारले सैद्धान्तिक सहमति जनाएको उल्लेख गर्नुभएको छ। उहाँले एक्समा लेख्नु भएको छ, आजको छलफलबाट प्राप्त अपडेट सरकार नीट परीक्षाबाट प्रभावित भएका परिवारहरूलाई क्षतिपूर्ति दिन र प्रदर्शनकारीहरूमाथि कुनै पनि कानूनी कार्यवाही नगर्न सैद्धान्तिक भोलिसम्मको समय मागेको छ। सैद्धान्तिक रूपमा सहमत भएको छ। यस बाहेक शिक्षा मन्त्री प्रधानको राजीनामाको विषयमा जवाफ दिनका लागि सरकारले आजसम्मको समय मागेको थियो। केन्द्रीय मन्त्री जेपी नड्डा र डाक्टर जितेन्द्र सिंहलाई सर्वसाधारणमा बढ्दै गएको आक्रोश र असन्तोष बारे जानकारी गराएको छ। जुन प्रधानको राजीनामा नआएसम्म रोकिने छैन। यद्यपि शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामाका विषयमा भने अझै कुरा नमिलेको भारतीय संचार माध्यमले जनाएको छ। यिनै खबरसँगै हामी ढोरबारे हाइलाइट्सको अन्त्यमा रहेका छौं। बिदा हुनु पूर्व आजका मुख्य समाचारका शीर्षकहरू पुनः एकपटक। इतिहासको असल पक्षको अनुसरण गर्न सके मात्र वर्तमानलाई न्याय गर्न सकिन्छ। राष्ट्रपति पौडेलको दावी, सीमा सुरक्षा थप प्रभावकारी बनाउन सरकारलाई समितिको निर्देशन। डिजिटल स्वास्थ्य विस्तारका लागि नीतिगत पहल गर्छौ मन्त्री मेहताको भनाई, कांग्रेस नफुटाउन देउवा पक्षलाई दबाव दिँदै स्थानीय तहका जनप्रतिनिधिहरू। सार्वजनिक विवादका दिनमा पनि राष्ट्रिय परिचय पत्र सम्बन्धी सेवा भारिका हराउने संख्यामा पछिल्लो समय वृद्धि भएको प्रहरीको भनाई। ककोसका दुई माग पूरा गर्न भारत सरकार लचक, शिक्षा मन्त्रीको राजीनामा बारे शनिबार निर्णय हुने। हवस् त यिनै खबरहरूसँगै बिहान 5:25 बजेको ढोरबार हाइलाइट सकिएको छ। 7 बजेको थप समाचारका साथ पुनः हामीले भेट हुनेछ। तबसम्मको लागि समाचार कक्षबाट म लक्ष्मी सुनार बिदा हुने आज्ञा चाहन्छु। नमस्कार।
1: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना, गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा ढोरबाराही fm@gmail.com इमेल गर्नुहोस्।
2: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।
3: हजुर, दान गरौं।
4: शुक्ला हिलेटा क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं, धार्मिक पुण्य प्राप्त गरौं।
5: ऐतिहासिक, धार्मिक एवं परिचकीय क्षेत्रका रूपमा शुक्ला हिलेटा शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
3: त्यसैले दान गरौं, सकेको गरौं, सबैले गरौं।
4: अनुरोधक शुक्ला हिलेटा शिवालय क्षेत्र व्यवस्थापन संस्था शुक्ला गण्डकी आस्थान हो।
6: फुटै खाए साह्रै मिठो, पकाए त स्वाकै, एक पाकेटले पेट भरि नि के हो भन पक्कै।
7: यो हो बोनस काउचौ।

0: रूपमा पेट भरिने बोनस चाउचाउ।
1: पोखरा नुडल्स प्रालीको उत्पादन बोनस चाउचाउको आधिकारिक विक्रेता थापा सप्लायर शुक्ला गण्डकी सात सेरा प्रोप्राइटर राजबहादुर थापा मोबाइल 9856202779। आस्था अनि भरोसा घर निर्माणको विश्वासिलो आधार अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली गाछेपानी।
2: हजुर, घर निर्माण, बाटो, नाला, सामुदायिक भवन, विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस्। सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक, इट्टा, ढुङ्गा, गिटी, बालुवा, चोकर सुपथ मूल्यमा पाइन्छ।
1: सम्पर्क अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली, शुक्ला गण्डकी दुई गाछे पानी, नयाँ पुल र चेवनधामबाट जान सकिने प्रोप्राइटर लालबहादुर गोले र शेरजङ गुरुङ, मोबाइल 9510884161 र सिजन गुरुङ 9705440900।

0: connect your dream, connect your future, stay, connect your heart.
1: Connect Australian Education and Visa Services. शुक्ला गण्डकी 4 तुलेगौडा वाक इन डिपार्टमेन्ट भवन सँगै मोबाइल 9856324093 र 9856338073।
2: आमा प्रकाश साईको फर्निचर पसल सरेको छ है, झुकिनु होला नि।
3: ओ र फेरि कहाँ सारेछन् बाबुले पसल?
2: बीपी चोकमै हो, पहिलाको ठाउँ भन्दा एक घरमाथि टिभीएस शोरूम थियो नि। हो त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि।
4: ए ल ल, तपाईँ पनि झुक्किनु होला नि, याद राख्नुहोस्। गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 दुलेगौडा बीपी चोक, प्रोपाइटर थान प्रकाश नेउपाने।